0: અને કૃષ્ણ જહામળતની પ્રાપ્ત હોય છે.
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ. नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्.
2: मम्मी मम्मी दाँत दुख्यो.
3: मम्मी मेरो दाँत बाङ्गो आयो. साथीहरू सधैँ जिस्काइरहन्छन्. स्कुलमा जान लाज लाग्ने भइसक्यो.
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या.
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि. लौ हिँड.
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला.
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ.
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है. बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल.
7: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै.
5: सम्पर्क फोन नम्बर 0825902022.
3: रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ. रेडियो मध्य पश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश.
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ.
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी.
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ. सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001.
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ.
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ.
12: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
5: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्. सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ. फोन नम्बर 0825607634 र 0825601038.
16: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना.
17: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ. मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: ब्लड प्रेसर हाई लो भएका,
16: कोलेस्ट्रोल बढी भएको,
17: मुटुको गति एकनास नभएको,
16: मुटु डुक हुने डर लाए जस्तो महसुस हुने,
17: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
16: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
17: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
20: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
21: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: अन्य सेवाहरू
22: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
24: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
25: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
24: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
25: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
24: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
25: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचो घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98-478-23-572।
26: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
27: उपचार हुने रोगहरू
26: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
27: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
26: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
27: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
26: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
27: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
26: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
21: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
0: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
1: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
2: विस्तृत आँखा परीक्षण उपचार,
3: बाल दृष्टिरोग निदान उपचार,
4: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
2: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
4: कन्ट्याक्ट लेन्स सेवा,
0: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
4: कृत्रिम आँखा फिटिङ गरिन्छ,
2: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
4: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू। अल्छी आँखा उपचार,
0: डेढो आँखा उपचार,
4: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
2: डबल भिजन उपचार,
4: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
2: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
4: ASD डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
2: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
5: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
0: फोन नम्बर 9869884602 र 9864884473।
6: होइन भाइला,
7: लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
6: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रहाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल भदौ 31 गते बुधबार, सन् 2026 सेप्टेम्बर 16 तारीक भदौ शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
3: आज वार्षिक उत्सव मनाउँदै गरेको सुर्खेतको जागरण एफएम 90.8 MHz बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: भोटे कोशी बाढ़ीमा आफन्त विपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
3: कृष्णभीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार।
4: भोटे कोशी बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङभित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
6: अहिले त अनलाइन गर्ने छ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन्, मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँछ नि, त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरेका छन्।
3: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी, निर्यात 17.9% बढ़न सक्ने प्रक्षेपण।
4: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
8: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

यो चाड पर्वमा युरोपेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया खैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरू सकुशल भेटिने वा उनीहरूको शव समेत अब फेला पर्ने आश मारेका धेरैले कुशको शव बनाएर दाह संस्कार गर्दै अन्तिम संस्कार सकेका छन्। कतिपयले गर्दैछन्, तर विद्यमान कानूनका कारण स्थानीय तह अर्थात पालिकाले अहिले नै शव नभेटिएकाहरूलाई मृतक ठहर गरेर प्रमाण पत्र दिन सक्दैनन्। मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ताका विषयमा मृत्यु मान्नुपर्ने समय अवधि तोकिएको छ। कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भए वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै जानकारी नपाएका र त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ, दफा 40(1) भनिएको छ। यो व्यवस्थाका कारण कुनै पनि बेपत्ता व्यक्तिलाई 12 वर्षसम्म मृत घोषणा गर्न पाइँदैन। यो प्रावधानका कारण बाढ़ी पीड़ित परिवारले काज क्रिया खर्च, राहत, पेन्सन पट्टा, बीमा रकम लगायतमा दावी लिन पनि अप्ठ्यारो परेको छ। नामसारी लगायत काम पनि रोकिएको छ। रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बेपत्ताको हकमा कानूनी प्रावधानकै कारण पालिकाले कुनै निर्णय गर्न नसकिरहेका बताउनु भएको छ। बाधा अर्चन फुकाउन भोटेकोशी बाढ़ी पीड़ित क्षेत्रका स्थानीय तहबाट सामूहिक निर्णय गरेर गृह मन्त्रालयलाई पत्र लेखेका थियौं। उहाँले भन्नुभयो, अस्ति सोमबार प्रधानमन्त्री, गृहमन्त्री र अन्य मन्त्री सहितलाई पनि यो समस्या सुनाएका छौं। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अडचन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरेका छन्। बाढ़ीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनको तगारो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: यसै गरी भोटे कोशीमा आएको भीषण बाढ़ी र पहिरोपछि सिर्जित आपतकालीन विपदमा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भदौ 25 गतेसम्म विभिन्न 13 देश तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट कुल 451 प्रकारका राहत सामग्री नेपाल आइपुग्यो। प्राप्त सामग्रीहरूमा जीवन रक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्यान्न, त्रिपाल, कम्बल, सरसफाईका किट र उद्धारका लागि प्रयोग हुने उच्च प्रविधियुक्त उपकरणहरू समावेश छन्। विपदपछिको परिस्थितिमा छिमेकी देश भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ। भोटेकोशी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
5: पृथ्वी राजमार्गको कृष्णभीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएका छन्। कृष्णभीरमा गएको भदौ 14 गते राजमार्ग भाँसिएपछि यातायात अवरूद्ध हुँदै आएको छ। नयाँ सड़क खोलेर 2 अघि अत्यावश्यक गाड़ी परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक गाड़ी भने हिजो पहिलो पटक छोड़िएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाण्डु आइपुग्न नसक्दा काठमाण्डुमा ग्यास अभाव छ। प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा बेलुका चारवटा बुलेट, ग्यासका सिलिण्डर भरिएका 25 ट्रक, 40 पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्णवीर पार गरेका जानकारी दिनुभयो। पृथ्वी राजमार्ग भोलि बिहिबारदेखि नियमित सञ्चालनमा ल्याउने गरी सड़क विभागले तयारी अन्तिम चरणमा पुर्याएको छ। कृष्णवीरबाट ग्यास बुलेट काठमाण्डु आउन लागेसँगै काठमाण्डुमा देखिएको ग्यासको अभाव क्रमशः कम हुँदै जाने अपेक्षा उद्योगीले गरेका छन्। कृष्णवीरमा आजसम्ममा ट्र्याकमा ग्राभेलको काम पूरा हुनेछ भने भोलिदेखि दुईतर्फी यातायात सञ्चालन हुने गरी तयारी भइरहेको छ। भदौ 10 बिहान आएको हिमबाड़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 गते आएको अर्को बाढ़ीले पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको थियो। त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा 4 दिनसम्म अध्ययन गरेको थियो। विज्ञहरूको सुझाव अनुसार 35 मिटर उचाइ र 20 मिटर भित्रसम्म पहाड़ खनेर ट्र्याक निर्माण गरिएको हो। यसमा प्राविधिक सहितका 50 जनाले निरन्तर दैनिक 12 16 घण्टासम्म काम गरिरहेका छन्। काम शुरू भएको 10 दिन अर्थात भदौ 28 गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेट सहित केही गाड़ी सञ्चालन भइसकेको छ। त्यस यता बिहान र बेलुका अत्यावश्यक यातायात आवत जावत भइरहेको छ। आजको गोर्खापत्र दैनिकमा खबर छ।
6: जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे छलफल गर्न मुस्ताङमा देशभरका 2000 भन्दा बढ़ी जनप्रतिनिधि भेला भएका छन्। जिल्लाको घरपजोङ गाउँपालिकाको आयोजनामा देशभरका 431 पालिका र 41 जिल्ला समन्वय समितिमा नेतृत्व गरिरहेका जनप्रतिनिधि भेला भएका हुन्। सम्मेलनलाई सम्बोधन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनले नेपालका हरेक क्षेत्रमा गम्भीर असर गरेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय मंचमा सहायता र जोखिम न्यूनीकरणको मुद्दा उठाउने बताउनु भएको छ।
5: कहाया कैरनमा भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: भर्ना खुल्यो।
12: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
13: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
12: फोन नम्बर 01-5670-924, 5670-925।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा आफन्त बेपत्ता राहत पाउन समेत कानूनको तगारो विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओहिरो कृष्णवीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार जलवायु परिवर्तनको असर बुझ्न जनप्रतिनिधि मुस्ताङमा लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग भोटेकोशी बाढ़ीले पुर्याएको भौतिक क्षति मध्ये गम्भीर प्रभावित भएको एउटा क्षेत्र जलविद्युत हो। राष्ट्रिय विद्युत जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रको कुल क्षति 1,51,04,00,00,000 रूपियाँ भन्दा धेरै छ। यो बाढ़ीले पुर्याएको कुल भौतिक र आर्थिक क्षतिको झण्डै 37% हो। यस्तै कुल विद्युत उत्पादन क्षमताको झण्डै 10% अर्थात 431 मेगावाट विद्युत राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ। उच्च क्षतिका बीचमा पनि उठ्ने एउटा मुख्य सवाल हो, अरबौं लगानी गरेका ती आयोजनाहरूले आफ्नो सम्पत्ति जनशक्तिको जीवन र त्यहाँका स्थानीय बासिन्दाको जीवन जोगाउन गर्नुपर्ने काम गरेका छन् कि छैनन्। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
11: जलविद्युत या जुनसुकै संरचनाको सुरुङ सुरक्षाको दृष्टिकोणबाट संवेदनशील हुन्छन्। त्यसैले त्यस्ता सुरुङमा कोही काम गर्न जाँदैछ भने उसको विवरण राखेर कहाँ कसरी काम गर्ने भन्ने जानकारी अध्यावधिक हुनुपर्छ। तर भोटेकोशी र त्रिशुलीको बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूले त्यस्तो विवरण घटनाको हप्तौंसम्म पनि सार्वजनिक गरेका छैनन्। राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा यो विषय निकै संवेदनशील रहेको बताउनुहुन्छ।
14: सुरुङमा पस्ने मान्छेलाई त्यो रेकर्ड नराखिकन सुरुङमा पसाउनु हुँदैन। सुरुङको कुन पोर्सनमा काम गर्छ, मुखबाट कति मिटरभित्र काम गर्छ त्यो लेखिएको हुनुपर्छ। उसले काम गर्ने बिन्दुबाट सुरुङको इमर्जेन्सी एक्जिट कहाँ छ त्यो कुरा त्यहाँ लेखिएको हुनुपर्छ र त्यहाँभित्र कम्युनिकेशन सिस्टम पनि डेभलप गरिएको हुनुपर्छ। त्यो रसुवाको बाढीमा एउटा दुःखद पक्ष चाहिँ सुरुङभित्र को मान्छे थियो पनि अहिलेसम्म थाहा छैन।
11: भोटेकोशी बाढ़ी प्रलयकारी थियो जसले जलविद्युतका धेरै संरचना ध्वस्त हुँदा विवरणहरू पनि नष्ट भएका हुन सक्छन्। तर शर्मा यो कुरा मान्नुहुन्न।
14: अहिले त अनलाइन गर्नेछ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन् त, जोड्न सकिन्थ्यो नि त। मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँथ्यो नि। त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गराएको छैन। र अर्को त्यो सुरुङका इमर्जेन्सी एक्जिट थिए कि थिएनन्? थिए भने ती इमर्जेन्सी एक्जिट कतातिर थिए? त्यो नदीतिरै फर्काएका थिए कि इमर्जेन्सी एक्जिट? नदीको किनारतिर फर्काएका थिए कि अन्त फर्काएका थिए? यदि नदीको किनारतिर इमर्जेन्सी एक्जिट फर्काएको हो भने त नेपाल गभर्मेन्टका कम्प्लायन्सहरूको ठाडो उल्लंघन हो।
11: आयोजनाले आफ्नो जनशक्तिको सुरक्षा मात्र होइन, पूर्व चेतावनी प्रणालीको जडान र सञ्चालनबाट त्यहाँका स्थानीय बासिन्दाहरूलाई प्रकोप बारेमा पूर्व जानकारी दिनुपर्ने उनीहरूको कर्तव्य हो।
14: त्यो अर्ली वार्निङ सिस्टमका विषयमा किन हाइड्रो पावरहरूले कुरा गर्न सकेनन्? त्यो उनीहरूको जिम्मेवारी हो नि। उनीहरूले अर्ली वार्निङको सिस्टम डेभलप गर्नु पर्थ्यो, पर्दैन थियो? त्यत्रो हाइड्रो पावरले त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट जडान गर्न सक्दैन थिए?
11: खोलाको किनारमा गरेको व्यवसायमा सुरक्षाका धेरै कुरा ख्याल गर्नुपर्छ। यस्तै जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व पनि तोकिएको छ। त्यस्ता उत्तरदायित्व पूरा गराउन स्थानीय पालिकाहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ। तर जलविद्युतको हब बनेको भोटेकोशी र त्रिशुली करिडोरमा त्यस्तो देखिएन।
14: त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा चाहिँ के थियो भनेदेखि त्यहाँको विपत्तिको अर्ली वार्निङ सिस्टम डेभलप गराउन पर्थ्यो हाइड्रो पावरबाट। अर्को रिमोट सेन्सिङ गराउनु पर्थ्यो। तेस्रो कुरा, हाइड्रो पावरमा सामाजिक उत्तरदायित्व अन्तर्गतको जुन बजेट छ नि त्यो बजेटले कम्युनिटी मोबिलाइज गरेको थियो भने स्वतन्त्र इन्भाइरोमेन्टलिस्टहरूलाई त्यो कुराको अध्ययन गराउँथे, हामीमाथि के आपत्ति आउन सक्छ भन्थ्यो। फ्रड भन्दा अगाडि पालिकाहरूले त्यहाँका नागरिकहरू प्रतिको सचेतता कुनै पनि प्रदर्शन गर्नै सकेका छैनन्। उनीहरू हाइड्रो पावरसँग मिलेका थिए होला या मिलेका छैनन् होला, त्यो लोकल सरकार हो नि। त्यो जुन डिग्रीमा नागरिकहरू प्रतिको उनीहरूमा सचेतता हुनुपर्थ्यो नि, त्यो सचेतता चाहिँ पालिकाहरूमा छँदै थिएन।
11: अहिले जलविद्युत आयोजना निर्माण भएका धेरै जसो नदी तथा खोलाहरू हिमालतर्फ मुहान भएका वा त्यस्ता जलाधारमा छन्। त्यसैले सबै आयोजनाहरूले प्रकोपको पूर्वानुमान एवं पूर्व चेतावनी प्रणालीको व्यवस्थापन सहित सुरक्षाका मापदण्डहरू पूरा गर्नुपर्छ। यसको नियमनको काम सरकारले गर्ने हो। सरकारले मापदण्ड बनाएको छ तर कार्यान्वयन भने कमजोर छ।
14: हाइड्रो पावरमा नि गभर्मेन्टले कम्प्लायन्सहरू चाहिँ बनाएको छ, यी कम्प्लायन्सहरू अनुपालना हुनुपर्छ, यी कुरा पूरा हुनुपर्छ भनेर बनाएको छ। तर एउटा खतरा के छ भनेदेखि, अनुगमन गर्न जो जान्छन् त्यो परियोजनाको कस्टमा अनुगमन गर्न जान्छन्। त्यो परियोजनाको कस्टमा अनुगमन गर्न गएपछि त्यो परियोजना चाहिँ त्यो अनुगमनमा हावी हुन्छ। त्यो परियोजनाको कस्टमा अनुगमन गर्ने कुरा चाहिँ त्यो रोकिनुपर्ने कुरा हो।
5: राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ बारेमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब मौसम बारेको एउटा खबर। गैराती देशका धेरै जसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सङ्खुवासभाको टाँसी गाउँमा सबैभन्दा धेरै 247 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तनहुँको थप्रेकमा 157 मिलिमिटर, स्याङजाको डण्डसवारामा 127 मिलिमिटर वर्षा मापन भएको छ। कास्की लमजुङ गोरखामा पनि 60 मिलिमिटर भन्दा धेरै पानी परेको छ। अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी मधेश बागमती र कर्णाली प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती क्षेत्र आसपासमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बाढी र डुबानबाट बच्न के गर्ने?
16: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
15: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
16: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
15: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
16: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
17: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
18: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने भनेर सोचिरहेछु नि।
17: नारायणी टेलर्स

0: को खबर खुशी को खबर खुशी को खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
3: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध। शल्यक्रियाहरू
3: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
2: बालबालिकाको न्यूरो सर्जरी,
3: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
2: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
5: कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालीचरण कविरत र मनोज कविरतका परिवार त यस वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाइ नै सरिसकेका छन्। श्रीलंका टापुका 10,000 जोखिममा शीर्षकको खबर नागरिकमा छ।
6: अब विदेशको खबर। विश्व व्यापार संगठन डब्ल्यूटीओले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् 2050 विश्वको कुल ग्राहस्त उत्पादन जीडीपी 10% कम हुन सक्ने चेतावनी दिएको छ। डब्ल्यूटीओको सार्वजनिक विश्व व्यापार प्रतिवेदन सन् 2026 विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड़मा व्यापार नीतिले दशकौं यताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतका 80 वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको समाचार संस्था सिन्वाले जनाएको छ। प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका 3 सम्भावित परिदृश्य समेत प्रस्तुत गरेको छ। बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् 2050 विश्वको जीडीपी 2.9% र निर्यात 17.9% बढ़न सक्ने अनुमान गरिएको छ। त्यसै गरी बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू राजनैतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा विश्वको जीडीपी 5.1% र निर्यात 18.6% घट्न सक्ने समेत प्रतिवेदनमा उल्लेख छ।
5: अब खेल खबर। जापानमा हुने एसियन गेम्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा ऐरीसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भोर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, इन्दन नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेयर मल्ल र कुशल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टीम लिडरमा पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी विनोद दास रहेका छन्। मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्। नेपालले एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानको दावी छ। खेल आउँदो असोज 3 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना हुँदैछ।
6: अब केही खबर संक्षेपमा। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्य पूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ।
5: आर्थिक वर्ष 2082-83 घर जग्गाको

0: कारोबार बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या 1.84% घटेकोमा आर्थिक वर्ष 2082-83 4.74% बढ़ेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा घर जग्गा कारोबार मध्ये लिखित पारित अन्तर्गतको कारोबार संख्या 12.28% बढ़ेको हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या 15.45% बढ़ेको थियो।
1: र वर्तमान विश्व समाजलाई यति बेला दुई कुराले अत्यन्तै प्रभावित पारेको देखिन्छ, एआई र जलवायु परिवर्तन। यी दुईवटा कुराले अहिलेको विश्व समाजमा ठूलो परिवर्तन निम्त्याएको छ। जलवायु परिवर्तनको कारण विश्वभर बाढ़ी, पहिरो, खडेरी, हिमनदी पग्लिने र स्वास्थ्य संकट बढ़िरहेका बेला यसको जोखिम न्यूनीकरणका लागि एआईको प्रयोग बढ़दैछ। भू उपग्रहका तस्वीर, मौसमका तथ्याङ्क र विशाल डाटालाई क्षणभरमै विश्लेषण गरेर बाढ़ी पहिरोको पूर्व सूचना, हिमालको हिउँ पग्लिने दर, वन विनाश तथा कार्बन उत्सर्जनको निगरानी गर्न एआई प्रभावकारी देखिएको छ। तर नेपालमा भने ठूलो मात्रामा डाटा, आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण जलवायु तथा विपद व्यवस्थापनमा एआईको प्रयोग अझै प्रारम्भिक चरणमै सीमित छ। विश्वले फड्को मार्दा नेपालको छैन सुरसार, जलवायु संकटसँग जुझ्न एआईको सहारा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
0: नरुचेको गाँस नबज्ने मुरली।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: भोटेको चेबाडीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
1: कृष्णभीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट, सिलिण्डर र ट्याङ्कर पार।
0: भोटेको चेबाडीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङभित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
1: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी, निर्यात 17.9% बढ़न सक्ने प्रक्षेपण।
0: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
1: र अन्त्यमा आजको कार्टुन चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यो कार्टुन ग्यास अभाव र उद्योग मन्त्रीले हालै दिएको राजीनामासँग सम्बन्धित छ। यहाँ एकजना उपभोक्ता ग्यासको खाली सिलिण्डर बोकेर ग्यास लिनका लागि हिँड्दैछन्। उनलाई देखेपछि श्रीमतीले रोक्दै भन्दैछन्, नयाँ ग्यास आएन क्या, नयाँ मन्त्री मात्रै आहो। आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदाङ। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
9: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेकअप गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
11: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 0825 98478 6 17 98478 6 43 6 43।
13: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
14: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: एक्सचेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578-30151, 98478-33133 र 98686-37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, जो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी शान्त कुमार बुढा मगर सँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लग इन गरेर मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: भुटेकोशी बाढ़ी पीड़ितका लागि लम्हीमा एक घर एक चामल अभियान शुरू। थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एकको आयोजनामा दाल चामल नुन तेल संकलन।
0: चाड़पर्व नजिकिँदै गर्दा सीमा क्षेत्रमा सड़क संचालन गर्न माग। बरसातमा बिग्रिएका सड़क अवरूद्ध हुँदा सामान ढुवानीसँगै आवत जावतमा समस्या।
1: र गुठी विधेयक चाँदै ल्याउने तयारी रहेको मन्त्री प्रतिभा रावलको भनाई।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका दुईवटा पत्रिका युगबोध राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक हातमा परेका छन्। यी दुईटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: हिमाल र पहाड़मा पानीका मुहान छन्, त्यहाँबाट बगेको पानीले तराईका फाँटहरू सिंचित हुन्छन्। तराई अन्नको भण्डार हो। हिमाल पहाड़ र तराई बीचको यही प्राकृतिक सम्बन्धलाई देउखुरीका नागरिकले मानवीय सम्बन्धमा पनि रूपान्तरण गरेका छन्। भोटेकोशी बाढ़ीमा आएको बाढ़ीले हिमाली क्षेत्रमा ठूलो क्षति पुर्याएपछि दाङको देउखुरीमा एक घर एक किलो चामल दान अभियान शुरू भयो। थारू कल्याण कार्यान्वयन सभा क्षेत्र नम्बर एक दाङ देउखुरीको अगुवाईमा सञ्चालन गरिएको अभियानमा घर घरबाट चामल दाल नुन तेल लगायत खाद्यान्न संकलन भयो। कसैले एक किलो दिए, कसैले त्योभन्दा बढ़ी। आफ्नो क्षमता अनुसार सहयोग गर्नेहरूले हात जोड़िँदै जाँदा राहतको ठूलो थुप्रो बन्यो। अभियानबाट 41,027 किलो भन्दा बढ़ी खाद्यान्न तथा अन्य राहत सामग्री संकलन भएको छ। संकलित सामग्री मध्ये चामलको मात्रा 39,383.97 किलो पुगेको छ। लमही नगरपालिका 5 स्थित थारू कल्याण कार्यान्वयन सभा, राप्ती गाउँपालिका 7 छुटकी सिसनिया, गढ़वा र राजपुर गाउँपालिकामा स्थापना गरिएका संकलन केन्द्रमा नागरिकले राहत सामग्री पुर्याएका थिए। चारवटै केन्द्रबाट संकलित सामग्रीले विपत्तिमा परेकालाई सहयोग गर्ने देउखुरीको सामूहिक भावना देखिएको छ। चामलसँगै 1,324.58 किलो दाल, 2,647 किलो नुन, 196.55 लिटर तेल र 298.50 किलो लसुन, 202.81 किलो बेसार, 139.10 किलो आलु, 222.55 किलो खुर्सानी, 135.25 किलो गहुँ, 40 किलो पिठो र 37 किलो मकै संकलन भएको छ। चाउचाउ र सोयाबीन लगायत प्याकिङ खानाका लागि संकलन गरिएको छ। अभियान खाद्यान्नमा मात्रै सीमित रहेन, नागरिकले नगद सहयोग पनि गरे। विभिन्न संकलन केन्द्रबाट 77,425 रूपियाँ नगद संकलन भएको छ। यो भने राहत कोषमा थप 68,550 रूपियाँ जम्मा गरिएको छ। नयाँ युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले यो समाचार लेख्नु भएको छ।
1: भारतसँग सीमा जोड़िएका दाङको सीमावर्ती क्षेत्रमा वर्षायामसँगै अवरूद्ध बनेका सड़क अझै सञ्चालनमा नआएपछि नाकावासीको जनजीवन प्रभावित बनेको छ। नजिकै गरेका हिन्दूहरूका महान पर्व दशैं र तिहारलाई मध्यनजर गर्दै सीमावर्ती ती जोड्न सड़क तत्काल सञ्चालनमा ल्याउन स्थानीय वासिन्दाले सम्बन्धित गाउँपालिकासँग माग गरेका छन्। वर्षायाममा आएको बाढ़ी र पहिरोका कारण राजपुर गाउँपालिका वडान नम्बर 2 बेला हुँदै पटौली नाका, वडान नम्बर 5 जंग्रवा हुँदै खाङ्रा नाका, राजपुर गाउँपालिका वडान नम्बर 7 सुनपत्री खोला हुँदै भैंसाही भौवा नाका जोड्ने कच्ची सड़क खण्ड अवरूद्ध छन्। सड़क अवरूद्ध भएपछि सीमावर्ती बस्तीमा आवत जावत दैनिक उपभोग्य वस्तुको ढुवानी तथा बिरामीलाई स्वास्थ्य संस्था लैजान समेत समस्या हुने गरेको स्थानीयको गुनासो छ। सीमावर्ती क्षेत्रका नागरिकका लागि सड़क केवल यातायातको माध्यम मात्र होइन, राज्यसँग जोड़िने महत्वपूर्ण आधार समेत हो। तर वर्षायाममा सड़क अवरूद्ध हुँदा आफ्नै देशको बजार तथा मुख्य बस्तीमा पुग्न समेत कठिन हुने र दैनिक उपभोग्य सामग्रीका लागि भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको स्थानीय बताउँछन्। आजको गणतन्त्र दैनिकमा शिव खनालले खबर लेख्नु भएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी तथा जग्गा व्यवस्थापनका लागि आवश्यक कानूनको तर्जुमा भइरहेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा संसद संघको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै मन्त्री रावलले धर्म, सभ्यता, सम्पदा, परम्परा, संस्कृति, अभ्यास, सार्वजनिक सम्पत्तिको संरक्षण आदिलाई ध्यान दिएर कानूनको मस्यौदा भइरहेको जानकारी दिनुभयो। उहाँले विज्ञ र सरकार भएका व्यक्तिसँग सरकारले घनीभूत अध्ययन र छलफल गरिरहेको यथाशीघ्र विधेयक प्रस्तुत गरिने विश्वास दिलाउनुभयो। आजको नयाँ युग राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
1: विश्व प्रसिद्ध बेलायती प्रिमियर मोटरसाइकल ब्राण्ड ट्रायम्फले नेपालमा आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा दाङको घुराईमा अत्याधुनिक 3S शोरूम सञ्चालनमा ल्याएको छ। दाङ तथा आसपासका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूलाई लक्षित गरी स्थापना गरिएको शोरूमको औपचारिक रूपमा उद्घाटन गरिएको छ। शोरूम उद्घाटन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन रहनु भएको थियो। दाङ च्याम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवाल, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष श्रीधर महरा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले घोराहीमा अन्तर्राष्ट्रिय स्तरको प्रिमियर मोटरसाइकल ब्राण्डको शोरूम सञ्चालनमा आउनु दाङको व्यावसायिक तथा पर्यटन विकासका दृष्टिले सकारात्मक भएको बताउनुभयो। गणतन्त्र दैनिकमा खबर छ।
2: राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानले प्रतिष्ठानको शव गृहमा 12 शव राख्न सकिने जनाएको छ। शुरूमा 4 मात्रै शव राख्न सकिने रहेकोमा त्यसलाई विस्तार गरेर हाल एकैपटक 12 शव राख्न सकिने बनाइएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शव राख्न सकिने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गर्न परिपत्र गरेकाले सोही अनुसार योजना बनाउने उहाँले बताउनुभयो। बाढ़ी पहिरो र भूकम्प जस्ता प्राकृतिक विपत्तिका बेला एकैपटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढ़ाउने निर्णय गरेर देशभरका स्वास्थ्य संस्थालाई परिपत्र गरेको थियो। नयाँ युगबोध राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वलाई अझ प्रभावकारी, सशक्त र व्यवसाय मैत्री बनाउन यज्ञ सक्षम, अनुभवी र इमान्दार व्यवसायी आउनुपर्ने कुरामा जोड़ दिएको छ। व्यवसायी नरेश कुमार श्रेष्ठलाई अध्यक्षका रूपमा अघि सारिएको छ। संघको सचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएका श्रेष्ठले व्यावसायिक समस्या, चुनौती र आवश्यकतालाई नजिकबाट बुझ्नु भएको बताइएको छ। दाङ उद्योग वाणिज्य संघको चुनावको चहल पहल चलि नै राखेको छ। 3 चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। साबिकको राप्ती क्षेत्रकै पुरानो व्यावसायिक संस्था दाङ उद्योग वाणिज्य संघको निर्वाचन सरगर्मी बढ़ेको छ। छुट्टा छुट्टै समूह बनाएर व्यापारीहरू चुनावी मैदानमा होमिने तयारी गरेका छन् भने उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढ़ेको छ। यसै विषयमा रहेर दाङ उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वारी घोषणा गर्नुभएका अनिल आचार्यलाई तपाईको उम्मेद्वारी किन र एजेण्डाहरू के छन् भनेर कुराकानी गरेका छौ।
3: सर्वप्रथम त दाङ जिल्ला उद्योग वाणिज्य संघ 2027 सालमा स्थापना भएको राप्ती अञ्चलको पहिलो व्यावसायिक संगठन हो। यसको गरिमा उद्योगिक व्यवसायहरूलाई परेको पीड़मर्कादेखि लिएर उद्योग व्यवसायलाई कसरी आर्थिक रूपमा अगाडि बढ़ाउने, दाङ जिल्ला उद्योग वाणिज्य संघले कसको नेतृत्वले कस्तो खालको क्रियाकलापहरू गर्यो भनेपछि दाङ जिल्लाका उद्योगिक व्यवसायहरूलाई राष्ट्रिय रूपमा र अन्तर्राष्ट्रिय रूपमा गर्न सकिन्छ। योजना राजनीतिभन्दा बाहिर गएर खासमा उद्योग व्यवसाय सञ्चालन गर्ने उद्योगिक व्यवसायहरूको लागि बोल्ने नेतृत्व आवश्यक परेको हुँदा मेरो उम्मेद्वारी दाबु रहेको छ।
1: यहाँ चुनावमा जाँदै गर्दाखेरि योभन्दा अगाडि पनि यहाँले धेरै कोशिश गरिराख्नु भएको छ, अहिले चुनावी एजेण्डाहरू चाहिँ यहाँको के छन्?
3: अहिले हाम्रो मुख्य एजेण्डा भनेको दाङ जिल्ला उद्योग वाणिज्यभित्र रहेको पार्टीहरूको हस्तक्षेप र उद्योग व्यवसायीहरूलाई भिडाएर अनि उद्योग व्यवसायको हकको लागि लड्न नसक्ने नेतृत्व टिमहरू आएको हुँदाखेरि अब हामी स्वतन्त्र रूपमा सक्षम युवा साथीहरूलाई लिएर अगाडि बढेर यो पुरानो व्यतिथिहरूलाई चाहिँ अन्त्य गरेर नयाँ हिसाबले चाहिँ दाङको भविष्यलाई जोडेर दाङ जिल्ला उद्योग वाणिज्य संघको गरिमालाई उच्च राख्नलाई हाम्रो प्रस्तुति रहेको छ।
1: यहाँले पनि भन्नुभयो दाङको एउटा यो पुरानो संस्था र उद्योगिक व्यवसायहरूका पीर मर्काहरू बुझ्न सकेन अहिलेसम्मको नेतृत्वले भनेर। अहिले खास गरेर यहाँ यो व्यावसायिक क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ, अहिले उद्योगिक व्यवसायहरूका के छन् त्यस्ता समस्याहरू, तपाईँले देख्नुभएका समस्याहरू के छन्?
3: उद्योग व्यवसायहरूको जस्तो दाङमा उद्योग व्यवसाय गर्दा जस्तो नापचौलहरूको अफिसहरू अहिलेसम्म छैन। राष्ट्रिय रूपमा संघको सरकारसँग समन्वय गरेर तिनलाई भित्राउने खाद्य तथा गुणस्तरको कार्यालयहरू दाङमा छैन हाम्रो। अनि हाम्रो देश संहिता भइसकेपछि अरू चिजमा संहिताको प्रभाव देखिए पनि उद्योगिक व्यवसायहरूको लागि चाहिँ संहिता स्वरूप आएको छैन। यसको लागि लगिङ गरेर दाङका उद्योगिक व्यवसायहरूलाई सजिलो हुने कामहरू हामीले गर्नुपर्छ। दाङमा औद्योगिक क्षेत्रको घोषणा भएको छ, त्यसलाई चाहिँ पूर्ण रूपमा अगाडि बढाउन सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर निर्माण गर्नुपर्नेछ। त्यसको लागि चाहिँ हाम्रो स्वतन्त्र संयुक्त युवा व्यवसाय
1: अघि यहाँले पनि अलिकति थोरै कुरा गर्नुभयो राजनीतिक हस्तक्षेप भयो भनेर। अहिले उद्योग वाणिज्य संघमा पनि त्यो दलीय प्रभाव देखिन्छ नै र विभिन्न पार्टी आबद्ध उम्मेद्वारहरू सिंगार्ने क्रम शुरू भइराखेको छ। यहाँलाई पनि कुनै त्यस्तो पार्टीको साथ समर्थन छ अथवा यहाँ एक्लै भिड्दै हुनुहुन्छ अथवा टीम बनाएर जाँदै हुनुहुन्छ के छ?
3: सर्वप्रथम त हाम्रो टिममा भएका साथीहरू चाहिँ नेपाली र बङ्गाली भनेर हामी अगाडि बढेका छौँ। युवा साथीहरू विचार जो कोही कोही पनि कसैसँग मेल खान सक्छ, तर उद्योग वाणिज्य संघमा नेतृत्व गर्न आउने साथीहरूले आफ्नो पार्टीगत विचारलाई छाती राखेर साइडमा राखेर तपाईँको स्वच्छ दाङ जिल्ला उद्योग वाणिज्य संघको भित्र रहेको उद्योग व्यवसायको हकितको लागि लड्ने इच्छा राखेर आएका साथीहरूलाई हामीले अगाडि बढाएर अगाडि जाँदैछौ।
1: हजुर, यहाँको भनेपछि पूरै टिम नै यहाँ स्वतन्त्र व्यावसायिक प्यानल भनेर चाहिँ यहाँहरू चुनावमा जाँदै हुनुहुन्छ, को को हुनुहुन्छ त्यसमा?
3: अहिले हाम्रो टिमहरू बनिरहेको छ, काबिल साथीहरूलाई हामीले अगाडि लिएर आउँदैछौँ। सबैको समावेशी सबै व्यक्तिगतहरूलाई ब्यालेन्स गरेर हेडसेक्टर साथीहरूलाई ब्यालेन्स गरेर सबैसँग समन्वय गरेर हामीले 2 गते नोमिनेसन गर्नेछौँ र हामीले घोषणा पत्र पनि त्यही बेला गराउनेछौँ।
1: अब अहिले पछिल्लो समयमा यस्ता संस्थाहरूमा दलीय प्रभाव अलिकति बढी नै देखिन्छ, यहाँले आफ्ना प्रतिस्पर्धीहरूलाई कसरी लिनु भएको छ र यस्ता संस्थाहरूमा चाहिँ दलीय प्रभाव हुनु आवश्यक हो कि होइन?
3: अमरजी, यसको लागि मैले पहिलेदेखि पहल गरिरहेको, मैले दाङ जिल्ला उद्योग वाणिज्य संघ सदस्य 2021 सालमा भएर प्रवेश गरेको, त्यसपछि अहिले निरन्तर रूपमा मैले उद्योग वाणिज्य संघलाई निहाल्दा नजिकै भएर मैले काम गरिरहेको छु। यसमा मैले पार्टीगत संरचना भएर यो मुठा हाल्ने पैसाको कारणले अनि उद्योग व्यवसायहरू असल उद्योग व्यवसायहरूको विश्वास नभएर गैर व्यापारीहरूलाई पैसाको आफै सदस्यता बनाएर आएर चुनाव जितेर म उद्योग वाणिज्य संघको अध्यक्ष भए भनेर अगाडि बढ्ने खालको जो ट्रेनहरू चल्न लागेको छ त्यसलाई चाहिँ रोक्नुपर्छ। खास उद्योग व्यवसायहरू उद्योग वाणिज्य संघमा आफै गएर सदस्यता दर्ता गर्नुपर्छ, नवीकरण गर्नुपर्छ, तब मात्रै उहाँलाई आफ्नो थाहा हुन्छ र उद्योग वाणिज्य संघले के गरिरहेको छ भन्ने उद्योग व्यवसायले मात्रै चासो हुन्छ। गैर व्यापारीहरूको प्रवेशले उद्योग वाणिज्य संघलाई जो 2027 सालमा हाम्रो स्वर्गीय चन्द्र श्रेष्ठले स्थापना गर्नुभयो, जुन उद्देश्य राखेर अरू साथीहरू सदस्य समूहको साथीहरू टिम बनाएर जानुभयो, जो सपना देख्नुभयो, त्यसलाई चाहिँ राजनीतिक प्रभावले गर्दाखेरि हिजोको उद्योग वाणिज्य संघ हिजोका अग्रजहरू उद्योग वाणिज्य संघका अध्यक्षहरू हुँदै गर्दा कति विधानको गरिमा थियो भने अहिले तपाईँको बिस्तारै खस्कदो छ। यो चाहिँ राजनीतिक दलमा प्रभाव परेर यसको खसेको छ। यसलाई पूर्ण रूपमा पुनर्स्थापन र नयाँ सिराबाट अगाडि बढाउनलाई हामीले जुन जुन विचार भएका साथीहरू भए पनि स्वतन्त्र रूपले आउनुहोस् र हामी टिम बनाएर अगाडि जाउँ र दाङ जिल्ला उद्योग वाणिज्य संघको गरिमालाई परिवर्तन गरौँ र अगाडि बढाउँ भन्ने हाम्रो संकल्प छ।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
5: डाक्टर विमला तिवारीद्वारा दिइने सेवाहरू:
6: पाथेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाथेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू,
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
9: नसा तथा
8: मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
7: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
9: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
7: इन्डोस्कोपी सेवा,
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825 63 509 र मोबाइल 98453 0653।
1: अब बाँकी प्रसंग, दाङ जिल्लाभरि खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानीको शुद्धता परीक्षण तथा गुणस्तर सम्बन्धी परीक्षण शुरू भएको छ। राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीको पहलमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगंज अन्तर्गतको गुणस्तर शाखाका प्रमुख रवि किरण आचार्य सहितको टोलीले दाङका विभिन्न क्षेत्रमा उपभोक्ताबाट पानीको नमूना संकलन शुरू गरेको हो। बबे गाउँपालिका, शान्तिनगर गाउँपालिका अन्तर्गत रहेका खानेपानी उपभोक्ता संस्थामा पुगेर मुहानदेखि उपभोक्ताको धारासम्म वितरण हुने पानीको नमूना फिल्डमै संकलन गरिएको छ। अध्यक्ष ओलीका अनुसार दाङ जिल्लाका 10 पालिका भित्र रहेका खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमूना संकलन गरी जिल्लाको समग्र खानेपानीको गुणस्तर सम्बन्धी प्रतिवेदन तयार गरिनेछ। हाम्रो पहुँच अनलाइनबाट यो खबर लिएका छौं।
2: भौतिक सुख सुविधाको खोजी, रोजगारी, शिक्षा र स्वास्थ्य उपचार जस्ता कारणले गाउँबाट बजारतर्फ बसाई सर्ने क्रम बढ़दै गएको छ। पछिल्लो समय दाङको तुलसीपुर उपमहानगरपालिकामा अन्य ठाउँबाट बसाई सराई गरी आउनेको संख्या निरन्तर बढ़िरहेको तथ्याङ्कले देखाएको छ। तुलसीपुर उपमहानगरपालिकाको पंजीकरण शाखाका अनुसार वित्तीय आर्थिक वर्ष 2082-83 मात्रै 835 घर परिवारका 2797 जना तुलसीपुरमा बसाई सराई गरी आएका छन्। यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षको तुलनामा 415 जना बढ़ी हो। नयाँ युगोट राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
1: नेपाली कांग्रेसको इतर पक्षले दाङ जिल्ला संयोजकको जिम्मेवारी कांग्रेसका पुराना नेता गोपालराज शर्मालाई दिएको छ। कांग्रेस इतर पक्षका केन्द्रीय संयोजक शशांक कोइरालाले शर्मालाई जिल्ला संयोजकको जिम्मेवारी दिनुभएको हो। शर्मालाई कांग्रेस इतर पक्षको जिल्लामा संगठन विस्तारसँगै आगामी जिल्ला अधिवेशनको तयारी गर्ने जिम्मेवारी दिएको छ। कांग्रेसको नियमित महाधिवेशनको पक्षमा आफूहरू रहेको बताउँदै आएको इतर पक्षले संगठनलाई थप सुदृढ र सक्रिय बनाउने उद्देश्यले शर्मालाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय शर्मा विद्यार्थी राजनीति गरेका नेता हुन्। आजको गोरक्षीय अनलाइनमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा गैर जिम्मेवारी र संवेदनहीनताको परिणाम दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। पुस्तक पुस्तकालय विचार र मानव समाज गणेश आचार्यको विचार छापिएको छ भने नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु हिमाली फ्ल्यास फ्लडको केस प्रस्तुत गर्नुपर्छ। जगन चापागाईको यो विचार अन्तर्वार्ता पनि आजको युगबोध राष्ट्रिय दैनिकले छापेको छ भने आजको यो नयाँ युगबोध राष्ट्रिय दैनिकले चाडपर्व व्यवस्थित गर्ने राज्यको जिम्मेवारी शीर्षकमा सम्पादकीय लेखेको छ।
2: त्यस्तै गणतन्त्र राष्ट्रिय दैनिकमा चाडपर्व राष्ट्रिय गहना हुन् अधिकांशको बलि नचढ़ाऊ शीर्षकमा अन्धविश्वासको बलि नचढ़ाऊ शीर्षकमा सुरेश कुमार पाण्डेको लेख रहेको छ भने भूई मान्छेहरू शीर्षकमा सबिन क्रियासनको लेख रहेको छ। आज गणतन्त्र राष्ट्रिय दैनिकमा दाङमा ग्यास सहज बनाउन अन्तिम धक्का आवश्यक शीर्षकमा सम्पादकीय रहेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आएका छौं। यतिन्जेलसम्म प्रविधिमा सहयोग गर्ने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुन्ने तपाई सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: कनपी थुक्नु चार मेगा हर्समा तपाईहरु यो कनपी थुक्नु चार मेगा हर्समा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम ट्याङ च्याक। यति बेला बिहानको 7 बजेको छ।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825367775।
3: सम्पर्क नम्बर 98478726873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
9: फोन में कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इंटरनेट,
10: क्लियर कॉल्स र फास्ट इंटरनेट एक ही साथ।
9: सेवा सुचारू गर्न आफ्नो फोन में #444 हैश डायल गर्नुहोस्। 4G बोल्दै नेपाल टेलिकम, राष्ट्रको संचार।
11: अब समाचार विस्तारमा। त्रिशुली नदीको कटान र पहिरोका कारण गत भदौ 14 गतेदेखि अवरूद्ध पृथ्वी राजमार्गको कृष्ण भीरमा भोलिदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुने भएको छ। वैकल्पिक मार्ग निर्माण भएसँगै भोलि बिहानदेखि कृष्ण भीर क्षेत्रको सड़कमा दुईतर्फी सवारी सञ्चालन हुन लागेको हो। भदौ 14 गते आएको पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका साथ कृष्ण भीर स्थित पृथ्वी राजमार्ग अवरूद्ध भएपछि त्यसैता अवरूद्ध रहँदै आएको छ। कृष्ण भीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ तर्फ हुने अत्यावश्यकीय सामग्रीको ढुवानी प्रभावित हुँदै आएको छ भने गन्तव्यतर्फ जाने यात्रु र चाडपर्व मनाउन घर जाने यात्रु पनि प्रभावित हुँदै आएका छन्। धादिङमा गत भदौ 16 गतेको पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका 10 ज्वाङ खोला स्थित पृथ्वी राजमार्ग र भदौ 26 गतेको पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका शीतल बजार स्थित पृथ्वी राजमार्ग भने एकतर्फी सुचारू रहेको छ। नेपाल प्रहरीका अनुसार काभ्रेमा सम्भावित बाढ़ीका कारण खुरकोट नेपालथो कटुञ्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू पनि समयानुसार सञ्चालन गरिएको छ। सो क्षेत्रमा भदौ 16 गतेदेखि साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म अर्को सूचना नआएसम्म 10 टनसम्मको मालवाहक सवारी साधनहरू सञ्चालन हुने र बिहान 4 बजेदेखि 6 बजेसम्म परिस्थितिको विचार गरी सवारी साधनहरू सुचारू भइरहेका छन्। रसुवामा सम्भावित बाढ़ीका कारण मुख्य राजमार्ग अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ। नुवाकोटमा सम्भावित बाढ़ी पहिरोका कारण शिवपुरी गाउँपालिका 8 घट्टे खोला स्थित टोका छहरे सड़क खण्ड भदौ 1 गतेदेखि राति 10 बजेदेखि बिहान 5 बजेसम्म अर्को सूचना नभएसम्मका लागि रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइँदै आइएको छ। भोटेकोशी बाढ़ीसँगै पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण भीरमा पहिरो खसेर पूर्ण रूपमा सड़क अवरूद्ध भएपछि शुरू गरिएको नयाँ ट्र्याक निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। पहिरोले अवरूद्ध भएको स्थानमा नयाँ ट्र्याक खोल्ने कार्य सम्पन्न भई फिनिशिङ, ग्रेडिङ तथा ग्राभेलिङको काम भइरहेको र भोलिदेखि सड़क सञ्चालनमा आउने नागढुङ्गा मुगलिन सड़क आयोजनाले जनाएको छ। संवाददाता सरिता खनालबाट थप सामग्री।
12: भोटेकोशी तथा त्रिशुली बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा स्लोप कटिङ भई सड़क अवरूद्ध भएसँगै आवत जावत तथा सामान ढुवानीमा समस्या भएको छ। सड़क सञ्चालनमा ल्याउनका लागि शुरूदेखि नै काम भइरहेको भए पनि संवेदनशील स्थान र पहिरोले सड़कमा ठूलै क्षति पुर्याएकोले सड़क सुचारू हुन सकेको छैन। अवरूद्ध सड़क सञ्चालनका लागि विज्ञहरूको टोलीले आवश्यकता अनुसार ग्रेडर, रोलर र एस्काभेटर सहित अन्य हेभी इक्विपमेन्ट प्रयोग गरी लगातार 8 दिनसम्म कटिङ तथा सड़क सम्म्याउने काम सम्पन्न गरेर भदौ 28 गते केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालनका लागि बाँकी काम भइरहेको र असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याउने गरी कामलाई थप तीव्रता दिइएको नागडुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो।
7: कन्टिन्यू गर्नुपर्छ भनेर भित्रपट्टि साइडबाट कटिङ सुरु गर्यौं। लगातार 8 दिनको कटिङबाट हामीले 28 गते टाइमिङ डिजाइन अनुसारको कटिङ सकियो। रोलिङ गरेर 28 गते त्यहाँ जम्मा भएका भेहिकलहरूलाई पास गर्ने बाटो कस्तो भएछ त्यो एउटा ट्रायल गर्ने भनेर पास गरियो। 29 गतेबाट हाम्रो ग्राभलिङको काम गरिरहेछ, ग्राभलिङको काम सकिन्छ र पर्सिबाट बाटो पूर्ण रूपमा ओपन गर्ने हामी लक्ष्यका साथ काम भइरहेछ।
12: नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको र परीक्षणका लागि मात्र आइतबार केही सवारी साधन पास गराइएको भए पनि अहिले नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको छ। थप समस्या नआएमा असोज 1 गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालन गर्ने योजना रहेको छ। पहिरो गएको सड़क खण्डको स्थान संवेदनशील भएकाले यसको दीर्घकालीन समस्या समाधानका लागि समय लाग्ने र त्यसका लागि थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले हाल काठमाडौँ संघको आवागमनलाई सुचारू गर्न अस्थायी रूपमा सड़क सञ्चालन गरिने नागडुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर मिश्रले बताउनुभयो।
7: आफैमा संवेदनशील र जटिल ठाउँ हो। हामीले आवश्यक रेडियोटेक सोसाइटी विज्ञहरू सबैको सल्लाहमा आवश्यक प्रिकसन आवश्यक इन्जिनियरिङ ट्रिटमेन्टका साथ अगाडि बढाएछौँ। दीर्घकालीन स्थायीका लागि विस्तृत डिजाइन गरेर विभिन्न सम्भावना मध्ये उपयुक्त सम्भावनालाई अँगालेर गरिन्छ। अहिले तत्कालको काठमाडौँको आवागमन नर्मल गर्नका लागि भनेर हामीले ट्रायल रोडको रूपमा विकास गरेका छौँ, डाइभर्सनकै रूपमा छ। हामीले ट्रायल पासमा कटिङ सकिएर रोलिङ गरेपछि ग्यास बुलेटहरू विभिन्न भारी ट्रकहरू सबैलाई ट्रायलको रूपमा पास गरौँ। ग्राभलिङ रोड सकेपछि सबै खाले भेहिकलहरू पास हुने साथ अगाडि बढ्छ।
12: भोटेकोसी बाढीपछि कृष्णभीरमा गएको पहिरोले सड़क अवरूद्ध हुँदा ठूला मालवाहक सवारी साधन काठमाडौँ भित्रिन समस्या भइरहेको छ, जसका कारण खाना पकाउने एलपी ग्यास तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदा उपत्यकामा ग्यासको अभाव देखिएको छ। सड़क सञ्चालनमा आएपछि ग्यास बुलेट तथा सबै प्रकारका सवारी साधन आवत जावत गर्न सक्ने भएकाले समस्या चाँडै अन्त्य हुने विश्वास गरिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
11: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरिता खनाल। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान 11 बजे सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ। बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रासोपाले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अहिलेको सरकार नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्न उत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्रहितलाई केन्द्रमा राखेर छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबूत बनाउन सरकार लागिरहेको बताउनुभयो। भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्थिरीकरणबाट मुक्त हुनु रहेको प्रश्न पार्नुभयो।
13: वर्तमान सरकार नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बेहोरा म पुनः उल्लेख गर्न चाहन्छु। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ़ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
11: बैठकमा सांसद सीता थपलियाले परराष्ट्र मन्त्री खनालले भारत भ्रमणका क्रममा दिएको द्विपक्षीय वार्तामा वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको भनी दिनुभएको अभिव्यक्तिको अर्थ सोध्नुहुँदै विगतका सरकारका कुन कुन निर्णय ब्यागेज हुन् भनी प्रश्न गर्नुभएको थियो। प्रश्नको जवाफमा मन्त्री खनालले आफूले व्यक्त गरेको ओल्ड ब्यागेज सम्बन्धी धारणा लाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आग्रह गर्नुहुँदै आफ्नो भनाईको तात्पर्य विगतमा देखिने गरेको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुनु रहेको बताउनुभयो। मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यासलाई आफूले विगतको बोझको रूपमा व्यक्त गर्दै त्यसलाई त्यागेर अब अघि बढ़न वर्तमान सरकार दृढ़ रहेको सन्देश दिन खोजेको बताउनुभयो। लिपुले कालापानी र लिम्पिया धुरा समेटिएको नेपालको राजनीतिक नक्सा अनुमोदनका लागि संविधान संशोधन गर्ने तत्कालीन संसदको सर्वसम्मत निर्णय समग्र नेपाली जनताको साझा राष्ट्रिय संकल्प भएको उल्लेख गर्नुहुँदै मन्त्री खनालले मुलुकको सार्वभौमिकता भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण राख्नु सरकारको सर्वोपरि जिम्मेवारी भएको बताउनुभयो। यस्तै सांसदसँगको प्रत्यक्ष प्रश्न उत्तरका क्रममा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न सरकारले छिट्टै नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बताउनु भएको छ। मन्त्री रावलले गुठी विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै आवश्यक कानूनी प्रक्रिया पूरा गरी यथाशीघ्र संसदमा पेश गर्ने बताउनुभयो।
14: गुठी जग्गालाई रैकर वा रैतानीमा परिणत गर्ने प्रश्न केवल जग्गाको स्वामित्व परिवर्तनसँग सम्बन्धित विषय मात्र होइन, यससँग धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, गुठीको मूल प्रयोजन, गुठीको आय स्रोतबाट सञ्चालन हुँदै आएका धार्मिक तथा सामाजिक कार्य, सार्वजनिक सम्पत्तिको संरक्षण र वास्तविक मोही किसानको अधिकार जस्ता बहुआयामिक विषयहरूमा प्रत्यक्ष रूपमा सम्बन्धित छ, जसले गर्दा विधेयकका विषयहरूमा घनीभूत रूपमा छलफल भइरहेको छन्। विज्ञ सरकारवालाहरूसँग छलफल गरिरहेको छौं। सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक अध्ययन परामर्श र कानूनी प्रक्रिया गरेर यथाशीघ्र विधेयक संसदमा प्रस्तुत गर्ने प्रतिबद्धता म यहीँबाट जाहेर गर्न चाहन्छु।
11: मन्त्री रावलले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई समेत ध्यानमा राखी सरकारले विज्ञ तथा सरोकारवालासँग गहन छलफल र परामर्श गरिरहेको पनि बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको प्राकृतिक विपदको क्षतिका लागि अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट तथा बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अप्नाउनु पर्ने बताउनुभयो। बैठकमा विपक्षी दलका सांसदहरूले संविधानका 242 भन्दा बढ़ी धारामाथि संशोधनका सुझाव सहितको बहसपत्र तयार भएको कुरा सार्वजनिक भएको र दस्तावेज अझै सार्वजनिक बहसमा नआएको विषयमा आपत्ति जनाउँदै संविधान प्रधानमन्त्री कार्यालयको गोप्य फाइल नभई जनताको दस्तावेज भएको बताउनुभयो। बैठकमा सांसदहरूले धार्मिक सहिष्णुता कायम राख्न बाल बालिकाका कार्टुनमा धर्म रूपान्तरणका सामग्री प्रसारण गर्न नहुने, गाउँ घरका बस्तीमा धर्म परिवर्तन अभियानका गतिविधिमाथि अनुगमन बढ़ाउनु पर्ने तथा गाई र शालिग्राम तस्करी रोक्नु पर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले विपदबाट विस्थापित र भूमिहीन जनतालाई बसोबास र सामाजिक सुरक्षाको उचित व्यवस्था, युवा रोजगारीको अवसर सृजना, ग्यास अभावको समस्या समाधान, सरकारी कार्यालयहरूमा प्राविधिक विकास, भ्रष्टाचार, कालोबजारी तथा महँगी नियन्त्रण लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अर्यालले भोटेकोशी बाढ़ी पश्चातको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसक्दा थप क्षति भएको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्दै उपनेता अर्यालले सरकारले बाढ़ीपछि खोज उद्धारका लागि तत्काल सार्वजनिक आह्वान अनुरोध कूटनीतिक पहल मार्फत सहयोग माग गर्नुपर्ने तथा विद्यालय र क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्नुपर्ने कुरामा चुकेको बताउनुभयो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै अपरान्ह 1:15 राष्ट्रिय सभाको बैठक बोलाइएको छ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी आजै विभिन्न तीनवटा संसदीय समितिको बैठक पनि बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयले जनाएको छ। मुस्ताङको घरपजोङ गाउँपालिका 4 जोमसोममा घरपजोङ जलवायु परिवर्तन सम्मेलनमा परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ। घरपझोङ जलवायु सम्मेलनमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभयो। प्रतिनिधि सभा तथा सचिवालयका काम कारवाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले डिजिटल पार्लियामेन्ट परीक्षण आजदेखि शुरू गरिने भएको छ। सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्ट अवधारणा अनुसार हालसम्म भएका कार्य प्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको हो। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 स्थित हेटौडा भीमफेदी कुलेखानी फाखिल सड़कको सुकौरा सड़क खण्डमा विद्युतीय गाड़ी ईभी दुर्घटनामा मृत्यु भएका 4 जनाको पहिचान खुलेको छ। काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको MP03001J0720 नम्बरको यात्रुवाहक विद्युतीय गाड़ी हिजो दिउँसो 2 बजे दुर्घटना हुँदा घटनास्थलमा 4 जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफले दुर्घटनामा मृत्यु भएका 4 जनाको पहिचान खुलेको बताउनुभयो। उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी पूर्व जिल्लाका आवासोटी नगरपालिका 1 का 24 वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषा जिल्ला धनुषा धाम नगरपालिका 4 का 43 वर्षीय सूरज भट्टराईको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताउनुभयो। उहाँका अनुसार ठकुरीको साथमा रहेको पासपोर्ट र नागरिकताका आधारमा तथा भट्टराईको साथमा रहेको नागरिकता र राष्ट्रिय परिचय पत्रको आधारमा पहिचान खुलेको हो। यस्तै पर्सा जिल्ला छिपहरमाई गाउँपालिका 2 टिहुकीका 44 वर्षीय भुवनेश्वर सहारा, 12 जिल्ला परवानीपुर गाउँपालिका 3 का 32 वर्षीय सरफ रोस मियाको पहिचान भएको छ। दुर्घटनामा गम्भीर घाइते हुनुभएका मकवानपुरको मकवानपुर गढ़ी गाउँपालिका 1 का 23 वर्षीय राजकुमार साङताङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यस्तै गाड़ीका चालक 12 जिल्ला कलैया उपमहानगरपालिका 24 का 20 वर्षीय अमीर अन्सारी, हेटौडा उपमहानगरपालिका 11 की 23 वर्षीय कल्पना तामाङ र 12 जिल्ला महागढ़ीमाई नगरपालिका 11 की 21 वर्षीय बबिया कुमारी यादव दुर्घटनामा परि घाइते हुनु भएको छ। अन्सारी र तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। गरिमा विकास बैंकले भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि 1,11,000 सहयोग गर्ने भएको छ। भोटेकोशी बाढ़ीमा परि हालसम्म 1,399 जनाको शव फेला परेको छ। बाढ़ी पश्चात अझै 5,179 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो साँझ सार्वजनिक गरेको विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202 र 90, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 छ फेला।
15: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: हिराले खाएको दाँत निकाल्ने,
17: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
16: खाली ठाउँमा दाँत राख्ने,
17: दाँतको जरीदेखि उपचार गर्ने,
16: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
17: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
18: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
15: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: भिक्टोरिया इंटरनेशनल कलेज घोराहीदांग में बीबीए बीएचएम कार्यक्रम का लगी भर्ना आवेदन खुले सहर्ष जानकारी कराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौका को फायदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इंटरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
3: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5-63-196 र मोबाइल नम्बर 98-4-78-26-00-1।
6: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् लौ गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो त मजा
7: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: नेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाई नेट अब सब कनेक्टेड
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
2: उपचार हुने रोगहरू
1: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
2: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
2: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
2: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिकिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामीले प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरूमा आइसकेका छौँ आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radioMP.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ यसका साथै हाम्रो पात्रको माध्यमबाट पनि नेपालको जुनसुकै कुनाबाट पनि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा सञ्चालित कार्यक्रम हो सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषय वस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ यसका साथै कार्यक्रममा हामीले महिलाको अधिकारको क्षेत्रमा महत्वपूर्ण काम गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय प्रेरणादायी व्यक्तित्वहरूको चिनारी पनि दिँदै आएका छौँ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनावाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउन नै हाम्रो प्रयास रहनेछ श्रोता समय निरन्तर बगिरहन्छ समयसँग समाज बदलिन्छ सोच बदलिन्छ जीवनशैली बदलिन्छ तर परिवर्तनको यो यात्रामा केही प्रश्न यस्ता हुन्छन् जो पुस्तौंदेखि दोहोराइरहन्छन् अवसरको प्रश्न समानताको प्रश्न पहिचानको प्रश्न र सबैभन्दा महत्वपूर्ण आफ्नो जीवनमाथि आफ्नै अधिकारको प्रश्न यिनै प्रश्नसँग जोडिएको एउटा लामो यात्रा हो महिला आन्दोलन महिला आन्दोलनलाई केवल अधिकार प्राप्तिको अभियानका रूपमा बुझेर मात्र पुग्दैन यो समाजमा महिलाको अस्तित्व सम्मान सहभागिता र निर्णय गर्ने अधिकारलाई स्थापित गर्न गरिएको निरन्तर संघर्षको इतिहास हो यस इतिहासमा ठूला आन्दोलनका कथा छन् सार्वजनिक जीवनमा देखाइएका आवाजहरू छन् तर त्यसभन्दा धेरै यस्ता अनगिन्ती महिलाहरूका कथा छन् जसले आफ्नो घर समाज र समुदाय भित्रैबाट परिवर्तनको पहिलो प्रश्न उठाए कसैले शिक्षाका लागि आवाज उठाए कसैले आफ्नो श्रमको सम्मान खोजे कसैले हिंसा विरूद्ध बोल्ने साहस गरे कसैले राजनीतिक सहभागिताको ढोका खोल्न संघर्ष गरे र कसैले आफ्नो भाषा संस्कृति र पहिचान जोगाउने अभियानलाई आफ्नो जीवनको उद्देश्य बनाए यी सबै आवाजहरू मिलेर महिला आन्दोलनको एउटा विस्तृत बनेको छ महिलाका अधिकार आज हामीलाई कानूनी र सामाजिक उपलब्धिका रूपमा स्थापित जस्ता लाग्छन् तर यी उपलब्धिको पछाडि लामो संघर्ष छ सहज रूपमा प्राप्त भएको कुनै पनि अधिकारको पछाडि कसैको असहज जीवन कसैको प्रश्न कसैको असहमति र कसैको निरन्तर प्रयास लुकेको हुन्छ त्यसैले आजको पुस्ताले अधिकारको कुरा गर्दा त्यस अधिकारका लागि हिँडेको अघिल्लो पुस्ताको बाटो पनि सम्झिनु पर्छ हामीले भर्खरै तीज मनायौं तीजलाई नेपाली समाजमा महिलाको पर्वका रूपमा लिइन्छ पुस्तौंदेखि महिलाले यस पर्वलाई भेटघाट आत्मीयता र सांस्कृतिक अभिव्यक्तिको माध्यम बनाउँदै आएका छन् तीजको गीतमा केवल रमाइलो छैन त्यहाँ महिलाको जीवनका अनुभूति पनि छन् माइतीको सम्झना छ सामाजिक अपेक्षा छन् दुःख छन् गुनासा छन् र स्वतन्त्र जीवनप्रतिको चाहना पनि छ तर यो वर्षको तीजको वातावरणमा एउटा गहिरो संवेदना मिसिएको थियो देशका विभिन्न भूभागमा बाढी पहिरो तथा प्राकृतिक विपदका कारण धेरै नागरिकले ज्यान गुमाए धेरै परिवार विस्थापित भए धेरै घर परिवारले आफ्ना प्रियजन गुमाए यस्तो अवस्थामा हरेक घरमा पर्वको उल्लास समान रहन सकेन हामी ती सबै परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्दछौं पछिल्ला विपदमा आफ्ना प्रियजन गुमाउनु परेको छ विपदका कारण प्रभावित सबै नागरिक प्रति ऐक्यबद्धता प्रकट गर्दछौ महिलाको आवाज सधैँ सहज रूपमा सुनिएको इतिहास छैन हाम्रो समाजको लामो इतिहासमा महिलाको भूमिका धेरै पटक परिवार र घरको सीमाभित्र परिभाषित गरियो निर्णय गर्ने अधिकार सीमित रह्यो सार्वजनिक जीवनमा सहभागिताका ढोकाहरू साङ्गुडा रहे महिलाले आफ्नो अधिकारको कुरा गर्दा त्यसलाई धेरै पटक व्यक्तिगत विद्रोहका रूपमा बुझियो तर समय सधैँ एउटै रहँदैन महिला आन्दोलनको इतिहास केही व्यक्तिको मात्र इतिहास होइन यो असंख्य महिलाले बोकेको अनुभव साहस र संघर्षको इतिहास हो र यो इतिहास बुझ्न हामीले ती महिलालाई सुन्नुपर्छ जसले परिवर्तनलाई किताबमा पढेनन् आफ्नै जीवनमा भोगे आजको समतामा हामी त्यस्तै एउटा जीवन यात्रातर्फ फर्कदैछौ। बम कुमारी बुढा मगरको जीवन यात्रालाई यही दृष्टिले हेर्न सकिन्छ। रोल्पाको दुर्गम सामाजिक परिवेशबाट आफ्नो यात्रा शुरू गर्नुभएकी उहाँले शिक्षा, सामाजिक चेतना, महिला अधिकार र सार्वजनिक जीवनमा आफ्नो सक्रिय उपस्थिति स्थापित गर्नुभयो। उहाँ रोल्पाबाट पहिलो पटक SLC उत्तीर्ण गर्ने महिलाको रूपमा चिनिनुहुन्छ भने सार्वजनिक जीवनमा पनि उहाँको भूमिका महत्वपूर्ण रह्यो। लामो समय शिक्षण क्षेत्रमा संलग्न रहनु भएपछि उहाँ राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय हुनुभयो। तर उहाँको परिचय यतिमै सीमित छैन। आदिवासी जनजाति महिलाको अधिकार र सहभागिताको प्रश्नलाई संस्थागत रूपमा अगाडि बढाउने क्रममा उहाँ नेपाल मगर महिला संघ संस्थापकका रूपमा पनि जोडिनुभयो। महिला आन्दोलनलाई केवल लैंगिक समानताको प्रश्नमा सीमित नराखी जातीय पहिचान, भाषा, संस्कृति र सामाजिक न्यायका प्रश्नसँग जोडेर हेर्नुपर्ने उहाँको दीर्घ अनुभव रहेको छ। मगर समुदायको इतिहास, भाषा, संस्कार र सांस्कृतिक परम्पराका विषयमा उहाँले लामो समयदेखि अध्ययन, खोज र अभिलेखीकरण गर्दै आउनु भएको छ। आज हामी उहाँसँग उहाँको व्यक्तिगत जीवनका केही स्मृति मात्र सुन्नेछैनौ, हामी उहाँ मार्फत एउटा समय सुन्नेछौ। त्यो समय जब महिलाका लागि सार्वजनिक जीवनमा पाइला चाल्नु आफैमा चुनौती थियो। त्यो समय जब अधिकारको भाषा आज जस्तो स्थापित थिएन र त्यो समय जब आफ्नो समुदायको भाषा, संस्कृति र पहिचानको कुरा उठाउनु पनि एउटा संघर्ष थियो। त्यसैले अबको संवाद एउटा पुस्ताको अनुभवसँग अर्को पुस्ताको जिज्ञासाको भेट हो। महिला आन्दोलनका ती प्रारम्भिक दिनदेखि आजसम्म आइपुग्दा उहाँले के देख्नुभयो? कुन संघर्षले उहाँलाई अझ दृढ बनायो? महिलाको सामाजिक र राजनीतिक सहभागितामा कस्तो परिवर्तन आयो? र आजको पुस्ताले विगतको त्यो संघर्षबाट के सिक्नु पर्छ? यिनै प्रश्नसँग हामी अब प्रवेश गर्दैछौ बम कुमारी बुढा मगर संघको विशेष संवादमा।
1: रेडियो मध्यपश्चिम दाङद्वारा संचालित कार्यक्रम समतामा दिदी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
2: धन्यवाद। मेरो नाम बम कुमारी बुढा मगर, रोल्पा हो घर, अहिले चाहिँ काठमाडौँबाट आएको। म समाज सेवा, भाषा, साहित्य, महिला आन्दोलनहरूमै काम गर्छु। बढी जसो अब समाज सेवामा केन्द्रीकृत शासन व्यवस्थामा धेरै जसो काठमाडौँबाटै स्वर निस्किने हुनाले म पनि उतैतिर अलि आफ्नो कार्यक्षेत्र कायम गरेको जस्तो भयो। रोल्पा मात्रै त्यति बसेको छैन, काठमाडौँ पनि साह्रै धेरै होइन, अलिकति घुम्नेमै मोबाइल फोन जस्तै हो। ठाउँ ठाउँ पूर्व पश्चिम डुल्छु।
1: आन्दोलन, महिला आन्दोलनकै सन्दर्भ
2: अब कहाँ कहाँ काम पर्छ, कहिले साहित्य, कहिले संस्कृति, यस्तै कुराहरूमा आन्दोलनहरूमा पुगिन्छ ठाउँ ठाउँमा।
1: बम कुमारी बुढा भन्दा बित्तिकै महिला आन्दोलन, भाषा, संस्कृति, साहित्य, सबै चिजको आन्दोलनमा सक्रिय योगदान पुर्याएको महिला हो, होइन?
2: यति धेरै त भन्न सक्दैन मैले, तर भित्रबाट चासो छ, सक्दो कोसिस गर्छु।
1: कति सफल भयो जस्तो लाग्छ त?
2: केही कुराहरू त भएका पनि छन्, तर महिलाकै विषयमा भन्ने हो भने यो परिवर्तन भन्ने कुरा संख्यात्मक रूपमा देखिन्छ, गुणात्मक परिवर्तन महिलाको लागि अझै पनि धेरै बाँकी छ भन्ने लाग्छ मलाई।
1: महिला आन्दोलनमा कहिलेदेखि यसरी सक्रिय हुनुभयो?
2: 2028 सालतिरैबाट लागेको हो हाम्रो रोल्पामा। अब विभिन्न आफ्नो घरायसी समस्या, विभिन्न सामाजिक, आर्थिक विभिन्न समस्याले गर्दा, आफ्नो पेसा व्यवसायले गर्दा महिलाहरू बाहिर निस्किन कठिन, त्यस्तो बेलामा अब समाजमा एक दुईजना को निस्किन्छ, सहभागी हुनै पर्ने, त्यही सन्दर्भमा म पनि क्रियाशील हुन थाले।
1: त्यसमा महिला आन्दोलनको नेतृत्व गर्दाखेरि रोल्पाको अवस्था कस्तो थियो, त्यहाँका महिलाको अवस्था कस्तो थियो?
2: अब महिलाहरू अब त्यति बेला सभापति, जिल्ला पञ्चायतको सभापति हुने, अनि महिलाहरूको संगठनको सभापतिलाई पनि सभापति भनेर सम्बोधन नगर्ने पुरुषहरूको त्यस्तो खालको बानी व्यवहार, सभापति कसरी हुन सक्छन् र भन्ने बुझाए जस्तो लाग्थ्यो मलाई। अहिले सोच्दा हाँसो उठ्छ। महिलाहरू भनेपछि आफ्नो निर्णय हुँदैन, उनको खासै यिनीहरूलाई जिम्मेवारी दिन मिल्दैन भन्ने खालको सबै समाजको सोच। SLC को जाँच दिँदाखेरि नेपाली विषयको प्यासेजमा के महिलाहरूको पनि आत्मा हुन्छ भन्ने एउटा वाक्य पनि थियो कि, त्यो देख्दा त झन् मलाई हो यस्तो भनेर निकै उत्सुकता जाग्यो, केही त गर्नुपर्छ भन्ने सोचाइमा म बढे।
1: कति कक्षामा पढ्दाखेरि त्यस्तो प्यासेज आयो?
2: एसएलसीको
1: कति सालमा दिनुभयो?
2: 2030 सालमा।
1: 30 सालको पेपर हेर्दाखेरि महिलाहरूको पनि के आत्मा हुन्छ भनेर एउटा
2: वाक्य थियो, अब प्याराग्राफमा अनुच्छेद भित्र एउटा वाक्य त्यो पनि थियो। जवाब मैले परीक्षा हलमा त अब कस्तो लेखे पुरा मलाई याद छैन, तर एउटा दिमागमा घुच्यो कि यस्तो पनि अवस्था, कसरी आत्मा नै नहुने खालको कसरी लेख्छन् होला भन्ने जस्तो मलाई एउटा उत्साह, एउटा जिज्ञासा, कसरी बढी कुरा जान्ने भन्नेमा
1: एउटा आत्मा पनि नभएको व्यक्ति अथवा मान्छे भनेर उसले सोचे बुझिरहेछ, त्यसलाई चिर्नलाई दिदी अगाडि बढ्नु।
2: अब कुन उसमा हो केही कसैले लेख्यो होला आफ्नो उमा कन्टेन्टमा लेख्दाखेरि त्यस्तो वाक्य मैले फेला पारे, अनि विभिन्न कुरा छोरीले पढेर के काम छ, छोरीले पढ्नु र बालुवामा पिसाब फेर्नु एउटै हो, यस्ता कुराहरू सुनिने जतासुकै गफ गरेका मलाई सिधै नभने पनि अरू मान्छेहरू बीचमा बोलेको त्यस्तो पाइन्थ्यो।
1: त्यस्तो समाजमा दिदीले कसरी पढ्न सक्नु सफल हुनुभयो त दिदी?
2: म यही दाङबाटै हो, हजुर भरतपुर स्कूलबाटै हो एसएलसी गरेको, हजुर रोल्पा पढे, रोल्पा 9 सम्मै पढेको हो, अनि यता आएर 9 मा भर्ना हुँदाखेरि विषय फेरियो, यहाँ व्यावसायिक स्कूल भएको हुनाले विभिन्न व्यवसाय सम्बन्धीमा मैले पनि होम साइन्स विषय फेर्नु पर्यो, अनि 1 साल फेरि दोहोराएर पढ्ने भयो 9-10 मा।
1: समाजकै लागि समर्पित भएर काम गर्न थाल्नु,
2: मान्छेले यो मनभित्रबाट आफ्नो मनोविज्ञान एउटालाई प्राथमिकता दिने हुँदो रहेछ, त्यो सन्दर्भमा मलाई जुन कुरा पनि नौलो, जुन कुरा पनि नबुझेको अधुरो जस्तो भएर नि, अनि त्यो बुझ्ने क्रममा खोज्ने क्रममा कहिले पनि प्राप्त भइसकेको जस्तो लाग्दैन।
1: भाइ त्यही भएर सङ्घर्षमा निरन्तर रूपमा खटिराख्नु भएको छ, अनि त्यो खटिरहँदाखेरि यहाँको परिवार आमा दाजुभाइ दिदी बहिनी दिदीहरूले अनि उहाँहरूले कस्तो सम्बोधन गर्नुहुन्छ?
2: उहाँहरूले मलाई धेरै दुःख नगर भन्नुहुन्छ, माया गर्नुहुन्छ, काम गरेकोमा उनै मान्नुहुन्छ, खुसी नै मान्नुहुन्छ, धेरै कठिन कामहरू नगर भन्नुहुन्छ, अहिले उ गर्नुहुन्छ, कहीँ दुःख पाउला भन्ने खालको शारीरिक अवस्था अलि घट्दै जान्छ नि उमेरले, त्यो भएर त्यसरी सम्झाउनुहुन्छ, खुसी चाहिँ मान्नुहुन्छ।
1: बसाइ चाहिँ कसरी बस्नु भएको छ, कोसँग बस्नु भएको छ?
2: केटाकेटीहरू मेरो दाई दिदीका बच्चाहरू हुन्छन् मेरो साथमा, अहिले एउटा बदैनी छ दाई, कान्छा दाईको छोरी,
1: उसँग
2: काठमाडौँमा बस्छु, रोल्पा जाँदा हरेक घरमा जहाँ खाना पाके त्यही खान्छु, सबैमा यहाँ बस भन्छन्, सबैमा जुन ओछ्यान खाली छ त्यहाँ सुत्छु, खाना खान्छु। वल्लो पल्लो घर छ, यता खाऊ भनेर बोलाउँछन् सबैले।
1: 60 वर्षसम्म आन्दोलन गरेर सक्रिय रूपमा जीवन बिताउनु भएको छ, बमकुमारी बुढा भन्दा बित्तिकै राष्ट्रिय स्तरमा सबैले चिन्ने भयो, तर अब भोलिको दिन कसरी बिताउने मन छ, एक्लै कसरी जानुहुन्छ?
2: यो त अब देखिँदैन, अदृश्य कुरा हो, भविष्य भनेको कहाँ छ थाहा छैन, मलाई कुनै चिन्ता छैन, चिन्ता गरेको छैन, कसरी बित्ला भनेर त्यही विषयमा म दुखी भएर बस्दैन, जसरी बित्छ आज यहाँ छु, आज अहिलेको छाक यहाँ खाएँ, अब भरे कहाँ खान्छु, भोलि कहाँ खान्छु, कहाँ बस्छु केही थाहा छैन, मलाई चिन्तै छैन।
1: आफ्नो लागि भन्दा पनि समाजकै लागि बाँच्ने, समाजकै लागि हिँड्ने,
2: हजुर अब भित्रबाट मान्छेको यो एउटा अत्यन्तै व्यक्तिगत चासो, व्यक्तिगत इच्छा हुँदो रहेछ, त्योमा कुन कुरालाई प्राथमिकता दिने भन्ने कुरो, बोलाएको ठाउँ म सकेसम्म पुग्ने प्रयास गर, आफ्नो इच्छाले के गर्न चाहेको छ त्यही नै महत्वपूर्ण रहेछ, त्यहीमा सन्तुष्टि हुँदो रहेछ, अर्काले भनेको अर्काले खटाएको भन्दा आफ्नो भित्री मनले कुन कुरालाई प्राथमिकता दिन्छ त्यो गर्न पायो भने सन्तुष्ट त्यसैमा हुँदो रहेछ जस्तो लाग्छ।
1: श्रोता, यति बेला हामी रेडियो मध्य पश्चिमदाङद्वारा प्रसारित कार्यक्रम समतामा छ। आज हाम्रा अतिथि हुनुहुन्छ महिला आन्दोलनकी उद्यम कुमारी बुढा। महिला आन्दोलनमा असाध्य यहाँको राम्रो योगदान गर्नुभएको छ। यहाँले गरेका कामबाट कति सन्तुष्ट हुनुभएको छ त महिला आन्दोलनको क्षेत्रमा?
2: अब सन्तुष्ट भन्ने कुरो के भयो भने सबभन्दा यो 2074 सालको निर्वाचनमा पार्टीहरूले उत्पादन गरेनछन् कि देशको निर्णायक ठाउँमा नीति निर्माण गर्ने एउटा माथिल्लो नेतृत्व गर्ने निकायमा कार्यकर्ता एउटा सक्षम महिलाहरूको क्षमता विकास त्यहाँ त्यो तहसम्म पुर्याउने काम भएनछ। त्यो दुःखको कुरा। अहिले पछिल्लो चरणमा पछाडि संविधानले बाध्यकारी बनाएको 33% कार्यान्वयन गर्दाखेरि समावेशीबाट समानुपातिक पछाडि राखियो। अहिले जब प्रतिस्पर्धा गर्ने ठाउँमा जनताको घर दैलोमा जाने आफ्नो विचारलाई खोलेर राख्ने पुरुषसँग प्रतिस्पर्धा गर्ने ठाउँमा चाहिँ तयारै नभएको रहेछ जनशक्ति। त्यो चाहिँ एकदमै एउटा क्वालिटी गुणात्मक विकास नभएको भन्ने लाग्छ मलाई। अब अहिले पदमा राखिएको छ त्यो अर्कै कुरा, प्रतिस्पर्धाबाटै नै आउनु पर्थ्यो, त्यो हुन सकेन।
1: त्यो हुन नसक्नुको कारण के होला? कसको दोष देख्नुहुन्छ?
2: पार्टीहरूको दोष हो। पार्टीहरूले कार्यकर्तालाई सही ठाउँमा उत्पादन गर्न नसकेको, पुरुष प्रधान मान्यतामा अगाडि बढेको, त्यही नै पहिलेदेखि जब एउटा कुनै पनि विकास भन्ने कुरा पिरामिड जस्तो हुन्छ नि, तल ठूलो हुन्छ, बिस्तारै घट्दो क्रममा चाहे विद्यार्थी भर्नाका कुरा, चाहे सामाजिक क्षेत्रमा कार्यकर्ता उत्पादन हुने उत्रिने कुराहरू हुन्छ नि, हाम्रो यो जीवनकालमा सानो बच्चामा साथीहरू कतिजना थिए, उमेर हुँदा कति थिए, घट्दै घट्दै आएर अहिले ती अनुहारहरू हामीले एकदम कम्ती भन्दा कम्ती देख्छौं, क्या देख्नै कठिन हुन्छ। त्यस्तै जस्तो पार्टीभित्र ठूलो संख्यामा महिलाहरूलाई उतारेको भए, उत्पादन गरेको भए केही संख्यामा प्रतिस्पर्धामा निस्किन्थे, प्रत्यक्षबाट आउन सकेनन् के, टिकटै दिइएन त्यसरी। यो कुरा चाहिँ यसले गुणात्मक विकास गर्न सकेन भन्ने लाग्छ मलाई। अन्य ठाउँमा उनीहरूले पुरुषले त्यो राम्रो आफ्नो कहाँ कहाँ भोट अलि राम्रो छ त्यो ठाउँमा त्यहाँ महिलालाई दिएको भए जित्थे नि, दिँदै दिएनन्, आफू जित्थे। अनि पछाडि संविधानले बाध्य गरेको बुँदा परिवर्तनको उपलब्धिले मात्रै दियो, तर त्यसलाई संख्यात्मक विकास भनिन्छ, गुणात्मक भन्न सकिँदैन, मलाई त्यस्तो लाग्छ।
1: अहिले जति संख्यात्मक रूपमा संविधानले दिएपछि हामी महिलाहरूलाई स्थापित गर्न सक्यौं जनप्रतिनिधिको रूपमा, त्यो कति उपलब्धिमूलक मान्नुभयो?
2: अब संख्यात्मक छ, अझै पनि यो संविधान कार्यान्वयन गर्ने क्रममा धेरै कुराहरू महिलाहरूलाई जिम्मेवारी दिनुपर्छ, धेरै कुराहरू एउटा विचारको आदान प्रदान खुला रूपमा के पारदर्शिता, विचारको पारदर्शिता, आधा कुरा आफूले पुरुषहरूले लुकाएर अर्कै किचनमा बोल्ने, महिलाहरूसँग बोल्दाखेरि हल्का ल महिलाहरू कसिनु पर्यो राम्रो गर्नु पर्यो मात्रै भनेर कसिने राम्रो गर्ने त हो, कुन काम गर्दा राम्रो हुन्छ त्यो विषयको एउटा चुरो यो कडी दिइएन भने कसरी राम्रो गर्ने महिलाहरूले? अझै पनि महिलाहरूलाई आत्मनिर्भर बनाउनु पर्छ, प्रशिक्षण दिनुपर्छ, विचारको पारदर्शिता जरुरी छ के। पारदर्शिता भन्नाले अहिलेसम्म खास हाम्रो बुझाइमा पैसालाई मात्रै बुझिन्छ होइन, त्यो होइन, विचार पनि पारदर्शी हुनुपर्छ। आधा कुरा लुकाउने, आधा भन्ने, अनि अड्कलेर यिनीहरूमा पस्दैन कुरा, यिनीहरूको क्षमता विकास भइसकेका छैन, बाहिर लैजान सक्दैनन् भनेर थोरै मात्रै सिकायो भने त थोरै नै ज्ञान हुन्छ, महिलाहरू कसरी समाजमा उत्रिन सक्छन्? हो, त्यो समस्या।
1: समस्यालाई चिर्नलाई कसले पहल गर्ने, के गर्ने होला नि त?
2: अनि महिलाहरू संकुचित भएर एउटा अनुशासित इमान्दारी भएर नेतृत्वलाई मात्र भर पर्ने होइन कि, महिलाहरू पनि एक ठाउँमा उभिएर कुनै पनि आस्था कुनै पूर्वाग्रह त्यस्तो नराखेर के त्यस्तो एउटा साँगुरोमा नगएर खुलेर के भन्नुपर्छ, खोइ त हामीले के गर्नुपर्ने यिनी यिनी कुरामा? अहिले तमाम कानूनहरू बन्न गइरहेछ, योमा हाम्रो भूमिका के हो, हाम्रो मौलिक अधिकार के हो, लैंगिक समानता को कुरा के हो यस्ता यस्ता कुराहरूमा महिलाहरू पनि प्रश्न गर्ने आफू अगाडि बढ्ने अन्तर्क्रिया गर्ने त्यो जिज्ञासा राख्नु पर्छ चल्दै जान्छ भन्दैनन् भने क्या टाउको दुखाए त हाम्रो पार्टीको अध्यक्षज्यूले महासचिवज्यूले हुन्न भने भइहाल्यो नि त भनेर बस्नु हुँदैन क्या भित्र पनि विद्रोह गर्न सिक्नु पर्छ के फुटबलका खेलाडीहरू अहिले वर्ल्ड कप भइरहेछ तिनीहरू अहिले आफ्नो आमाको काखमै लात्ती हानेका हुन् नि अनि बिस्तारै स्कूलमा खेल्न थाले बिस्तारै बिस्तारै जोखिम मोल्दै नै वर्ल्ड कपमा सहभागी भएका छन् जितेका छन् त्यस्तो गर्नुपर्छ महिलाहरू पदको जिम्मेवारी मात्र म सदस्य भए उपाध्यक्ष भए उप उप मात्र किन दिइयो त औंलामा गन्ने प्रमुख छन् एक दुईजना अरू त जम्मै उप के थपना जस्तो उले प्रमुखले नभ्याउँदाखेरि खाली कुर्सीमा बस्ने अनि फाइलहरू पनि अड्कलेर यो हेर्नु यो नहेर्नु भनेर अपारदर्शी अधिकार दियो भने कसरी महिलाको क्षमता विकास हुन्छ यहाँनिर पाउने अधिकार त जब आधा धरती आधा आकाश महिलाको हिस्सामा छ भने जहाँसुकै हाम्रो पोजिसन आधा हुनुपर्छ त्यसको लागि हामी स्वयं पनि क्षमतावान हुने प्रयास गर्नुपर्छ नत्र भने यो परम्परा एउटा मनोविज्ञान कहिले पनि नफेरिने मनोविज्ञान छ त्यो मनोविज्ञानलाई चिर्नको लागि महिलाहरू लजाएर आज्ञाकारी भएर काम चल्दैन
1: एउटा आज्ञाकारीको रूपमा महिलाहरूले काम गर्नुभयो अब अहिले पनि एउटा पदमा बसिसकेको एउटा सहभागिता नाम मात्रको सहभागिता भाजस्तोमा भयो दिदीको कुरा सुन्दा
2: हजुर त्यो त अब संविधानमा नलेखिएको भए त यति अनुहार देखिने थिएन आज हामी धेरैजनाको अनुहार देख्यौं कमसेकम खुसीको कुरा त्यो चाहिँ मूर्त रूपमा आयो अमूर्त चीजको विकास गर्नको लागि गुणात्मक विकास गर्नको लागि स्वयं उहाँहरू पनि कसिनु पर्यो महिला साथीहरू अनि पुरूषहरूको एउटा मानसिकतालाई परिवर्तन गर्न सक्ने दम चाहियो के महिला
1: यहाँसँग महिला आन्दोलनको लामो अनुभव छ
2: 19 दिने आन्दोलनको परिणाम घोषणा हुँदा अब के नै हुन्छ होला भन्ने निकै खुसी लागेको हो तर अहिलेसम्म खासै त्यस्तो भएको छैन गएको निर्वाचनलाई नै मैले उदाहरणको रूपमा ल्याइसके अब संविधान कार्यान्वयनको कुरा छ खुसी त आन्दोलन भनेपछि धेरै महिलाहरूले ज्यान गुमाए धेरै महिलाहरूको घरबार बिग्रियो तर पनि 19 दिने एउटा संयुक्त आन्दोलनको उपलब्धिलाई नै ठूलो आशाको केन्द्र थियो आशाको दिन थियो अब त्यो आशालाई पूर्णता पाउन अझै बाँकी छ भन्ने लाग्छ मलाई पूर्णता भएको छैन आशा भनेको आशा एउटा मनभित्रको आशा मात्रै भयो यसलाई व्यवहारिक बनाउन जरुरी छ हाम्रो देश बहुजाति बहुसांस्कृतिक भएको हुनाले सांस्कृतिक रूपमा पनि राज्यले बजेटको व्यवस्था गर्नुपर्छ स्थानीय निकायहरू छ नि अहिले म एउटा उदाहरणको लागि ल्याउँछु जस्तै तपाईँ स्वयं पनि हिन्दू महिला हो मलाई लाग्छ आफ्नो व्यक्तिगत रूपमा धर्म अर्कै गर्नुहुन्छ भने मेरो एउटा सरोकारको विषय होइन र थाहा पनि छैन अहिले एउटा उदाहरणमा जस्तै छाबडी प्रथा छ नि छाबडी प्रथा जस्तो कसरी सुरु भयो समाजमा होइन त्यो भयंकर महिलामाथिको अत्याचार त्यस्तो सुरु भयो अहिले त्यसको उन्मूलनको लागि एउटा मिडियाहरूमा आइराखेको छ हामी देख्छौ साह्रै दुख लाग्दो छ तर मैले चाहिँ हामी चाहिँ मिन्स भएको भन्न मिल्दैन क्या लाज हुन्छ आफै नै अलग्गै बस्ने हो अछट्टै आफ्नो त्यो मिन्समा प्रयोग गरेका लुगाहरू चोखो राख्ने पन्छिने आफ्नो तरिकाले अलग हुने तर मलाई यस्तो भएको छ भन्न मिल्दैन
1: जातिमा अहिले पनि भन्नुहुन्न
2: भन्दैनौ त्यो भन्यो भने लाज हुन्छ ताउले के भन्दैखिन्छ भन्छन् अनि महिला गर्भवती भएको पनि उसको पेट ठूलो भयो भने चिन्छन् कि चाहिँ श्रीमानले थाहा पाउँछ गोप्यामा अनि उसले फेरि श्रीमानले अरू बेला होइन पूजाहरू गर्दा कतै मार काट्ने भयो कुल पूजाहरूमा ऊ नछुने अक्षताहरू नछुने त्यस्तो चलन हुन्छ मुखले भनेर यो यति महिनाको गर्भवती भइसक्यो भन्नु मिल्दैन है आफ्नो एउटा अस्मिता जस्तो मान्छन् नभनिरहने बिस्तारै आफै चिन्छन् अनि त्यो जुठो हुने चिजमा भरि त्योबाट थाहा हुन्छ। मुर्या भन्छन् पुरुषलाई, मुर्या छ त्यसले काट्नु हुँदैन मार भनेर बोल्छन् है। अनि मैले यतिसम्म पनि बोल्छु क्या, मैले चाहिँ मसिनो मसिनोबाट हरेक जातिमा को जात जाति कस कसको कल्चरमा के कुरा सम्बोधन गर्नुपर्छ भन्ने कुरामा पनि मैले हल्का चिन्तन गर्छु। त्यस्तो कोही आफूले गर्न सक्ने कुरालाई महिलाहरू एकदम ठूलो चित्तले शासन गर्ने र सेवा लिने त्यो भावनाले अगाडि बढ्नुपर्छ भन्ने लाग्छ महिला साथीहरूलाई।
1: व्यस्तताका बावजुद पनि हामीसँग कुराकानी गरिदिनु भयो, त्यसको लागि यहाँलाई धन्यवाद।
2: यहाँलाई पनि धन्यवाद।
0: श्रोता, यति बेर हामीले सुनायौं महिला आन्दोलनकी सक्रिय अभियन्ता बम कुमारी बुढा मगरसँग गरिएको कुराकानी। त्यो समय जब महिलाका लागि आफ्नो कुरा राख्नु सहज थिएन, त्यो समय जब सार्वजनिक जीवनमा महिलाको उपस्थिति आजको जस्तो सामान्य थिएन, बम कुमारी बुढा मगरको जीवन यात्राले हामीलाई एउटा महत्वपूर्ण कुरा सम्झाउँछ। अधिकार प्राप्त गर्नु र अधिकारलाई जोगाइराख्नु दुई फरक यात्रा हुन्। हाम्रो समाजका पुराना पुस्तासँग रहेको ज्ञान, अनुभव, भाषा, संस्कार र जीवन दृष्टिलाई नयाँ पुस्तासम्म पुर्याउन सकेनौ भने परिवर्तन सँगै हामीले आफ्नो इतिहासका केही महत्वपूर्ण पानाहरू पनि गुमाउन सक्छौ। त्यसैले बम कुमारी बुढा मगर जस्ता अग्रज पुस्ताहरूका आवाजहरू सुन्न आवश्यक छ, किनकि उहाँहरूले भोगेको समय हाम्रो इतिहास हो, उहाँहरूले गरेको संघर्ष हाम्रो वर्तमानको आधार हो। यसै सन्दर्भमा हालै प्राकृतिक विपदका कारण जीवन गुमाउनु भएका सम्पूर्ण नागरिकहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना प्रकट गर्न चाहन्छौ। पर्व सकिन्छन्, गीतहरू थामिन्छन्, समय अगाडि बढ्छ, तर कुनै पर्वले उठाएका प्रश्नहरू, कुनै आन्दोलनले छोडेका पदचापहरू र कुनै पुस्ताले दिएको चेतना त्यो भने समाजको स्मृतिमा रहिरहन्छ। त्यही स्मृतिलाई जीवित राख्दै महिलाको आवाजलाई अझै सशक्त बनाउँदै र समानताको यात्रालाई निरन्तरता दिँदै समता आजका लागि यहाँबाट विदा माग्दैछ। आजको विशेष प्रस्तुतिमा आफ्नो जीवनका अनुभव र विचार हामीसँग प्रस्तुत गरिदिनु भएकोमा महिला अधिकार कर्मी तथा सामाजिक सांस्कृतिक अभियन्ता बम कुमारी बुढा मगर प्रति हार्दिक आभार। त्यसै गरी एथेन्जेल कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। पत्राचारको लागि ठेगाना हो कार्यक्रम समता, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज, शहीद उमेश मार्ग, घोराइदाङ। रेडियो मध्यपश्चिमको फेसबुक पेज मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने सारिक चामलाई धन्यवाद दिँदै आजको तपाईँ हाम्रो साथलाई यही बिट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
1: अनि म शारदा,
0: बिदा हुन्छौ। नमस्कार।
3: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: ऑरेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, जीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
7: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: मध्यपश्चिम जाँच यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङ जिल्लाभर खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानीको शुद्धता परीक्षण तथा गुणस्तर सम्बन्धी तथ्याङ्क संकलन गर्ने कार्य शुरू गरिएको छ। राष्ट्रिय साना सहकारी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीको पहलमा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगंज अन्तर्गतको गुणस्तर शाखाका प्रमुख रविकिरण आचार्य सहितको टोलीले दाङका विभिन्न खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमूना संकलन शुरू गरिएको हो। मंगलबार बबई गाउँपालिका र शान्ति नगर गाउँपालिका अन्तर्गत रहेका खानेपानी उपभोक्ता संस्थामा पुगेर मुहानदेखि उपभोक्ताको धारासम्म वितरण हुने पानीको नमूना फिल्डमै संकलन गरिएको छ। अध्यक्ष ओलीका अनुसार दाङ जिल्लाका 10 वटै पालिकाभित्र रहेका खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमूना संकलन गरी जिल्लाको समग्र खानेपानीको गुणस्तर सम्बन्धी प्रतिवेदन तयार गरिनेछ। उक्त प्रतिवेदन सम्बन्धित विभाग तथा मन्त्रालयमा पठाई दाङ जिल्लाको खानेपानी शुद्धिकरण तथा गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माण र बजेट विनियोजनका लागि पहल गरिनेछ। संघीय खानेपानी नेपालगंजका प्रमुख जगतनाथ दासले खानेपानीको शुद्धता कायम गर्नु राज्यको महत्वपूर्ण दायित्व भएको बताउँदै यस अभियानले शुरूआतका लागि राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघलाई धन्यवाद दिनुभयो। उहाँले दाङ जिल्लामा खानेपानीको शुद्धता परीक्षणलाई अभियानका रूपमा अघि बढ़ाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यसबाट जिल्लाको खानेपानीको वास्तविक अवस्था पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो। त्यस्तै गुणस्तर शाखाका प्रमुख रवि किरण आचार्यले जिल्लाभरका खानेपानी उपभोक्ता संस्थामा पुगेर पानीको नमूना संकलन गरिने बताउनुभयो। संकलित नमूनाको परीक्षणपछि दाङ जिल्लामा वितरण भइरहेको खानेपानीको गुणस्तर कस्तो छ भन्ने तथ्याङ्क प्राप्त हुने र नागरिकले धाराबाट सिधै पिउन सक्ने गुणस्तरीय पानी उपलब्ध गराउने दिशामा आवश्यक काम अघि बढ़ाइने उहाँको भनाइ छ। राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले दाङबाट शुरू गरिएको यो अभियानलाई देशभर विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो। दाङबाट शुरू गरिएको नमूना संकलन अभियानले जिल्लाका खानेपानी संस्थाको मुहानदेखि धारासम्मको पानीको गुणस्तरको वास्तविक अवस्था पहिचान गरी आगामी दिनमा खानेपानी सुधारका लागि आवश्यक योजना र बजेट निर्माणमा आधार तयार गर्ने अपेक्षा गरिएको छ। भोटेकुसी नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारका लागि थारू कल्याणकारिणी सभा दाङ देउखरी क्षेत्र नम्बर 1 ले सञ्चालन गरेको एक घर एक किलो चामल दान अभियानबाट करिब 40,000 किलो चामल सहित ठूलो परिमाणमा खाद्यान्न संकलन भएको छ। बाढ़ी पीड़ितका लागि राहत जुटाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा 39,383 किलो 970 ग्राम चामल संकलन भएको सभाका केन्द्रीय सचिव एम बहादुर चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार चामलसँगै 1,324 किलो 580 ग्राम दाल 2,647 किलो नुन 196.5 लिटर तेल 298 किलो 500 ग्राम लसुन 202 किलो 820 ग्राम बेसार 839 किलो 100 ग्राम आलू 22 किलो 550 ग्राम खुर्सानी 35 किलो 550 ग्राम गहुँ 40 किलो पिठो र 37 किलो मकै समेत संकलन गरिएको छ। यस्तै 4 पेटी चाउचाउ र 4 पोका सोयाबीन पनि संकलन गरिएको छ। अभियानमा खाद्यान्नसँगै 84,425 रूपियाँ नगद सहयोग प्राप्त भएको थियो। उक्त रकम मध्ये 68,450 रूपियाँ राहत कोषमा जम्मा गरिएको सचिव चौधरीले बताउनुभयो। बाढ़ी पीड़ितका लागि राहत सामग्री जुटाउन सभाले देउखुरीका विभिन्न स्थानमा संकलन केन्द्र सञ्चालन गरेको थियो। स्थानीय बासिन्दाले आफ्नो क्षमता अनुसार चामल दाल नुन तेल लगायत खाद्यान्न तथा नगद सहयोग गरेका थिए। राप्ती गढ़वा र राजपुर गाउँपालिका तथा लमई नगरपालिकाका विभिन्न थारू गाउँबाट एक घर एक किलो चामल भन्ने आह्वान सहित शुरू गरिएको अभियानमा अपेक्षा भन्दा ठूलो परिमाणमा खाद्यान्न संकलन भएको सभाले जनाएको छ। बाढ़ीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराउन समुदाय स्तरबाट सहयोग जुटाइएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा राहुलले गुठी सम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा पेश गरिने जानकारी दिनुभएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले आवश्यक कानूनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसदमा पेश गरिने बताउनुभयो। उहाँले विगतमा राष्ट्रिय सभामा गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरकारवालासँग गहन छलफल र परामर्श भइरहेको बताउनुभयो। गुठी जग्गा केवल जमीनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वसँग अभिन्न रूपमा जोड़िएको संवेदनशील विषय भएको उहाँको भनाई छ। यस्तै मन्त्री रावलले गुठी संस्थान एन 2033 अनुसार गुठी जग्गाका मोही किसानले मोही हक प्राप्त गर्ने, सो हक खरिद बिक्री गर्न पाउने र धितो बन्धक समेत राख्न सक्ने स्पष्ट कानूनी व्यवस्था रहेको बताउनुभयो। गुठी अधीनस्थ जग्गामा मोहीले गुठी संस्थानको स्वीकृति लिएर तोकिएको दस्तुर तिरी घर वा टहरा बनाउन पाउने व्यवस्था रहेकाले मोहीहरू यसप्रति नकारात्मक वा त्रसित हुनुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भुटेकोशी बाढ़ीमा आएको बाढ़ीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर रा निगम संचालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्यपूर्वमा चलिरहेका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ। आईओसीबाट प्राप्त पछिल्लो खरिद मूल्य अनुसार पेट्रोलियममा प्रति लिटर 12 रूपियाँ 40 पैसा र डिजेलमा प्रति लिटर 4 रूपियाँ 68 पैसा बढ़ेर आएको छ। तर पेट्रोल, डिजेल र मटेरियलको खुद्रा बिक्री मूल्य साबिकै सरह रहेको पहिलो वर्गमा प्रति लिटर 197 रूपियाँ 50 पैसा, दोस्रो वर्गमा 179 रूपियाँ र तेस्रो वर्गमा 200 रूपियाँ नै कायम छ। पहिलो वर्ग अन्तर्गत चाराली, विराटनगर, जनकपुर, अम्लेशगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंज, दोस्रो वर्गमा सुर्खेत, दाङ तथा तेस्रो वर्गमा काठमाण्डु, पोखरा, डिपाल पर्दछन्। खाना पकाउने ग्यासको भाव पनि प्रति सिलिण्डर 2060 रूपियाँ नै यथावत गरिएको निगमले जनाएको छ। जेएनजी आन्दोलनपछि प्रदेशका पदाधिकारी तथा सांसदहरूको स्वकीय सचिवालय कटौती गरिएकोमा अहिले धमाधम राख्न थालिएको छ। लुम्बिनी प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता तथा प्रदेश सांसदले स्वकीय कर्मचारी नियुक्त गर्न पाउने पुरानै व्यवस्था भिउताएको हो। यससँगै स्वकीय सचिव नियुक्ति प्रक्रियामा धमाधम अघि बढ़न थालेको छ। जेएनजी आन्दोलनपछि संघीय अन्तरिम सरकारले प्रदेश सरकारका पदाधिकारीदेखि सांसदसम्मले राज्यकोषबाट तलब भत्ता खाने गरी राखेका स्वकीय कर्मचारी कटौती गरेको थियो। अहिले प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गरी कानूनी बाटो खुल्ला गरेपछि पदाधिकारी तथा सांसदहरूले आफू निकटका व्यक्तिलाई स्वकीय सचिव कर्मचारीका रूपमा नियुक्त गर्न थालेका छन्। लुम्बिनी प्रदेश सरकारले भदौ 4 गते बसेको मन्त्री परिषद बैठकबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको पारिश्रमिक एन 2075 अनुसूची 2 हेरफेर गरेको थियो। उक्त निर्णय अनुसार मुख्यमन्त्रीले राजनीतिक सल्लाहकार, विज्ञ, प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय सहायक नियुक्त गर्न पाउने व्यवस्था गरिएको छ। मन्त्री परिषदको निर्णय भदौ 5 गते राजपत्रमा प्रकाशित भइसकेको छ। नयाँ व्यवस्था अनुसार राजनीतिक सल्लाहकारले राज्य मन्त्री सरह सेवा सुविधा पाउनेछन्। विज्ञ तथा प्रमुख स्वकीय सचिवले उपसचिव सरह, स्वकीय सचिव र प्रेस संयोजकले अधिकृत सरह तथा स्वकीय सहायकले नायब सुब्बा सरह सेवा सुविधा पाउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक सल्लाहकार तथा विज्ञ लगायतका पदमा भने अहिलेसम्म नियुक्ति गर्नुभएको छैन, तर स्वकीय सचिवमा स्वकीय कर्मचारी, सहायक तथा प्रेस संयोजक राखिसक्नु भएको छ। अहिले भने प्रदेश सरकारले कानूनी व्यवस्था परिवर्तन गरी स्वकीय कर्मचारी नियुक्त गर्ने बाटो खुलेपछि मुख्यमन्त्रीको सचिवालय पनि विस्तार हुन थालेको छ। नयाँ व्यवस्था अनुसार सभामुखले स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय सहायक, कार्यालय सहयोगी तथा हलोका सवारी चालक राख्न पाउने
भएका छन्। यसअघि अन्तरिम सरकारले सभामुखलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था गरे पनि सभामुख तुलाराम घरती मगरले आफ्नो तत्कालीन पाँच सदस्यीय सचिवालय विघटन गरेको घोषणा गर्नुभएको थियो। अहिले नयाँ व्यवस्था लागू भएसँगै सभामुखको सचिवालय पुनर्विस्तार गरिएको छ। प्रदेश सभाका सदस्यहरूले पनि स्वकीय कर्मचारी राख्न पाउने भएका छन्। लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरका अनुसार प्रदेश सभाका सदस्यहरूको स्वकीय सचिव सम्बन्धी व्यवस्था सात महिनासम्म खारेज भयो। राज्य कोषमा थप आर्थिक भार पर्ने गरी स्वकीय कर्मचारीको संख्या बढ़ाउने क्रमलाई लिएर प्रश्न उठ्न थालेको छ। र मुगुको कालै आसपास केन्द्रबिन्दु बनाएर आज बिहान दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान 1:51 स्थानीय म्याग्निच्युड 4.5 म्याग्निच्युडको भूकम्प गएको हो। त्यसै गरी बिहान 4:28 सोही क्षेत्र आसपास केन्द्र बनाएर 4.2 म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। दुवै भूकम्पको केन्द्रबिन्दु मुगुको कालै आसपास रहेको जनाइएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ। हवस् त, बिहान 8:00 मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: डाक्टर आउने बारे सूचना,
6: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू,
6: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार,
5: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
7: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
8: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
11: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: रामायणमा राम र रावण होस्न महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीकै लागि युद्ध गरेका थिए
2: पीएफएक्स सिनेमाज घुराई दस कौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली पेन्सन पत्ता पेन्सन पत्ता
3: गाउने त यो गाउँमा कति छन्
4: मतलाई पठाएर आएको र तैँले मलाई फकाएको होइन त घर जाइ बस्छ भनेर
5: तपाईँको घर जाइ बस्न सक्छ भनेर पछि पछि लागेर
2: अक्षरा
6: तब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काम्छ र धर्मले
7: घर घर अनि गृहिणीको साथ हुलाकले बनाउँदैछ परिवार एक साथ
8: बुबालाई हुलाक आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलाकको पापड
7: हुलास फुड्सका उत्पादनहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ
2: खुसीको खबर
9: अब हाम्रै दाङको घुराही
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ
2: खुसीको खबर
9: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार

0: भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
5: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
7: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
6: सामान्य किराले खाएको दाँत भर्ने,
5: मेसिनद्वारा आरसीटी गर्ने,
6: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
5: खोल लगाउने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
6: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
7: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: రంగౌ రెడీస్ మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्।
5: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ, नेपाली कथानक चलचित्र।

0: ती हामीमाथि के आपत्ति आउन सक्छ भन्थ्यो। अनि स्वतन्त्र मान्छेहरूले के गर्थे भने माथिको हिउँ पहिरो आउन पनि सक्छ, अनि त्यहाँदेखि ठूलो मनसुन फ्लड पनि आउन सक्छ। त्यसो हुँदा त्यो मनसुन फ्लड या हिउँ पहिरो या हिमताल विस्फोटबाट जोगिनका लागि यी कुरा गर्न जरूरी छ भनेर स्वतन्त्र विश्लेषकहरूले, स्वतन्त्र इन्भाइरोमेन्टलिस्टहरूले त यो कुरा बताउँथे नि। त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा यो हो नि। त्यो पालिकाहरूको त्यो फ्लड भन्दा अगाडि पालिकाहरूले त्यहाँका नागरिकहरूको प्रतिको सचेतता कुनै पनि प्रदर्शन गर्नै सकेका छैनन्। उनीहरू हाइड्रो पावरसँग मिलेका थिए होला या के गरेका थिए होला या मिलेका थिएनन् होला, त्यो कुरा म जान्दिनँ। तर उनीहरूको जुन डिग्रीमा त्यो लोकल सरकार हो नि, नगरपालिका गाउँपालिका त, त्यो जुन डिग्रीमा नागरिकहरूप्रतिको उनीहरूमा सचेतता हुनु पर्थ्यो नि, त्यो सचेतता चाहिँ हाइड्रो पालिकाहरूमा छँदै थिएन, नगरपालिका पालिकाहरूमा छँदै थिएन।
1: पानी र पर्वत विशेष बदलियो नेपालमा अहिले हामी भोटेकोशी बाढी र यसबाट सिक्नुपर्ने पाठ तथा यो प्रकोप यति ठूलो विपत्तिमा परिणत हुनुमा जलवायु परिवर्तन मात्र दोषी हो कि यहाँ मानिसले गर्न सकिने अरू अवस्था व्यवस्थाहरू पनि छन् भन्ने बारेमा राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ।
3: हेलो पिंकी,
4: बोल्न।
3: एलईडी टिभी किन्न नजाने?
4: जान्न।
3: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
4: जान्न।
3: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
4: जान्न।
3: किन?
4: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
3: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
4: पाइने भएर त जान लाग्यो नि।
3: हो र, कहाँ
4: भन्दिन के?
3: सत्य भन्दिनौ।
4: आई लभ यू पिंकुली भनेको
3: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
4: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
3: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
5: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
4: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
3: फोन नम्बर
4: 082562452,
3: 082562452। पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
7: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदान। फोन नम्बर 082562110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: घर घरमा रेडियो मध्ये उपस्थित
1: छोरोल्पा भ्रष्ट हुन सक्छ भन्ने अनुमानका आधारमा होइन त्यो पूर्व सूचना प्रणाली कस्तो हुनु पर्यो भने उदाहरणका लागि पहिलो फ्लड जसले देख्यो नि बटेकोसीमा त्यो पहिलो फ्लड देख्ने मान्छेले यस्तै माइकमा बोलिदिने सिस्टम होइन त्यसलाई बेत्रावतीसम्म तार लग्यो भने त माइक त बेत्रावतीसम्म बोल्छ नि हजुर होइन बेत्रावतीबाट बोलिदियो भने विदुरसम्म बोल्छ नि पहिलो फ्लड देख्ने मान्छेले माइकमा बोल्ने ठाउँ बनेको भए पनि हुन्थ्यो नि
2: हजुर त्यहाँको प्रहरीले
1: इन्फर्मेसन पनि हुनु पर्यो नि ठूलो बाढी आयो भनियो नि ठूलो अब हामीलाई त्यो स्वाभाविक हो यस्तो खालको आउला भन्ने कसैले अनुमान भएन तर त्यो इन्फर्मेसन पहिलो देख्ने मान्छेले पाँच तलाको घर छोप्ने गरी बाढी आयो भनेको भए धेरै मान्छे भाग्ने थिए नि
2: आधी बेरी आयो भनेको भए पनि त अलिकति हुन्थ्यो
1: होइन पाँच तलाको घर छोपिसक्यो है केरुङमा केरुङको चाइनाको के भन्छ भन्सारको पाँच

0: तलाको बिल्डिङ छोपिसक्यो
1: भनेको
0: भएदेखि तलका मान्छेहरू त्यसमा कम्युनिकेट पनि कसरी गर्ने भन्ने कुरामा पनि भर पर्ने रहेछ. कम्युनिकेट गर्दा त्यो कम्युनिकेसनको पनि ट्रेन गर्नुपर्ने रहेछ क्या मान्छेलाई कसरी कम्युनिकेट गर्ने. त्यो जुन खालको विपत्ति आयो त्यो विपत्तिलाई कम्युनिकेट गर्न प्रयोग गर्ने भाषा के हो त्यो भाषाको प्रमुख कुरा हुने. ठूलो बाढी आयो भाग भने ठूलो बाढी भनेको कत्रो कत्रो हामी केटाकेटी हुँदा खोलामा ठूलो बाढी आयो भने चाहिँ हेर्न गइहाल्छ.
1: त्यो कुरा त्यो बाढी पूर्वानुमान महाशाखाले पठाएको एसएमएसमा पनि ठूलो बाढी मात्रै भनिएको छ.
0: ठूलो बाढी भनेको छ होइन, तर त्यसलाई चाहिँ ठूलो बाढीको ठाउँमा नदी किनारको पाँच तलाको घर डुबिसक्यो छोपिसक्यो भनेको भएदेखि अनि मान्छेले पाँच तलाको घर डुब्यो भनेपछि हामी बाटाको छेउको रोड छेउको घरभन्दा माथि आउने रहेछ भन्ने मान्छेले अनुमान गर्थ्यो नि. हो हाइड्रो पावरहरूले गर्नुपर्ने कुरा, किन त्यहाँ त इन्जिनियर हुन्छन्, त्यहाँ इन्भाइरोमेन्टलिस्ट हुन्छन्, त्यहाँ सोसल रिस्क हेर्ने मान्छे हुन्छन्. किनभने आजको हाइड्रो पावरले सोसल रिस्क नहेरिकन हाइड्रो पावरको प्रोजेक्ट गर्न पाइँदैन कि. योभन्दा ठूलो सोसल रिस्क के हो? त्यो इन्जिनियर हुन्छन्, सोसल रिस्क एनालिस्ट हुन्छन्, इन्भाइरोमेन्टल रिस्क एनालिस्ट हुन्छन्, ती मान्छेहरूले बनाइदिनुपर्ने कम्युनिकेसनको यो प्रणाली मात्रै होइन के कम्युनिकेट गर्ने कसरी त्यसलाई भन्ने भन्ने कुरा त्यहाँनेरि हाइड्रो पावरहरूको कमजोरी छ. उनीहरू त्यो सचेतता पर्याप्त सचेतता हाइड्रो पावरहरूमा छैन
1: हजुर,
0: र नगरपालिकाहरूमा पनि त्यो सचेतता नै छैन नगरपालिकाहरूमा.
1: त्यो सँगै विपत आउनु अघि गरिने पूर्व तयारी र विपत आएपछि गर्ने उद्धार राहतको बीचमा चाहिँ एकदमै धेरै अन्तर पाइन्छ. उद्धार र राहतमा त सरकार जुट्छ, जुट्नु पनि पर्यो, आफ्नो भयभरको स्रोत खर्च गर्छ, अगाडि बढ्छ, तर त्यो आउनु अघि रोकथाममा चाहिँ त्यसरी कहिले पनि लागेको थिएन. यो अन्तर किन भइरहेको छ जस्तो लाग्छ तपाईँलाई?
0: एउटा स्टेट लेभलको कुरा गर्ने हो भने नेपालमा स्टेट लेभलको कुरा गर्ने हो भने स्टेटमा सचेतताको डिग्री चाहिँ कम छ, रिस्क एनालिसिसका कामहरू कम हुन्छन्. हाइड्रो पावर होस् कि जुनसुकै होस् होइन, मेलम्ची खाने पानी होस् कि धाप ड्याम खोलिन थाल्यो भनेर फेक न्युज हो कि सत्य हो थाहा छैन. धाप ड्याम शिवपुरी को धाप ड्याम खोलिन थाल्यो
1: अलि तल सानो पहिरो आएको रहेछ फेरि भन्नेहरूले
0: रिस्क फ्याक्टर चाहिँ कम एनालिसिस गर्छन् गरिन्छ नेपालमा. त्यो रिस्क फ्याक्टर किन एउटा कुरा के छ भनेदेखि एक किसिमको जुनुन पैदा भएको छ कि विकास गरौं विकास गरौं विकास गरौं विकास गरौं भन्ने जुनुन पैदा भएको छ. तर सस्टेनेबल विकास गरौं है, त्यो डेभलपमेन्ट सस्टेन होस् र कुनै पनि विकासको बेस चाहिँ यो इन्फ्रास्ट्रक्चरको बेस चाहिँ यो धरतीमा बस्छ है, र त्यो धरती नै कमजोर छ भनेदेखि त्यो इन्फ्रास्ट्रक्चर चाहिँ दीर्घकालिक दीर्घायु हुन सक्दैन भन्ने चेतना मान्छेले ग्रहण गर्न सकेनन् कि नेपालमा त्यो समस्या भयो. र विकास गरौं विकास गरिहालौं, विकास गरौं भन्दा हाइड्रो पावर प्रोजेक्ट बनाऊ, बाटो बनाऊ, एयरपोर्ट बनाऊ होइन, रेलवे बनाऊ, यी कुरा. तर त्यो जुन विकास जुन धरतीको जुन भूभागमा गरिन्छ नि त्यो धरतीको त्यो भूभागको वास्तविक जियोलोजी चाहिँ कस्तो छ है, त्यो रिस्क फ्याक्टर चाहिँ एनालिसिस गर्नमा मान्छेहरू चुके कि. त्यो हाइड्रो पावर पनि चुके, अनुमति दिने त्यहाँ हाइड्रो पावर बनाउन अनुमति दिने सरकार पनि चुक्यो,
1: समग्रमा नियमन गर्ने सरकार नै चुक्यो भन्दा पनि भयो, समग्रमा
0: सरकार नै चुक्यो. त्यस पछाडि यस्तो हुन सक्छ भन्ने कुराको अनि यसलाई उद्धारको कुरा चाहिँ के उद्धार अगाडि या विपत्तिभन्दा अगाडिको पूर्व तयारी चाहिँ पूर्व तयारी भनेको तीन चारवटा कुरा गर्नुपर्ने नै हो. एउटा कम्युनिकेसन सिस्टम बनाउनु पर्ने, एउटा यस्तो आपत्ति आयो भने मान्छेलाई नदी किनारका मान्छेलाई सेटलमेन्ट कहाँ बनाउने त त्यो बनाउनु पर्ने होइन. सरकारले त खर्च गरेर टहराहरू बनाएर राखी जोड्न सक्छ नि त हजुर, नदी किनारका मान्छेहरूका लागि यस्तो आपत्ति आयो भने अहिले अहिले मान्छेले तरकारी बेच्छन् गाई भैँसी बाँधिराख्छन् या के गर्छन्, भोलि आपत्ति आयो भने त ती टहरामा मान्छेलाई राख्ने होइन, भाँडाकुँडा किनेर त त्यहाँ आर्मीको क्याम्पमा राखी छोड्न सक्छ, पुलिसको क्याम्पमा राखी छोड्न सक्छ नि. त्यो सामान्य कुराहरूमा चाहिँ हाम्रो ध्यान पुग्दैन.
1: नदी किनारका बस्ती त्यहाँका आयोजनाहरूमा काम गर्ने श्रमिकहरूको सुरक्षा, अघि हामीले हाइड्रोको केही कुराहरू गर्यौं, उनीहरूले अप्नाउनु पर्ने न्यूनतम विपद सुरक्षाका मापदण्डहरू चाहिँ के हुनुपर्छ?
0: त्यो न्यूनतम सुरक्षाको मापदण्ड चाहिँ एउटा कुरा चाहिँ मापदण्ड के थियो भने सुरुङका मापदण्ड बनाएका छन्, इन्टरनेसनल मापदण्ड बनाएको छ, अन्तर्राष्ट्रिय सुरुङ ओर्ग सम्बन्धी एसोसिएसन छ, नेपाल त्यसको सदस्य राष्ट्र हो, त्यसले मापदण्ड बनाएको छ, ती मापदण्ड लागू हुनु पर्थ्यो. अघि मै हामीले भन्यौं त्यो नदोहोर्याउं. अर्को कुरा चाहिँ के हुनु पर्थ्यो भने त्योभन्दा माथिको त्यो जमिनी हलचल मनिटरिङ गर्न त सकिन्छ नि बाबा, त्यो त एउटा चिया खाने कप झरेर आएको होइन नि लेरुङको,
1: तर धेरै विकटमा छ, गाह्रो छ भन्ने, जस्तो चीनले पनि थाहा पाएन उसको आफ्नो नाकामा आइपुग्दासम्म भन्ने, हामी प्रविधिमा त्यति अगाडि पनि बढिसकेका छैनौं कि
0: होइन, प्रविधिमा अगाडि बढ्यौं न, प्रविधि छ कि छैन भन्ने कुरा हो, प्रविधि त प्रविधिमा अगाडि बढ्न नसक्नुको कारण त हाम्रो लगानीको कुरा हो नि हजुर, हाम्रो लगानीका कारणले प्रविधिमा अगाडि बढ्न नसकेका, तर त्यहाँ त खरबौं लगानी भएको छ नि त, खरबौं लगानी भएको ठाउँमा एक करोड़का प्रविधि प्रयोग गर्न के गाह्रो छ, त्यो त्यो त तपाईँलाई उनीहरूले पनि थाहा पाएनन्, उनीहरू पनि तल थिए, त त्यो ठाउँ म त त्यहाँ पुगेका छैन अहिले, त्यो त केरुङमा बस्ने चाइनिज सेक्युरिटी या उसले भन्दा त्यो त हाम्रातिरबाट हेर्न सजिलो होला जस्तो लाग्छ, मैले यताबाट
1: भूगोल हेर्दाखेरि
0: धुन्चेबाट हेर्न सजिलो लाग्छ, तपाईँले धुन्चेबाट त्यसलाई मनिटरिङ गर्ने मेकानिजम केही राख्नु भएको थियो भने यहाँबाट शिवपुरीबाट सगरमाथाको चाहिँ के अरे जुम गरेर फोटो खिच्न सकिन्छ शिवपुरीको चिसापानीबाट होइन, त्यहाँ त्यो मेकानिजम त्यो त्यो इक्विपमेन्ट छैन र त्यो मनिटरिङ गर्न सकिँदैन, त्यो त्यो निसन्देह सकिन्थ्यो, त्यो मनिटरिङ गर्न सकिन्छ, यति मात्रै होइन अहिले त अस्ट्रेलियाले यस्तो प्रविधि पनि बनाएको छ कि त्यो पहिरो आउने सम्भावना छ कि छैन भन्ने त्यो जाँच्ने पनि प्रविधि बनाएको छ हजुर, त्यो पनि छ, त्यसलाई त्यसलाई हेर्नु पर्यो नि त कहाँ के छ भनेर, अनि त्यो प्रविधिले काम नगरेको थियो भने लो प्रविधिले काम गरेन, प्रविधि प्रयोगै नगरिकन प्रविधिले काम गर्थ्यो गर्दैन थियो भन्न त मिलेन नि, अस्पतालै नगइकन डाक्टरले ज्वरो निको पार्थ्यो कि पार्दैन थियो भन्न त मिलेन नि।
1: र अहिले अब यी घटनाहरू भोटेकोसी बारीका कुराहरूलाई लिएर हेर्दै गर्दा यतिखेर नेपाली नेपाल सरकार संसद अब कसरी सोच्नुपर्छ हाम्रो सबै निकायहरूले,
0: अब हामीले गरिराखेको विकासलाई रिभ्यू गर्नु, हामीले कस्तो विकास गरिरहेछौ, हाम्रा बाटा सबै नदी किनारमा बनेका छन्, नदीहरू सबै हिमनदी र हिमतालबाट आएका नदीहरू हुन्, त्यो कुन बेला कुन रूपमा आउन सक्छ भन्ने, त्यो कति बेला प्रलय हुन्छ भन्ने अनुमान गर्न नसकिने रहेछ, त्यसो हुँदा हामीले प्रयोग गरिराखेका बाटा, हामीले बनाइराखेको बाटा, नदी किनारको नदी करिडोरका बाटाहरूको विषयमा रिभ्यू गर्नु पर्यो एउटा, अर्को के रिभ्यू गर्नु पर्यो, हामीलाई चाहिएको विकास कस्तो, वास्तवमा हामीलाई कस्तो खालको विकास चाहिएको, हामीले गरेको विकासले विकास गरिरहेछ कि विनाश गरिरहेछ, अघि तपाईँले भन्नुभयो नि डोजरले पहाड़को पानीका साना मूल सुकाउनमा सबैभन्दा ठूलो योगदान डोजरको छ, हामीले गरिराखेको विकासले विकास गर्दैछ कि विनाश गर्दैछ भन्ने सोच्नु पर्यो, पहाड़मा बाटो पुर्याइएको छ नि, पहाड़मा पुर्याएको बाटो बसै हिँड्नमा प्रयोग भएको छ, पहिला पहिला हाम्रा पुर्खाहरू हाम्रा बाबुबाजेहरू डोकामा सामान बोकेर मधेस धरे, अहिले ट्र्याक्टरमा राखेर ट्रकमा राखेर पिकअपमा राखेर मधेस धर्ने सहर धर्ने प्रथम, पहाड़मा पुर्याइएका बाटाहरूले बसै हिँड्नमा काम भएको छ, प्रयोग भएका छन् ती बाटाहरू, त्यसो हुँदा हाम्रो विकासको बाटाको हाइड्रो पावरको त्यसलाई रिभ्यू गर्नु पर्यो कि एउटा नदी किनारमा कति डिस्टेन्समा हाइड्रो पावर दिने, हजुर भए जति सबै चिज आजै प्रयोग गरिसक्नु पर्दैन नि हजुर, त्यसलाई विस्तारै अर्को साल अर्को पुस्ताले पनि त प्रयोग गर्दै जान्छ नि, त्यसो हुँदा एउटा नदी किनारमा एउटा नदीको कति डिस्टेन्समा कतिवटा हाइड्रो पावर राख्ने, आखिरी प्राइभेट सेक्टरको भए पनि पैसा त देशको हो नि हजुर,
1: खेती त फेरि देशकै हुन्छ,
0: त्यो प्रपर्टी त देशकै हो नि, देशकै चिजहरूलाई उसले कोल्याटर राखेर लोन लिएको होला नि त होइन, त्यसो हुँदा यदि त्यो कुरालाई रिभ्यू गर्न सकेको थियो भने सीमा अवलोकन गर्न सकेको थियो भने त एकैचोटि 12 हाइड्रो पावर त जाने थिएन नि, एउटा जाने थियो 11 त प्रपर्टी जोगिने थियो नि होइन, कुन तहमा गएका छन्, त्यसो नेपालले सोच्न फरक ढंगले सोच्नु पर्यो, नेपाल सरकारले हामी नागरिकहरूले सोच्न फरक ढंगले सोच्नु पर्यो, विकासलाई जुनूनका रूपमा लिनु भएन, हाइड्रो पावर बेचेर हाइड्रो पावर पावर जेनेरेट गरेर इन्डियालाई बेचेर पैसा कमाउँछु भन्ने कुरा चाहिँ के हो भनेदेखि त्यो हाइड्रो पावर कम्पनीहरूले आफूले चिनेका जानेका साथीभाइहरूबाट आफन्तबाट या अरू कसैसँग इक्विटी उठाएर त्यो इक्विटी पैसामा आफूले मोज गरिरहनका लागि हामी इन्डियामा बेचेर अरबपति भइहाल्छौ भन्ने त्यो देखाएको कुरा हो, इक्विटी उठाउनका लागि गरेको हो त्यो हाइड्रो पावरहरू, कति सस्टेनेबल कति सस्टेनेबल हुन्छ. अहिले अहिले सस्टेनेबल हाइड्रो भन्ने इन्टरनेशनल हाइड्रो पावर एसोसिएसनले हाइड्रो सस्टेनेबल हुनुपर्छ भन्ने एउटा कम्प्लायन्स पोलिसी ल्याएको छ. हाम्रा हाइड्रोहरू सस्टेनेबल छन् कि छैनन्? अब नागरिक तहमा पनि त्यो कुरा सोच्नु पर्यो र सरकारलाई आफ्ना ठाउँको सांसदलाई त्यो प्रश्न उठाउनु पर्यो कि हाम्रा घरका छेउमा बनेको हाइड्रो पावर सस्टेनेबल छ कि छैन. हजुर, त्यसले राज्यका कम्प्लायन्सहरू पूरा गरेका छ कि छैन, कम्प्लायन्स पूरा गरेर बनाएको छ कि कम्प्लायन्स पूरा नगरी बनाएको छ, त्यसले सुधार गर्नुपर्ने ठाउँ कहाँ छ, त्यो कुराको सचेतता सरकारमा आउनु पर्यो र विकासलाई एकचोटि सीमावलोकन गर्नु पर्यो. हामीले गरेको विकास कुनै दिन यसले नेपाललाई सुहा गर्न सक्छ. यहाँ त एकैचोटि पाँचवटा नदीमा, अघि तपाईँले भन्नुभयो दुधकोशी, जुनकोशी, तामाकोशी, अरुण, पाँच सातवटा नदीमा एकै दिन यो भएको भए नेपाल के हुन्थ्यो? नेपाल घुँडा टेक्ने ठाउँमा पुग्थ्यो? पुग्दैनथ्यो. पाँचवटा नदी किनारमा एकै दिन या सात दिनभित्र त्रिशुलीको जस्तो आपत्ति आएको भए नेपालले के गर्थ्यो? नेपालले उद्धार गर्न सक्थ्यो, नेपालले खाद्यान्न पुर्याउन सक्थ्यो, नेपालले तिनीहरूलाई विस्थापितहरूलाई रिहेबिलिटेट गर्न सक्थ्यो, नेपालको सेक्युरिटी उद्धारमा पुग्न सक्थ्यो, नेपालका हेलिकप्टरहरूले पुग्ने थियो. त्यतिखेर नेपालले, नेपाल सरकारले सोच्नु पर्यो कुनै दिन पाँचवटा दसवटा नदीमा यो आपत्ति आउन सक्छ भन्ने कुरा सोच्नु पर्यो. त्यो चेत परिवर्तन गर्नु पर्यो, चेत इम्प्रुभ गर्नु पर्यो, सोचाइमा परिवर्तन गर्नु पर्यो.
1: हामी अहिले पानी र पर्वत विशेष पछिल्लो नेपालमा राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग कुराकानी गरिरहेको छौँ. अब चाहिँ हामी अन्तिम चरणमा दिगो विकास र केही यसका कुराहरूको निष्कर्षलाई चर्चा गरौँ. थोरै समय छ हामीसँग. हिमाल तथा पहाड़ी नदीहरूमा अब बढ्ने जलविद्युत आयोजना लगायत सड़क, पुल, यी संरचनाहरूको डिजाइन सुचार नीतिमा तत्काल कस्ता परिवर्तनहरू ल्याउन एकदमै आवश्यक देख्नुभयो तपाईँले अहिले घटनालाई हेर्दै गर्दा?
0: यसको चाहिँ प्राविधिक पक्षमा, डिजाइनको प्राविधिक पक्षमा बोल्न सक्ने जान्ने मान्छे म होइन. यस प्रसंगमा म त्यति भन्छु कि एकदमै इन्भाइरोमेन्टल स्टडीलाई जियोलोजी, भूविज्ञान, भू आकृति समेतलाई मध्यनजर राखेर इन्भाइरोमेन्ट स्टडीहरू तयार गर्नुपर्छ र इन्भाइरोमेन्ट स्टडीले त्यहाँबाट माथिबाट आउने पहिरो अनि बाँधको तलबाट नदी आफै खोलिने सम्भावना, बाँधको दुवैतिरबाट हाम्रो त ठाडा भीर को बीचमा नदी बग्छ नि, त्यो दुवैतिरबाट नदी आउने पहिरोको सम्भावना, त्यसको भूविज्ञान, त्यो सबैलाई इन्भाइरोमेन्ट रिपोर्टले त्यसमा एकदम गम्भीरतापूर्वक मूल्याङ्कन गरेर अनि त्यहाँदेखि इन्भाइरोमेन्ट रिपोर्ट दिनुपर्छ र त्यो इन्भाइरोमेन्ट रिपोर्ट अनि मात्रै पास गर्छ. अहिले जसरी इन्भाइरोमेन्ट रिपोर्ट एउटै कम्पनीमा हाइड्रो पावर जेनेरेसन गर्ने कम्पनीको सञ्चालक समितिको सदस्य हुने अनि अन्त गएर अर्को एउटा कम्पनी खोल्ने इन्भाइरोमेन्ट के अरे वातावरणीय अध्ययन प्रतिवेदन बनाउन पाउने कम्पनी खोल्ने अनि त्यही मान्छेले आफ्नै कम्पनीको हाइड्रो पावरका लागि वातावरणीय अध्ययन गर्ने, दुनियाँमा कहीँ हुन्छ यस्तो? हजुर. अनि त्यो नेपाल सरकारबाट त्यो वातावरणीय अध्ययन पास हुने, त्यो कुरा रोकिनु पर्यो, नेपाल सरकारले त्यो कुरा गर्नु पर्यो. अर्को कुरा, त्यो स्ट्रक्चर कस्तो बनाउने, ठाडो स्ट्रक्चर बनाउने कि आर्क स्ट्रक्चर, तामाकोसीको त आरी गप्याको जस्तो स्ट्रक्चर बनाउने, त्यो इन्जिनियरिङ कुराको पाटोमा म भन्न सक्दिनँ होइन, तर इन्भाइरोमेन्टल पाटोमा त्यसको भूविज्ञान, त्यो भूसतहको अवस्था, त्यहाँभन्दा माथिको जंगलको अवस्था, त्यहाँभन्दा मुनिको जंगलको अवस्था, त्यहाँभन्दा मुनिको ह्युमन सेटलमेन्टको अवस्था, त्यो सबै सामाजिक र वातावरणीय र भौगोलिक रिस्क एनालिसिस नगरिकन कुनै पनि प्रोजेक्ट पास गर्नु हुँदैन. र यो अधिकांश प्रोजेक्टले न सामाजिक रिस्क एनालिसिस गरेका छन् उचित ढंगले, न भौगोलिक रिस्क एनालिसिस गरेका छन्, न वातावरणीय रिस्क एनालिसिस गरेका छन्।
1: जस्तो त्योसँगै स्थानीय समुदाय जो चाहिँ विपदको पहिलो र सबैभन्दा ठूलो मार खेप्न बाध्य हुन्छन् उनीहरूलाई चाहिँ पूर्वाधारको निर्माणको निर्णय प्रक्रिया, जोखिम न्यूनीकरणका उपायहरूमा चाहिँ कसरी सहायता बनाउन सकिन्छ त्यहाँका बासिन्दाहरूलाई?
0: पहिलो कुरा बजेन्द्र सर, मैले देखेको कुनै पनि हाइड्रो पावरका लगानीकर्ताहरूले वातावरणीय रिपोर्ट बनाउन जाँदाखेरि त्यहाँका गाउँका मान्छेसँग कन्ट्याक्ट नगरी आउनु भनेर पठाउँछन्, गाउँका मान्छेसँग सम्बन्ध नराख्नु, गाउँमा हामी एजेन्ट तयार गर्छौं, एउटा दुईटा एजेन्ट गाउँमा केही खर्च दिएर दुई चार पैसा दारू पाएको बोतल दिएर काठमाडौँमा आएका बेला होटलमा लगेर खुवाएर के गरेर एजेन्ट बनाएको हुन्छ। अनि गएर ती चारवटा तीनटा एजेन्टसँग उनीहरूले इन्टरेक्सन गर्नु पनि परेन, यी इन्टरेक्सन भएको हुन्छ, दुईजना जान्छन् तीनजना जान्छन् फोटो खिचेर ल्याउँछन्, खोलाको फोटो खिच्छन्, भिडियो खिच्छन्, जंगलको फोटो खिच्छन्, रूखको फोटो खिच्छन्, लिएर आउँछन्। होइन त्यसो हुँदाखेरि सबभन्दा डेन्जर कुरा यहाँ छ कि नेपाल सरकारले बनाएका कम्प्लायन्सहरू त्यति प्रश्न उठाउने खालका छन्, सुधार गर्ने ठाउँ छ तर धेरै राम्रा छन्, इन्भाइरोमेन्ट रिपोर्ट बनाउन भने राम्रा छन्, तर त्यो कम्प्लायन्स पूरा नगरिकन काम गर्छन्, सरकारले आफैले बनाएको कम्प्लायन्सहरू अनुपालना गराउन सक्दैन, दुःखको कुरा त्यहाँ हो।
1: त्यस्तै विपदपछिको पुनर्निर्माण पुनर्वास गर्दा अब पुरानै गल्तीहरू चाहिँ नदिउरुन् भनेर ध्यान दिनुपर्ने मुख्यमुखी सुझावहरू चाहिँ तपाईँले के छन्?
0: एउटा कुरा नेपाल सरकारले सोच्नुपर्ने कुरा के हो भने, पहिलो कुरा नेपाल सरकारले मानव प्रयत्नले स्टेबिलाइज गर्न सकिँदैन त्यो ठाउँलाई, लिरुङको पहाड़लाई मानव प्रयत्नले लिरुङ त्यसलाई स्टेबिलाइज गर्न सकिँदैन, गराउन सकिँदैन। नेपाल सरकारले एउटा स्टडी के गराउनुपर्छ भने त्यो स्टेबिलाइजको दिशामा छ कि छैन, सम्भावना के छ, त्यो स्टेबिलाइजको दिशामा छ भने अब 20-50 वर्षलाई यो सम्भावना छैन भन्ने साइन्टिस्टहरूले, इनडेप्थ एनालिसिस गर्ने साइन्टिस्टहरूले त्यो अनुमान गर्न सक्छन् भने अब त्यो बिग्रिएको जमिनलाई, नदी किनारमा जुन बिग्रिएको जमिन छ नि त्यसलाई रिक्लेम गर्न गर्नुपर्छ, त्यो रिक्लेम गर्न सकिन्छ नदी किनारको जमिनलाई, र नदी किनारको जुन बस्ती छ नि त्यसलाई चाहिँ त्यो रोडभन्दा माथि सारिदिनुपर्छ। अब पनि ती लगेर बस्ती बसाउनु हुँदैन नेपाल सरकारले, त्यो मूर्खता हुन्छ। त्यति मात्रै होइन, अरू नदी किनारका बस्तीहरूलाई पनि क्रमशः उनीहरूलाई फेसिलिटी के दिएर हुन्छ, होइन ट्याक्समा छुट दिएर हुन्छ या जग्गा पासमा छुट दिएर हुन्छ, के गरेर हुन्छ, नदी किनारका बस्तीलाई बिस्तारै त्योभन्दा 20-50 मिटर माथि सार्नु नै श्रेयस्कर हुन्छ। अब अहिले तत्कालका लागि चाहिँ, तत्कालका लागि त मान्छेलाई अब खाना र बस्ने बासको कुरा भयो, मेरो विचारमा राहत प्रशस्त उठेको छ, राहत प्रशस्त उठेको छ, उद्धारमा पनि मैले त्यति धेरै प्रश्न उठाउने ठाउँ छैन देख्दिनँ।
1: तत्कालको लागि त्यस्तो भएन, तर पुनर्स्थापना,
0: पुनर्स्थापनाको कुरामा चाहिँ अब फेरि बस्ती त्यही बसाउने कुरामा चाहिँ पुनर्स्थापनाको अब कहाँ कुन ठाउँमा पुनर्स्थापना गर्ने, कसरी पुनर्स्थापना गर्ने, बजार बनाएर पुनर्स्थापना गर्ने कि एउटा हेमलेट बनाएर पुनर्स्थापना गर्ने कि त्यहाँ स्कूल कलेज खानेपानी सानो स्वास्थ्य चौकी सबै व्यवस्थित गरिदिएर त्यहाँ पुनर्स्थापना गर्ने कि, त्यो कुरामा चाहिँ सोच्नुपर्छ, त्यहाँ भोलि पनि हुनसक्छ। त्यो एउटा मोडल नेपाल सरकारले के भने, त्रिशुलीको फ्लड पछाडि महाप्रलय पछाडिको विपद पछाडिको व्यवस्थापनको नेपाल सरकारले एउटा मोडल तयार पार्नुपर्छ, अब विपद पछाडिको व्यवस्थापनको मोडल तयार पार्नुपर्छ, अरू रिभर बेसिनहरूमा सेफ हाउसहरू बनाइराख्नुपर्छ, जस्ता लाएर जस्ताको टहरै लाएर सही सेफ हाउसहरू बनाइराख्नुपर्छ, र मान्छेलाई तत्काल त्यो आपत्ति आउँदाखेरि कहाँ लगेर राख्ने भन्ने, छाता ओढेर मान्छे उभिनु नपरोस्, सेफ हाउसमा लगेर राख्ने, नेपाल सरकारले यो मोडल बनाउन सक्छ, यो शिक्षा ग्रहण गरेर अबको विपद व्यवस्थापनको मोडल बनाउनुपर्छ, र यसको शिक्षा ग्रहण गरेर इन्फर्मेसन सिस्टम डेभलप गर्नुपर्छ, इन्फर्मेसनका लागि च्यानलिङ गर्नुपर्छ, इन्फर्मेसनको मेकानिजम बन्नुपर्छ, संयन्त्र बन्नुपर्छ, माइक राख्ने ठाउँ छ भने माइक राखिदिनुपर्छ, डाँडामा माइक राखिदियो भने कति ठाउँमा सुनिन्छ भन्नु, अप्ठ्यारो मात्रै छैन नि, हाम्रो प्रयोग गर्न जाने हाम्रो जमिन सजिलो पनि छ नि, तपाईँले एउटा डाँडाबाट के अरे बोलेको अर्को डाँडामा अर्को जिल्लामासम्म सुनिन्छ, हजुर मायकमा बोलेको हाम्रो त्यसलाई प्रयोग गर्न सक्नु।
1: त्योसँगै अहिले उठेको कुरा लामै समस्या पनि हो, भोटेको सिसीमा पार माथिल्लो क्षेत्र हुँदै आयो, हुन त नेपालकै भूभागबाट पहिरो झर्यो हिम पहिरो, तर पनि सीमा पारी हुँदै आयो, यस्ता अझ सीमा पारी नै स्रोत भएका थुप्रै जोखिमहरू, हिमताल हिमनदीहरू छन् अहिले पनि, यी हिमाली विपदहरूलाई हेर्दाखेरि चाहिँ छिमेकी देशहरूसँग कस्तो खालको सम्बन्ध, कुटनीति सम्बन्ध हुनुपर्छ यो जोखिम घटाउनको लागि?
0: कुटनीतिको अब एउटा कुटनीतिको मेन टपिक मेन एजेन्डा नै क्लाइमेट चेन्ज हुनु, इन्भाइरोमेन्ट हुनुपर्छ मेन एजेन्डा कुटनीतिको, अनि त्यो चीनसँग मात्रै होइन, मेरो विचारमा भारतसँग पनि त्यो सहकार्य हुनुपर्छ, किनभने हामीभन्दा तल गएपछि त्यो पानी जाने उसकामा हो हजुर, उसँग पनि सहकार्य हुनुपर्छ। चीनसँग एउटा कम्युनिकेसन सिस्टम पनि डेभलप गर्नुपर्छ, उसले गरेको कम्युनिकेसन हामी कहाँ तुरन्त आइपुग्ने त्यो सिस्टम डेभलप गर्नु पर्यो उसँग, र उसँग उसले जाँचेको उसले अध्ययन गरेको ग्लासियल लेकको र ग्लासियरको अवस्था कस्तो छ त्यो हामीले दिनै पछि त्यो चाहिँ सेयरिङ गर्नु पर्यो, हामीले जाँचेकाको उसलाई सेयरिङ गर्नु पर्यो, हामीले अध्ययन गरेकाको उसले अध्ययन गरेकाको हामीलाई सेयरिङ गर्नु पर्यो, त्यो सेयरिङको एउटा मेकानिजम हुनु पर्यो, एउटा नेपाल चीनको एउटा मेकानिजम बनाएर भारतलाई त्यसको मेकानिजमको उसलाई पनि एउटा सदस्य बनाए पनि हुन्छ, अर्थात उसलाई सदस्य बनाउन गाह्रो छ भने उसलाई आमन्त्रित सदस्य बनाए पनि हुन्छ, त्यो एउटा मेरो विचारमा त चीन नेपाल भारत नेपाल चीन र भारतको एउटा संयुक्त मेकानिजम संयन्त्र बन्नुपर्छ, र त्यो संयन्त्रले इन्फर्मेसन पनि च्यानलाइज गर्नुपर्छ, र भोलि आपत्ति आइराखेका बेला उद्धारका रणनीतिक योजनाहरू पनि तय गर्ने गरी गर्नुपर्छ।
1: त्यसै तपाईँ लामो समयदेखि प्रकृतिको अधिकारको बारेमा आवाज उठाइरहनु भएको छ, लेख्नुहुन्छ बोल्नुहुन्छ, त्यो हिसाबले सोधे मैले आम नागरिक र संचार माध्यमले चाहिँ धेरै जसो बाढीहरूलाई प्राकृतिक प्रकोप र जलवायु परिवर्तन भनेर छाडिदिने परिपाटीको विरूद्धमा चाहिँ त्यस्ता कुरालाई चिर्न कसरी आवाज उठाउनुपर्छ?
0: यो एउटा सजिलो के हो भने सबै मिडियाहरूले जलवायु परिवर्तन जलवायु परिवर्तन जलवायु परिवर्तन भनेर दोषारोपण लगाउन सजिलो पनि हो। तपाईँले नेपालमा प्लेन क्रासको रिपोर्ट हेर्नुभयो भने सबै प्लेन क्रासको रिपोर्टमा एउटै कुरा लेखेको हुन्छ, टोपोग्राफी वेदर र ह्युमन एरर। नेपालमा जति पनि प्लेन क्रास भए त्यसको रिपोर्ट सरकारले प्लेन क्रासको स्टडी एउटा प्यानल बनाउँछ प्रोब कमिसन बनाउँछ, त्यसले टोपोग्राफी वेदर र ह्युमन एरर भनेर रिपोर्ट दिन्छ। त्यति मात्रै त हुँदैन नि, किनभने त्यो सजिलो कुरा हो, पाइलटको पाइलटहरू मरि गए
1: उनीहरूलाई
0: दोष लगाइयो, हाम्रो गल्ती नै छैन उसले भन्ने ठाउँमै हुँदैन, अनि टोपोग्राफी हाम्रो यही हो, हाम्रो वेदर यही हो, यहाँभन्दा 2000 फिट माथि गएपछि बादलै बादल हुन्छ होइन,
1: सकिहाल्यो त्यति भएपछि
0: ठ्याक्कै यो पनि क्लाइमेट चेन्जलाई दोषारोपण गरेपछि यहाँ कानूनी दायित्व वहन गर्नुपर्ने संस्था व्यक्तिहरू त्योबाट मुक्त भए, त्यसका लागि मिडियाहरूले पनि क्लाइमेट चेन्ज भइराखेको छ नि। राष्ट्रपति रामरण यादवले बोल्नु भएको छ, हाम्रा हिमाल पड्किन आँटिसके, हाम्रा ग्लासियर फुट्न आँटिसके भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले बोल्नु भएको छ, प्रधानमन्त्री खड्गे ओली शेरबहादुर देउवा पुष्पकमल दाहाल बाबुराम भट्टराईले बार बार बोल्नु भएको छ, आजभन्दा 20 वर्ष अगाडिदेखि यिनै मान्छे त्यही कुरा बोलिरहेछन्, यही सत्ताका योभन्दा पूर्वजहरू त्यही कुरा बोलिरहेछन् भने त्यो कुरा हामीले चिन्तनमा राख्नु पर्दैन, यिनीहरूले हावामा बोलेका थिए कि के भनेर बोलेका थिए त, त्यसमा त्यो तयारी हुनु पर्दैन थियो, ती हाइड्रो पावरहरूमा त्यो तयारी हुनु पर्दैन थियो, हाइड्रो पावरहरूको त्यो डाउनस्ट्रिम सेटलमेन्टमा बसेका मान्छेहरूको प्रति उसको जिम्मेवारी हुँदैन, ऊ पानीमा घट्ट राख्ने, घट्टबाट बिजुली बनाउने, बिजुली बेच्ने, अनि त्यहाँदेखि खल्तीमा पैसा हालिहाल्ने, उसको जिम्मेवारी त्यति हो। यहाँ यो आपत्ति आउन सक्दैन, स्टेटको एउटा अनौपचारिक तहको निकाय होइन, राज्यको स्वीकृति लिएर त्यहाँ इस्टाब्लिस भएका हाइड्रो पावरहरू राज्यको काम गरेको होइन, राज्यसँग स्वीकृति लिएर राज्यको लागि काम गरेको होइन, उसको त्यो दायित्व हुँदैन थियो, आफ्नै इन्फ्रास्ट्रक्चर जोगाउने दायित्व हुँदैन थियो, त्योभन्दा मुनिका मान्छेहरूको जीवन जोगाउने दायित्व हुँदैन थियो, त्योभन्दा मुनिको प्रपर्टी मान्छेका प्रपर्टीको पब्लिक र प्राइभेट प्रपर्टी जोगिनुपर्छ भन्ने दायित्व उसको हुँदैन थियो, उनीहरूले त्यो विषयमा के गरे प्रश्न त्यहाँ।
1: अब अन्तमा हामी जाँदै गर्दाखेरि भोटेकोसी विपदले हामीलाई दिएको सबैभन्दा ठूलो पाठ के हो र जुन राज्य र नागरिक दुवैले तत्काल सम्झिनुपर्छ?
0: नौटंकी छोड्नुपर्छ राज्यले, एकातिर क्लाइमेट चेन्जको का कारणले के अरे लिरुङको हिम नदी पड्क्यो होइन, अब लाङटाङ हिमाल पड्किन सक्छ भन्ने अर्कोतिर, अनि त्यहाँदेखि निजगढको वनमा वन क्षेत्रमा कसरी विमानस्थल बनाउन सकिने भन्ने यस्ता खालका कुराहरूमा सरकार संवेदनशील हुनुपर्छ। यो किनभने एकातिर क्लाइमेट चेन्जको कुरा गर्ने, अर्कोतिर प्राकृतिक वन फाँडेर बनाइने चाहिँ विमानस्थललाई प्रश्रय दिने होइन. एकातिर क्लाइमेट चेन्जका कारणले लिरुङको हिमनदी पड्क्यो र हाम्रो आपत्ति आयो भन्ने, अर्कोतिर शिवपुरीका थाप्लामा चाहिँ नागमती ड्याम बनाउने, यस्तै कुरा गर्ने हो भने यो चाहिँ यो चाहिँ लजिकल कुरा हुँदैन.
1: हाम्रो अवस्था अनुसार कामहरू गर्नु पर्छ,
0: लजिकल हुँदैन, लजिकल कुरा गर्नु पर्यो होइन. विकास गर्दै नगर भनेको होइन, विकास गर तर यो धरतीले थाम्ने गरी, मान्छेको ज्यान नजाने गरी. तपाईँलाई त्रिशुलीमा लेदोभित्र मरेका मान्छेको लागि बिजुली ठूलो हो कि विकास ठूलो हो कि ज्यान ठूलो हो त्यो बाँचेको मान्छेका लागि, हजुर कुन चाहिँ ठूलो हो? त्यो लेदोमा पुरिएका जसका बच्चा छोराछोरी पुरिएका छन् नि, त्यो लेदोमा पुरिएर बसेका छन् र बाबुआमा त्रिशुलीका माथि पाखामा रोएर चाहिँ बसिराखेका छन् नि, उनका लागि बिजुली ठूलो हो कि ज्यान ठूलो?
1: यस्ता भेद छुट्याउनु पर्यो,
0: ए भेद छुट्याउनु पर्यो. बिजुली नहुँदा ह्युमन सिभिलाइजेसन कति वर्ष चल्यो? मैले गर्नु पर्दैन भने गर्ने, तर त्यसलाई दीर्घकालिक हुने गरी, दीर्घायु हुने गरी गर्ने.
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अघुराईमै.
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि. सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि. फोन 082562777.
6: बालरोग विशेषज्ञ डाक्टर बसन्त खत्री हरेक महिनाको चौथो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा.
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: नवजात शिशु तथा बाल बालिकाको स्वास्थ्य परीक्षण,
7: बाल बालिकाको नियमित स्वास्थ्य परीक्षण,
6: ज्वरो रुगा खोकी तथा संक्रमणको उपचार,
7: पोषण तथा वृद्धि विकास सम्बन्धी परामर्श,
6: खोप सम्बन्धी परामर्श,
7: नवजात शिशुको स्वास्थ्य परीक्षण तथा हेरचाह,
6: बाल बालिका सामान्य तथा दीर्घ रोगको उपचार.
7: साथै प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी एमएस एफएमएएस डीएमएएस द्वारा प्रत्येक दिन दिव्य फार्मेसी घोराईदाङमा बिरामी चेकजाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ. फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ.
6: सम्पर्क नम्बर 082590410, 98478829913, 98478826163.
8: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना:
9: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्.
8: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ.
9: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार.
8: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह.
9: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर, बिकिचो घोराईदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराईदाङ. सम्पर्क मोबाइल 98478523572.
10: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा.
6: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा,
10: उपलब्ध शल्यक्रियाहरू,
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्युरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू.
10: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन. मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911 र मोबाइल नम्बर 97090965255।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
10: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-5-98-78-18-617 और 98-78-35-643।
15: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरबाटै कर्णालीका हिमाली तथा दुर्गम जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी अघि बढ़ाएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा सुर्खेतबाट हुम्ला मुगु डोल्पा जुम्ला र कालीकोटमा हुने हवाई उडानमा सहुलियत दिन 60 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश राजधानीबाट आफ्नै प्रदेशका हिमाली जिल्लामा सीधा हवाई सेवा सञ्चालन गर्ने योजना नयाँ भने होइन। प्रदेश सरकारले यसअघि पनि हरेक वर्ष जसो बजेट विनियोजन गर्दै आएको छ, तर उडान शुरू हुने र केही समयमै बन्द हुने क्रमले निरन्तरता पाउँदै आएको छ। यसपटक भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कल्याणी खड्काले सुर्खेतबाट हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ। मन्त्रालयले हवाई सेवा सञ्चालन तथा बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि समेत तयार गरेको छ। कार्यविधि स्वीकृत हुन भने बाँकी रहेको मन्त्रालयका प्रवक्ता महेश नेपालीले जानकारी दिनुभयो। स्वीकृत भएपछि आवश्यक प्रक्रिया पूरा गरेर सेवा सञ्चालनका लागि अघि बढ़ने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजी सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित हुनेछ। लामिछानेको आह्वानमा बस्न लागेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। भडौ 10 गतेको बैठकमा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवस्था, खोजी तथा उद्धार कार्यलाई प्रभावकारी कसरी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो। साथै बैठकले बाढ़ी प्रभावितको उद्धार र व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। यस्तै भडौ 16 बसेको अर्को सर्वदलीय बैठकमा दलहरूबाट दोस्रो तहका नेताहरू सहभागी भएका थिए। यो बैठकबाट विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुँदे साझा संकल्प पारित गरिएको थियो। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारी भएको छ। कानून मन्त्री सोभिता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुवालाई 42 दिनसम्म तलब सहितको विदा दिने प्रस्ताव गरिएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै कानून मन्त्री गौतमले आजको व्यस्त जीवनमा कामको चाप र बदलिदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको बताउनुभयो। जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्व समेत विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँको ठम्याई छ। प्रस्तावित विधेयकमा आमाका लागि कम्तीमा 6 महिना तलबसहितको प्रसूति विदा र बुवाका लागि 42 दिनसम्म तलबसहितको प्रसूति स्याहार विदाको व्यवस्था गरिएको छ। यसलाई सुरक्षित मातृत्व र अभिभावकत्वको सन्दर्भमा महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा हेरिएको छ। बच्चा जन्माउनु आमासँग जोड़िएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएको मन्त्री गौतमको भनाइ छ। अभिभावकत्व संयुक्त जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले संसदमा विधेयक लैजाने तयारी भइरहेको जानकारी दिनुभएको छ। र दाङ जिल्लाभर खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानीको शुद्धता परीक्षण तथा गुणस्तर सम्बन्धी तथ्याङ्क संकलन गर्ने कार्य शुरू गरिएको छ। स्वराष्ट्रिय साना शहरी खानेपानी तथा उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीको पहलमा संघीय खानेपानी तथा थल व्यवस्थापन आयोजना नेपालगंज अन्तर्गतको गुणस्तर शाखा प्रमुख रवि किरण आचार्य सहितको टोलीले दाङका विभिन्न खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमूना संकलन शुरू गरेको हो। मंगलबार बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका अन्तर्गत रहेका खानेपानी उपभोक्ता संस्थामा पुगेर मुहानदेखि उपभोक्ताको धारासम्म वितरण हुने पानीको नमूना फिल्डमै संकलन गठन गरिएको छ। अध्यक्ष ओलीका अनुसार दाङ जिल्लाका 10 पालिकाभित्र रहेका खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमूना संकलन गरी जिल्लाको समग्र खानेपानीको गुणस्तर सम्बन्धी प्रतिवेदन तयार गरिनेछ। उक्त प्रतिवेदन सम्बन्धित विभाग तथा मन्त्रालयमा पठाई दाङ जिल्लाको खानेपानी शुद्धिकरण तथा गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माण र बजेट विनियोजनका लागि पहल गरिनेछ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, दिवस रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ।
9: सम्पर्क मोबाइल 98-477-9-76
10: र 98-578-30-689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
16: उपचार हुने रोगहरू:
15: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
15: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
15: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
15: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 भिटी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694।
16: भर्ना सम्बन्धी सूचना
17: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
10: सम्पर्क फोन नम्बर 0825361133 मोबाइल नम्बर 9847802983 र 9765526286।
18: होइन भाइला लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
15: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
20: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9558745226।
21: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
22: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
21: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
22: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
21: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
22: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
21: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
22: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
21: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
22: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
21: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
22: सम्पर्क नम्बर 0825600023।
21: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान डाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578-30151, 98478-33133 र 98686-37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गुद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी।

0: गंगा रेडियो मेरो एभरेस्ट
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 98578130840 र 98478240।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

वायनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइ अडगुरी
2: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। नेपाल भारत सीमामा अवैध गतिविधि विरूद्ध कड़ाई गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याएर नेपालतर्फ ल्याउँदै गरेको 43,000 क्याप्सुल ट्रामाडोल र ओसार पसारमा प्रयोग भएको मोटरसाइकल बाँकेको खजुरा क्षेत्रबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गण मुख्यालय बागेश्वरी बाँकेका अनुसार सीमावर्ती खजुरा क्षेत्रमा चेक जाँचका क्रममा भारतबाट ल्याइएको ठूलो परिमाणको ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो। प्रहरी टोलीलाई देखेपछि ओसार पसारमा संलग्न व्यक्ति फरार भएका छन्। बरामद 43,000 क्याप्सुल ट्रामाडोल र मोटरसाइकल थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गण मुख्यालय बागेश्वरी बाँकेले जनाएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा लागु औषध नियन्त्रणका लागि नियमित चेक जाँच तथा तालिम प्राप्त कुकुर सहितको टोली परिचालन गर्दै आएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गण मुख्यालय बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले नाकामा कडाई गरिएपछि लागु औषध तथा अन्य अवैध पदार्थको ओसार पसारमा संलग्नहरू पक्राउ पर्ने क्रम बढ़ेको बताउनुभयो। कर्णाली करिडोरबाट सहायक सड़कका रूपमा निर्माण गरिएका ग्रामीण सड़क पहिरोले अस्तव्यस्त बनाएको छ। यी सड़क पहिरोले पूर्ने बगाउने र खाल्टाखुल्टी बनाउने भएपछि यातायातका साधनले शास्ति खेप्टो परेको छ। सिमकोट सिल्छा सड़कबाट सहायक सड़कका रूपमा निर्माण गरिएको सिमकोट गाउँपालिका 8 को याङ्गु साता जोड्ने सहायक सड़क बर्खाको भेलले बगाएपछि शास्ति खेप्न परेको वडाध्यक्ष कमल बुढाले बताउनुभयो। भर्खर निर्माण गरिएका सड़क बर्खाले बगाउने र खाल्टाखुल्टी पार्ने कारण यातायातका साधनदेखि यात्रुले दुःख खेप्नु परिरहेको उहाँको भनाइ छ। सिमकोट गाउँपालिका 1, 2 र 3 तीनवटा जोड्ने सड़कमा पहिरोले क्षति पुर्याएको 2 नम्बर वडाध्यक्ष देवगजन बोहराले बताउनुभयो। 2 वटा ग्रामीण कच्ची सड़क ठूलठूला खाल्डो बनाएका कारण ढुंगा भरेर सवारी साधन गुडाउनु परेको उहाँले जानकारी दिनुभयो। उहाँले ग्रामीण सड़कको अवस्था अस्तव्यस्त भएका कारण काम विशेषले बाहेक अन्यले यात्रा समेत नगर्न आग्रह गर्नुभयो। कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरबाटै कर्णालीका हिमाली तथा दुर्गम जिल्लाका नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी अघि बढ़ाएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा सुर्खेतबाट हुम्ला मुगु डोल्पा जुम्ला र कालीकोटमा हुने हवाई उडानमा सहुलियत दिन 60 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश राजधानीबाट आफ्नै प्रदेशका हिमाली जिल्लामा सीधा हवाई सेवा सञ्चालन गर्ने योजना नयाँ भने होइन। प्रदेश सरकारले यसअघि पनि हरेक वर्ष जस्तो बजेट विनियोजन गर्दै आएको छ तर उडान शुरू हुने र केही समयमा बन्द हुने क्रमले निरन्तरता पाउँदै आएको छ। यसपटक भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कल्याणी खड्काले सुर्खेतबाट हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ। मन्त्रालयले हवाई सेवा सञ्चालन तथा बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि समेत तयार गरेको छ। कार्यविधि स्वीकृत हुन भने बाँकी रहेको मन्त्रालयका प्रवक्ता महेश नेपालीले जानकारी दिनुभयो। स्वीकृत भएपछि आवश्यक प्रक्रिया पूरा गरेर सेवा सञ्चालनका लागि अघि बढ़ने उहाँको भनाइ छ। र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित हुनेछ। लामिछानेको आह्वानमा बस्न लागेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। भदौ 10 गतेको बैठकमा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवस्था खोजी तथा उद्धार कार्यलाई प्रभावकारी कसरी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो। साथै बैठकले बाढ़ी प्रभावितको उद्धार र व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। त्यस्तै भदौ 16 बसेको अर्को सर्वदलीय बैठकमा दलहरूबाट तेस्रो तहका नेताहरू सहभागी थिए। यो बैठकबाट विवादको दिगो समाधान र
पूर्व तयारीका सम्बन्धमा 10 बुधे साझा संकल्प पारित गरेको थियो। हवस् त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
12: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
11: घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255।
13: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको? के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
14: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
17: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
18: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-5 68-78-18-617 र 98-78-35-643।
19: ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयङ्कर मजा।
20: सञ्चालक नरेश कुमार श्रेष्ठ।

पात्र लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि यो बसाईलाई मजाले सुन्न र हेर्न सक्नुहुन्छ। अब तपाईँ जहाँ जहाँ हुनुहुन्छ, कति घर देशमा हुनुहुन्छ, कति परदेशमा हुनुहुन्छ, अनि दुःख सुख र एक किसिमको अलिकति हामीलाई चाहिँ गाह्रो अवस्था जस्तो हुन्छ होइन, त्यो बेला गीत संगीत सुनेर आनन्द लिउँ, त्यहाँमाथि पनि आफ्ना पन दिने त्यो पनि दोहोरी गीत संगीतहरूको मजा लिउँ भन्न तपाईँ रेडियो कार्यक्रम इन्द्रेणी सुन्नुहुन्छ। अब तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर साथ दिइरहनु भएको छ, यहाँहरू सबैलाई नमन गर्न चाहन्छु। आजको यो व्यवसायलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। सूर्यज्योति लाइफ इन्सुरेन्सलाई यहाँहरूले सम्झन सक्नुहुन्छ। सूर्यज्योति भन्ने बित्तिकै जीवन बीमाका लागि सम्झनै पर्ने नाम हो र तपाईँले सूर्यज्योतिलाई चाहिँ सम्झन सक्नुहुन्छ। जीवन भवितव्य छ, कुन बेला कहाँ के पर्छ अत्तो पत्तो छैन जीवनको, त्यसैले आज नै तपाईँले जीवनको बीमा गराएर राख्नुभयो भने तपाईँ र तपाईँका परिवार चाहिँ आर्थिक रूपमा सुरक्षित रहन सक्छन्। त्यसैले पनि हामीले तपाईँलाई यी जानकारीहरू गराइरहेका छौं र जीवन बीमाका लागि सूर्यज्योतिलाई सम्झनुहोला भन्दै आज हामी सुमधुर गीत संगीतहरूको साथमा रहन्छौ। कार्यक्रमको शुरूआतमै साह्रै सुमधुर गीतबाट हामीले इन्द्रेणीको उठान गरिसकेका छौं र अझै पनि हामीसँग सुमधुर गीत संगीतका बानकीहरू रहनेछन्। साथमा केही कमेन्टहरू पनि हामी भाषण गर्छौं, कति टिकटकका हुन सक्छन्, कति फेसबुकका हुन सक्छन्, कति नेपाली पात्र हाम्रो पात्रमा आएका एसएमएसहरू हुन सक्छन्, कति इनबक्समा आएका हुन्छन् होइन, तिनीहरूलाई पनि हामी सम्बोधन गर्दै अगाडि बन्ने प्रण यहाँलाई गर्दै हामी यतिखेर इन्द्रेणीमा अर्को एउटा सुमधुर भाका प्रस्तुत गर्न लागिरहेका छौं। यतिखेर प्रस्तुत गर्दैछौ यो असाध्यै लोकप्रिय गीतलाई।

रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा आएको यो कार्यक्रम इन्द्रेणीलाई सुनिरहनु भएको छ। दुर्गा केसीको लय र शब्दमा रहेको अनि खुम्र अधिकारी विष्णु माझीको सुमधुर आवाजमा सजिएको यो असाध्यै सुमधुर भाका विश्वास गर मनको मित्रमा यो गीत हामीले यहाँलाई सुनाइसकेका छौं। नेपाली लोकदोहोरीको क्षेत्रमा जब यी यस्ता खालका गीतहरूको आगमन भए त्यसपछि त्यो समय असाध्यै उर्वर बनेको थियो नेपाली लोक संगीतका लागि। बिस्तारै बिस्तारै लोक संगीतले अझ राम्रो फड्को मार्न थाल्यो र हिजोको दिनमा ग्रामीण बस्तीमा सुन्ने भन्ने गरेको यो गीतहरू आज शहर बजारका विभिन्न पार्टीहरूमा बज्न थालेका छन्। मेला र महोत्सवहरूमा दोहोरी गीतहरू भएन भने त्यसको रौनकता हुँदैन अनि विभिन्न खालका चाडपर्व हुन्छन्, हाम्रा मौलिक संस्कृति हुन्छन्, ती बेला पनि हामी दोहोरी गीतहरू बिना चाहिँ एकदम असम्भव जस्तै हुन्छ मनाउन, होइन? हामीले उदाहरणका लागि भर्खरै मात्र गएको नारीहरूको महान पर्व हरितालिका तीजलाई नै हेर्यौं भने अधिकांश रूपमा मलाई लाग्छ लगभग 99% को हारिमा चाहिँ गीतहरू लोकदोहोरी गीत नै बजे, जसका कारण साँच्चीकै लोकदोहोरी विकासका लागि पनि एक किसिमको टेवा पुगेको चाहिँ हामीले विश्वास लिएका छौं। हामी इन्द्रणीको बसाईमा छौं, मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँलाई कस्तो लाग्छ? सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला, म यहाँहरूलाई चाहिँ यही भन्न चाहन्छु। अनि तपाईँले सुन्दै र हेर्दै गर्दा तपाईँका साथीभाइलाई पनि जानकारी गराउनुहोला इन्द्रणीको बारेमा, होइन? अनि नसुन्ने साथीहरूलाई सुन्नको लागि प्रेरित गर्नुहोला। अनि तपाईँ लाइभमा हेर्दै हुनुहुन्छ, भिडियोलाई सेयर गर्नुहोला, टिकटकमा हेर्दै हुनुहुन्छ सेयर गरिदिनुहोला, अनि त्यसपछि कमेन्टहरू गरिदिनुहोला। यति भयो भने चाहिँ पक्कै पनि इन्द्रणी सबैमा पुग्छ भन्ने एउटा विश्वास चाहिँ मैले लिएको छु। अब इन्द्रणीको बसाईमा केही कमेन्टहरू पनि पढ्छु। हामीलाई धेरैभन्दा धेरै साथीहरूले सुन्दै र हेर्दै हुनुहुन्छ। सुमित सुनवार किराँतले पनि नमस्कार दाई, के छ खबर, सन्चै हुनुहुन्छ? म चाहिँ काठमाडौँको जोरपाटीबाट सुमित सुनवार किराँत यो प्रोग्राम सुन्दैछु, धेरै मनपर्ने प्रोग्राम, भित्रको कार्यक्रम हो इन्द्रणी भन्नुभएको छ। हाम्रो सागरजीले मिस यु अल भन्नुभएको छ, अनि पुनम सुनवारले पनि मिस यु अल फ्रेन्ड भन्न लेख्नु भएको छ। कुमारी योङहाङ लावतीले पनि सम्झना सबैमा म पाँच थरबाट यो कार्यक्रम इन्द्रणी सुन्दैछु भन्नुभएको छ। गोपाल तिरुवाले पनि म पनि सुन्दैछु कालीकोटबाट मिस यु अल भन्न लेख्नु भएको छ। नवीन मगरले पनि नमस्कार, म कैलालीको मुसरियाबाट हजुरलाई सुन्दैछु दादा भनेर लेख्नु भएको छ। कमल श्रेष्ठले पनि इन्द्रणीको श्रृंखला सुन्दै र हेर्दै हुनुहुन्छ। महेश कडेलले पनि डडेलधुरा जिल्लाको अजयमेरू पाँचबाट सुनिरहेको जानकारी हाम्रो महेश कडालले गराउनु भएको छ। अनि मनिषा रसाइलीले परिवर्तन सम्भव छ, म पनि आए इन्द्रणीमा, राम्रो कार्यक्रम, हाम्रो कार्यक्रम सुन्दैछौ हामी पनि रोल्पाबाट, मिठो सम्झना माया सबैलाई भनेर हाम्रो मनिषा रसाइलीले लेख्नु भएको छ। त्यस्तै गरी हरिसिंह राउतले पनि यतिखेर चाहिँ इण्डियाबाट सुन्दै हुनुहुन्छ, सुदूरपश्चिमको बैतडीको मेलौलीदेखि मेरो घर त्यहाँ हो, कार्यक्रम राम्रो लाग्छ, सधैँभरि सुन्छु, सदाको दिन चाहिँ आज पनि सुन्दैछु, वाउ रमाइलो भन्नुभएको छ। कृष्ण बुढा मगरले पनि प्युठानको मान्छे अहिले भने म चाहिँ चेन्नईबाट हजुरलाई सुन्दैछु भन्नुभएको छ। त्यस्तै गरी यतिखेर हामीलाई रमेश श्रेष्ठ हुनुहुन्छ जो चाहिँ काव्य म्युजिक प्रालिका हुनुहुन्छ, अनि उहाँका धेरै अवार्ड कार्यक्रमहरू, काव्य म्युजिक अवार्डहरू सम्पन्न गरिसक्नु भएको छ। केही समय अगाडि जनसांस्कृतिक महासंघको आयोजनामा जो आफै संयोजक भएर एउटा भव्य कार्यक्रम पनि रमेश श्रेष्ठले सम्पन्न गरिसक्नु भएको छ। असाध्यै शालीन बौद्धिक र नेपाली गीत संगीतलाई माया गर्ने निरन्तर रूपमा अगाडि बढ़िरहेका रमेश श्रेष्ठले पनि हामीलाई सुन्दै रहेको जानकारी प्राप्त भएको छ। प्यारो भाइ रमेशलाई पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु। प्यारो भाइ नरेश बोहराले पनि इन्द्रणीको श्रृंखलालाई सुन्दै र हेर्दै गरेको जानकारी गराउनु भएको छ, र म पनि सुन्दैछु, निकै राम्रो कार्यक्रम भन्नुभएको छ। र हाम्रो नरेश बोहरा चाहिँ बझाङको बुङ्गल रेडियो सेरोफेरो 90.2 मेगाहर्जबाट प्राविधिकमा बस्दै साथ दिइरहनु भएको छ। बाहिर हाम्रो ईशा प्राविधिक रूपमा साथ दिइरहनु भएको छ भने रेडियो सेरोफेरो बुङ्गल बझाङबाट चाहिँ हाम्रो नरेश बोहराले साथ दिइरहनु भएको छ। अनि मगर रत्नले पनि परिवर्तन सम्भव छ, मलेसियाबाट सुन्दैछु, मेरो नेपालको घर सल्यान हो दाजी भनेर लेख्नु भएको छ। नेपाली लोक संगीतलाई माया गर्ने मान्छे यहाँलाई पनि मन नमन गर्न चाहन्छु। त्यस्तै गरी अर्को साथी मेरो प्यारो मान्छे तिमी, नमस्कार सर,
म यतिखेर शङ्ख सभाको चैनपुरबाट मेरो प्यारो मान्छे तिमी यो नामबाट सुन्दै र हेर्दैछु भन्नुभएको छ। थालेश्वर खड्काले कर्नाटक राज्यको बेंगलोरबाट इन्द्रणी सुन्दै हो। नेपालको घर मेरो डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका ओडा नम्बर एकमा पर्छ दाजै भनेर लेख्नु भएको छ। अनि यतिखेर चाहिँ हाम्रो जनार्दनले पनि घरमा बसेर कार्यक्रम सुन्दै रहेको जानकारी प्राप्त भएको छ। जनार्दनलाई पनि धन्यवाद दिन चाहन्छु। र अब भने हामी इन्द्रणीको बसाईमा राख्दैछौ अर्को गीतलाई। यतिखेर हामीले यो गीत पनि असाध्यै सुमधुर गीत हो, तपाईँले मन पराउनु भएको गीत हो। यो अमृत विश्वकर्माको गीत हो अनि स्वरबद्ध गर्ने कलाकार राजु परियार विष्णु माझी हुनुहुन्छ। यतिखेर राख्दैछु एलिना म्युजिक सेन्टरको प्रस्तुतिमा।

तारैस मधुर गीतहरू प्रस्तुत भइरहेको यो कार्यक्रम इन्द्रणी जुन कार्यक्रम रेडियो काठमाडौँ 92.1 बाट प्रसारित छ अनि देशका 120 भन्दा बढी रेडियो स्टेशनबाट लाइभ आउँछ। सामाजिक सञ्जाल फेसबुक टिकटक लगायत विभिन्न माध्यमबाट पनि हामी तपाईँसँग रहेका छौं। साथी भन्छु दाइन भनल बोलको यो असाध्यै सुमधुर गीतलाई सुनाइसकेपछि म मेरा प्यारा प्यारा मनहरूलाई स्वागत गर्न चाहन्छु। सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा यस कार्यक्रम प्रायोजित रहेको छ। शान्ता प्लाजा ज्ञानेश्वर काठमाडौँमा मुख्य कार्यालय छ। देशैभर शाखा सञ्जाल रहेको सूर्यज्योति लाइफ इन्सुरेन्स आज नै जीवनको बीमाको लागि यहाँहरूले सम्झन सक्नुहुन्छ। पटक पटक भनिरहेका छौं यो जीवन भवितव्य छ नि त मित्र, हेर्नुहोस् त कुन बेला कहाँ के पर्छ, तर तपाईँले जीवनको बीमा गरेर राख्नुभयो भने तपाईँ र तपाईँका परिवार सुरक्षित रहनेछन् आर्थिक रूपमा, त्यसैले पनि हामीले यहाँलाई भनिरहेका छौं। अनि जब दुःख पर्छ होइन सुख दुःखको गर्जो टार्ने काम पनि यसले गर्छ। अहिले निश्चित रकम वार्षिक रूपमा तपाईँले अलिअलि त्यसको नियमअनुसार बुझाउँदै जानुहुन्छ, निश्चित वर्ष हुन्छ, त्यो वर्ष पछि तपाईँले मजाले झ्याप्पै पैसा निकाल्न सक्नुहुन्छ, त्यो पनि सुविधा छ होइन। त्यसैले पनि यो जानकारी मैले गराइरहेको छु। हामीलाई धेरैभन्दा धेरै साथीहरूले इन्द्रणी सुन्दै रहेको जानकारी भन्नुभएको छ। यतिखेर चाहिँ प्रेम विवशले पनि हामीलाई सुन्दै हुनुहुन्छ टिकटक लाइभमा, अनि हाम्रो हेमन्त शर्माले पनि टिकटक लाइभ हेर्दै हुनुहुन्छ। सविता शाहले पनि गुड मर्निङ भन्नुभएको छ। महेन्द्र कार्कीले पनि कार्यक्रम सुन्दै र हेर्दै गर्दा सविता तामाङले फेरि पनि नमस्कार भन्नुभएको छ। कृष्ण मायाले पनि सबैलाई सम्झना, दुर्गा मगरले पनि सुन्दै हुनुहुन्छ, अनि अर्को साथी हुनुहुन्छ डीपीजी यहाँलाई पनि सम्झना, यादव ढुङ्गेलले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। सिर्जु कलेक्सनबाट सिर्जु अधिकारीले साथ दिइरहनु भएको छ। अर्को कोपिला सिंहले पनि सुन्दै हुनुहुन्छ। मन कुमारीले पनि सबैलाई सम्झना। हेमन्त दाई नमस्कार, म धर्म दुई कौचा सल्यानबाट इन्द्रणी सुन्दैछु भनेर लेख्नु भएको छ। भोजपुरको दिङलाबाट सुरेशले सम्झना गर्न चाहनु भएको छ। काठमाडौँको जोरपाटी नयाँ बस्ती विपुल चोकसँगै बाट हामीलाई शान्ता नेपाल सिग्देलले पनि कार्यक्रम सुन्दै र हेर्दै आज त चन्द्रमणिले यति मिठा मिठा गीत बजाउनु भयो, धन्यवाद भन्नुभएको छ, नमस्कार पनि भन्नुभएको छ। त्यसपछि सबिना पुन मगरले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै हुनुहुन्छ। प्युठानको मान्छे कलाकार नेपाली गीत संगीतमा संघर्ष गरिरहनु भएको छ, यहाँलाई पनि नमन गर्न चाहन्छु। हलो हलो खाना भयो मेरो भइसक्यो। दुर्गा पराजुलीले पनि इन्द्रणीको श्रृंखलालाई गौरीघाट काठमाडौँबाट सुन्दै र हेर्दै हरि शरणम भनेर लेख्नु भएको छ, यहाँलाई पनि म धन्यवाद दिन्छु। अनुमान छेत्रीले पनि दार्चुलाबाट इन्द्रणीको बसाईलाई सुन्ने मान्छे हुँ, अहिले नेपाल गन्ज छुदाई भनेर लेख्नु भएको छ, नमन भन्न चाहन्छु भनेर दुर्गाजीले लेख्नु भएको छ। अनि ज्ञानो मायाले पनि नमस्कार भन्नुभएको छ। गीता घिमिरे पन्थीले पनि सुन्दै हुनुहुन्छ। शम्भु छेत्री कटुवालले पनि नमस्ते म पनि सुन्दैछु, भोजपुरको घोरेटारदेखि मनपर्ने कार्यक्रम इन्द्रणी भन्नुभएको छ। शान्ताजीले सुपरनाच भन्नुभएको छ, मैले त नाचेको छैन है शान्ताजी, म त बोलिरहेको छु कहाँ नाच्नु हौ। त्यसपछि अनिश मगरले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। भक्त गुरूङ सुन्दै हुनुहुन्छ। राजु भाइले पनि कार्यक्रमलाई नयाँ बस्तीबाट सुन्दै हुनुहुन्छ। उत्तम सुवेदीले कार्यक्रम सुन्दै रहनु भएको छ, सबैलाई नमन छ। एसएमएस र कमेन्टहरू गर्दै रहनुहोला। यतिखेर इन्द्रणीमा राख्दैछु अर्को एउटा सुमधुर गीतलाई।

साँच्चैकै भन्नुपर्दा आज श्रोता इन्द्रणीको श्रृंखला सुन्दै गर्दा यति सुमधुर भाकाहरू गुन्जिरहेका छन्। तपाईँ त्यो बेला होइन सुन्नुभएका गीतहरू आज सुन्नुभयो, त्यसपछि त्यही बेलामा तपाईँ फर्कनुभयो होला जस्तो मलाई लागेको छ। हामी इन्द्रणीको बसाईमा छौं, निकै रमाइलो भइरहेछ। आवाज रोकियो भनेर हाम्रो सीता कुँवरले भन्नुभएको छ, मलाई त आवाज रोकिएको जस्तो त लाग्दैन, कहिले काहीँ त्यो हुन सक्छ। कमल सरले पनि हेलो हेलो नमस्कार भन्न लेख्नु भएको छ, अब बज्ने गीत सबैको लागि। बिबी राईले पनि गुड मर्निङ भन्नुभएको छ, जेनु बान्ताले पनि गुड मर्निङ चन्द्रमणि दाई भन्नुभएको छ, बादलभित्रको आशाले पनि म पनि सुन्दैछु धादिङबाट हाम्रो पात्रोबाट है भन्नुभएको छ, थ्याङ्क यू भन्न चाहन्छु। अनिता थापाले पनि सुन्दै हुनुहुन्छ, गल्ती नगर ल कथा मेरो कटवाल यो नामबाट हामीलाई धुलीखेलबाट कार्यक्रम सुन्दै रहेको जानकारी। विनोद जोशीले पनि बानेश्वर काठमाडौँबाट लाइभ हेर्दैछु भन्नुभएको छ, अनि हाम्रो करिना मगरले पनि भोजपुरको मान्छे कुवेतबाट अहिले साथ दिइरहेछु भन्नुभएको छ। उत्तम बोहराले सुन्दै हुनुहुन्छ, प्रेमराज दाहालले संखुवा सभाको माधीबाट सुन्दैछु भन्नुभएको छ, त्यसपछि इन्दिरा खड्काले पनि ओखलडुङ्गाबाट सुन्दैछु भन्न लेख्नुभएको छ। माधीबाट अरूण एफएम सुन्दै हो ल ठिक छ हाम्रो प्रेमजी, मिस्टर अधिकारीले दामी गीत भन्नुभएको छ, अनि कुशल मम यो नामबाट पनि गुड मर्निङ भन्नुभएको छ। सुरेन्द्र खड्कादेखि लिएर शारदा तिमल सिन्हाले बानेश्वर काठमाडौँबाट इन्द्रणी सुन्दैछु हजुर भन्नुभएको छ, शिव प्रकाशले पनि हामीलाई सुन्दै हुनुहुन्छ, कमला डुम्रे इन्द्रणीमा आइपुग्नु भएको छ, अनि मिस्टर सेन्जालीले पनि गुड मर्निङ भन्नुभएको छ। यतिखेर हाम्रो सानीले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै जोरपाटी नयाँ बस्तीबाट सानीलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। सानी ल एकदम रमाइलो भइरहेछ, सानीले पनि सुन्दैछ, अनि हाम्रो मिस्टर सेन्जाली पछि करिना मगरले मेरो फेभरेट एफएम अनि आरजे हेर्न पाए दादालाई खुसी लाग्यो भन्नुभएको छ, हस् थ्याङ्क यू करिना, इन्द्रणी सुन्दै रहनुहोला। अम्बिकाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ, म पनि सुन्दैछु हस् हस् मोटु हस् थ्याङ्क यू। अब चाहिँ भने हामी राख्दैछौ अर्को एउटा यस्तो राम्रो गीत छ तपाईँको लागि।

मृत्यु भएको हुनुहुन्छ, उहाँहरूको परिवारमा समवेदना व्यक्त गर्न चाहन्छौं। इन्द्रणीको बसाईमा हामी छौं, धेरै भन्दा धेरै साथीहरूले हामीलाई सुन्दै हुनुहुन्छ। मिठा मिठा गीत संगीतहरू सुनाउँदै अगाडि बढ्दै गर्दा कमला डुम्रेले हामीलाई सुन्दै हुनुहुन्छ, म पनि सुन्दैछु हस्तानी। त्यसपछि अर्को साथी हुनुहुन्छ, कार्यक्रम पहिला शंख सभामा सुन्थे, एफएम मार्फत सुनिन्थ्यो, अहिले लाइभमा चाहिँ एकदम प्रत्यक्ष देख्न पाइयो, खुशी लाग्यो भनेर चाहिँ प्रेमको बलिदान भयो जीवन यो नामबाट हेर्दै हुनुहुन्छ। ओन्ली टिकाले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, ओन्ली टिकालाई पनि थ्याङ्क यू भन्न चाहन्छु। श्यामले पनि हामीलाई सुन्दै हुनुहुन्छ, सागरले पनि सबैलाई सम्झना गर्दै श्याम गोले तामाङले सम्झना गर्न चाहनु भएको छ। त्यस्तै गरी दाङघोराईबाट हामीलाई नियमित सुन्ने इन्द्रणीलाई माया गर्ने विमला पोखरेलले रेडियो मध्य पश्चिम मार्फत इन्द्रणीको बसाईलाई सुन्दै र हेर्दै गरेको जानकारी, मेरो नामसँग चिर परिचित रहनुभएका सबैलाई सम्झना भन्नुभयो छ। दीपक नेउपानेले पनि हामीलाई सुन्दै हुनुहुन्छ, अनि हजुरहरूको प्यारी रुन्ची भनेर यतिखेर हामीलाई सुन्दै रहेको जानकारी भन्नुभएको छ। दुर्गा सापकोटा यतिखेर गोकर्णेश्वर नगरपालिका ओडा नम्बर 5 नारायणटार काठमाडौँबाट हामीलाई सुन्दै हुनुहुन्छ। नमस्कार नमस्कार, सुजन गौतमले नमस्कार अंकल भन्नुभएको छ, सुजन बाबुलाई पनि नमन छ। अनि यतिखेर चाहिँ हाम्रो चण्डिकाले पनि सुन्दै हुनुहुन्छ, रुद्रमान श्रेष्ठले पनि सुन्दै हुनुहुन्छ होइन, त्यसपछि मगर रत्नले पनि सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। एउटा गीत राख्छु यतिखेर, त्यसपछि प्रस्तुतिको बीचमा आउँछु, कार्यक्रम इन्द्रणीलाई सुन्दै रहनुहोला।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दान सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन माइला
6: लखर लखर कहाँ हिनिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जोजाङ छँदा टाइम पास गरेर बस्दै गर आफूसँग

0: साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
3: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
2: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
4: डाक्टर आउने बारे सूचना।
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
5: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
4: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
1: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
1: सम्पर्क फोन नम्बर 9849571193 र 9818899028।

0: गंगाव रेडियो मेरो एवरेस्ट
1: मध्य पश्चिम ट्रान चेक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। बर्दियाको ठाकुर बाबा नगरपालिका अन्तर्गत दुम्रेनीमा सिंचाईका लागि निर्माण गरिएको अग्लो नहरले सिंचाईलाई किसानलाई सिंचाई सुविधा दिनुका साथै वन्यजन्तुको प्रवेश समेत रोक्न थालेको छ। बबई सिंचाई आयोजनाले निर्माण गरेको नहरका कारण खेतीमा सिंचाई सुविधा पुगेको र बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने हात्ती लगायत वन्यजन्तुको प्रवेशमा कमी आएको स्थानीयले बताएका छन्। बबई सिंचाई आयोजनाले गत आर्थिक वर्षमा करिब 20,59,98,000 रूपियाँको लागतमा 808 मिटर लामो अग्लो सिंचाई कुलो निर्माण गरेको हो। आयोजनाका सूचना अधिकारी शेखरनाथ नेपानेले वन्यजन्तुले नहर पार गर्न नसक्ने गरी संरचना निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार दुम्रेनी क्षेत्रमा सिंचाईको समस्या रहेकाले खेतीयोग्य जमीनमा पानीले पुर्याउने र निकुञ्जबाट गाउँ तथा खेतबारीमा प्रवेश गर्ने वन्यजन्तु रोक्ने उद्देश्यले नहरलाई अग्लो बनाइएको हो। नहर निर्माणपछि दुम्रेनीको करिब 590 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ। अघि उक्त क्षेत्रमा व्यवस्थित सिंचाई सुविधा थिएन। बबई सिंचाई आयोजनाका निर्देशक गोपाल शर्माका अनुसार सिंचाई नहरलाई वन्यजन्तु नियन्त्रणमा समेत उपयोग गर्न सकिने भएपछि आयोजनाले हालसम्म करिब 1,500 मिटर नहर वन्यजन्तु रोक्ने संरचनाका रूपमा समेत काम गर्ने गरी निर्माण गरेको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 22 दिन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अहिलेसम्म 1,399 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन छन्। चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 199, गोरखामा 78, धादिङमा 72 र तनहुमा 38 शव फेला परेका हुन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,742 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 30 वटा होल्डिङ सेन्टरमा राखिएको नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। यस्तै विभिन्न 19 अस्पतालमा 343 जनाको उपचार गरिएकोमा 282 जना उपचारपछि डिस्चार्ज भएका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढ़ीले गरेको क्षति पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ। नेपाल भारत सीमामा अवैध गतिविधि विरूद्ध कड़ाई गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याएर नेपालतर्फ ल्याउँदै गरेको 43,000 क्याप्सुल ट्रामाडोल र ओसार पसारमा प्रयोग भएको मोटरसाइकल बाँकेको खजुरा क्षेत्रबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गढ़ मुख्यालय बागेश्वरी बाँकेका अनुसार सीमावर्ती खजुरा क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट ल्याइएको ठूलो परिमाणको ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो। प्रहरी टोलीलाई देखेपछि ओसार पसारमा संलग्न व्यक्ति फरार भएका छन्। बरामद 43,000 क्याप्सुल ट्रामाडोल र मोटरसाइकल थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गण मुख्यालय बागेश्वरीले जनाएको छ। र कर्णाली करिडोरबाट सहायक सड़कका रूपमा निर्माण गरिएका ग्रामीण सड़क पहिरोले अस्तव्यस्त बनाएको छ। यी सड़क पहिरोले पूर्ने, बगाउने र खाल्टाखुल्टी बनाउने भएपछि यातायातका साधनले शास्ति खेप्टो परेको छ। सिमकोट हिल्सा सड़कबाट सहायक सड़कका रूपमा निर्माण गरिएको सिमकोट गाउँपालिका 8 को याङ्गो साता जोड्ने सहायक सड़क बर्खाको भेलले बगाएपछि शास्ति खेप्नु परेको वडा अध्यक्ष कमल बुढाले बताउनुभयो। भर्खर निर्माण गरिएका सड़क बर्खाले बगाउने र खाल्डाखुल्टी पार्ने कारण यातायातका साधनदेखि यात्रुले दुःख खेप्नु परिरहेको उहाँको भनाइ छ। सिमकोट गाउँपालिका 1, 2 र 3 वडा जोड्ने सड़कमा पहिरोले क्षति पुर्याएको 2 नम्बर वडा अध्यक्ष देवजन बोहराले बताउनुभयो। हवस् त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको मेडेन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 0825562601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: यो दाँत दुख्यो, मर्नु भयो।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
10: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
10: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
11: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
12: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिन दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
16: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
17: सम्पर्क फोन नम्बर 0825362027,
16: 98418-47-46।
17: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
18: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
19: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
18: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
19: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
18: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
19: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर, दिपिचो घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847-23572।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843-008804, 9843-008804, www.pashupatiicare.com।
20: अब हाम्रै घोराहाइदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू,
22: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
21: सामान्य किराले खाएको दाँत भर्ने,
20: मेसिनद्वारा आरसीटी गर्ने,
21: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
20: खोल लगाउने,
21: बाङ्गो टिङ्गो दाँत मिलाउने,
20: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
21: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
20: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहाइदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
22: सम्पर्क मोबाइल नम्बर 9828-77-794, 9828-77-794।

0: అంగా ఉండండి, మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांति नगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957. श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि.
3: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू.
4: विस्तृत आँखा परीक्षण उपचार.
1: बाल दृष्टि रोग निदान उपचार.
3: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण. जलबिन्दु जाँच.
4: सुक्खा आँखा परीक्षण तथा उपचार. न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार.
3: कन्ट्याक्ट लेन्स सेवा.
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श.
3: कृत्रिम आँखा फिटिङ गरिन्छ.
4: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ.
3: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू. अल्छी आँखा उपचार.
2: डेढो आँखा उपचार.
3: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार.
4: डबल भिजन उपचार.
3: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिलाउने, निद्रा बढी लाग्ने समस्याको उपचार.
4: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार.
3: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी.
4: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना.
1: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ.
2: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73.

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिसियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
6: अन्य 26 गते डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
6: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक खुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3567

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायनेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: बेस्ट प्रोडक्ट कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पित बगिरहने कान गडाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 9848-26001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिका सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक चल्दै पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित। सुत्केरी विदा 6 महिना बनाउने सरकारको तयारी। बुवालाई पनि 42 दिन स्याहार विदाको प्रस्ताव गरिएको कानून मन्त्री गौतमको भनाई। मनाङका इन्तालको जोखिममा मस्याङदी नदी करिडोर। भोटेकोशीको बाढ़ीबाट पूर्व तयारीका लागि पाठ सिक्नुपर्नेमा जोड़। एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित। शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने ओपन एआईको धारणा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक सिंहदरबारमा बसिरहेको रासपाको संसदीय दलको कार्यालयमा बसेको छ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित रहेको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। लामिछानेको आह्वानमा बसेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। भदौ 10 गतेको बैठकमा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवस्था, खोजी तथा उद्धार कार्यलाई प्रभावकारी कसरी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो। साथै बैठकले बाढ़ी प्रभावितको उद्धार र व्यवस्थापनका लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। त्यस्तै भदौ 16 बसेको अर्को सर्वदलीय बैठकमा दलहरूबाट तेस्रो तहका नेताहरू सहभागी भएका थिए। यो बैठकबाट विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुँदे साझा संकल्प पारित गरिएको थियो। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारी भएको छ। कानून मन्त्री सोभिता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुवालाई 42 दिनसम्म तलबसहितको विदा दिने प्रस्ताव गरिएको छ। आज बिहान सामाजिक सञ्जाल मार्फत उहाँले व्यस्त जीवनमा कामको चाप र बदलिन्दो जीवनशैलीका कारण अधिकांश परिवार 1 वा 2 सन्तानमै सीमित भइरहेको बताउनु भएको छ। अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ। मन्त्री गौतमले लेख्नु भएको छ, बच्चा जन्माउनु आमासँग जोड़िएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन। मनाङका इम्तालमा देखिएको जोखिमले मस्याङदी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढ़ाएको छ। भोटेकोशीमा आएको बाढ़ीले नेपालका इम्तालको जोखिम र प्रभावलाई बेलैमा अध्ययन गरी आवश्यक पूर्व तयारीका लागि पाठ सिकाएको छ। मनाङ क्षेत्रका इम्ताल फुटेर अचानक ठूलो बाढ़ी आएमा त्यसको प्रभाव मस्याङदी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्व सूचना र विपद प्रतिकारको तयारी आवश्यक देखिन्छ। मनाङको नासो गाउँपालिका 2 मा रहेको डोना थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। सन् 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 67 मिटर रहेको देखाएको थियो। ती अध्ययन केही वर्ष अघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढ़ेर गएको छ। विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप अध्ययन आवश्यक रहेको सम्बन्धित पालिका र हिमताल विज्ञले बताएका छन्। नासो गाउँपालिका 2 का वडा अध्यक्ष रवि गुरूङका अनुसार डोना इम्तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले डोना इम्ताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनुभयो। डोना इम्तालको अहिलेको अवस्था बढ़ेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन भन्न नसकिने अवस्था रहेको धारणा व्यक्त गर्नुभयो। यस्तै हिमतालको जोखिम विगतदेखि नै रहेको र यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो। मर्स्याङदी नदी मनाङबाट लमजुङ हुँदै गोर्खा र तनहुँ पार गरी त्रिशुली नदीमा मिसिन्छ। त्यसैले डुङ्गा हुन सक्ने ठूलो बाढ़ीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मर्स्याङदी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ। आज काठमाडौँ उपत्यका सहित 20 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित दोलखा, सिन्धुपाल्चोक, काप्रेप्लाञ्चोक, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, ताब्लेजुङ, सङ्खुवासभा, भोजपुर, म्याग्दी, हुम्ला, बजाङ, बाजुरा र आसपास जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दल त्याग गर्ने दुई उपाध्यक्ष सहित 10 जनप्रतिनिधिको पद रिक्त, हिजो र अस्ति घटेको सुन चाँदीको भाव आज बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतेन्जेल। हामीले रासोपाका सभापति लामी छानेको आह्वानमा सर्वदलीय बैठक चल्दै सुत्केरीलाई 6 महिना र बुवालाई 42 दिन तलब सहितको प्रसूति विदाको प्रस्ताव लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने 2 उपाध्यक्ष सहित 10 पालिकाका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित पालिकाका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी 10 जनप्रतिनिधिको पद रिक्त रहेको जानकारी दिएको हो। आयोगका अनुसार मध्य प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको हो। आयोगले राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 32 उपनियम 2 बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ। हिजो र अस्ति घटेको सुन चाँदीको भाउ आज बढ़ेको छ। सुन आज तोलामा 1,700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। तीजको दिन अस्ति सोमबार र हिजो मंगलबार सुन चाँदीको भाउ घटेको थियो, त्यस्तै आज पनि चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा 85 रूपियाँले बढ़ेर तोलाको 4,685 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्बन्धी कम्पनीको शेयर मूल्यमा आएको गिरावटसँगै विश्वभरका प्रमुख शेयर बजारमा पनि दबाव देखिएको छ। युरोपमा फ्रान्सको सीएसई, जर्मनीको डीएक्स र बेलायतको एफटीएस यी 0.8% घटेको छ। अमेरिकी शेयर बजारमा पनि गिरावटको संकेत देखिएको छ। ओपनएआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्ट बैंक ग्रुपको शेयर भने टोकियोमा 7.5% बढ़ेको छ। एआई क्षेत्रमा देखिएको बजार दबाव। ओपनएआईका प्रमुख कार्यकारी अधिकृत सीईओ साम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढ़ेको हो। उहाँले फर्च्यून पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपनएआईले वाल स्ट्रीममा शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताउनु भएको थियो। यसले सफ्ट बैंक तथा ओपनएआईका अन्य प्रारम्भिक लगानीकर्ताको ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ। एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। अब खेल खबर। 20 संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानसँग खेल्दैछ। नेपाल र जापान बीचको खेल दिउँसो 4 बजे कोमाकी पार्क एरिनामा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालले समूह चरणमा इण्डोनेसियासँग पनि खेल्नेछ। सन् 2023 चीनको हाङजाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपतिका सभापति लामी छानेको आह्वानमा सर्वदलीय बैठक चल्दै पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित। सुत्केरी विदा 6 महिना बनाउने सरकारको तयारी। बुवालाई पनि 42 दिन सीआर विदाको प्रस्ताव गरिएको कानून मन्त्री गौतमको भनाई। मनाङका इन्तालको जोखिममा मस्याङ्गी नदी करिडोर। भोटेकोशी बाढीबाट पूर्व तयारीका लागि पाठ सिक्नुपर्नेमा जोड। एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित। शेयर बिक्री गर्न अर्को वर्ष कुर्नुपर्ने ओपन एआईको धारणा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू।
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा।
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा।
3: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा।
3: अन्य विशेषज्ञ सेवाहरू।
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा।
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा।
3: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हारजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछाने द्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
2: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
12: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
2: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
13: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 913 र 98 095 12 871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
17: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
19: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: डाक्टर आउने बारे सूचना।
21: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
20: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
22: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
13: बिरामी जाँच निमित्त यही असोज 17 गते शनिबार
15: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: ऑरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो एता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: आजु तपाईहरुको घर घरमा रेडियो मध्य पश्चिम
1: स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ 082-5784-5994 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस् अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 मा खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिंग टाइम। यदि तपाईं पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेल हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: हेलो पिङ्की,
7: बोल दिन।
6: एलइडी टिभी किन्न जाने?
7: जान्न।
6: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
6: फोन नम्बर
7: 082562452
6: 082562452 पुनश अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिनेस?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
12: भर्ना सम्बन्धी सूचना।
13: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092983 र 97625226।

0: नमस्कार, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। भारतबाट आयात हुने साग सब्जीमा भन्सारमा कडाई गरिएपछि बाँकीका किसानले उत्पादन गरेको साग सब्जी खेतबारीमै राम्रै मूल्यमा बिक्री हुन थालेको छ। मूल्य राम्रो पाउन थालेपछि बाँकीको डुडुवा गाउँपालिका 6 हिरमिनिया, नेपालगंज उपमहानगरपालिका 14, भवानीपुर 17, परसपुर 19, बसुदेवपुर 21, पुरैनी र 22 पुरैनाका विभिन्न गाउँका किसानले व्यावसायिक तरकारी खेती बढ़ाउँदै गएका छन्। गाउँका धेरै किसानले अहिले सागसब्जी खेती गर्न थालेको नेपालगंज 21 पुरैनीका सलाउद्दीन भगवानले बताउनुभयो। भारतबाट आउने साग सब्जीको भन्सारमा कडाई गरिएपछि बाँकीका किसानले उत्पादन गरेको कृषि सामग्रीले बजार पाएको नेपालगंज स्थित रानी तलाव कृषि उपज बजार संचालक समितिका अध्यक्ष मोतीसरा थापा छेत्रीले बताउनु भएको छ। भारतबाट बिक्रीका लागि ल्याइने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानका कारण स्वदेशी कृषि उपजले बजार पाएको हो। भारतबाट भन्सार तिरेर कृषि उपज ल्याउँदा महँगो पर्ने भएकाले व्यवसायीहरूले आयात घटाएका छन्। भारतबाट आयात हुने सस्तो सागसब्जीसँग प्रतिस्पर्धा गर्न नसकेका कारण स्थानीय किसानले अहिले उत्पादनको राम्रो मूल्य पाउन थालेको नेपालगंज स्थित रानी तलाव थोक तरकारी मण्डीका थोक व्यवसायी मुहिउद्दीन राईले बताउनुभयो। विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसान समेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले जानकारी दिनुभएको छ। भोटेकोशी बाढ़ीका कारण नेपालको विद्युत उत्पादन घटे पनि निर्यात भने नियमित भइरहेको छ। बाढ़ीका कारण संचालनमा रहेका 7 जलविद्युत तथा सौर्य आयोजना क्षतिग्रस्त हुँदा 250 मेगावाट विद्युत उत्पादन अवरूद्ध भए पनि भारततर्फको निर्यात भने नियमित भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार भदौ 10 गतेको बाढ़ीले विद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति भए पनि पछिल्लो समय दैनिक करिब 900 मेगावाटसम्मको विद्युत निर्यात भइरहेको छ। ढकालका अनुसार भारततर्फ सामान्य अवस्थामा 900 मेगावाट र पीक समयमा 700 मेगावाटको हाराहारीमा विद्युत निर्यात भइरहेको छ। सोमबार मात्रै पीक समयमा 778 मेगावाट निर्यात भएको थियो भने अफ पीकमा 1015 मेगावाट निर्यात भएको थियो। विद्युत प्रसारण संचालनमा पछिल्लो समय स्थापित भएको अन्तरावद्धता तथा ऊर्जा सुरक्षाका लागि विगतमा अपनाइएका रणनीतिका कारण अहिलेको कठिन समयमा पनि देशभित्र पर्याप्त विद्युत आपूर्ति गरी बाँकी भएको विद्युत निर्यात गर्न प्राधिकरण सक्षम भएको ढकालले बताउनुभयो। नेपाल भारत सीमामा अवैध गतिविधि विरूद्ध कडाई गरिएको सशस्त्र प्रहरी भारतबाट अवैध रूपमा भित्राएर नेपालतर्फ ल्याउँदै गरेको 43,000 क्याप्सुल ट्रामाडोल ओसार पसार प्रयोग भएको मोटरसाइकल बाँकेको खजुरा क्षेत्रबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गढ़ मुख्यालय बागेश्वरी बाँकेका अनुसार सीमावर्ती खजुरा क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट ल्याइएको ठूलो परिमाणको ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो। प्रहरी टोलीलाई देखेपछि ओसार पसारमा संलग्न व्यक्ति फरार भएका छन्। बरामद 43,000 क्याप्सुल ट्रामाडोल र मोटरसाइकल थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गढ़ मुख्यालय बागेश्वरी बाँकेले जनाएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा लागू औषध नियन्त्रणका लागि नियमित चेकजाँच तथा तालिम प्राप्त कुकुर सहितको टोली परिचालन गर्दै आएको छ। सशस्त्र प्रहरी बल नेपाल 30 गढ़का मुख्यालय बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले नाकामा कडाई गरिएपछि लागू औषध तथा अन्य अवैध पदार्थको ओसार पसारमा संलग्नहरू पक्राउ पर्ने क्रम बढ़ेको बताउनुभयो। उहाँले निगरानी र चेकजाँचलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लागू औषध लगायतका अवैध पदार्थको ओसार पसार नियन्त्रण गरिने बताउनु भएको छ। र बर्दियाको ठाकुरबाबा नगरपालिका अन्तर्गत डुम्रेनीमा सिंचाईका लागि निर्माण गरिएको अग्लो नहरले किसानलाई सिंचाई सुविधा दिनुका साथै वन्यजन्तुको प्रवेश समेत रोक्न थालेको छ। बबाई सिंचाई आयोजनाले निर्माण गरेको नहरका कारण खेतीमा सिंचाई सुविधा पुगेको र बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने हात्ती लगायत वन्यजन्तुको प्रवेशमा कमी आएको स्थानीयहरूले बताएका छन्। बबई सिंचाई आयोजनाले गत आर्थिक वर्षमा करिब 20,59,98,000 रूपियाँको लागतमा 808 मिटर लामो अग्लो सिंचाई कुलो निर्माण गरेको हो। आयोजनाका सूचना अधिकारी शेखरनाथ नेपानेले वन्यजन्तुले नहर पार गर्न नसक्ने गरी संरचना निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार डुम्रेनी क्षेत्रमा सिंचाईको समस्या रहेकाले खेतीयोग्य जमीनमा पानी पुर्याउन र निकुञ्जबाट गाउँ तथा खेतबारीमा प्रवेश गर्ने वन्यजन्तु रोक्ने उद्देश्यले नहरलाई अग्लो बनाइएको हो। नहर निर्माणपछि डुम्रेनीको करिब 590 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ। यसअघि उक्त क्षेत्रमा अव्यवस्थित सिंचाई सुविधा रहेको थिएन। बबई सिंचाई आयोजनाका निर्देशक गोपाल शर्माका अनुसार सिंचाई नहरलाई वन्यजन्तु नियन्त्रणमा समेत उपयोग गर्न सकिने भएपछि आयोजनाले हालसम्म करिब 1,500 मिटर नहर वन्यजन्तु रोक्ने संरचनाका रूपमा समेत काम गर्ने गरी निर्माण गरेको छ। हौसो दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती हल रोड, छोराही दाङ।
7: सम्पर्क मोबाइल 98477
8: र 98578-3689।
9: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।

0: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ,
1: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
0: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
0: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
0: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-23।
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
2: ल हजुर गजब अफर आयो। कोसेली बेकरी र बीएन फूड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बीएन फूडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
3: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान डाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्प को ठीक उत्तर तर्फ, घुराई 15 डाङ।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारी का लागि राप्ती अटो इंजीनियरिंग बजाज शोरूम शहीद गेट घोराही डाङ। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुस्।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनाश नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487।
3: रामायणमा राम र रावण होस्ले महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नानीकै लागि युद्ध गरेका थिए।
4: पीएफएक्स सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
5: गिराउने चाहिँ गाउँमा कति छन्
6: मलाई पछ्याएर आएको र तैँले नै मलाई फकाएको होइन त घरदै बस् भनेर
4: अक्षरा
7: अवस्थामा अहिले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काम्छ र धर्मले
8: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
3: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु पेन्सन उठाएर मेरो ऋण तिर
4: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र

0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
3: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिवसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावसालको नमस्कार। रोल्पाको रुण्डीगढ़ी गाउँपालिकामा मानसिक स्वास्थ्य अवस्थाबारे गरिएको आधारभूत मूल्याङ्कनका निष्कर्ष सार्वजनिक गरिएको छ। गाउँपालिकाको सभाहालमा 15 सेप्टेम्बर 2026 आयोजित निष्कर्ष साझेदारी बैठकमा रुण्डीगढ़ीको मानसिक स्वास्थ्य अवस्था, विद्यमान सेवा, चुनौती तथा आगामी प्राथमिकताबारे छलफल गरिएको थियो। मूल्याङ्कनमा स्वास्थ्यकर्मी, विद्यालय शिक्षक, समुदायका प्रतिनिधिसँग समूहगत छलफल गरिएको थियो। स्वास्थ्यकर्मी समूहसँग 14 जुलाईमा, विद्यालय शिक्षक समूहसँग 15 र समुदाय समूहसँग 16 जुलाईमा 2026 छलफल गरिएको प्रस्तुतिकरणमा उल्लेख गरिएको छ। विद्यालय शिक्षक समूहमा 19 जना र समुदाय समूहमा 24 जना सहभागी रहेका थिए। रुण्डीगढ़ी गाउँपालिकामा 12 स्वास्थ्य संस्था रहेका छन्। तीमध्ये विशेषज्ञ मानसिक स्वास्थ्य सेवा उपलब्ध भएका संस्था नरहेको र मानसिक स्वास्थ्य सेवा सम्बन्धी तालिम प्राप्त कर्मचारीको संख्या 4 रहेको उल्लेख गरिएको छ। त्यस्तै मनोसामाजिक परामर्शदाताको संख्या 1 रहेको जनाइएको छ। गाउँपालिकामा मनोचिकित्सक, मनोवैज्ञानिक वा मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता आधारित नरहेको, नियमित क्लिनिकल सुपरिवेक्षण तथा विशेषज्ञ सहयोग प्रणाली नभएको र मनोचिकित्सकीय औषधिको आपूर्ति नियमित नभएको मूल्याङ्कनमा उल्लेख गरिएको छ। स्वास्थ्यकर्मीहरूबाट प्राप्त निष्कर्षमा चिन्ता, डिप्रेशन र तनाव सम्बन्धी समस्या देखिने गरेको उल्लेख गरिएको छ। मानसिक स्वास्थ्य सेवामा पहुँचका क्रममा सामाजिक कलंक, खर्च, यातायात तथा गोपनीयताको सम्बन्धी चिन्ता प्रमुख बाधाका रूपमा देखिएको प्रस्तुतिकरणमा जनाइएको छ। विद्यालयतर्फ गरिएको छलफलमा विद्यार्थीमा ध्यान केन्द्रित गर्न कठिनाई, अनुपस्थिति, चिन्ता, डिप्रेशन तथा आत्महत्याको प्रयास जस्ता समस्या देखिएको उल्लेख गरिएको छ। शिक्षकहरूले व्यवहारमा आएको परिवर्तन पहिचान गर्न सक्ने भए पनि परामर्श सम्बन्धी पर्याप्त तालिम नभएको तथा विद्यालयमा परामर्शदाता वा गोप्य सहयोग कक्षको व्यवस्था नरहेको मूल्याङ्कनमा उल्लेख गरिएको छ। राष्ट्र बैंक ऐन 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको समितिको 30 बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बिडाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिका बीच प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। समितिले संशोधन गरेका विषयमा केही सदस्यहरूको व्यक्तिगत रूपमा असहमति भए पनि उहाँहरूले पारितका लागि सहमति दिने भएको बुढाथोकीको भनाइरहेको छ। बैठकमा सांसदहरू पुष्पराज कडेल, परशुराम तामाङ लगायतले गवर्नरको कार्यकाल घटाउने विषयमा पनि लिखित रूपमै आफ्नो असहमति रहेको जनाउनु भएको छ। कार्यकाल घटाएर 3 कायम गर्ने र थप 2 थप्न सकिने व्यवस्थाले नेतृत्वले स्थिर भएर काम गर्न नसक्ने उहाँहरूको भनाइरहेको छ। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकको कार्यकाल घटाउने, बैंक तथा वित्तीय संस्थामा 0.5% भन्दा धेरै शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालक बन्न नपाउने, साउन 1 मौद्रिक नीति ल्याउनु पर्ने, बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने तर 2 कुलिङ पीरियड राखिने, सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने लगायतका व्यवस्था रहेको छ। समितिबाट पारित भएको संशोधित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ। भारतबाट आयात हुने सब्जीमा भन्सारमा कडाई गरिएपछि बाँकेका किसानहरूले उत्पादन गरेको साग सब्जी खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको छ। मूल्य राम्रो पाउन थालेपछि बाँकेको डुडुवा गाउँपालिका, त्यस्तै हिरमिनिया नेपालगंज उपमहानगरपालिका, सौदका भवानीयापुर, 17 परशुपुर, 19 वसुदेवपुर का विभिन्न गाउँका किसानहरूले व्यावसायिक तरकारी खेती बढ़ाउँदै गएका छन्। गाउँका धेरै किसानले अहिले सागसब्जी खेती गर्न थालेको नेपालगंज 21 पुरैनीका सलाउद्दीन भावानले बताउनुभयो। भारतबाट आउने सागसब्जीको भन्सारमा कडाई गरिएपछि बाँकेका किसानले उत्पादन गरेको कृषि सामग्रीले बजार पाएको नेपालगंज स्थित रानीतलाव कृषि उपज बजार संचालक समितिका अध्यक्ष मोतीसरा थापाले बताउनुभयो। भारतबाट बिक्रीका लागि ल्याइने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानका कारण स्वदेशी कृषि उपजले बजार पाएको हो। भारतबाट भन्सार तिरेर कृषि उपज ल्याउँदा महँगो पर्ने भएकाले व्यवसायहरूले आयात घटाएका छन्। भारतबाट आयात हुने सस्तो सागसब्जीसँग प्रतिस्पर्धा गर्न नसकेका स्थानीय किसानहरूले अहिले उत्पादनको राम्रो मूल्य पाउन थालेको नेपालगंज स्थित रानीतलाउ थोक तरकारी मण्डीका थोक व्यवसायी मुहिउद्दीन राईले बताउनु भएको छ। र रसुवाको भोटेको से हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 2200 दिन पूरा भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अहिलेसम्म 1,399 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन रहेका छन्। चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 199, गोर्खामा 78, धादिङमा 72 र तनहुमा 38 रहेका छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,742 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 30 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवाकमा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 443 जनाको उपचार गरिएकोमा 282 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढ़ीले गरेको क्षति पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हौस्त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीवित रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: no it like pro rasita pao from 2 and 4 sa yes ma hamro patro
1: nepal ma sarvadhik download garieko hamro patro app tapai ka lagi sadai sajilo sabai sajilo tapai pani download garnu ho kinaki yesma sabai cha
2: महासेवन जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
11: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
5: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 0825562023, 98478617 र 98478635।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।

वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बाल बालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
9: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने यौनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिकिचोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
12: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
13: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतिहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतिहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
12: सम्बन्धित समस्या भएका दम्पतिहरूले फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
13: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
12: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
13: रिसु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर, दिपिचो घोराहाइदाङ, सडक विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847723572।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9857745226।
18: हजुर गजबको अफर आयो। कसरी बेकरी र बी एन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बी एन फुडको पेज फलाउनुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
19: सञ्चालक नरेश कुमार श्रेष्ठ।
20: FM 91.4 MHz।
21: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
22: नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई, विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय, भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन, बैंकको ब्याजर घट्ने क्रम असोजमा पनि रोकिएन, व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै पर्व बैंकमा 4.55% ब्याज पाइने, कर्जा लगानी नबढ़ेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ़दै, जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1,00,000 नाग्यो, स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक, र 2027 आईपीएल अक्सन भारतमा हुने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री र कागज रहित बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू गरेको छ। आज आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गर्नुभयो। संसदका काम कारोबारलाई थप छिटो व्यवस्थित र प्रभावकारी बनाउन शुरू गरिएको यस प्रणाली मार्फत सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका सर्वे दृश्य अभिलेख राखिनेछ। साथै नागरिकले सार्वजनिक पोर्टल मार्फत विधेयकमा सुझाव वा संशोधन पठाउन सक्नेछन् भने सांसदहरूका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्न सकिने, यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अर्यालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने देवकालीन लक्ष्य राखेका भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राखिने बताउनुभयो। राज्यका सबै निकाय र सेवा प्रवाहलाई नागरिकमुखी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको उहाँको भनाई छ। संघीय संसद सचिवालयले यस प्रणालीबाट नागरिकको राज्य, नेतृत्व र संचार माध्यमप्रतिको विश्वास थप मजबूत हुने अपेक्षा लिएको छ। आज बसेको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकले सभामुख मार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो। शाहीका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानून संशोधनका विषयमा पनि छलफल भएको छ। अहिलेको कानून अनुसार 12 वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा अहिले बाढ़ीमा बेपत्ता भएकाहरूको बीमा लगायत सुविधा प्रभावित हुने देखिएको छ। दलहरूले भदौ 10 गते भोटेपछि हुँदै आएको बाढ़ीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्। सरकारले रसुवाको भोटेकोश नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलनिधि तथा अनुसन्धान विज्ञ देवेश बेलवासेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा जलविद डाक्टर नरेन्द्रमान साक्य, ग्यासियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटिएपछि मन्त्रालयले विस्तृत अनुसन्धान गराउन लागेको जनाएको छ। समितिले हिमाली भू जोखिम, श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सैटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने जनाएको छ। 3 चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई 2 महिनाको समय दिएको छ। प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ। वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर असोजका लागि थप घटेको छ। बैंकमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको छ। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्रा निक्षेपको औसत अधिकतम ब्याजदर 0.404% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याजदर असोजमा 4.08% झरेको छ। 20 मध्ये 4 बैंकले दर घटाएका छन्। कुमारी, नबिल, एभरेस्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका हुन्। बाँकी 16 स्थिर छ। वाणिज्य बैंक मध्ये असोजमा सबैभन्दा धेरै प्रभु बैंकले 4.55% ब्याज दिनेछ। सबैभन्दा कम कुमारी बैंकबाट 3.73% मात्रै ब्याज पाइन्छ। बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा 1% ब्याज दिने गर्छन्। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याजदर घटिरहेको छ। अहिले बैंकहरूसँग झण्डै 15 खर्ब रूपियाँ धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले 3% र 2.50% ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्। यसरी 13.61 खर्ब रूपियाँ राखेका छन्। अहिले मासिक 2 खर्ब भन्दा बढ़ी रेमिट्यान्स भित्रिरहेकाले पनि बैंकहरूमा पैसा थुप्रिरहेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: पानी।
1: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
6: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछुरिङ राई विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछुरिङ राई विरूद्ध आज आरोपपत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 दिने ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिल्नेमतोमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग दावी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1 लाख नागेको छ। जापानमा अहिले 1,07,677 जना 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संख्या विश्वमै सबैभन्दा धेरै हो। यसमध्ये 88% महिला छन्। सबैभन्दा धेरै उमेरकी महिला क्योटो शहरकी 114 वर्षीय किसी मातो फुयो र सबैभन्दा धेरै उमेरका पुरूष कुमा मोतोका 112 वर्षीय कातो हिकारुर हुनुहुन्छ। त्यहाँको स्वास्थ्य मन्त्री केनिचिरो एउनाले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुशी भएको बताउनुभयो। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे पनि सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायतका विभिन्न कारकहरूलाई दिन्छन्। त्यस टापु राष्ट्रको खानपानमा मुख्यतया माछा, तरकारी र भात समावेश हुन्छन्। यसमा धेरैजसो पश्चिमी खानपानको तुलनामा स्याचुरेटेड फ्याट अर्थात संतृप्त बोसो कम हुन्छ। वृद्धवृद्धा पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाड़ी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्। अब खेल खबर। सन् 2027 को इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्ला वर्षहरूमा विदेशमा आयोजना हुँदै आएको प्रचलनलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आउँदो वर्षको आईपीएल अक्सन भारतमै गर्ने निर्णय गरेको हो। हिजो बसेको आईपीएल गवर्निङ काउन्सिलको बैठकले यस्तो निर्णय गरेको हो। सन् 2023मा केरलाको कोचीमा भएको अक्सनपछि पछिल्ला संस्करणहरू दुवै जेद्दा र अबुधाबीमा आयोजना भएका थिए। यद्यपि यसपटक भने बीसीसीआई र आईपीएलले अक्सनलाई भारतमै फर्काउने निर्णय गरेका छन् र मिनी अक्सन हुनेछ। यस्तै सन् 2028 मेगा अक्सन फेरि विदेशमै आयोजन हुन सक्ने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजले जनाएको छ। यो निर्णय फ्रेन्चाइजहरूलाई दिएको आश्वासन अनुरूप नै छ। उनीहरूले मिनी अक्सनका लागि आफ्ना टोलीहरू विदेश लैजाँदा आइपर्ने व्यवस्थापकीय तथा संचालनगत चुनौतीबारे चिन्ता व्यक्त गरेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अर्यालको भनाई। विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय। फोर्टेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। बैंकको ब्याजदर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दा दिन सबैभन्दा धेरै प्रभु बैंकमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढ़ेपछि बैंकमा पैसा थोप्रिने क्रम बढ़दै। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1,00,000 नाग्यो। स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक। र सन् 2027 को आईपीएल अक्सन भारतमा हुने।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडिन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
10: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
10: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
9: अन्य विशेषज्ञ सेवाहरू
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
9: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825562018
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
5: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
13: ब्लड प्रेसर हाई लो भएका
5: कोलेस्ट्रोल बढी भएको
13: मुटुको गति एकनास नभएको
5: मुटु डुक हुने डर लागे जस्तो महसुस हुने
13: मुटुको बास रोग मुटु सुन्निएको हृदयघात भएको
5: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
13: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
14: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9805912871
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
17: ब
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
17: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
17: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
17: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
17: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
17: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
17: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
17: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
19: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
20: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू
22: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
21: सामान्य किराले खाएको दाँत भर्ने
20: मेसिनद्वारा आरसीटी गर्ने
21: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
20: खोल लगाउने
21: बाङ्गो टिङ्गो दाँत मिलाउने
20: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
21: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
20: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
22: सम्पर्क मोबाइल नम्बर 98228777494 98228777494।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाम,
6: सम्पर्क मोबाइल 98477 2779 77
7: र 98578 3689।
8: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
11: फोन 562-5121।
8: सम्पर्क मोबाइल
10: 98578-32819
12: र 98578-32223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा हिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
15: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
16: फोन नम्बर 082-5563-479।
15: मोबाइल नम्बर 98494-67487।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
8: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
7: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
17: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
7: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
17: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
7: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
17: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
17: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
7: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
17: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
17: सम्पर्क नम्बर 082-560-23।
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
12: मध्यपश्चिम चाङच्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह चार बजे मध्यपश्चिम हाईलाइट्स देवा भसालको नमस्कार। दाङको लमही नगरपालिकाबाट प्रहरीले एक नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। लमही नगरपालिका वडा नम्बर 9 स्थित अमिलियामा रहेको गायत्री सामुदायिक वनको झाडीभित्र अवैध भरुवा बन्दुक लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले एक नाल अवैध भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपायुक्त डाक्टर हेमबहादुर केसीका अनुसार वनको झाडीमा व्यवहारिसे अवस्थामा लुकाई राखिएको उक्त बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जानकारी दिनुभयो। समाजमा हुने विभिन्न आपराधिक क्रियाकलाप रोक्न र अवैध हतियार बरामदका लागि दाङ प्रहरीले केही समयदेखि विशेष अभियान सञ्चालन गरिरहेको छ। प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष आफ्नो 7 वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ। आयोगका अध्यक्ष हरिप्रसाद बस्यालले मुख्यमन्त्री आचार्यलाई आर्थिक वर्ष 2082 र 2082-83 को वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा आज प्रतिवेदन बुझाइएको प्रदेश लोकसेवा आयोगका सचिव शम्भु प्रसाद मरासिनीले जानकारी दिनुभयो। आयोगका अनुसार आर्थिक वर्ष 2082-83 विभिन्न सेवाका 1164 पदका लागि विज्ञापन आह्वान गरिएको थियो। त्यसमध्ये अन्तरतह, खुल्ला तह, समावेशी तर्फ 863 र बढुवा तर्फ 301 पद रहेका छन्। ती पदका लागि विद्युतीय दरखास्त प्रणाली मार्फत 89,031 दरखास्त स्वीकृत भएका थिए। आयोगले स्थायी नियुक्तिका लागि विभिन्न तहमा 260 जना उम्मेद्वारलाई सिफारिश गरेको छ। यस्तै वैकल्पिक उम्मेद्वारका रूपमा 31 जनाको नाम सिफारिश गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन अवधिमा आयोगका 41 बैठक बसेका थिए। ती बैठकबाट 55 निर्णय भएका छन्। आयोगले आफ्नो कार्य सम्पादनलाई पारदर्शी तथा प्रविधि मैत्री बनाउन अनलाइन दरखास्त प्रणालीसँगै अनलाइन भुक्तानी र एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लगायतका प्रविधिको प्रयोग गर्दै आएको जनाएको छ। आयोगले यही भदौ 24 गते प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर समक्ष उक्त प्रतिवेदन बुझाएको थियो। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद डाक्टर नरेन्द्र मानसाक्य, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त कासत्य, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटिएपछि मन्त्रालयले कारण खोज्न समिति गठन गरेको हो। र राष्ट्र ब्याङ्क एन 2058 को संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको समितिको 30 बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिका बीच प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। समितिले संशोधन गरेका विषयमा केही सदस्यहरूको व्यक्तिगत रूपमा असहमति भए पनि उहाँहरूले पारितका लागि सहमति दिनुभएको बुढाथोकीको भनाइरहेको छ। बैठकमा सांसदहरू पुष्पराज कडेल, परशुराम तामाङ लगायतले गवर्नरको कार्यकाल घटाउने विषयमा लिखित रूपमै आफ्नो असहमति रहेको जनाउनु भएको छ। कार्यकाल घटाएर 3 वर्ष कायम गर्ने र थप 2 वर्ष थप्न सकिने व्यवस्थाले नेतृत्वले स्थिर भएर काम गर्न नसक्ने उहाँको भनाइरहेको थियो। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकको कार्यकाल घटाउने, बैंक तथा वित्तीय संस्थामा 0.5% भन्दा धेरै शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालक बन्न नपाउने, साउन 1 गते मौद्रिक नीति ल्याउनु पर्ने, बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने तर 2 वर्षको कुलिङ पीरियड राखिने, सरकारले राष्ट्र ब्याङ्कले निर्देशन दिन सक्ने लगायतको व्यवस्था गरिएको छ।
हौस त अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक गोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम क्लिनिक हस्पिटल रोड खोराहीदाङ
2: सम्पर्क फोन 082-5900079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेंस र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578 30151, 98478 33133 र 98686 37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्,

तपाईको प्रतिभालाई खोज्दै तपाईको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइस। अब हामी दिन्छौ गीतको प्रस्तुति, प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर। हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकी गीत गाउन पाउने खुल्ला मन, खुल्ला अवसर। अब तपाईँको आवाज, तपाईँको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस्। विष्णु गोराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भोइस, आवाज हाम्रो पहिचान तपाईँको।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम भोइसको प्रतीक्षा गरिबस्नु भएका तपाई सम्पूर्ण श्रोता मित्रहरूमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला प्रविधिबाट मिठो अनि दरिलो साथ दिइरहनु भएको प्राविधिक मित्र शालिकराम चौधरी हुनुहुन्छ भने म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णुवरा थोके। हजुर पक्कै पनि के गर्दै हुनुहुन्छ? आफ्नै काममा तल्लीन निवेश त हुनुभएको छ। साँझ पर्ने समय छ, बिस्तारै साँझ पनि पर्दैछ। क्यारे दाङ जिल्लामा हेर्ने भने विशेष त थोरै पानी पर्ला जस्तो पनि गरिरहेको छ, बादल गरिरहेको छ। आफ्नै काममा तल्लीन निवेश त भइरहँदा पनि त्यो साइडमा रहेको रेडियो ट्युन वान गरेर कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम मध्यपश्चिम बाहेक सुनिरहनु भएको छ। हामी आउँछौ प्रत्येक हप्ताको बुधबार, तपाईँले जानकारी छँदैछ र तपाईँ जोडिन चाहनुहुन्छ भने 082-5850-854 तपाईँले फोन गर्नुपर्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ, तपाईँका प्रतिभा लिन्छौ र एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्छौं र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने यो सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ नि है 02-5850-854 तपाईँको लागि नै खुल्ला गरेका छौ, फोन गर्न सक्नुहुन्छ। हामी जुनसुकै विधाबाट भए पनि गीत गाउन सक्नुहुन्छ। आधुनिक लोक पप लगायतका विभिन्न खाले विधाहरू छन्। सांगीतिक क्षेत्रमा जति विधा छन् सबै गीत गाउन सक्नुहुन्छ। हामी हिन्दी गीत चाहिँ समावेश गर्दैनौ, नेपाल गीतबाट जुनसुकै गीत पनि तपाईँ गाउन सक्नुहुन्छ र प्रतिस्पर्धा मैदानमा होमिन चाहनुहुन्छ भने तपाईँले 02-5850-854 तपाईँले फोन गर्नुपर्ने हुन्छ र तपाईँ सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट पनि हामी लाइभमा छौँ भने हामीलाई विष्णु गराएको थियो कि जर्नालिस्टबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुन्छ। युट्युब र फेसबुकमा हामी लाइभमा जोडिन्छौँ र साँझ 8 बजे युट्युबमा रेकर्डेड कार्यक्रम पनि प्रसारण हुन्छ, त्यहाँबाट पनि तपाईँले कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ। र यति बेला टिकटकमा पनि धेरै साथी जोडिराख्नु भएको छ, टिकटक लाइभबाट पनि हामी जोडिने प्रयास पनि गरेका छौँ, त्यहाँबाट पनि धेरै साथी जोडिनु भएको छ, कमेन्ट गर्नु भएको छ। म सबै साथीको नाम चाहिँ लिन्छु र कमेन्ट गर्दै गर्नु तपाईँको ती सबै कमेन्टलाई पनि यहाँबाट वाचन गर्ने प्रयास म गर्नेछु र तपाईँ फोन गर्ने माध्यम हो 02-5850-854 तपाईँको लागि खुल्ला गर्दै कार्यक्रमको शुभारम्भमा एउटा सांगीतिक आवाज छोड्छौ, त्यसपछि उपस्थित हुने नै छौं।

छ। उक्त विजेता साथी अर्को हप्ता एडिसनमा आएर भलाकुसारी साथमा प्रवृत्ति राख्ने सुनौलो अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ जोडिने माध्यम हो 082-560-854 बाटो हुँदै तपाईँ जोडिँदै गर्नुहोस्। हामी तपाईँको माझमा अर्को सांगीतिक आवाज छोड्छौ, त्यसपछि उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम बाहिर तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जुनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.mb.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेजबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। प्रविधिबाट शालिग्राम हुनुहुन्छ, म तपाईँको माझमा छु विष्णु र बाई साथ तपाईँको छ। तपाईँ फोन गर्ने माध्यम हो 02-5568-54 तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ, तपाईँका प्रतिक्रिया लिन्छौ र अन्तिममा एकजना विजेता पनि घोषणा गर्छ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिक्रिया राख्ने सुनौलो अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ नै 02-5568-54 तपाईँले फोन गर्न सक्नुहुन्छ। र सामी सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्नुहोला, त्यहाँबाट पनि लाइभमा छ भने विष्णु गोरा थोकी जर्नालिस्ट फेसबुक पेज र युट्युब च्यानलबाट पनि कार्यक्रम एकसाथ हेर्न अनि सुन्न सक्नुहुन्छ। अघिल्लो हप्ताका कार्यक्रम पनि हेर्न सुन्न चाहनुहुन्छ भने युट्युबमा विष्णु गोरा थोकी जर्नालिस्ट सर्च गर्नुहोला, त्यहाँबाट पनि धेरै कार्यक्रमहरू पनि भेट्न सक्नुहुन्छ। र यति बेला कार्यक्रम सुनिरहनु भएको छ भने फोन गर्न सक्नुहुन्छ। फोन गर्ने माध्यम हो 02-5568-54 तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ र मिठा मिठा प्रतिभा पनि यहाँबाट लिने प्रयास चाहिँ गर्नेछौँ। होइन, र साँझ पर्ने समय छ, बिस्तारै साँझ पर्दैछ अगाडि, आफ्नो काममा तल्लीन अनि व्यस्त पनि हुनुहुन्छ होला गरे है। तीज पर्वलाई सकेर घरमा बसिराख्नु भएको छ, ती तीज पर्वमा बाँकी रहेको कामहरू पनि सक्दै हुनुहुन्छ, गरिराख्नु भएको छ। काम गरिरहँदा पनि त्यो साइडमा रहेको रेडियो ट्युन अन गरेर कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम मध्यपश्चिम भाइ सुनिरहनु भएको छ। प्रविधिमा शालिग्राम चौधरी, म तपाईँको माझ शुभेच्छु र माइक साथ तपाईँको छ। जोडिने माध्यम हो 02-5568-54 तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गरेर मैले जोडिन्छौँ, तपाईँसँग कुराकानी गर्छौँ। तीज पर्व कसरी मनाउनु भयो, विशेष र महिलाहरूको अथवा नारीहरूको विशेष पर्व पनि हो क्यारे है। मजाले नाच्नुभयो, गाउनुभयो, आफन्तहरू भेट हुनुभयो, लगायतका विभिन्न खाले काम गर्नुभयो र आज तीजलाई चाहिँ विदाई गरेर आफ्नो काममा तल्लीन अनि व्यस्त हुनुहुन्छ, अफिस जानु भएको छ, विद्यालय जानु भएको छ, आफ्नो काममा तल्लीन अनि व्यस्त हुनुहुन्छ। ठिक छ, जहाँ हुनुहुन्छ जस्तो अवस्थामा भए तापनि कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँ जोडिने माध्यम हो 02-5568-54 तपाईँले फोन गर्न सक्नुहुन्छ। अन्यथा हामी रमाइला रमाइला गीत अथवा नयाँ पुराना गीतहरू पनि यहाँबाट बजाउने प्रयास चाहिँ हामी गर्नेछौँ। तपाईँ जोडिदिनु गर्नुहोस् 02-5568-54 बाटो हुँदै हामी तपाईँको त्यो फोन गरेर प्रतीक्षा गर्दै कार्यक्रममा अर्को सांगीतिक आवाज छोड्छौं, त्यसपछि उपस्थित हुने नै छौं।

स्वागत छ कार्यक्रम मध्य पश्चिम भाइसमा तपाईँ जोडिने माध्यम हो शून्य 82.5 4854 तपाईँले फोन गर्न सक्नुहुन्छ। हामी कार्यक्रम मध्य पश्चिम भाइसमा छौँ। हामी आउँछौँ 4 बजेको व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म तपाईँको माझमा रहने गर्दछौँ र तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम हो 82.5 4854। तपाईँले फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँका प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजनालाई हामी अन्तिममा विजेता पनि घोषणा गर्छौँ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ नि है 82.5 5 8 8 54 तपाईँको लागि नै खुल्ला गरेका छौँ, जोडिन सक्नुहुनेछ। प्रविधिबाट शालिग्राम चौधरी, म तपाईँको माझमा छु विष्णु रमाइ साथ तपाईँको छ। फोन गर्ने माध्यम हो 82.5 5 8 8 54 तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्नु भएन भने हामी तपाईँसँग नयाँ अनि पुरानाहरू ती रमाइला गीतहरू पनि यहाँबाट छोड्ने र तपाईँहरूलाई सुनाउने प्रयास चाहिँ हाम्रो रहनेछ। तपाईँ फोन गर्न सक्नुहुन्छ 82.5 5 8 8 54। सामूहिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्नुहोला, त्यहाँबाट पनि लाइभमा जोडिन्छौँ। साथै हामीलाई विष्णु गोराथुकी जर्नलिस्टबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ। तपाईँहरूले यो कुरा यहाँबाट जानकारी गराउन चाहन्छु। तपाईँ जोडिने माध्यम हो 82.5 5 8 8 54। तपाईँहरूले फोन गर्नुहोला। फोन गर्नुभयो भने नयाँ अनि पुराना गीतहरू सुन्छौँ, सुनाउँछौँ र रमाइलो कुराकानी त हुन्छ नै। त्यसको लागि तपाईँले फोन चाहिँ गर्नुपर्छ है 82.5 5 8 8 54। तपाईँको लागि खुल्ला गरेका छौँ। सम्भवतः आज धेरै साथीहरू काममा पनि व्यस्त हुनुहुन्छ होला, 30 पर्वलाई विदाई गर्दै हुनुहुन्छ, आफन्ती इष्टमित्र साथीहरू भेट हुनुभएको छ र तसर्थ पनि आज धेरै साथीहरू काममा व्यस्त भएकाले होला फोन चाहिँ आएको छैन। ठिक छ, तपाईँ जोडिनु भएन भने पनि हामी तपाईँले नयाँ अनि पुराना गीतहरू सङ्ग्रहाउने अनि रमाउने हाम्रो प्रयास नै रहन्छ। नयाँ तथा पुराना गीतहरू यहाँबाट हामी छोड्छौँ, तपाईँले सुन्नुहुनेछ र रमाइलो पनि गर्नुहुनेछ भन्ने अपेक्षा पनि छ। हामी तपाईँसँग जोडिरहेका छौँ, निरन्तर प्रयास जारी छ, तर जोडिने होला 82.5 5 8 8 54। अन्यथा हामी रमाइला ती पुराना नयाँ गीतहरू पनि सुन्ने प्रयास चाहिँ हामी गर्नेछौँ। सामूहिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमबाट पनि धेरै साथीहरू लाइभमा जोडिनु होला र टिकटकबाट हेर्न चाहनुहुन्छ भने विष्णु गुराथुकी जर्नलिस्टबाट पनि धेरै साथीहरू जोडिरहनु भएको छ। करिब 100 जना साथीहरू यहाँबाट जोडिरहेको मैले देखिरहेको छु। धेरै साथीहरू जोडिनु भएको छ, त्यहाँबाट पनि धेरै साथीहरूले कमेन्ट गर्नुहोला। कमेन्ट गर्नुभयो तपाईँका त्यही कमेन्टले पनि यहाँबाट स्थान दिन्छौँ, अन्यथा हामी रमाइलो गीत सँगसँगै पनि जोडिनुपर्छ। क्यारे हुन्छ, तपाईँ 82.5 5 8 8 54 बाटो हुँदै जोडिनु होला। हामी तपाईँको माझमा अर्को साङ्गीतिक आवाज छोड्छौँ, त्यसपछि हामी तपाईँसँग जोडिन्छौँ। हामीलाई फोन गर्दै गर्नुहोस् 82.5 5 8 8 54।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइ, तपाईँ जोडिनु भएको छ रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि तपाईँ जोडिन चाहनुहुन्छ भने त्यहाँबाट पनि धेरै साथीहरू जोडिरहनु भएको छ, मिठा मिठा कमेन्ट पनि छोड्न सक्नुहुन्छ र सामाजिक सञ्जालबाट हेर्ने साथीहरूलाई टिकटकबाट पनि जोडिन सक्नुहुन्छ, म त्यहाँबाट पनि लाइभमा छु, त्यहाँबाट पनि जोडिन सक्नुहुन्छ भने हामीलाई इन्टरनेट अनलाइनमा www.radiomp.org हाम्रो पात्रो नेपाली पात्रोबाट पनि हामीलाई कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। प्रविधिबाट शालिग्राम चौधरी हुनुहुन्छ, म तपाईँको माझमा छ विष्णु र बैंक साथ तपाईँको छ। तपाईँसँग जोडिने प्रयास हाम्रो निरन्तर छँदैछ, अथवा हामी तपाईँसँग रमाइलो अथवा नयाँ पुरानो गीतहरू पनि यहाँबाट छोड्ने प्रयास चाहिँ हाम्रो छ। नयाँ तथा पुरानो गीतसँग पनि रमाउनुपर्छ कहिलेकाहीँ, ती नयाँ अनि पुरानो गीतहरूसँग हामी रमायो भने ती जस्ता संस्कृति र संस्कार बोकेको गीतहरू पनि हुन्छन्, कुनै सन्देश दिने खालका गीतहरू पनि हुन्छन्, ती त्यस्ता गीतहरूबाट पनि हामी तपाईँलाई मनोरञ्जन दिने प्रयास चाहिँ हामी गरिरहेका छौँ। त्यसको लागि तपाईँ फोन गर्न चाहनुहुन्छ भने 0825-5854-54 फोन गर्न सक्नुहुन्छ, अन्यथा हामी तपाईँसँग नयाँ तथा पुरानो गीतहरू पनि यहाँबाट राख्ने प्रयास चाहिँ गर्नेछौँ। 0825-5854-54 तपाईँले फोन गर्न सक्नुहुन्छ, अन्यथा हामी तपाईँसँग गीत संगीतमै रमाउने प्रयास गर्नेछौँ। हामी आउँछौँ 4 बजे व्यापारिक विश्रामपछि, करिब 5 बजेसम्म तपाईँको माझमा जोडिने प्रयास चाहिँ हाम्रो रहन्छ। हामी कार्यक्रमको अन्तिम अन्तिमतिर पनि आएका छौँ, त्यसर्थ तपाईँ जोडिन चाहनुहुन्छ भने 0825-5854-54 तपाईँले फोन गर्न सक्नुहुन्छ। अन्त हामी अर्को पनि अर्को साङ्गीतिक आवाज छोड्नुपर्छ है, तपाईँ जोडिनु 0825-5854-54 बाटो हुँदै हामी एउटा साहित्य आपा छोड्छौ, त्यसपछि विदा हुने गरी उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम बाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज उनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.rmb.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। अब पनि हामी कार्यक्रमको अन्तिममा छौँ, अब पनि हामी पनि छुट्टिनुपर्छ। गाडी छुट्टिभन्दा पहिले हामीले फोन गर्न प्रयास गर्नुहुने तपाईँ सबै साथीहरूलाई विशेष विशेष धन्यवाद व्यक्त गर्नु चाहन्छौ। फोन लागेन, अर्को हप्ता तपाईँको फोन लाग्नेछ भन्दै तपाईँ बोलेको आवाज म बोलेको आवाज तपाईँ घरको रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुऱ्याएर साथ दिनु भने प्राविधिक मित्रलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै अर्को हप्तासम्मको लागि म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु गोराथको बिदा हुन्छु। नमस्कार।

0: मम्मी
1: मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: जु रोड चुट्टी पुकार खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
8: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असो 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
7: सम्बन्धित समस्या भएका दम्पती फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
8: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असो 4 गते आइतबार।
7: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
8: विश्व फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचो घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847723572।
9: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944 9847793944।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई चाहिँ किन मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
6: सम्पर्क मोबाइल 98478727977
7: र 98578309।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
3: सामान्य किराले खाएको दाँत भर्ने
2: मेसिन द्वारा आरसीटी गर्ने
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
2: खोल लगाउने
3: बाङ्गो टिङ्गो दाँत मिलाउने
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794

0: बजाज एक्सचेंज मेला में जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट, ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरी, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रीन एक्सचेंज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: मेरो रेट छ कत्रो नो इट लाइक प्रो राशि थापा फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसाथ

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 26 गते डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
13: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-3570।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
0: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू:
0: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
12: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
0: सम्पर्क फोन 082-595-0079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
21: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
22: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गराउने सिंगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
21: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
22: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
21: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
23: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
24: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार।
22: समय: बिहान 10 बजेदेखि।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-128-9098।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
21: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल, घोराही, दाङमा।
27: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा।
21: उपलब्ध शल्यक्रियाहरू:
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
21: बालबालिकाको न्यूरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
21: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
21: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही, दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही, दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
26: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
14: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
14: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
13: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
14: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
13: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
14: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
26: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26-001।
14: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
14: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
17: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
18: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुका 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: रसुवा बाढ़ीमा परेर बेपत्ता भएका तुलसीपुरका बाढ़ी प्रभावितलाई पालिकाले प्रति परिवार 1 लाख राहत प्रदान गर्ने, परिवारका बाल बालिकालाई 12 कक्षासम्म पालिकाले नै निशुल्क पढ़ाउने।
1: दाङमा खानेपानीको शुद्धता परीक्षण तथा गुणस्तर सम्बन्धी तथ्याङ्क संकलन शुरू, जिल्लाका 10 वटै पालिकाभित्र खानेपानीको गुणस्तर सम्बन्धी प्रतिवेदन तयार गरिने।
0: घोराहीमा साइबर सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी तालिम सम्पन्न, बढ़दो डिजिटल अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा साइबर सुरक्षाका बारेमा सहभागीलाई प्रशिक्षण।
1: र नेपाली कांग्रेसको 15 महाधिवेशनको दाङमा तयारी शुरू, 3 गते 100 वटा अधिवेशन हुने, कांग्रेसको असन्तुष्ट पक्षलाई महाधिवेशनमा भाग लिन कांग्रेस सभापति डाङ्गीको आग्रह।
0: अब खबर विस्तारमा।
1: तुलसीपुर उपमहानगरपालिकाले रसुवावादीबाट प्रभावित पालिकाभित्रका परिवारलाई नगद राहत उपलब्ध गराउने भएको छ भने छोरा छोरीलाई निशुल्क पढ़ाउने भएको छ। उपमहानगरपालिकाको आज बसेको 52 कार्यपालिका बैठकले भोटेकोशी बाढ़ीबाट मृत्यु भएका र हराइरहेका परिवारका लागि प्रति व्यक्ति 1 लाख का दरले राहत उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो। प्रारम्भिक विवरण अनुसार रसुवा बाढ़ीमा परेर तुलसीपुर उपमहानगरपालिका भित्रका मात्रै 25 जना हराइरहेका छन्। बाढ़ीमा परेर हराइरहेका परिवारका सदस्यको खोजी तथा उद्धारका लागि नगरले राहत स्वरूप प्रति व्यक्ति 1 लाख उपलब्ध गराउने नगर प्रमुख खड्काले बताउनुभयो। यस्तै मृतक तथा बेपत्ताका छोरा छोरीलाई कक्षा 12 सम्म उपमहानगरले निशुल्क पढ़ाउने उहाँले बताउनु भएको हो।
0: दाङ जिल्लाभर खानेपानी तथा उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानीको शुद्धता परीक्षण तथा गुणस्तर सम्बन्धी तथ्याङ्क संकलन गर्ने कार्य शुरू गरिएको छ। राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता संघका अध्यक्ष खेमराज ओलीको पहलमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगंज अन्तर्गतको गुणस्तर शाखाका प्रमुख रवि किरण आचार्य सहितको टोलीले दाङका विभिन्न खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमूना संकलन शुरू गरेको हो। बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका अन्तर्गत रहेका खानेपानी उपभोक्ता संस्थामा पुगेर मुहानदेखि उपभोक्ताको धारासम्म वितरण हुने पानीको मुहान फिल्डमै संकलन गरिएको छ। अध्यक्ष ओलीका अनुसार दाङ जिल्लाका 10 वटै पालिकाभित्र रहेका खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमूना संकलन गरी जिल्लाको समग्र खानेपानीको गुणस्तर सम्बन्धी प्रतिवेदन तयार गरिनेछ। उक्त प्रतिवेदन सम्बन्धित विभाग तथा मन्त्रालयमा पठाई दाङ जिल्लाको खानेपानी शुद्धिकरण तथा गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माण र बजेट विनियोजनका लागि पहल गरिनेछ। संघीय खानेपानी नेपालगंजका प्रमुख जगन्नाथ दासले खानेपानीको शुद्धता कायम गर्नु राज्यको महत्वपूर्ण दायित्व भएको बताउँदै यस अभियानको शुरूआतका लागि राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघलाई धन्यवाद दिनुभयो। गुणस्तर शाखा प्रमुख रवि किरण आचार्यले जिल्लाभरका खानेपानी उपभोक्ता संस्थामा पुगेर पानीको नमूना संकलन गरिने बताउनुभयो। राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले दाङबाट शुरू गरिएको यो अभियानलाई देशभर विस्तार गर्ने लक्ष्य रहेको पनि बताउनुभयो। दाङबाट शुरू गरिएको नमूना संकलन अभियानले जिल्लाका खानेपानी संस्थाको मुहानदेखि धारासम्मको पानीको गुणस्तर वास्तविक अवस्था पहिचान गरी आगामी दिनमा खानेपानी सुधारका लागि आवश्यक योजना र बजेट निर्माणमा आधार तयार गर्ने अपेक्षा गरिएको छ।
1: त्रिभुवन नगर जीसीसीको आयोजनामा जारी ट्रेनिङ म्याराथन 2026 अन्तर्गत चौथो दिन आज घोराईमा साइबर सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी तालिम सम्पन्न भएको छ। घोराई 15 स्थित सिद्धार्थ एकाडेमीमा तालिम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक तुलबहादुर विकले बढ़दो डिजिटल अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा साइबर सुरक्षाका उपायहरूबारे सहभागीहरूलाई प्रशिक्षण दिनुभएको अध्यक्ष मिनराज भाटले जानकारी दिनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ एजुकेशनल ग्रुप प्रालीका अध्यक्ष नारायण तरताल, सिद्धार्थ एकाडेमीका प्रिन्सिपल तारा पौडेल लगायतको उपस्थिति रहेको थियो। त्रिभुवन नगर जेसिस वर्ष 2026का अध्यक्ष मिनराज भाटको अध्यक्षता, जेसी पुकार शर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रममा आस्थापाठ अभिषेक बोहराले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो।
0: दाङको लमही नगरपालिकाबाट प्रहरीले एक नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। लमही नगरपालिका 9 स्थित अमेलियामा रहेको गायत्री सामुदायिक वनको झाड़ीभित्र अवैध भरुवा बन्दुक लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमेलियाबाट खटिएको प्रहरी टोलीले एक नाल अवैध भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीका अनुसार वनको झाड़ीमा बेवारिसे अवस्थामा लुकाएर राखिएको उक्त बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जानकारी दिनुभयो। समाजमा हुने विभिन्न आपराधिक क्रियाकलाप रोक्न र अवैध हतियार बरामदका लागि दाङ प्रहरीले केही समयदेखि विशेष अभियान सञ्चालन गरिरहेको छ।
1: नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशनको तयारी दाङमा आजदेखि शुरू भएको छ। नेपाली कांग्रेस दाङका पार्टी सभापति शंकर प्रसाद डागीका अनुसार आज जिल्लाका 100 वटाका सभापति, पालिका सभापति र क्षेत्रीय तथा प्रदेश सभापतिहरूको भेला सम्पन्न गरी असोज 3 गतेदेखि शुरू हुने वडा अधिवेशनको तयारी थालिएको छ। पार्टीले जिल्ला अधिवेशन सम्पन्न गर्न खटिएका केन्द्रीय प्रतिनिधि दाङ आइपुगेको र विभिन्न पक्षहरूसँग छलफल गर्ने काम भइरहेको पनि पार्टी सभापति डागीले जानकारी दिनुभयो। उहाँका अनुसार वडा अधिवेशन तथा क्षेत्रीय प्रतिनिधिहरूको छनौट सकेसम्म सहमतिका आधारमा गर्ने गरी समिति पनि गठन भएको जानकारी दिनुभयो। यसै विषयमा रहेर हामीले नेपाली कांग्रेसको असोज 3 गतेदेखि शुरू हुने नेपाली कांग्रेसको वडा अधिवेशनको तयारी के छ भनेर कुराकानी गरेका छौं।
2: त्रिभुवनदेखि हुने वडा अधिवेशनको तयारी आजबाट जिल्लामा औपचारिक रूपमा शुरू भएको छ। आज त्रिभुवनले पठाएको जिल्ला निर्वाचन अधिकारी आउनुभयो। उहाँ आइसकेपछि हामीले 100 वटा वडा, पालिका, प्रदेश, क्षेत्र, जिल्ला सङ्घका आदरणीय नेताहरू सबैलाई बोलाएर एउटा आज बैठक गर्यौं। निर्वाचनको प्रारम्भ त्यसका लागि आवश्यक तयारीको सम्बन्धमा पनि कुराकानी गरेर बुझाइयो भने नेपाली काँग्रेसको नियमावली विधान निर्देशिकामा भएका प्रावधानहरूको बारेमा पनि ध्यान लिने र दिने कुराहरू भयो। केही 18 बजेदेखि दिने कुराहरू भयो। त्यही सरको आज वडाका तहका सबै तहका समूहनागत अध्यक्षहरू प्रमुखहरू चाहिँ आज आफ्नो वडामा गएर अब तयारी गर्ने 3-4 गति भन्ने कुराहरू भएको छ। त्यसको लागि पनि अब फेरि सुचारू रूपमा बसेर निर्वाचन अधिकृत जिल्लाहरू वडा तोक्ने कुरा पनि अब निर्वाचन अधिकृतले गर्नुहुन्छ कर्तव्य हुनुहुन्छ। त्यसको लागि दाङ काँग्रेसले त्यसलाई उहाँलाई सहयोग गर्ने कुरा रहेको छ र लगभग तयारीको अब प्रारम्भ भएर 3-4 गते चाहिँ अधिवेशन हुने कुराहरू चाहिँ हामी अगाडि बढिरहेछौँ।
0: सभापतिज्यू, वडाको अधिवेशन कहिले हुन्छ, त्यस पछाडि चाहिँ क्षेत्रको प्रदेशको के छ त्यसको बारेमा भनिदिनुहोस् न।
2: वडाको अधिवेशन 2 दिन तोकेको छ केन्द्रले। कतिपय अवस्थामा एकै दिन गर्नुपर्छ भन्ने धारणा पनि आएको छ। हामी त्यो बजेमा छलफल गर्दैछौँ। हाम्रो निर्वाचन अधिकारीको पहुँच, हामीले पुर्याउनु पर्ने अवस्था सबै हेरेर एकै दिन गर्ने भन्ने कुरो भइरहेको छ। कतिपय ठाउँहरूमा साथीहरू सँगै प्रयास गरेर हामीलाई ढिलो नगरौँ भन्ने कुरा पनि आएको छ। जुन चाहिँ कुरालाई मध्यनजर गरेर एउटा निकासमा पुगेर सकेसम्म हामी चाँडै नै यसमा लाउँछौँ। अनि 7 गते पालिका स्तर छ, अनि आएर त्यसको 10 गते त्यसको क्षेत्र प्रदेशको चुनाव छ। यति सकिएपछि केन्द्रीय महाधिवेशन 16 गतिबाट हुनेछ।
0: अहिले यहाँले भने जस्तै लोकतान्त्रिक पार्टी भएका हुनाले चुनावी प्रतिस्पर्धाहरूको कुरा त वडादेखि नै हुने गर्छ नेपाली कांग्रेसमा, के छ त्यसका बारेमा?
2: प्रतिस्पर्धा लोकतान्त्रिक विधि प्रक्रियामा, निर्वाचनको विधि प्रक्रियामा नेपाली कांग्रेसले जारी गरेका निर्देशिका नियम विधि प्रक्रियाको आधारमा हुने हो। त्यसको लागि नेपाली काङ्ग्रेसको केन्द्रमा पनि छुट्टै निर्वाचन समिति बन्छ, त्यसरी नै निर्वाचन अध्यक्ष बन्छ। फेरि वडा तहमा साथीहरूले अब मिल्ने सर्वसम्मति हुने प्रक्रियामा पनि साथीहरू लाग्नु भएको छ, नेताहरू लाग्नु भएको छ भने कतिपय वडाहरूमा अब त्यो चुनावी प्रक्रिया गराएर त्यसलाई चुनावको प्रक्रियामा लगेर सर्वसम्मत पनि हुन्छ, कतिपय ठाउँमा प्रतिस्पर्धा पनि होला। तर प्रतिस्पर्धा गर्ने पहिला पनि हाम्रो इतिहास सबैभन्दा अगाडिको चौधो महाधिवेशन करिब 65 वडाहरूमा सर्वसम्मत भएको थियो, यस लागि पनि त्यो संख्याभन्दा माथि नै सर्वसम्मत हुने सम्बन्ध देख्छौँ वडा तहमा, पालिका तहमा पनि त्यो होला हामीलाई आशा छ। त्यसमा स्थानीय तहका साथीहरूले सबैले मिलेर जाने सन्दर्भमा चाहिँ एउटा एकबद्धता देखाउनु भएको छ, त्यो एकबद्धताले चाहिँ हामीलाई के हुन्छ संयुक्तको रूपमा राम्रो गर्छ भन्ने लागेको छ।
0: दुई कार्यकाल सचिव र एक कार्यकाल सभापतिको जिम्मेवारी निर्वाह गर्दै गर्दाखेरि पछिल्लो समय सुधारिएको काँग्रेस, सुध्रिएर आएको काँग्रेस भन्ने नारा नेपाली काँग्रेसले बोकेको छ, अबको नेतृत्व त्यो वडादेखि नै कस्तो खालको आउला, केही आकलन गर्न सकिन्छ?
2: अहिले चाहिँ नेपाली काँग्रेसको विधानले पनि धेरै कुराहरूमा पहिला पनि अलिक धेरै समावेशी भएर सबैको उपस्थिति काँग्रेसको हरेक तहमा हुनुपर्छ भने त्योभन्दा पनि अहिले युवाहरूको प्रतिनिधित्व गर्नुपर्छ भनेर सुधारिएर विधान छ। नभए युवाहरूलाई पनि जो राजनीतिप्रति चासो, देशप्रति चासो, समाजप्रति उत्तरदायी बोकेका साथीहरूलाई पनि काँग्रेसको मेन स्ट्रिममा ल्याउनुपर्छ भन्ने आधारका साथ काम भइरहेको छ। त्यसकारणले अहिलेको यो अधिवेशनबाट काँग्रेसले धेरै नेतृत्वहरू, नयाँ नेतृत्व पनि प्राप्त गर्छ। त्यसकारणले हामीलाई आशा छ यसमा चाहिँ जस्तो केन्द्रले जुन स्थितिका साथ यो कुरा लिन खोजेको छ त्यो चाहिँ हामी प्राप्त गर्छौँ। त्यो आधारमा सुध्रिएर राम्रो भएर जनताप्रति, समाजप्रति उत्तरदायी भएर अझ काँग्रेस अगाडि बढ्छ। हिजो पनि बढेको थियो, अझ झन् उत्तरदायी भएर बढ्छ।
0: अन्तमा अहिले नेपाली काँग्रेसभित्र केही असन्तुष्ट पक्षहरू पनि देखिराखेको छ केन्द्रदेखि जिल्लासम्म, त्यो असन्तुष्ट पक्षलाई यहाँ जिल्लाको नेतृत्व हाँकिरहँदाखेरि त्यसलाई मिलाउने, छलफल गर्ने बारेमा केही कुराहरू भएको छ?
2: मैले निवेदन गरेँ, यो मेरो भन्दा माथिको कुरा हो। त्यही पनि मतदानको पार्टी सभापति भइसकेले स्थानीय यहाँका आदरणीय नेताहरूलाई सबैलाई अहिलेको नेतृत्वमा अहिलेको यो महाधिवेशनमा सबैलाई भाग लिनको लागि मैले आफै भेटिएहरूले फोन गरेर भेटेर पनि धेरैलाई भनेको पनि छु, होइन आह्वान पनि गरेको छु, अनुरोध पनि गरेको छु। त्यसकारणले राजनीति मुद्दा भएर माथिको कुरा एउटा रह्यो, तर पनि स्थानीय तहमा म त सभापति लाग्नु पनि अरू नेतृत्वहरू पनि लाग्नु भएको छ। सकेसम्म हिजोको जुन परिस्थिति त्यसलाई अझै राम्रो बनाएर लगेर जाउँ भन्नेमा छ। मलाई आशावादी छु हामी सबै सायद मलाई लाग्छ एकै ठाउँमा हुनेछ भन्ने म आशा मात्रै छु।
0: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद यहाँलाई पनि, मतलाई सबैलाई हेर्नु हार्दिक धन्यवाद।
1: अब बाँकी समाचार। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि थालु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बर एकले सञ्चालन गरेको एक घर एक किलो चामल दान अभियानबाट करिब 40,000 किलो चामल सहित ठूलो परिमाणमा खाद्यान्न संकलन भएको छ। बाढी पीड़ितका लागि राहत जुटाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा 39,383 किलो 970 ग्राम चामल संकलन भएको सभाका केन्द्रीय सचिव एम बहादुर चौधरीले जानकारी दिनुभयो। बाढी पीड़ितका लागि राहत सामग्री जुटाउन सभाले देउखुरीका विभिन्न स्थानमा संकलन केन्द्र सञ्चालन गरेको थियो। स्थानीय बासिन्दाले आफ्नो क्षमता अनुसार चामल, दाल, नुन, तेल लगायत खाद्यान्न तथा नगद सहयोग गरेका थिए। बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराउने समुदाय स्तरबाट सहयोग जुटाइएको थियो।
0: प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष आफ्नो 7 वार्षिक प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष हरिप्रसाद बसियाले मुख्यमन्त्री आचार्यलाई आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको प्रदेश लोक सेवा आयोगका सचिव शम्भू प्रसाद मरासिनीले जानकारी दिनुभयो। आयोगका अनुसार आर्थिक वर्ष 82-83 विभिन्न सेवाका तहगत अन्तर तह, खुला तथा समावेशी तर्फ 863 र बढ़ुवा तर्फ 301 गरी 1164 पदका लागि विज्ञापन आह्वान गरिएको प्रतिवेदनमा उल्लेख छ। आयोगले आफ्नो कार्य सम्पादनलाई पारदर्शी र प्रविधि मैत्री बनाउन अनलाइन दरखास्त प्रणालीसँगै अनलाइन भुक्तानी र एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लगायतका प्रविधिको प्रयोग गर्दै आएको जनाएको छ। आयोगले संघीय निजामती सेवा ऐन तर्जुमा भएपछि प्रदेश तथा स्थानीय निजामती सेवा कानूनमा देखिएका दुविधा, दोहोरोपन हटाई कानूनी एकरूपता कायम गर्न सुझाव दिएको छ। समावेशी समूह अन्तर्गत पिछड़ी थिएको वर्ग तथा क्षेत्र सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक र विपन्न खस आरेका लागि आरक्षण तथा सहुलियतको व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायबाटै समयमै सूचना प्रकाशन गरी आवश्यक परिपत्रको व्यवस्था गर्न पनि आयोगले सुझाव दिएको छ।
1: पूरिएको चिलिमी हाइड्रो पावरमा आज चारवटा शव फेला परेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा घटना भएको 21 दिनपछि आज चारवटा शव फेला परेका हुन्। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार तीनवटा सग्लो शव र एउटा मानव अंग भेटिएको जानकारी दिनुभयो। उहाँका अनुसार सुरुङको 70 मिटर भित्र छिरेर गोताखोरले ती शव निकालेका छन्। शव फेला परेको शवको पहिचान हुन्न भने बाँकी रहेको उद्धार टोलीले जनाएको छ। गत भदौ 10 गते आएको बाढीले चिलिमे सहित रसुवा र नुवाकोटका विभिन्न हाइड्रोमा क्षति पुर्याएको थियो। हाइड्रोमा अझै केही मानिस फसेको अनुमान उद्धार टोलीले गरेको छ।
0: भारतबाट आयात हुने साग सब्जीमा भन्सारमा कडाई गरिएपछि बाँकेका किसानले उत्पादन गरेको साग सब्जी खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको छ। मूल्य राम्रो पाउन थालेपछि बाँकेको धेरै गाउँका किसानले अहिले साग सब्जी खेती गर्न थालेको नेपालगंज 11 पुरैनीका सलाउद्दीन बागवानले जानकारी दिनुभयो। भारतबाट आउने साग सब्जीको भन्सार कडाई गरिएपछि बाँकेका किसानले उत्पादन गरेको कृषि सामग्रीले बजार पाएको किसानहरूले बताएका छन्।
1: नेपाल भारत सीमामा अवैध गतिविधि विरूद्ध कडाई गरिएको सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याएर नेपालतर्फ ल्याउँदै गरेको 43,000 क्याप्सुल ट्रामाडोल र ओसार पसारमा प्रयोग भएको मोटरसाइकल बाँकेको खजुरा क्षेत्रबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गढ़ मुख्यालय बागेश्वरी बाँकेका अनुसार सीमावर्ती खजुरा क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट ल्याइएको ठूलो परिमाणको ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो। प्रहरी टोलीलाई देखेपछि ओसार पसारमा संलग्न व्यक्तिहरू फरार भएका छन्। बरामद 43,000 क्याप्सुल ट्रामाडोल र मोटरसाइकल थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गढ़ मुख्यालय बागेश्वरी बाँकेले जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। श्रीलंकाको अर्थतन्त्र सन् 2026 को दोस्रो त्रैमासिकमा वार्षिक आधारमा 4.2% वृद्धि भएको छ। उद्योग क्षेत्रमा देखिएको बलियो गतिविधिले समग्र आर्थिक वृद्धिलाई टेवा दिएको भए पनि कृषि क्षेत्र भने संकुचित भएको श्रीलंकाको जनगणना तथा तथ्याङ्क विभागले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कमा उल्लेख छ। चालू मूल्यमा श्रीलंकाको कुल ग्राहस्थ उत्पादन जीडीपी 11.3% बढ़ेर 8.25 ट्रिलियन श्रीलंकाली रूपियाँ पुगेको छ। सन् 2025 को सोही अवधिमा जीडीपी 7.41 ट्रिलियन रूपियाँ रहेको थियो। अमेरिकी डलरमा दोस्रो त्रैमासिकको जीडीपी करिब 25.09 अर्ब डलर बराबर रहेको छ। तीन प्रमुख आर्थिक क्षेत्र मध्ये उद्योग क्षेत्रमा सबैभन्दा बढ़ी वृद्धि देखिएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। सन् 2027 को इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्ला वर्षहरूमा विदेशमा आयोजना हुँदै आएको प्रचलनलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आउँदो वर्षको आईपीएल अक्सन भारतमै गर्ने निर्णय गरेको हो। सन् 2023 मा केरलाको कोचीमा भएको अक्सनपछि पछिल्ला संस्करणहरू दुवै जेद्दा र आबुधाबीमा आयोजना भएको थियो। यद्यपि यसपटक भने बीसीसीआई र आईपीएलले अक्सनलाई भारतमै फर्काउने निर्णय गरेका छन्। यो मिनी अक्सन हुनेछ। यस्तै अर्को वर्ष हुने मेगा अक्सन फेरि विदेशमै आयोजना हुन सक्ने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइटहरूमै जनाइएको छ। गएको वर्ष आबुधाबीमा भएको अक्सनका क्रममा बीसीसीआईका सदस्यहरूले उनीहरूको धारणालाई ध्यानमा राखेर राखेको मानिन्छ। त्यही अनुसार गवर्निङ काउन्सिल जीसीले यस वर्षको अक्सनका लागि भारतकै कुनै शहरलाई स्थलका रूपमा छनौट गर्ने प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको हो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.1 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.0 मिटर प्रति सेकेण्ड रह्यो भने 1.0 मिटर पानी परेको छ। सापेक्षिक आर्द्रता 76% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: रसुवा बाढ़ीमा परेर बेपत्ता भएका तुलसीपुरका बाढ़ी प्रभावितलाई पालिकाले प्रति परिवार 1,00,000 राहत प्रदान गर्ने, परिवारका बाल बालिकालाई 12 कक्षासम्म पालिकाले नै निशुल्क पढ़ाउने,
1: दाङमा खानेपानीको शुद्धता परीक्षण तथा गुणस्तर सम्बन्धी तथ्याङ्क संकलन शुरू, जिल्लाका 10 पालिकाभित्र खानेपानीको गुणस्तर सम्बन्धी प्रतिवेदन तयार गरिने,
0: घोराहीमा साइबर सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी तालिम सम्पन्न, बढ़दो डिजिटल अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा साइबर सुरक्षाका बारेमा सहभागीलाई प्रशिक्षण,
1: र नेपाली कांग्रेसको 15 महाधिवेशनको दाङमा तयारी शुरू, 3 गते 100 ओडामा ओडा अधिवेशन हुने, कांग्रेसको असन्तुष्ट पक्षलाई महाधिवेशनमा भाग लिन कांग्रेस सभापति डागीको आग्रह।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: रामायणमा राम र रावण होस्मा महाभारतमा कौरव र पाण्डव सबैले कहीं न कहीं नारीकी लागि युद्ध गरेका थिए।
6: पीएफएक्स सिनेमाज घुराई दश सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
7: गाउने त यो गाउँमा कति छन् मलाई पठाएर आएको र
8: युद्ध जन्माउँछ जसको नामले अधर्म काप्छ र धर्मले।
9: आया, मम्मी मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत बाङ्गो आयो। दाजुले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
12: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
13: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
6: सम्पर्क फोन नम्बर 082-5902-22।
10: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एक साथ।
16: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
17: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
16: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
17: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
16: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
17: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचौ घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98478-23572।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
18: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि

0: गंगा रिटेल मेरो एवरेस्ट
1: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ विश्वास गरेर यो पेन्सन पट्टा तिमीलाई दिँदैछु पेन्सन उठाएर मेरो ऋण तिर्नु
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पेन्सन

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: रेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। असोज 4 गते देखि असोज 9 गते सम्म
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: काका न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चिलिमी सुरुङमा थप चार शव फेला, मृतकको संख्या 1,399 पुग्यो। बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 चिकित्सकको टोली परिचालन, बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी सरकारले लिने।
1: घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ।
0: जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिको 11 बुँदे सुझाव, अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी। अध्यागमन विभागका अधिकांश सेवा कागज रहित बनाउँदै
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ।
0: ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी। पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध। बाढ़ीपछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूको जोड।
3: प्रधानमन्त्रीजीले नै संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त।
0: र एसियाड महिला भलिबलमा नेपाल जापानसँग 3-0 पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटिकोशी त्रिशुलीको विपत केवल एउटा प्राकृतिक विपत्ति होइन, यो नेपालको विकास नीति, पूर्वाधार निर्माण, ऊर्जा सुरक्षा र जलवायु कूटनीतिलाई पुनर्विचार गर्ने एउटा गम्भीर सन्देश पनि हो। अबको पुनर्निर्माण विगतकै संरचना दोहोर्याउने होइन, भविष्यका जोखिमलाई ध्यानमा राखेर सुरक्षित, उत्थानशील र दिगो नेपाल निर्माण गर्ने अवसर बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढ़ाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
1: बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ, र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौं। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौं। जो प्रभावित हुनुहुन्छ, जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ, उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौं।
5: यसैबीच सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पूँजीगत लाभ कर उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको शेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको बताउनु भएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले गरेको निर्णय अनुसार व्यक्तिगत लगानीकर्ताका लागि करको दर परिमार्जन गरिएको हो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेल
1: सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वर्षभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ। यसभन्दा अगाडि 365 दिनभन्दा बढ़ी स्वामित्वमा भएको लागि 7.5% थियो, त्यसलाई घटाएर

0: 3.5% में ल्याइएको छ भने 365 वा 100 भन्दा कम समितिमा भएकोको लागि 10% थियो त्यसलाई घटाएर 5 मा ल्याइएको छ।
1: रसुवाको भोटेखोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 22 दिन आज रसुवाको चेलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 4 जनाको शव फेला परेको छ। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा 4 शव भेटिएका हुन्। यो सँगै अहिलेसम्म बाढ़ीमा परेका 1,379 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 189, गोर्खामा 78, धादिङमा 72, रतनहुमा 38 रहेका छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। चितवन मेडिकल कलेज सीएमसी प्रशिक्षण अस्पतालले बाढ़ी प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ। अस्पतालले आज बाढ़ी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सक सहित 21 जनाको टोली पठाएको हो। टोलीले आगामी असोज 5 गतेसम्म बाढ़ी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ। टोलीको नेतृत्व गरेका डाक्टर वीरेन्द्र राउत अनुसार टोलीमा मुटु रोग, जनरल मेडिसिन, हाट जोर्नी, मनोरोग लगायत रहेका छन्। टोलीले भिडियो एक्सरे, युरिनरी, आरई, पीएफटी, ल्याब परीक्षण लगायतका सेवा दिनेछ। परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निशुल्क उपलब्ध गराइनेछ। जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलका सम्बन्धमा संसदीय समितिले सरकारलाई 11 बुधे सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु वित्त परिचालनमा अधिकतम लाभ प्राप्त गर्ने गरी पहल लिन सरकारलाई सुझाव दिएको हो। अधिगमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागका मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो। विदेशी पर्यटकले होटलमा चेक इन गर्दा सुरक्षा चेक जाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट भिसा नभए पनि एप देखाएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। त्यस्तै डिजिटल प्रविधि चाहना भन्दा आवश्यकता रहेको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो।
2: यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ। अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब योभन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो। त्यसकारणले मलाई विश्वास छ यहाँहरू सबैले यसलाई सहज रूपमा र हाम्रो आजको आवश्यकताको रूपमा यसलाई लिनुभएको छ भन्ने मलाई लाग्छ।
1: बाढ़ीपछि प्रधानमन्त्री बालिन शाहले प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरकारवालासँग निरन्तर समन्वय र छलफल गरिरहनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बताउनु भएको छ। आज बसेको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले बैठकलाई व्यवस्था गरेको भन्ने दावी अस्वीकार गर्दै पार्टी र सरकारबीच जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेको बताउनुभयो।
3: स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञसम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनु भएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको प्रधान के अरे जनप्रतिनिधिसँग भेटिरहनु भएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो नि त। राजनीतिक हामी त काम बाँडफाँड गरेर गर्छौ नि, हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू, प्रधानमन्त्री हुने एउटा त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने, अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने।
1: यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेखोसी नदीमा आएको बाढ़ीपछिको अवस्थामा सिर्जित विपदबारे काम गर्नका लागि गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो।
4: संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौं यत्रो जिम्मेवारी पनि दिएका छौं तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन त्यसको मर्यादा राख्नु भएन यसरी नै हेपिराख्नुभयो यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त त्यसैले राष्ट्रसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौं तर सँगसँगै तपाईँकै दलको सरकार भएको तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको पनि हेका राख्नु होला।
1: राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीले नीतिगत रूपमा कानून बनाएर बाढ़ी प्रभावितको पुनस्थापनाका लागि काम गर्ने धारणा राख्नुभयो। अधिगमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया बारे विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताउनुभयो। ट्रेकिङ परमिट कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने भएको हो। विभागले मोबाइल एप मार्फत विदेशी नागरिक पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको महानिर्देशक तिवारीले बताउनुभयो।
5: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नु भएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ भेरिफाई गर्न सक्छौँ त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौँ त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर राख्न खोज्दा अभाव भएको दोहोर्याएको छ। ग्यास अभावको अफवाहमा उपभोक्ताले भएभरिका सिलिण्डर भर्न खोज्दा समस्या भएको दावी भएको हो। अहिले मन्त्रालयले थप 160 एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारलाई आग्रह गरेको र सकारात्मक प्रतिक्रिया आएकोले समस्या नहुने बताएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा चारवटा समूहमा 14 टोली सहभागी छन्। जापानको नागोयामा भइरहेको 20 संस्करणको एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। 21 खेलमा सहभागिता जनाइएको नेपालको खेल आजदेखि शुरू भएको हो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
6: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा जोड।
7: खानेपानीको रिसोर्स चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बडा बग्ने फर्मुलाहरू चाहिँ देखिएन।
6: नागरिकता पासपोर्ट जस्ता कागज पत्र हराएमा के गर्ने जानकारी सहितको मिलिजुली नेपालीका साथै पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
10: अनुहार का हड्डी भाँचिएको जोड्ने,
11: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
11: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
11: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
11: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: अकोराब्स्की आयन
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
5: बाढ़ीले तपाईँको पनि सरकारी कागजपत्र बगाएको होला। हराएका वा नष्ट भएका सरकारी कागजपत्र कहाँ र कसरी लिने? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले
6: यो रसुवा भटेकोसीको बाढीमा जो पढ्नु भएको छ चपेटामा पढ्नु भएको छ उहाँलाई कागजातको विषयमा चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै सहजीकरण गरिदिन्छ। कसैको नागरिकता हरायो च्यातियो भने त्यो अवस्थामा सम्बन्धित ओडाले सिफारिस गरेर आयो भने जिल्ला प्रशासन कार्यालयले दिने प्रावधान अहिलेकै कानूनमा पनि रहेको अवस्था छ। राष्ट्रिय परिचय पत्र प्राप्त गरिसक्नु भएको व्यक्ति हुनुहुन्थ्यो उहाँको चाहिँ अब राष्ट्रिय परिचय पत्रको कार्ड हरायो भने पञ्जीकरण विभागले चाहिँ एउटा पोर्टलको विकास गरेको छ। यो आज मात्र होइन अगाडिदेखि नै प्र्याक्टिसमा छ। त्यहाँ उहाँले आफ्नो विवरणहरू प्रविष्ट गर्नुभयो भने चाहिँ त्यो प्रविष्ट गरेको विवरणको आधारमा उहाँले चाहिँ इलेक्ट्रोनिक एनआईडी प्राप्त गर्नुहुन्छ जसमा उहाँलाई आफूलाई आवश्यक पर्ने त्यो निन नम्बरहरू पनि उपलब्ध भएको हुन्छ। त्यो निन नम्बरका आधारमा उहाँले अन्यत्रतिर पनि त्यसलाई उपयोग गर्न सक्नुहुन्छ। कतिपय स्कूलका कागजपत्रहरू कलेजका कागजपत्र होलान् भने तत्तत् कानूनले नै यस्ता विषयहरूको प्रोभिजन गरेको छ, व्यवस्थाहरू गरेको हुन्छ। त्यो व्यवस्थालाई आधार मानेर गर्छौं। हामीसँग अहिले भएका जुन कानूनले पनि ती प्राप्त गर्ने आधारहरू प्रदान गरेका छन् सम्बन्धित ओडाको सिफारिसका आधारमा गृह मन्त्रालय अन्तर्गतका उहाँले कागजहरू प्राप्त गर्न सक्नुहुन्छ। र झन् पछिल्लो चरणमा त अहिले हाम्रो नागरिकताका विवरणहरू विशेष गरिकन एकदम हाम्रो कम्प्युटराइज पनि भएको अवस्थाले गर्दाखेरि पनि उहाँलाई खोज्न सजिलो हुन्छ। कहीँ कतै विशिष्टीकृत समस्याहरू आयो भने सरकारले त्यही अनुसार सम्बोधन गर्दै जान्छ।
5: विपदमा नष्ट भएका सरकारी कागजपत्र फेरि लिने तरिका बताउँदै हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। धादिङको सिद्धलेक गाउँपालिकाले बाढ़ी प्रभावित क्षेत्रका महिला र गर्भवतीलाई विशेष ख्याल गरेको जनाएको छ। प्रभावित क्षेत्रमा अरू के काम भइरहेको छ भनेर हामीले पालिकाका उपाध्यक्ष सविता अर्याललाई सोधेका छौं।
7: चारवटा वडामा हाम्रो क्षति भएको 7 नम्बर 6 नम्बर 4 नम्बर 3 नम्बर प्राविधिक जीवहरू अब कर्मचारी जनप्रतिनिधि सबै हामी चाहिँ लागिरहेका छौं। मृतकहरूको र बेपत्ता भएका परिवारको चाहिँ हामीले उहाँको पर व्यक्ति 50,000 दिने भनेर निर्णय गरेका छौँ। त्यस्तै गरेर महिला र बालबालिका अपाङ्गता भएका क्षेत्रमा विशेष हामीले त्यहाँ गएका छौँ र केही व्यक्ति वृद्ध हुनुहुन्छ अब उहाँले खाइरहनु भएको औषधिहरू र उहाँसँग सम्पर्कमा छौँ। जुन मनोविवर्षकर्तालाई पनि हामीले परिचालन गरेका छौँ र स्वास्थ्य कर्मीहरूलाई व्यक्ति भेट गर्ने कामहरू गर्नुपर्छ भने त्यसरी लागेको छौँ।
5: मनोविमर्शकर्ता प्रभावित क्षेत्रमा पठाइएको, जनप्रतिनिधिहरू पनि बेला बेला प्रभावित परिवारसँग भेट नपुगेको बताउँदै हुनुहुन्थ्यो सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता र्याल। बेत्रावती बजार बाढ़ीले बगाएपछि प्रभावितहरू अहिले स्वारा डाँडामा टेन्टमा बसिरहेका छन्। विपदका बेला बाँससँगै शुद्ध खानेपानीको चिन्ता उत्तिकै हुन्छ। आश्रयस्थलमा पानीको जोहो र फोहोर व्यवस्थापन कसरी भइरहेको छ त? स्थानीय अष्टमान डंगल
8: खानेपानीको रिसोर्स चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बाट बग्ने फर्मेलाहरू चाहिँ देखिएन। त्यहाँबाट पाइपको थ्रुबाट चाहिँ एउटा धारा ल्याएर यहाँ व्यवस्थापन गरेका छौँ र यहाँ निस्केको फर्मेलाहरूलाई चाहिँ अहिले हामीले डस्टबिनबाट उठाएर चाहिँ यहाँ बोरामा प्याकिङ गरेर राखेका छौँ। यसलाई चाहिँ अब यो दूरीबाट करिब 100 मिटरसम्म पर लगेर डिस्पोज गर्ने चाहिँ हामीले एउटा प्लान बनाएका छौँ। त्यसको लागि त्यो डिस्पोज गर्दा पनि हामीले गरेको फर्मेलाको डिस्पोजले अर्को समुदायलाई र चाहिँ बाटोमा हिँड्ने यात्रुहरूलाई असर नपर्ने ठाउँ हामी खोजीमा छौँ र कुहिनेर चाहिँ एकातिर चाहिँ नकुहिने एकातिर राखेर कुहिनेर त्यसलाई चाहिँ खाल्टामा एउटा चाहिँ वेट फिट एउटा ड्राई फिट बनाएर चाहिँ कुहिनेलाई एउटा खाल्टामा राखेर चाहिँ पुर्ने नकुहिनेलाई चाहिँ खाल्टा पुर्ने भन्ने चाहिँ योजना बनाएका छौँ।
5: पानी शुद्ध भएन भने झाडा पखला हैजा लगायतका रोग लाग्न सक्ने चिकित्सकहरूले बताएका छन् अनि वरपर सरसफाई राख्दा दुर्गन्ध नफैलने र अन्य रोग लाग्नबाट बच्न सहयोग पुग्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुन्छ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भीषण बाढ़ीले पुर्याएको क्षतिपछि बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा परेको प्रभाव,
9: विशेष गरेर अहिले सबैभन्दा बढ़ी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौं।
4: पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
12: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
13: फोन नम्बर 082-563-479,
12: मोबाइल नम्बर 98-494-67-487।
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाह्र टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही दाल, फोन नम्बर 082-562-5023, 98-478-1817 र 98-478-3543।
19: भर्ना सम्बन्धी सूचना,
15: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
19: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
18: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2086।
20: 6 महिनासम्मका शिशु सबैभन्दा महत्वपूर्ण हुन्छन्। उनीहरूका लागि आमाले पर्याप्त दूध खुवाउने वातावरण छ कि छैन त्यो पनि हेरिदिनु पर्दछ। बाढ़ी, तनाव वा विपत्तिको समयमा पनि आमाले स्तनपान निरन्तर गर्ने वातावरण बनाउनु पर्दछ। विपदको समयमा महिला प्राय परिवारका अन्य सदस्यलाई खाना खुवाएर आफूले खाने गर्दछन्। यो विशेष गरी गर्भवती र स्तनपान भएका आमाका लागि निकै जोखिमपूर्ण हुन्छ। साथी सुशीला श्रेष्ठले नुवाकोटको आश्रय स्थलमा बसिरहनु भएका एकजना सुत्केरीसँग भलाकुसारी गर्नु भएको छ।
21: कति भयो बच्चा जन्मेको?
22: यो 19 गते
21: आज 16 गते 17, 18, 19 तिन महिनाको हुने रहेछ।
22: सुत्केरी बस्न आएको थिएँ, ठ्याक्कै त्यही दिन बाढी आएकै दिन म हस्पिटल गएको थिएँ, तिर्सिदे हस्पिटल। अनि त्यहाँनिर 3 दिन म घर पनि गएँ, अनि त्यो पछि किन आएँ भने मेरो नानीको खोपलाहरू पनि थिएन क्या।
21: खोप लाउने बहानामा हस्पिटल जाँदा बाँचियो,
22: अनि त्यही छोरीकै भाग्यले बाँच्यो जस्तो लाग्छ।
21: बुबु पुगे होइन, त्यही भएर
22: रोइरहेको।
21: कस्तो छ बच्चा जन्मी? अब
22: ठिक छ भन्नु पर्यो, अब के भन्नु है, थाहा छैन न अन्त। नानीको साथ गाह्रो त छ होइन, मच्छरले टक्ने। अब 3 महिनाको भनेको सुत्केरी नै हो,
21: सुत्केरी 3 महिना 6 महिना वर्ष दिनसँगै सुत्केरी भन्छ।
22: नानीले दुध खान्छसँग सुत्केरी भनिन्छ होइन। अहिले अब
21: 3 महिना त सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार्नै गर्नुपर्ने हुन्छ नि त। खानपानदेखि लिएर जिउ तेलसेल लगाउने यताउति गर्ने चलन छ नि त।
0: खानपान चाहिँ कस्तो छ यहाँ?
1: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खान्छ नै हो।
0: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
1: अझ नपुगे पनि अब समय
0: भनेपछि खानपान चाहिँ राम्रै छ, तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
1: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बाँड्नेहरू दिदीहरूलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म चाहिँ बाहिरको मात्रै खानु क्या, मेरै पुगिरहेको थियो, अनि अहिले फेरि अब यहाँ आइसकेपछि चाहिँ दुध नपुग्ने भएर दुध र फर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध खानिरहेको छु, मेरो दुध चाहिँ पुगिआएन।
0: पहिला चाहिँ
1: पहिला त खेर जान्थ्यो नानीले नहाएर, मैले त्यो मामाको छोरालाई खानिन्थ्यो, दुख्थ्यो।
20: गर्भवती र सुत्केरी महिलामा रक्त अल्पता रोक्न आइरन, फोलिक एसिड लगायतका आवश्यक सूक्ष्म पोषक तत्व नियमित रूपमा उपलब्ध गराउनु आवश्यक छ। राहतका नाममा चाउचाउ जस्ता जंक फूड भन्दा पनि अण्डा, दाल, गेडागुडी, दूध दही जस्ता प्रोटीनयुक्त खाद्य पदार्थको व्यवस्था गरिदियो भने बालबालिका तथा आमा दुवैको पोषणमा सघाउ पुग्छ। सबै गुमेको बेलामा किन खानु पर्यो, किन खुवाउनु पर्यो भन्ने पनि हुन सक्छ। यो समयमा बालबालिका, महिला र सबै मानिसको पोषणका लागि उत्प्रेरणा र परामर्शको आवश्यकता हुन्छ। हामीले प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईसँग कुराकानी गरेका छौं।
9: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौँ, विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ। पहिलो चाहिँ भोजनै होस् भनेर हो, पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ, विशेष गरेर केटाकेटी बालबालिकाहरू, साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू, उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए, त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु, म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ। र त्यसमध्ये पनि हामीले अब सानो उमेरमा हाम्रो बालबालिकाहरूलाई विद्यालयमा पनि हामीहरूले पोषणको कार्यक्रमहरू गर्ने गर्दथ्यौं, गर्दछौं पनि, भइ पनि राखेको छ धेरै ठाउँमा, किनभने बालबालिकाले पहिला यो पोषण लियो भने मात्रै मानसिक पोषण र जिन्दगीको पोषण हुन्छ भन्ने हाम्रो एउटा सामान्य त्यो बेसिक सिद्धान्त पनि हो र विज्ञान पनि त्यही नै हो। त्यसले गर्दाखेरि हामीले जो बालबालिकाहरू हुनुहुन्छ र जो बालबालिकालाई भर्खरै जन्म दिनुभएको एउटा आमाहरू हुनुहुन्छ, उहाँलाई विशेष हामीले ध्यान दिनुपर्ने हुन्छ। र अर्को कुराकानी भनेको चाहिँ अहिले सबैजनालाई काहीँ काहीँ हामी सेल्टरमा राखिरहेका छौँ, सेल्टरमा त्यहाँ साना नानीहरू पनि हुनुहुन्छ, युवा वयस्क पनि हुनुहुन्छ, त्यहाँ अरू उमेरको पनि हुनुहुन्छ, अनि त्यो ठाउँमा चाहिँ हामीले ख्याल गर्दाखेरि चाहिँ एकअर्कालाई केयर गरेर, पहिलो भनेको त भोजन पनि भयो, पुग्दोसम्मको हामीले भोजन जे उपलब्ध छ त्यसलाई हामीले स्वीकार गर्ने, दोस्रो लेभलको भोजन भनेको चाहिँ हामीले अलिकति सकारात्मक चिन्तनलाई हामीले अब यहाँसम्म त हामी आयौं, अब हामीले यहाँबाट अगाडि बढ्नुपर्नेछ भन्ने खालको जस्तो चिन्तनमा हामीहरूले सेवा दिनुपर्ने जस्तो हुन्छ।
20: बालबालिका बढ्दै जाँदा खाद्य पदार्थलाई उमेर अनुसार नरम, राम्ररी पकाएर र सानो सानो मात्रामा पटक पटक खुवाउनु पर्दछ। नेपालमा 6 देखि 23 महिनाका धेरै बालबालिकाहरूमा पर्याप्त विविध आहार नपाउने समस्या पहिलेदेखि नै छ। यी सबै समस्या समाधानका लागि पोषण सम्बन्धी सचेतनाको आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
13: चिलिमेरी सुरुङमा थप 400 फेला, मृतकको संख्या 1,399 पुग्यो। बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 जना चिकित्सकको टोली परिचालन छन्। बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ। जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिले 11 बुधे सुझाव दिएको छ। अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी गरिएको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भुटेको सही बारीबारे सर्वदलीय संसदीय उच्च स्तरीय संयन्त्र बनाउने सहमति। संसदमा प्राप्त सीट संख्याको आधारमा प्रतिनिधित्व रहने।
0: ग्रे जोनमा प्रकाशित रिपोर्टलाई विश्वसनीय नभएको रविको प्रतिक्रिया। राजसपा सांसदले संसदमा उठाएको राजदूत नियुक्तिको विषयमा सरकारका प्रवक्ताको जवाब।
1: चिलिमे सुरुङबाट चारवटा सग्लो र एउटा मानव अंग फेला। होल्डिङ सेन्टरमा बसिरहेकाहरूको पुनर्स्थापनाको तयारी हुँदै।
0: यु र क्यानाडा बीच रणनीतिक सहकार्य विस्तार। रक्षा ऊर्जा र एआई क्षेत्रमा नयाँ समझदारी गरिँदै।
1: र एसियाली खेलकुद भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भोटेकोसी बाढ़ीपछि सृजित विपदबारे काम गर्नका लागि सर्वदलीय संयन्त्र बन्ने भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा दलका नेताहरू 7 दिनभित्र सर्वदलीय संयन्त्र बनाउन सहमत भएका हुन्। राप्रपा सांसद ज्ञानेन्द्र साईले सबै राजनैतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संयन्त्र गठनका लागि सभामुखलाई आग्रह गरे सहमति जुटेको जानकारी दिनुभएको छ। बैठकका निर्णय सार्वजनिक गर्दै रासोपा प्रवक्ता जगदीश खरेलले रविकै नेतृत्वमा दिगो रूपमा समग्र विकास निर्माण र विपद जोखिम न्यूनीकरण लगायतका काम गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र कायम राख्ने निर्णय भएको बताउनुभयो।
3: अब यसको अलिकति दिगो रूपमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणका कुराहरूको सन्दर्भमा छलफल गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संयोजक रहनु भएको यो उच्चस्तरीय राजनैतिक संयन्त्र कायमै रहने निर्णय भएको छ।
0: यही भदौ 10 गते विनाशकारी बाढ़ी गएको भोलिपल्टै सत्तारूढ़ रासपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको थियो। सोही बैठकमा उहाँले उद्धार राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सघाउने गरी सर्वदलीय समिति वा संसदीय समिति बनाउन प्रस्ताव गर्नुभएको थियो। त्यसपछि पनि दोस्रो बैठक बसेको थियो। आज फेरि तेस्रो पटक लामिछानेकै आह्वानमा बसेको बैठकमा समिति गठनका लागि सहमति जुटेको हो। आजको बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता विषयमा पनि छलफल भएको छ। विश्व मंचमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउन नेताहरूले सरकारलाई सुझाव दिएको राष्ट्रपा प्रवक्ता खरेलले सुनाउनुभयो।
3: सम्माननीय प्रधानमन्त्रीज्यू, जुन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, यसलाई जलवायु न्यायसँग हेरेर हामीले विश्व मंचमा नेपालको तर्फबाट के कस्तो आवाजहरू उठाउनुपर्छ, कुराहरू उठाउनुपर्छ, छलफल अगाडि बढ़ाउनुपर्छ भनेर पनि विभिन्न राजनीतिक दलका महत्वपूर्ण नेताहरूले कुरा राख्नु भएको छ र आग्रह गर्नुभएको छ, सल्लाह दिनुभएको छ।
1: सोही बैठकपछि राजपाका सभापति रवि लामिछानेले आफ्नो नाम मुछिएको ग्रे जोनमा प्रकाशित एक रिपोर्टलाई विश्वसनीय नभएको प्रतिक्रिया दिनुभएको छ। संचारकर्मीको प्रश्नमा उहाँले त्यस्तो केही न केहीको समाचारमा समय खेर नफाल्न आग्रह गर्नुभएको हो।
4: मैले त पढाएको छैन, म चाहिँ जुन क्रेडिबिलिटी छैन, त्यो क्रेडिबिलिटी नभएको तपाईँको समाजको के पत्रिका हो यसले झुटो झुटो कुरा लेख्न थाल्यो भने त म पढ्दिनँ. अब अन्डरसन्ट लेख्नु भएन भने त पढ्छु. अन्डरसन्ट भन्ने कुनै चिज आयो भने त्यसलाई पढेर त्यसमा समय यत्रो देशको यत्रो क्यामेरा यत्रो माइक यत्रो पत्रकारको समय पनि त्यस्तो केही न केही समाचारमा खेर फाल्ने. नमस्कार.
1: आफ्नै पार्टीका सांसदले सरकारको आलोचना गरिरहेको बारे पनि लामिछानेले स्वाभाविक भन्नुभएको छ. सरकार गुण्डागर्दी शैलीमा चलेको रासुपाकै सांसदले नै आरोप लगाइरहेका छन् नि भन्ने संचारकर्मीको प्रश्नको जवाफमा उहाँले आन्तरिक लोकतन्त्र बलियो भएको र प्रजातान्त्रिक पार्टी भएकाले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनु भएको हो.
4: कहिलेकाहीँ हाम्रो पार्टीभित्रको आन्तरिक लोकतन्त्र अलिकति बलियो भएको हुनाले कहिलेकाहीँ त्यसको कसैले लाभ भलि बढी कम बढी उठाउँदाखेरि त्यसमा अलिकति अभिव्यक्त गर्ने आफ्नै सरकारलाई पनि अलिकति आलोचना गर्ने एउटा डेमोक्रेटिक पार्टी भएको हुनाले त्यो कोही साथीहरूले आफ्नो शैलीगत केही पनि मान्छेको शैली पनि त हुन्छ नि. तपाईँको प्रशासनले शैली उहाँ राईजीलाई मन नपर्न सक्ला अरूलाई त्यस्तै हरेक नेता हरेक सांसदहरूले आफूले प्रस्तुत गर्ने आफ्ना कहिलेकाहीँ आफ्ना आफूलाई अभिव्यक्त गर्ने सबको आफ्नो आफ्नो शैली हुन्छ. तर त्योभन्दा बाहेक अरू केही त्यस्तो केही पनि छैन.
0: सत्तारूढ रासपाका सांसद अमरेश कुमार सिंहले केही दिन अघिको संसद बैठकबाटै ज्वागलबाट सरकार चलिरहेको आरोप लगाउनु भएको थियो. आज पनि संसदमा रासपाका सांसदहरूले राजदूत नियुक्तिदेखि सहितको पीड़ासम्मका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्. प्रतिनिधि सभाको आजको बैठकमा रासपा सांसद एवं जेनजी सहितकी आमा समेत रहनुभएकी रचना खतिवड़ाले परिवर्तनका लागि भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहितका परिवार र घाइतेलाई तत्काल न्याय दिन कसले छेक्यो भनेर प्रश्न गर्नुभएको छ.
5: जुन आन्दोलनले देशमा परिवर्तन ल्याए तिनै आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरू आज पनि न्यायका लागि ढोका ढकढकाइरहेका छन्. प्रधानमन्त्रीज्यू शहीदको रगतमा बनेको परिवर्तनको कुर्सीमा हुनुहुन्छ, तर ती शहीदका परिवारको पीड़ा सुन्न समय किन भएन? उनीहरूको प्रश्न सरल छ, न्याय कहिले पाउँछौ? म सरकारसँग स्पष्ट जवाफ र ठोस कार्यान्वयनको माग गर्दछु. जेलमा रहेका जेनजी थुनुवासहरूलाई तत्कालै रिहा गरियोस्, ढिला होइन नतिजा दिनुहोस्।
0: रासोपाका अर्का सांसद एकगेमणि नेउपानेले राजदूत नियुक्तिमा भएको ढिलाइबारे सरकारको ध्यान आकर्षण गराउनुभयो. राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो नहुने भन्दै उहाँले योग्यता क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिक प्रशस्तै हुँदाहुँदै पनि कहाँ रोकियो भनेर सोध्नु भएको छ. प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेको भए पनि अमेरिकामै नेपालको राजदूत नहुनु विडम्बनापूर्ण हो उहाँले भन्नुभयो. नेउपानेले नेपालको परराष्ट्र नीतिलाई कर्मचारीको भरमा नछोड्न समेत सरकारको ध्यान आकर्षण गराउनुभयो.
6: अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार? जनताले अझै झण्डै दुई तिहाईको जनादेश दिएर हामीलाई पठाएका हुन् र अझै दिने आशामा छन्। हामी सांसदले पार्टी र सरकारका विश्वास गरेर हामीले साथ दिएकै छौं। योग्यता क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिकहरू पनि प्रशस्तै छन्, अनि रोक्यो चाहिँ कहाँ? केले रोक्यो? कसले रोक्यो सरकार?
0: सरकारका प्रवक्ता सस्मित पोखरेलले आज मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाबमा राजदूत नियुक्तिको प्रक्रिया चलिरहेको ओठे जवाब फर्काउनु भएको छ.
7: राज्यले गरेको छ, यो एकदम अपरिहार्य छ, त्यसैले परराष्ट्र मन्त्रालयबाट सम्बन्धित काम कारवाही अगाडि बढ़िसकेको छ. यो चाँडो भन्दा चाँडो काम टुङ्गिनेछ.
0: नेपाल परिवेशमा कंग्रेसको महाधिवेशन नरोकिने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
8: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भर.

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: चिलिमी जलविद्युत केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत गृह क्षेत्रबाट आज चारवटा सग्लो र एउटा मानव अंग फेला परेको छ नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणको जनशक्ति सहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका सहायक प्रमुख जिल्लाधिकारी दिपेश रिजालले जानकारी दिनुभयो उहाँका अनुसार यही भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढ़ीले सो जलविद्युत केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको तथा सुरुङ बन्द भएको प्रतिकूल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले ती शव फेला पारेको हो बाढ़ी गएको दिन उक्त जलविद्युत केन्द्रको बिहानी शिफ्टमा एक इन्जिनियर दुई सुपरभाइजर दुई चौकीदार र एक कार्यालय सहयोगी समेत गरी 6 कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमल बहादुर खरेलले बताउनुभयो नेपाली सेनाले सुरुङभित्र यथाशक्य छिटो प्रवेश गरी सो जलविद्युत केन्द्रभित्र फँसेका कर्मचारीको उद्धारको कार्यलाई सहयोग पुर्याउन सदरमुकाम धुन्चेमा एक हेलिकप्टर तयारी अवस्थामा राखिएको छ त्यसै गरी खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशुली जलविद्युत आयोजना एकको अडिटर टनलभित्रबाट आजै 5 जनाको शव फेला पारेको पनि रिजालले बताउनुभयो
3: सरकारले भने भटेको शिवबाड़ीबाट प्रभावित भई हाल होल्डिङ सेन्टरमा बसिरहेकाहरूको पुनर्स्थापनाको काम भइरहेको जनाएको छ मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले स्वास्थ्य उपचारदेखि पुनर्स्थापनासम्मको तयारीका काम भइरहेको जानकारी दिनुभएको हो
5: अब कति उदाहरणको लागि बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ
3: शिक्षा मन्त्रालयले अभिभावक गुमाएका बाल बालिकाको जिम्मा राज्यले लिनका लागि विवरण संकलनको काम पनि भइरहेको उहाँले सुनाउनुभयो
5: जो प्रभावित हुनुहुन्छ जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँलाई पूर्ण छात्रवृत्ति दिने आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ र उहाँको चाहिँ पूर्ण जिम्मेवारी हामीले मन्त्रालयले लिने पनि भनिएका छौँ त्यस्तै गरी महिला तथा बालबालिका मन्त्रालयले पनि महिलाहरू बालबालिकाहरूलाई अभिभावक गुमाउनु भएको छ भने पूर्ण उहाँहरूको जिम्मेवारी मन्त्रालयले लिने भनेको छ त्यस्तै गरी सम्बन्धित मन्त्रालयहरूले त्यहाँको सरकारवालाहरूको जे जस्तो समस्याहरू छ त्यो लिने कामहरू सबैबाट अगाडि बढ़िरहेको छ
3: उहाँका अनुसार प्रभावित क्षेत्रमा अहिले तत्कालीन व्यवस्थाका लागि पढ़ने व्यवस्था गरिएको छ ध्वस्त भएका विद्यालयको पुनर्निर्माणदेखि विद्यार्थीलाई एक विद्यालयबाट अर्को सजिलो विद्यालयमा सार्ने काम पनि भइरहेको उहाँले बताउनुभयो
4: प्रधानमन्त्री बालिन्द्र शाहसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गर्नुभएको छ प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासले अझ सुदृढ़ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड़ दिनुभएको थियो प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकास मार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नुका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उहाँलाई अनुरोध गर्नुभयो कार्यवाहका राजदूत बोल्डिनले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान कठिन घड़ीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको एकबद्धता प्रकट गर्नुभयो
3: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका परिवार र व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गर्नुभएको छ विपदका बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुमति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागि मन्त्रीको निजी सचिवालयले जनाएको छ बाढ़ीबाट प्रभावित 15 पालिकामा अवरूद्ध विद्युत सेवा पुनः सञ्चालन हुने क्रममा रहेकाले त्यहाँका प्रभावित ग्राहकलाई महसुलमा कति सहुलियत वा छूट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेश गर्न भनिएको छ। यस्तै क्षतिग्रस्त घर, व्यवसाय र उद्योग लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ।
4: नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन मार्फत असोज 3 गते हुने वडा अधिवेशन नरोकिने स्पष्ट पार्नु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानिपामा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिका संयोजकले सामाजिक सञ्जालमा अधिवेशन सर्ने भन्दै भइरहेका प्रचारमा सत्यता नभएको बताउनु भएको हो। वहाँले संवैधानिक व्यवस्था, सर्वोच्च अदालतको फैसला र निर्वाचन कार्यतालिका अनुसार वडा अधिवेशन निर्धारित मितिमै अघि बढ़ने दावी गर्नुभयो। वहाँका अनुसार 77 जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ भने उनीहरूले सम्बन्धित जिल्लामा पुगेर जिल्ला सभापति तथा स्थानीय पार्टी नेतृत्वसँग समन्वय गरिरहेका छन्। प्रत्येक वडामा मतदान अधिकृत समेत खटाइसकिएको उहाँले जानकारी दिनुभएको छ। बाढ़ी तथा विपदबाट प्रभावित केही जिल्लामा अधिवेशन प्रभावित हुने अवस्था रहे पनि स्थलगत जानकारी र निर्वाचन अधिकृतहरूको रिपोर्टका आधारमा अधिवेशन सञ्चालन गर्न सकिने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो। विशेष गरी धादिङ र नुवाकोटका केही क्षेत्रमा समस्या रहेको उल्लेख गर्दै उहाँले प्रभावित क्षेत्रबारे स्थलगत अध्ययन तथा सम्बन्धित प्रतिनिधिसँग छलफल भइरहेको बताउनु भएको छ। जिल्ला र प्रदेश अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने गरी यसअघि नै कार्यतालिका तय गरिएको छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती संसदीय दलले अध्यक्ष राजेन्द्र लिङदेनलाई आफूले दिएको अभिव्यक्ति पुष्टि गर्न नभए फिर्ता लिन चेतावनी दिएको छ। बागमती प्रदेशका सांसदहरू बिकेको भन्ने आरोप पुष्टि गर्न नभए माफी माग्न भन्दै संसदीय दलले धुम्बारा स्थित पार्टी कार्यालयमा ज्ञापन पत्र नै बुझाएको छ। पार्टीबाट निलम्बित संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले विभिन्न माग सहितको ज्ञापन पत्र महामन्त्री राजेन्द्र गुरूङलाई बुझाएको हो। प्रमाण पुष्टि भए 24 घण्टाभित्र सार्वजनिक रूपमा प्रमाण प्रस्तुत गरी दोषीमाथि कार्यवाही गर्न चुनौती दिइएको छ। ज्ञापन पत्रमा राप्रपा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापाले नै हस्ताक्षर गर्नुभएको छ। अध्यक्ष लिङदेनले केही दिन अघि बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने आफ्नै पार्टीका निर्वाचित सांसदहरूलाई लक्षित गरी भेडा बाख्रा जस्तै बिकेको तथा अर्काको ओछ्यान तताउन गएको जस्ता अभिव्यक्ति दिनुभएको थियो।
4: कृष्णभीरमा नयाँ ट्र्याक खोलेर भोलि बिहानदेखि दुईतर्फी यातायात सेवा सञ्चालन गरिने भएको छ। त्रिशुली बारीबाट सड़कको तल्लो भाग बगाएपछि त्यस ठाउँबाट उक्त राजमार्ग भदौ 14 गते देखि यातायात सेवा सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो। पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनामा भोलि बिहान 6 बजेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गरिने जनाइएको छ।
3: यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारी साधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ। विभागले हिजोदेखि 7 प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौँ उपत्यकाभित्रको रूट तथा सवारी साधन व्यवस्थापनका लागि हाललाई भोलिदेखि लागू हुने गरी दर्ता खुला गरेको हो। काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिइने विभागको भनाइ छ। विभागका निर्देशक मणिराम भूषालले काठमाडौँ उपत्यकाभित्र भने स्कूल बस एवं सट्टा भर्नाको हकमा मात्रै सार्वजनिक सवारी साधनको दर्ता खुला गरिएको बताउनुभयो। यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक सवारी साधनको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गरिएकोमा गत साउन 18 गते एक सूचना जारी गरी मालवाहक सवारी साधनको दर्ता खुला गरेको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: जीवनमा थोरै कुरा हुन्छ।
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिकेन भने।
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
6: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825367775।
6: सम्पर्क नम्बर 98478-26873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065।
4: मुद्दा दायर गरिएको छ।
3: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा 1000 भन्दा बढ़ी बिक्री केन्द्रबाट प्रति केजी 110 रूपियाँमा चिनी बिक्री भइरहेको जनाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गरेर चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक संचय नगर्न पनि अनुरोध गरेको छ। चिनीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो बढ़ेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले हिजो सरकारवालाहरूसँग छलफल समेत गर्नुभएको थियो।
4: र सुवाको भुटेको सीमा गएको बाढ़ीपछि चितवनमा 364 जनाको शव फेला परेकामा 14 शवको पहिचान भएको छ। हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरूका 81 जना आफन्तले डीएनए नमूना संकलन गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेका मध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षण तथा कानूनी प्रक्रिया मार्फत व्यवस्थापन गरिएको हो। पहिचान खुलेका शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो। नसकेका 349 शवको सुरक्षित व्यवस्थापन गरिसकेको प्रहरी उपरीक्षक पौडेलले बताउनु भएको छ। हाल एउटा शवको मात्र व्यवस्थापन गर्न बाँकी छ। व्यवस्थापन गरिएका सबै शवको डीएनए नमूना सुरक्षित राखिएको उहाँले बताउनु भएको छ। हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डीएनए नमूना संकलनलाई पनि प्राथमिकता दिएको छ। डीएनए नमूना संकलन गरी विधि विज्ञान प्रयोगशाला पठाइएको छ।
3: ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका 9 भीरबाट ट्राक्टर खस्दा 2 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्राक्टर सड़कबाट करिब 100 मिटर तल खस्दा माने भन्ज्याङ गाउँपालिका 8 20 वर्षीय नवीन पुलामी र सोही स्थानका 62 वर्षीय छविलाल तिमिल सिन्हाको घटनास्थलमा मृत्यु भएको हो। ट्राक्टर चालक माने भन्ज्याङ गाउँपालिका 8 25 वर्षीय मिलन राई, 29 वर्षीय तुलसी थापा मगर र 28 वर्षीय भीमबहादुर सार्की भने सकुशल रहेका छन्। चालक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
4: भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा झाडापखला, ज्वरो लगायतका बिरामी बढ़न थालेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा आकस्मिक तथा अन्य सबै खालका स्वास्थ्य सेवाका लागि बाढ़ी प्रभावित क्षेत्रमा अन्य सबै खालका स्वास्थ्य सेवाका लागि मन्त्रालयमा रहेर समन्वय गरिरहेका डाक्टर समीर कुमार अधिकारीले बाढ़ीबाट प्रभावित भएर होल्डिङ सेन्टरहरूमा सामूहिक रूपमा बसोबास गरिरहेको क्षेत्रमा झाडापखला, ज्वरोसहितका केही स्वास्थ्य समस्या देखिन थालेको बताउनुभयो। यता सरूवा रोग सम्बन्धी काम गर्ने मन्त्रालय अन्तर्गतकै प्रमुख निकाय स्वास्थ्य सेवा विभाग एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको पछिल्लो विवरण अनुसार प्रभावित क्षेत्रहरूमा स्वास्थ्य अवस्थाको निगरानी र व्यवस्थापनको काम तीव्र पारिएको छ। महाशाखाले एसएस प्रणाली मार्फत ज्वरो तथा झाडा पखला जन्य बिरामीहरूको नियमित अनुगमन गरिरहेको जनाएको छ। बाढ़ी प्रभावित रसुवा नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा गत 24 घण्टामा कुल 6 नयाँ झाडा पखलाका केस दर्ता भएका छन्, जसमा खोकी सहितको ज्वरो 4 रहेका छन्। सम्बन्धित स्थानीय तहहरूले ज्वरो तथा झाडा पखलाका बिरामीहरूको उचित उपचार र व्यवस्थापन गरिरहेको ईडीसीडीले जनाएको छ। साथै जनस्वास्थ्य सम्बन्धी आवश्यक सतर्कताका उपायहरू अप्नाउनका साथै थप अनुसन्धान र अनुगमनको कामलाई पनि निरन्तरता दिएको छ।
3: शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यससँगै परिसूचक 81.19 अंकले घटेर 2612 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 5,38,95,00,000 रूपियाँमा खरिद बिक्री भए। आज 42 कम्पनीको शेयर मूल्य बढ़दा 225 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ यू र क्यानाडाले कृत्रिम बौद्धिकता ऊर्जा महत्वपूर्ण खनिज र रक्षा तथा व्यापारमा सहकार्य विस्तार गर्ने तयारी गरेका छन्। युरोपेली आयोगका अध्यक्ष ओर्सुला भोन डेर लियनले आज युरोपेली संसदमा वार्षिक सम्बोधन गर्दै क्यानाडासँगको सम्बन्ध थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताउनु भएको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी विशेष अतिथिका रूपमा सहभागी हुनुहुने र भोलि संसदलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। यूको यस्तो वार्षिक सम्बोधनमा सहभागी हुने उहाँ पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ। उहाँको भ्रमण आगामी महिना मोन्ट्रियलमा हुने यू क्यानाडा शिखर सम्मेलन अघि दुई पक्ष बीचको सहकार्यलाई गति दिने उद्देश्यले भएको हो। यूका लागि क्यानाडाका राजदूत जोनाथन विल्किन्सनले ऊर्जा कृत्रिम बौद्धिकता र महत्वपूर्ण खनिज जस्ता रणनीतिक क्षेत्रमा सहकार्य बढ़ाउनुपर्ने बताउनुभयो। सन् 2016 लागू स्वतन्त्र व्यापार सम्झौता सीईटीएले सामान तथा सेवाको व्यापार 80% भन्दा बढ़ी बढ़ाउन योगदान गरेको बताइएको छ। यसै वर्ष क्यानाडा यूको रक्षा खरिद कार्यक्रममा सहभागी हुने पहिलो गैर यू देश बनेको छ। क्यानाडाले महत्वपूर्ण खनिज परियोजनामा युरोपेली लगानी बैंकको लगानी भित्राउन चाहेको छ। यसले विद्युतीय ब्याट्री लगायत सामग्रीका लागि आवश्यक कच्चा पदार्थमा चीनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल र बंगलादेश बीच 3 खेलको अन्तर्राष्ट्रिय टी20 सिरिज आयोजना हुने भएको छ। बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा यो सिरिज हुन लागेको नेपाल क्रिकेट संघ क्यान र सचिव पारस खड्काले जानकारी दिएका छन्। उनका अनुसार 26 मार्चमा पहिलो म्याच हुनेछ, 28 मार्चमा दोस्रो र 30 मार्चमा तेस्रो म्याच हुने विज्ञप्तिमा उल्लेख छ। नेपालले बंगलादेशसँग पहिलो पटक सिरिज खेल्न लागेको हो।
4: नेपाली महिला भलिबल टोलीले आयोजक जापान विरूद्ध खेलेको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा पहिलो खेलमा पराजय भोगेको छ। आईसी नागोयामा विश्व संस्करणको एसियाडको औपचारिक उद्घाटन शनिबार हुँदैछ। त्यसभन्दा अगाडि केही खेलको प्रारम्भिक चरणको खेल शुरू भइसकेको छ। भलिबलको खेल आज शुरू भएको हो। पार्क एरिना कोमाकीमा भएको खेलमा नेपाली टोली जापानसँग सोझो सेटमा पराजित भएको हो। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले 25-8, 25-12, 25-11 पराजित भयो। नेपालबाट निरुता सहित उषा भण्डारी, सलिना श्रेष्ठ, प्रगति नाथ, सलिना बुढा मगर, वसन्ती साउद, लक्ष्मी चन्द, रिमा कुंवर, सुनिता खत्री, आरती सुवेदी, मीना कुंवर र सुमित्रा रेग्मी कोर्टमा उत्रिएका थिए। प्रशिक्षकमा जगदीश प्रसाद भट्ट रहेका छन्। समूह एमा रहेको नेपालको अब शुक्रबार इण्डोनेसियासँग खेल्नेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भुटेको सिट बारी बारे सर्वदलीय संसदीय उच्च स्तरीय

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति, रेडियोलोजी, एनेस्थेसिया,

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
5: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
4: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
4: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
5: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिपिचो घोराहीदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहीदाङ। सम्पर्क मोबाइल 98-478-23-572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
15: मुटु रोग विशेषज्ञ डाक्टर
16: कृष्ण चन्द्र अधिकारी,
17: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
18: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-35-700।
19: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
1: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराहीदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
5: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत MBBS MD कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द

0: खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मुटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: ब्लड प्रेसर हाइलो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
0: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
0: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
0: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू:
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9869441944।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
10: खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908747, 0825908747।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825908829। सम्पर्क मोबाइल नम्बर 9742964643 र 9858853825।
15: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू: ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
2: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825625023, 9478718617 र 9478735643।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।
1: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
6: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
22: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टि रोग निदान उपचार, मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
22: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
6: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन, पुनस्थापना परामर्श,
6: कृत्रिम आँखा फिटिङ गरिन्छ,
22: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
6: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
6: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
22: डबल भिजन उपचार,
6: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
22: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
6: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
22: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
18: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
1: फोन नम्बर 9869984602 र 9864384473।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा राष्ट्रसभा सभापतिको आह्वानमा सर्वदलीय संयन्त्र बनाउने दलहरूको निर्णय, तर विपदका बेला विपक्षीले खोजे प्रधानमन्त्री।
1: प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो। प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नु या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनु।
0: चिलिमेको सुरुङबाट आज 500 फेला उक्त आयोजनाका प्रमुख भन्छन्।
2: खोज्न गएको आर्मीहरूको भनेअनुसार त्यहाँ अब जीवित होइन, फेरबाट पनि भेट्ने सम्भावनाहरू छ भन्छ, अब माथि देखिने ठाउँसम्म।
0: र क्यानाडालाई ईयूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई युरोपेली आयोगकी अध्यक्षको समर्थन। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लायनले क्यानाडा युरोपेली संघको पहिलो एसोसिएट सदस्य बनोस् भन्ने चाहेको बताएकी छन्। विधिमा आधारित प्रणालीमा क्षति पुर्याइएको भन्दै उनले लोकतान्त्रिक मुलुकहरूले साझेदारी र नयाँ गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने युरोपेली संसदलाई बताइन्। ब्रसल्सबाट बीबीसी संवाददाता निक बिक भन्छन्,
4: हामीले थाहा छैन कि त्यो कस्तो हुनेछ। ईयूको कानून र प्रक्रियामा एसोसिएट सदस्यताको व्यवस्था छैन र सबै सदस्य राष्ट्रहरू सहमत भए पनि त्यसमा वर्षौं समय लाग्न सक्छ। बीबीसी संवाददाता निक बिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रदो सम्बन्धबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग छुट्टै खालको साझेदारी चाहेको गत साता बताएका थिए। इजरायली हमलाहरूबाट कमजोर बनेको एक आवासीय भवनको एउटा ब्लक भत्किँदा कम्तीमा 20 जनाको ज्यान गएको गाजा स्थित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ। ज्यान गुमाउने मध्ये 5 जना बालबालिका छन्। गाजा सिटीको ताल अल हवा क्षेत्रमा भत्किएको आवासीय भवनको भग्नावशेषभित्र करिब 100 जना फँसेको हुन सक्ने ठानिएको छ। यूएनडीपीका अनुसार उसका कर्मचारीहरूले फँसेका मानिसहरू खोज्न सघाइरहेका छन्। अरू विकल्प नहुँदा जोखिम मोलेरै 10 वटा परिवार उक्त आवासीय भवनमा बस्दै आएका थिए। त्यहाँ आक्रमणबाट कमजोर बनेका करिब 2000 भवन भत्किने जोखिममा रहेको बताइन्छ। द हेग स्थित युद्ध अपराध सम्बन्धी एउटा न्यायाधिकरणले कोसोभोका भूतपूर्व राष्ट्रपति हासिम थाचीलाई 25 वर्ष जेल सजाय सुनाएको छ। सन् 1990 दशकमा भएको बाल्कन्स द्वन्दका बेला गैर कानूनी गिरफ्तारी, यातना, हत्या र क्रूर व्यवहार गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन्। उनी विरूद्ध लगाइएका अरू कैयौं अभियोगहरू पुष्टि हुन सकेनन्। कोसोभोमा थाचीलाई कतिपयले नायकका रूपमा पनि हेर्ने गरेका छन्। न्यायाधिकरणको फैसला प्रत्यक्ष हेर्न कोसोभोमा ठूलो पर्दाहरूको व्यवस्था गरिएको थियो। युद्धकालीन 3 जना पूर्व कमाण्डरसँगै उनी विरूद्ध मुद्दा चलाइएको थियो। यमनका हुथीहरूले साउदी स्वामित्वका थुप्रै निशानाहरूमा हमला गरेको बताए पनि मुस्लिमहरूको पवित्र शहर मक्कामा ड्रोन हमला नगरेको जनाएका छन्। यमनको मारिब प्रान्तमा साउदी अरबको F-15 लडाकु विमान खसालिदिएको उनीहरूले बताएका छन्, तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। इरान समर्थित हुथीहरूले एउटा साउदी हवाई अखडा र तेल केन्द्रहरूमाथि पनि हमला गरेको बताएका छन्। साउदी अरबले कुनै पनि हमलाको पुष्टि गरेको छैन। र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रोहिंग्या र अरू शरणार्थीहरूलाई द्रुत फिर्ती गराउने विषयमा छलफलका लागि म्यानमारका राष्ट्रपति मिन आङ लाइङलाई निम्त्याउने योजना बनाएको बताएका छन्। सन् 2021 म्यानमारको लोकतान्त्रिक सरकारलाई हटाएर सत्तामा आएका सैनिक नेतालाई औपचारिक भ्रमण गराउन चाहने देशहरूको सूचीमा पछिल्लो पटक मलेसिया थपिएको छ। मलेसियामा दर्ता गरिएका 2 लाख भन्दा बढी शरणार्थी मध्ये अधिकांश रोहिंग्या छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भोटेकोशी त्रिशुली बाढ़ीबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज आयोजना गरेको विभिन्न दलको बैठकले एक साताभित्र विपदमा काम गर्न सघाउने गरी एक सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। रसुवा विपदको 3 साता पुग्दा रासोपा सभापति रवि लामिछानेले दोस्रो पटक सर्वदलीय बैठक बोलाए पनि हालसम्म प्रधानमन्त्री वीरेन्द्र शाहले भने त्यसो गरेका छैनन्, जसबारे आजको बैठकमा विपक्षी दलहरूले कुरा उठाएको बताएका छन्। तर बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा सभापति लामिछानेले भने प्रधानमन्त्रीको बचाउ गरे। उनले भने,
5: हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू, प्रधानमन्त्री हुने त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने, अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन. यद्यपि आइदिए हुन्थ्यो बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो, तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ त्यहाँ त स्थानीय त नभेट्नु थियो त कसैलाई भेट्नु हुन्न थियो. स्थानीय तहको वडा अध्यक्षसम्मसँग फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घण्टौं गहन छलफल हुने भनेको यो चाहिँ हाम्रो कामको बाँडफाँड हो.
0: भनौ 10 गतेको यस विपदमा परेका करिब 1400 जनाको शव हालसम्म फेला परेको छ भने 5100 भन्दा धेरै अझै सम्पर्कविहीन अवस्थामा छन्. यसै विषयमा उक्त बैठकमा सहभागी भएका एक विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता वर्षमान पुनसँग केही बेर अघि हामीले कुराकानी गरेका छौ. हामीले शुरूमा उनलाई सर्वदलीय संयन्त्र गठनले के फरक पार्छ भनी सोधेका छौ.
1: हामीले 2072 भूकम्पपछि एउटा ऐन नै बनाएर यस प्रकारका विपदहरू सम्बन्धी काम गर्नको लागि संयन्त्र बनाएका छौं. खास गरी प्रधानमन्त्रीज्यूको नेतृत्वमा संघमा छ, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशमा, अनि जिल्लामा सीडीओको नेतृत्वमा र स्थानीय तहमा गाउँपालिका या नगरपालिका प्रमुखको नेतृत्वमा छ. यसमा विपक्षी दलदेखि लगाएर सरकारवालाहरू सबै रहेको व्यवस्था, त्यसैलाई नै व्यवस्थित रूपले परिचालन गरिदिनुहोस् भनेर हामी सरकारलाई सुरुदेखि नै भन्दै आएका छौं. साथसाथै खास खास अवस्थामा फेरि दलहरूको बैठक प्रधानमन्त्रीले आयोजना गर्ने या सत्तारूढ पार्टीले आयोजना गर्नु सही नै हुन्छ.
0: तर अब रवि लामिछानेजीको अध्यक्षतामा सर्वदलीय संयन्त्र भन्ने छ, प्रधानमन्त्रीसँग अहिलेसम्म सर्वदलीय बैठक भएको पनि देखिँदैन, त्यो कुरा चाहिँ उठाउनु भएन तपाईँहरूले?
1: हो, आज हाम्रो त्यही कुरा भयो. प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरिदिनुहोस् एकातिर, अर्कोतिर संघ प्रदेश स्थानीय तहमा रहेका संयन्त्रहरू परिचालन गरौं, पार्टी सभापतिले पनि गर्नु हो, राम्रो भयो, नराम्रो कुरा होइन. त्यसमा चाहिँ हामी संयन्त्रमा संघमा बस्न तयार छौं, प्रदेश स्थानीय तहहरूमा फेरि तपाईँहरू संयन्त्रमा बस्नुहोस् भनेका छौं. यसले चाहिँ सरकारलाई सहयोग नै गर्छ, सरकार मात्रै होइन सबैलाई एक ठाउँ ल्याउनमा काम नै गर्छ, तर सरकार आफै प्रधानमन्त्री आफै अगाडि सर्नु पर्यो भन्ने हाम्रो छ. प्रदेश र स्थानीय तहहरूमा हामी बाँकी प्रतिपक्षी दलका पार्टीहरूको सरकार छ त्यसलाई सक्रिय बनाउँछौ, त्यहाँ चाहिँ सत्तारूढ दललाई पनि सहभागी गराउँछौ भनेका छौँ.
0: यति ठूलो विपद आएको छ, हजारौं मानिसहरू सम्पर्कविहीन छन्, 1300 भन्दा बढीको मृत्यु भइसकेको पुष्टि नै भइसकेको, यस्तो अवस्थामा अब पुननिर्माणमा पुनस्थापनामा खर्बौं लाग्ने भन्ने एउटा आँकडा पनि आइसकेको छ, यो अवस्थामा प्रधानमन्त्री किन सर्वदलीय बैठकमा आउन नखोजिरहेका होलान्, किन नआइरहेका होलान्, यसबारे के भने रवि लामिछानेजीले?
1: प्रधानमन्त्रीजीले जवाफ दिने कुरा भयो. सरकार तर्फबाट आज अर्थमन्त्रीजी सहभागी हुनुहुन्थ्यो, त्यो चाहिँ हामीले ठिकै मान्यौं, किनभने कमसेकम प्रधानमन्त्रीले गर्नुपर्ने काम हो. प्रधानमन्त्रीले पनि बैठक बोलाउनुहोस्, हामीले अर्थमन्त्रीलाई पनि भन्यौं, सभापतिलाई पनि भन्यौं, प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो. प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नुहोस् या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनुहोस् भन्ने कुरा हामीले त्यहाँ भन्यौं. यस्तो विपदको बेला पक्ष विपक्ष भन्दा पनि हामी सबै मिलेर एकताबद्ध ढंगले अन्तर्राष्ट्रिय रूपले उठाउने आवाजहरू पनि उठाउँ र हामीले गर्ने काम पनि गरौं. संसदमा पनि एउटा विशेष समिति बनाऊ भनेर आज टुङ्गो भएको छ.
0: त्यो समितिको आवश्यकता चाहिँ किन पर्यो? संसदभित्र एउटा सर्वदलीय समितिहरू झन् गन्जागोल हुँदैन?
1: हो, यो विशिष्ट अवस्था हो, त्यसैले हामी सभामुखजीसँग त्यो चाहिँ संयन्त्रको लागि अनुरोध गरेका छौँ. त्यसो बन्यो भने कमसे कम त्यसले त्रिशुली कोरिडोर भरि चाहिँ काम गर्नु छ, त्यहाँनिर कतिपय छिटो कानूनहरू बनाउनु पर्ने हुन सक्छ, त्यसमा सहयोग गर्नुपर्ने. अर्कोतिर यो चाहिँ हामी विपद चाहिँ जो छ त्यो चाहिँ हामीले हाम्रो कारणले भन्दा पनि विश्वको मानव समुदाय कारणले विकसित देशहरूको कारणले भएको छ यो चाहिँ जलवायु परिवर्तन. त्यो कुरा चाहिँ हामी सबै दलहरू एक ठाउँ बसेर संसदीय समितिले छलफल गरेर प्रतिवेदन बनाएर विश्व सामु लान पाउँदा एउटा शक्ति बन्छ, प्रधानमन्त्री स्वयंलाई पनि संयुक्त राष्ट्र संघको महासभामा त्यो विषय उठाउन बल पुग्छ भनेर हामी यो समिति को टिओआर भित्र त्यो कुरालाई पनि हामी पारेका छौँ. अरू थुप्रै काम त्यो चाहिँ फिल्डमा काम भयो भएन भन्ने कुराहरू छन्, त्यसका अनुगमनहरू हुन्छन्. त्यसै गरी पुनर्निर्माणको लागि पनि समन्वय गर्नुपर्ने, सरकारलाई सहयोग गर्ने, समन्वय गर्ने, बेला बेला निर्देश गर्ने कुराहरू होला.
0: 3 साता लगभग पुग्यो विपदको, भनौँ 10 को विपदको. अब यसबीचका काम कारवाही बारे केही समीक्षाहरू पनि भए, किनकि उद्धारमा कतिपय ढिलो भयो भन्ने एक खालका गुनासाहरू पनि छन्, तत्काल पुनस्थापनाका कुराहरू, पुनरुत्थानका कुराहरू पनि छन्,
1: निकै कुराहरू उठे.
0: प्रतिपक्षीको मूल्यांकन के हो यो 3 साताको?
1: जसरी खोज अनुसन्धान गर्नुपर्ने हो, सरकारको पुगेन, छिमेकहरूसँग आवश्यक सहयोग लिनुपर्ने कुराहरूमा पनि कन्जुसियाई भयो, जसरी मिडियामा आयो, सामाजिक सञ्जालमा आयो, त्यहाँ खुब प्रचार भयो, तर फिल्डमा त्यो अनुसार काम भएन भनेर 1 हप्ता 2 हप्तासम्म पनि त्यहाँ बस्नुभएका नेताहरूको चाहिँ रिपोर्टिङ पनि थियो.
0: तपाई बीबीसी नेपाली सेवा सुन्दै हुनुहुन्छ। निकै आशापूर्वक खोज कार्य गरिएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको विद्युत गृह क्षेत्रमा बुधबार पाँचवटा शव भेटिएको उक्त आयोजनाका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले बीबीसीलाई बताएका छन्। उनले भने
2: चिलिमेको आजको खोजमा फाइनल्ली पाँचवटा डेलिभरी फेला पर्यो, अब जीवित कोही फेला परेन।
0: त्यहाँ अब थप सम्भावना, थप जीवित भेटिनेहरूको सम्भावना चाहिँ के देखिन्छ?
2: खोज्मा गएको आर्मीहरूको भनेअनुसार त्यहाँ अब जीवित होइन, डेलिभरी पनि भेट्ने सम्भावना डाँडो छ भन्छ। अब माथि देखिने ठाउँसम्म कति खोज्न सक्ने ठाउँ छ नि, त्यो चाहिँ क्लियर छ भनेर उहाँले भन्नुभएको छ।
0: उद्धार कार्यमा नेपाली सेना सशस्त्र प्रहरी र भारतीय सेनाको उद्धार टोली खटिएको थियो। नेपाली सेनाका अनुसार भित्रपट्टि एक्सकाभेटर र त्यसपछि गोताखोर सहितको टोलीले एउटा साँगुरो पालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी कार्य गरेको थियो। सेनाले त्यहाँ फेला परेका चारवटा शव र एक मानव अंग हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको जनाएको छ। यसअघि भाद्र 15 गते समेत उक्त सुरुङबाट एक शव तथा एक मानव अंग फेला परेको थियो। बाढ़ीका कारण विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएकाहरूमा रोगहरू फैलन नदिने यतिखेरको एउटा मुख्य चुनौती रहेको पाइन्छ। अस्थायी शिविरहरूमा स्वस्थ दिनचर्या कायम राख्न के गरिँदैछ? सुनौ नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको यो रिपोर्ट।
6: बाढ़ी प्रभावित क्षेत्रमा प्रदूषण बढ़ी भएको कारण विभिन्न रोगहरू फैलिन नदिन हरेक होल्डिङ सेन्टरमा स्वास्थ्य कर्मीहरू खटाएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डाक्टर अञ्जु कार्कीले बताए। उनका अनुसार विभिन्न होल्डिङ सेन्टरहरूमा ए अनामी तथा विद्यालय नर्सहरू खटाएको छ।
7: हामीले खाने पानीको कुरा, व्यक्तिगत वातावरणको सरसफाईको कुरा, त्यसको विविध कारणले गर्दाखेरि पानीजन्य रोग, वातावरणजन्य रोग र व्यक्तिगत सरसफाईको कारणले हुँदाखेरि विभिन्न रोग लाग्ने हुँदाखेरि त्यो रोग नलागोस् भनेर रोकथामको लागि गर्नुपर्ने कार्यहरू चाहिँ गरिरहेको छ। नागरिकहरू पनि सचेत भएर ए यस्तो हुँदो रहेछ भन्ने होस् भन्ने कारणले गर्दा हामीले स्वास्थ्य शिक्षा पनि दिइरहेको छौँ।
6: होल्डिङ सेन्टरमा नियमित चेक जाँच गर्नुका साथै हैजा विरुद्धको खोप अभियान चलिरहेको डाक्टर अञ्जु कार्कीले बताए।
7: एक वर्ष भन्दा माथिको अब लगाउन हुने, जस्तो ज्वरो आएको छ अथवा यस्तो खालको खोप दिँदाखेरि पहिला केही रियाक्सन भएको छ भने मिल्दैन, त्यो बाहेक सबैलाई नै लगाउने हो, हामीसँग पर्याप्त नै छ। त्यही भएर समुदाय लगायत सबै खोप केन्द्रहरूबाट यो खोप दिइरहेको छ।
6: होल्डिङ सेन्टरमा बस्दै आएकी नेमा याङछेन तामाङलाई ज्वरो आएर सामान्य चेक जाँच पश्चात औषधि खुवाएर राख्दा झन गाह्रो भएर नजिकैको हस्पिटल पुर्याउँदा टाइफाइड र डेंगू लागेको पुष्टि भएको उनकी छोरी कान्छीमाया तामाङले बताइन्।
8: डाक्टरले चेक गरेको अनि डेंगू र टाइफाइड देखायो रिपोर्टमा चाहिँ। मेन चाहिँ रेस्ट गरेर अनि औषधिहरू टाइममा खानदिनु भनेर लेखिदिनु भयो। पहिला त सबैजना सँगै थियो, अहिले चाहिँ डेंगू लागेपछि चाहिँ यहाँको दाईहरूले चाहिँ यता डेंगू लागेको मान्छेलाई त छुट्टै राख्नुपर्छ नत्र अरूहरूलाई सार्छ भनेर अनि मम्मी चाहिँ तल सेवा हाउसमा लिएर आइदिनु भएको छ।
6: झाडापखला, डेंगू, ज्वरो, हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, झुलको प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, स्वच्छ खाना खाने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउन स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युरोपेली आयोगकी अध्यक्षले क्यानाडालाई युरोपेली संघ ईयूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई समर्थन गरेकी छन्। उर्जुला फोन देर लायनले क्यानाडाका लागि ईयूको बाटो खुला गर्ने दिशामा आफूले काम गर्न चाहेको बुधबार युरोपेली संसदलाई बताइन्। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: युरोपेली आयोगकी अध्यक्षले विभिन्न महत्वपूर्ण क्षेत्रमा ईयू र क्यानाडा बीच सहकार्यको बाटो खुल्ला गर्न चाहेको उल्लेख गरेकी हुन्। गत साता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग आफ्नो देशले छुट्टै खालको सम्बन्ध स्थापित गर्न चाहेको बताएका थिए। द्विपक्षीय व्यापार तनावसँगै हाल क्यानाडा र अमेरिकाको सम्बन्धमा तिक्तता देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी उर्जुला फोन देर लायनले भनेकी छन्, क्यानाडालाई एक खालको सदस्यता दिने प्रस्ताव कसै विरूद्धको साझेदारी होइन, बरू हाम्रो साझा शक्ति हो। साझेदारीहरू युरोपका निम्ति रणनीतिक रोजाई हो, तर अन्तर्राष्ट्रिय विधिमा आधारित प्रणालीमा देखिएको टुटफुटको जवाफ पनि हो, उनले अगाडि थपिन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: मध्यपश्चिम चाङ च्याक, यति बेला रात्रिको 9 बजेको छ।
10: एक नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
11: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
12: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
10: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
10: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
14: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
15: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
16: र 98578369।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
3: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
6: मुटु रोग विशेषज्ञ डाक्टर
2: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-585-6383 र सम्पर्क मोबाइल नम्बर 98479-25700
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नशा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-585-509 र मोबाइल 98453-0653-23।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
6: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
5: सामान्य किराले खाएको दाँत भर्ने,
4: मेसिन द्वारा आरसीटी गर्ने,
5: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
4: खोल लगाउने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
5: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
6: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: हार्दिक अभिवादन कार्यक्रम साहित्यिक डबलीको तर्फबाट म शारदा शर्मा। रात साहित्य पत्रद्वारा संचालित एवं रेडियो मध्य पश्चिम 91.4 प्रसारित यो कार्यक्रम साताको एक पटक हरेक बुधबार बेलुकी बीबीसी नेपाली सेवापछि तपाईँहरूले सुन्न सक्नुहुनेछ। हामी झण्डै 10 बजेसम्म विविध साहित्यिक सामग्रीका साथ तपाईँको रेडियोमा आउनेछौ। कार्यक्रम साहित्यिक डबली एकैसाथ राप्तीका अन्य एफएमहरूबाट पनि प्रसारण हुने गर्दछ भने इन्टरनेटमा पनि हामीलाई सुन्न सकिन्छ। सृजना मानवको त्यस्तो अभिव्यक्ति हो जसले समय, समाज र अनुभूतिलाई विभिन्न माध्यम मार्फत प्रस्तुत गर्छ। कहिले शब्दका माध्यमबाट, कहिले स्वर र संगीतका माध्यमबाट, कहिले कलाका विविध रूपबाट सर्जकले आफू बाँचेको समय, आफूले अनुभूत जीवन र आफूले देखेको समाजलाई आफ्नै शैलीमा अभिव्यक्त गरिरहेको हुन्छ। यिनै सृजनाका विविध आयाम सर्जकका अनुभव, साहित्यिक तथा सांस्कृतिक गतिविधि र नेपाली समाजमा सृजनशीलताको भूमिकामाथि संवाद गर्ने हाम्रो नियमित कार्यक्रम हो साहित्यिक डबली। प्रिय श्रोता, हरेक अंकमा हामी सृजनाको फरक पाटोसँग जोडिएका व्यक्तित्वहरूसँग संवाद गर्दै आएका छौं। उहाँहरूका अनुभव, विचार, संघर्ष, साधना र सृजनात्मक यात्रा मार्फत सम्बन्धित क्षेत्रलाई नजिकबाट बुझ्ने हाम्रो प्रयास रहँदै आएको छ। आजको अंकमा पनि हामी सँग सृजनाका फरक विधासँग आबद्ध दुई व्यक्ति हुनुहुन्छ। हाम्रो पहिलो संवाद संगीतकार तम्बर खड्का थोकीसँग हुनेछ। संगीत सृजनाको क्षेत्रमा आफ्नो यात्रा अघि बढाइरहनु भएका उहाँसँग हामी उहाँको व्यक्तिगत तथा सांगीतिक यात्रा, सृजना प्रतिको दृष्टिकोण, संगीत र साहित्य बीचको सम्बन्ध तथा सृजनाका क्रममा प्राप्त अनुभवका विविध पक्षमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। त्यसपछि हामीसँग सम्वादमा जोडिनु हुनेछ गायिका कौशिला परियार। गायनका माध्यमबाट नेपाली संगीत क्षेत्रमा आफ्नो उपस्थिति बनाउँदै आउनुभएकी कौशिला सांगीतिक यात्रा, गायन प्रतिको रुचि र साधना, सृजनाका अनुभव तथा नेपाली सांगीतिक परिवेशका विविध पक्षबारे कुराकानी गर्नेछौ। यसरी दुई फरक व्यक्तित्व, फरक अनुभव र सृजनाका फरक दृष्टिकोणसँगको आजको यो संवादले हामीलाई सृजनशील यात्राका केही नयाँ आयामसँग परिचित गराउने अपेक्षा पनि गरेका छौ। त्यसैले प्रिय श्रोता, तपाईँ जहाँ हुनुहुन्छ त्यहीबाट हामीसँग जोडिनुहोस् र सुनौ सर्जकका अनुभव, सृजनाका कथा र जीवनलाई हेर्ने उहाँहरूका दृष्टिकोण। आजको यस संवादमा हामीसँग हुनुहुन्छ संगीत सृजनाका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका संगीतकार डम्बर खड्का थोकी र उहाँसँगै गायन क्षेत्रमा आफ्नो सृजनात्मक यात्रा अघि बढाइरहनुभएकी गायिका कौशिला परियार। प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी।
1: रेडियो मध्य पश्चिम दाङबाट प्रसारित कार्यक्रम साहित्यिक डबलीमा यहाँलाई हार्दिक स्वागत छ दुवैजनालाई।
2: नमस्कार, धेरै धेरै धन्यवाद छ। मेरो नाम डम्बर खड्का थोकी। मेरो जन्म स्थान प्युठान जिल्लाको हालको मल्लरानी बसाई, अहिलेको बसाई, अहिलेको स्थायी बसाई यही दाङमा घोराई उपनगरपालिका वडा नम्बर 2 बालाकोटमा बस्छु। कर्मथलो
1: काठमाडौँ। तपाईँ संगीत क्षेत्रमा लागेको कति वर्ष भयो?
2: औपचारिक रूपबाट लागेको त 2064 सालदेखि हो, तर बच्चैदेखि संगीतमा गाउने बजाउने गर्थे। कति बेलादेखि लागे आफूलाई थाहा छैन। यसै वर्गबाट लागेको 2000 वन जङ्गल, प्युठानको वन जङ्गल, प्युठानको वन जङ्गल चरा चुरुङ्गी ढुङ्गा माटोले नै मलाई सिकायो। यसको मतलब पनि मभन्दा अग्रज दाईहरू हुनु, पल्लो गाउँका सबै संगीतको माहौल हुन्थ्यो त्यहाँ पहिले त्यो जमानामा। म पछि पछि हिँडेर संगीत सिकेँ प्राक्टिकल रूपबाट, विशेष गरी म बाँसुरी बजाउँदै गएँ। प्रेरणाको स्रोत त थुप्रै व्यक्तित्वहरू हुनुहुन्छ, धेरैको नाम लिन पनि अहिले चाहन्न। धेरै व्यक्तिले मलाई प्रेरणा दिनुभएको छ व्यक्तिगत रूपबाट, र विशेष गरी मेरो प्रेरणाको स्रोत त माटो नै हो। यसरी बुझौँ कि मैले जंगलमा गएर बाँसुरी बजाउँदाखेरि अरू दाईहरू, काकाहरूले, अरू व्यक्तित्वहरूले बाँसुरी बजाएको र मैले बजाएको सायद 12 वर्ष उमेरमा फरक थियो। मैले रेडियोको धुनहरू मैले हुबहु नक्कल गर्थे, अनि बाँसुरीको आलाप, त्यो ताल रहित आलाप धेरै म चाहिँ कपी गर्थे, धेरै बजाउँथे। त्यो बाँसुरीको आलाप सुनेपछि जंगलमा गएर हामी गाई बाख्रा चलाउन जान्थ्यौँ शनिबारको दिनमा, छुट्टीको समयहरूमा जंगलमा गएर त्यो बाँसुरीको आलाप बजाउँदाखेरि चराचुरुङ्गी, सायद हजारौं थरीका चराचुरुङ्गीहरू, त्यो जंगलभरि चराचुरुङ्गी थिए। बाँसुरीको आलाप बजाएपछि त्यो आफ्नै पाराले गीत गाइरहेका चराहरूले स्तब्ध भएर बाँसुरीको आलाप सुन्छ शब्द हुन्थे। त्यसपछि मैले बाँसुरीको आलाप सकेपछि फेरि उनीहरूको गीत गाउने क्रम सुरु हुन्छ। उमेरदेखि म बजाउँदै गएँ तर अलिकति परिपक्व र मिठो बजाउने त 15-16 वर्षको उमेर भएपछि बजाएँ। त्यति बेलाको अनुभव हो। जंगलका चराचुरुङ्गीहरू स्तब्ध हुन्थे, आफ्नो आवाज चुपचाप साइलेन्स हुन्थ्यो। त्यो मेरो जीवनको एउटा कानले सुनेर र आँखाले देखेर आनन्द प्राप्त गर्ने यो चाहिँ संगीत भनेको। यसमा स्वरको हिसाबले, आन्दोलनको हिसाबले 12 स्वरहरू मानिन्छ। शुद्ध स्वर, तीव्र स्वर हुन्छ, यसरी शुद्ध स्वर र 5 विकृत स्वर मिलेर 12 स्वरहरू हुन्छ। यी 12 स्वरहरूलाई नै कम्पोज गरेर एउटा रचना बनाइन्छ, त्यही संगीत हो र त्यही राग हो। आफूले आनन्द लिनको लागि त अलिकति संगीतमा थोरै डुब, जसले डुब्न चाहन्छ, जसले संगीतलाई ध्यान दिन चाहन्छ ध्यान दिन्छ, र अझ अलिकति औपचारिक शिक्षा लिन्छ भने उसले बढी आनन्द, संगीत सुन्न पनि जान्नुपर्छ। जसले सुन्न पनि जान्दैन, प्रयास गर्दैन, उसले त्योबाट आनन्द पनि लिँदैन। तर सुन्न जान्नुपर्छ धैर्यपूर्वक, भेरी पाखा गाउँघर जताततै। नेपाल भनेको संगीतमय देश हो, संगीतमय देश हो। औपचारिक शिक्षा बाहेकका व्यक्तिहरूले पनि राम्रोसँग संगीत चाहिँ सुन्न जान्नु भएको छ, प्राक्टिकली रूपबाट गाउन पनि बजाउन जान्नु भएको छ। प्राविधिक कुरा कतिपय नमिल्ला, तर जान्नु भएको छ, सुन्न पनि जान्नु भएको छ। अझ आफूलाई आफ्नो जिन्दगीलाई आनन्दमय बनाउनु छ भने थोरै भए पनि गुरुसँग संगत गरेर संगीत सिक्नु र नसुनेको आनन्द फरक।
1: संगीत कति प्रकारका हुन्छन्?
2: संगीत वास्तवमा 2 प्रकारका हुन्छन्। एउटा शास्त्रीय संगीत, भाव संगीत।
1: भाव संगीत र शास्त्रीय संगीत।
2: शास्त्रीय संगीत भनेको पौराणिक कालदेखि संगीतज्ञहरूले अनुसन्धान गरेर, स्वरहरूलाई रचना गरेर, अनुसन्धान गरेर बनाइएको जुन 12 स्वरहरू छ, उहाँहरूले नै अनुसन्धान गरेर बनाइएको जुन 12 स्वरहरू, त्योबाट निकालिएका शास्त्र अन्तर्गत, नियम र कानून अन्तर्गत बनाइएका ती रागहरू नै शास्त्रीय संगीतभित्र पर्दछन्। भने
1: तपाईँले यो संगीतमा औपचारिक शिक्षा लिनुभयो?
2: मैले औपचारिक शिक्षा भारतको इलाहाबादबाट संगीत प्रभाकर, संगीत विशारद पनि 6 गहिरो अध्ययन गर्नुपर्छ। त्यसमा मैले औपचारिक शिक्षा मेरा गुरु जीवन आलीबाट मैले
1: भारतमा जानुभयो?
2: भारत जानु त परेन,
1: परेन।
2: इलाहाबादको ब्रान्च काठमाडौँ, त्यहाँबाट मैले औपचारिक शिक्षा 6 संगीत विशारद मैले प्राप्त गरे। मेरा गुरु जीवन आली हुनुहुन्छ, बाँसुरीबाट।
1: 6 कोर्स हुन्छ त्यो?
2: 6 कोर्स। त्यसलाई
1: त्यसलाई कुन स्तरसम्म मान्छ?
2: त्यसलाई ब्याचलर,
1: ब्याचलर मान्छ। त्यो प्रति रुचि राख्ने व्यक्तिहरूले संगीत सिक्न कतिको जरुरी छ?
2: सुन्न सुगन्ध हुन्छ, किनभने कतिपय कार्यक्रममा साहित्यका कविताहरू वाचन गर्दाखेरि दर्शकहरू कति आकर्षक हुनुहुन्छ, र संगीत, त्यहाँ संगीत पनि गुन्जेको छ भने कति आकर्षित हुन्छ भनेको। सबैले केही न केही रूपबाट संगीत सुनिदिनु भयो अथवा सिक्नु भयो भने सुन्न सुगन्ध हुन्छ। धेरै गुनगुनाउँदै हिँड्न पाइयो, बजाउँदै हिँड्न पाइयो, फरक छ। संगीतबाट पाउनुपर्ने आनन्द छुट्टै छ। संगीत सिक्नु भनेको वास्तवमा आफ्नो आनन्दको लागि नै हो, अरूको लागि सिकिँदैन, आफ्नैलाई सिकिन्छ। आफ्नैलाई सिकेपछि अरूको लागि पनि हुन्छ। पेसेवर कलाकारहरूले त पेसेवरबाट लिनुभयो भने अरूको लागि पनि आनन्द दिनुहुन्छ। वास्तवमा संगीत सिक्नु भनेको आफ्नो आनन्दको लागि।
1: स्रष्टा संगीतकारलाई बौद्धिक सम्पत्तिको रूपमा लिने भावनाले यसको व्यापक रूपमा होला नि त यसको परिभाषा।
2: रचना, गीत संगीतहरू, कविताहरू, साहित्यसँग सम्बन्धित सबै चिजहरू राष्ट्रको लागि नै हामीले छोडेर गएको जस्तो हामीलाई अनुमति हुन्छ। त्यसैले यो सदैव युगो युगसम्म चलिरहने र सुरक्षित रहिरहने हुनाले, र राष्ट्रको लागि र जनताको लागि प्रेरणा पनि मिल्ने हुनाले यस्ता चिजहरूलाई हामीले बौद्धिक सम्पत्तिको रूपबाट लिने गर्दछौ। मैले बच्चैदेखि विशेष गरी अब मादल बजाउने, बाँसुरी बजाउने, गीत गाउने त गर्थे, वनपाखामा बजाउने गर्थे भनेपछि पछि मेरो प्रतिभालाई स्कूलमा पनि प्रयोग गरियो। 8 9 क्लास 10 क्लासमा पढ्दाखेरि मैले महेन्द्र माध्यम विद्यालय खलङ्गाबाट एसएलसी पास गरेको हो। त्यति बेला मैले धेरै बाँसुरी बजाए, मिठो मिठो बजाउने भइसकेका
1: थिए।
2: यो कलालाई विकास क्रममा केही वर्ष त ग्याप भयो, मैले आफूलाई प्रोफेसनल रूपबाट लग्न मैले सकिनँ, धेरै वर्ष ग्याप पनि भयो। पछि 2064 सालमा औपचारिक शिक्षा प्राप्त गर्नै पर्दो रहेछ संगीतमा लागिसकेपछि, यो हावाको तालमा लाग्यो भने पछि परिन्छ, धेरै ज्ञान पनि नहुन सक्छ भनेर मैले अलिकति गहिरो अध्ययन गर्नपट्टि लागे, गुरुसँग गएर संगत गरे, प्राक्टिकली र थ्योरी दुइटै मैले संगत गरे, गुरुसँग गएर सिके, यसलाई पेसेवर रूपबाट पनि मैले लिएर गए, विशेष गरी बाँसुरीलाई,
1: बाँसुरीलाई
2: गायन भन्दा पनि बाँसुरीलाई। आफै पनि गएको छु, तर मलाई गीत गाएर भन्दा बाँसुरी बजाएर धेरै आफूलाई शान्ति र आनन्द आउने हुनाले मैले बाँसुरीलाई रोजेको हुँ।
1: त्यसैबाट अगाडि बढ्न मन
2: त्यसैबाट अगाडि बढिरहेको छु म। अहिले म पेशेवर बाँसुरी वादक हुँ र पेशेवर बाँसुरी निर्माणकर्ता पनि हुँ।
1: तपाईँका तीजका गीतहरू पनि बाहिर आइरहेछन्।
2: यसपटक 2083 सालको तीज गीत पुरानो गायिका मेरो जोडी भनौँ न गायन क्षेत्रको जोडी कौशिला परियारले अनुरोध गर्नुभयो एउटा गीत बनाइदिनुहोस् भाइ भन्नुभयो। त्यसपछि मैले बनाइदिए त्यो गीतमा गीतको रचना गरे शब्द त्यो गीतको भाका मैले निर्माण गरे उहाँले राम्रोसँग गाइदिनु भयो त्यो गीतलाई। अहिले त्यो गीतलाई न्याय दिएर गाइदिनु भएको छ। तीजको कलर त्यसको फ्लेभर आउनुपर्छ जस्तो अरू अरू गीतको जस्तो तीजको फ्लेभर त्यो हुनु हुँदैन तीजकै फ्लेभर हुनुपर्छ। त्यसलाई मैले मिहिनेत गरेँ र तीजको गीत बनाइयो अनि मेरो भोकल पनि त्यसमा राखिएको छ। उहाँहरूलाई दिदीहरूलाई सबैलाई मन परेछ मेरो भोकल पनि मिपा फरक छ भने जस्तै। तीजको भाकाहरू प्राय नेपाल अधिराज्यभरिमा धेरै मिल्दाजुल्दाहरू त्यसका भाका त्यसको मेलोडी त्यसको कलर हुन्छ। दोरी गीतको छुट्टै छ धेरै गीतहरूको छुट्टा छुट्टै प्रकार हुन्छन् भने सुन्दाखेरि यो तीजको गीत हो भन्ने कुरा परैदेखि कसैले गीत बजाइरहेछ भने गीत घन्किरहेछ तर शब्द थाहा छैन तर तीजको मेलोडी आ तीजको गीत बज्यो भन्ने कानमा हुनु पर्यो त्यस्तो फ्लेभरको हुनु पर्यो र महिलाहरूको भावना त्यसमा खुसीका भावना अथवा दुःखका भावना त्यहाँ प्रकट भएको गीतलाई तीजको गीत भनिन्छ।
1: संयुक्त रूपमा हामीले अहिले 2083 एउटा एल्बम निकालिरहेछौँ तीजको गीत होइन भन्नुभयो। म एकछिन कौशिला परियारतिर जान चाहन्छु सँगै कौशिला परियारसँग पनि कुरा गर्न चाहन्छु। कौशिलाजी तपाईँलाई पनि हार्दिक स्वागत छ।
3: धन्यवाद।
1: डम्बरका थोकीसँगै तीजको एल्बम निकाल्नु भयो कस्तो गीत निकाल्नु भयो के निकाल्नु हो?
3: गीत तीजको गीत निकालियो डम्बरका थोकी दाईले मलाई धेरै सबर दिनुभयो शब्द मेलोडीहरू बनाइदिनु भयो बनाएर पनि यहाँदेखि मलाई काठमाडौँसम्म पुर्याएर रेकर्ड गर्ने आर्थिकमा पनि मिलाइदिएर टक्क टुक्क पारेर मलाई उहाँसँग लगेर रेकर्डिङ गराएर अहिले यहाँ दाङसँग पुर्याएर आज यो ठाउँमा दाङ घोराईमा भनौँ यताउता सबै गीत बज्ने उहाँकै मार्फत भयो मेरो। अनि दुईटा अन्तराहरू उहाँले चेलीलाई राम्रो किसिमले सम्झाएर बुझाएर आफ्नै घरमा बस भन्ने खाले शब्द गाउनु भएको थियो त्यसैले चेलीलाई समेटेको शब्द छ राख्नु छ भनेर दुईटा अन्तर उहाँको पनि छ।
1: तपाईँले एउटा अन्तर गाइदिनु नि त।

0: रातु साड़ी झलक्यो झलकै लैरी लै बैरी लै रातु साड़ी झलक्यो झलकै।
1: तपाईहरुको यो एल्बम बाहिर आइसकेपछि श्रोताहरुले कस्तो प्रतिक्रिया दिनुभएको छ?
2: जति श्रोताहरुको दर्शकको कानमा पुगेको छ त्यस्तो राम्रो कमेन्ट आएको छ कि खुसी लागेको छ। पहिलो खुसी त के भने गीतको मेलोडी, गीतको भाका भनौँ न, त्यो मेलोडी पुरै त्यसको कलरमा छ, त्यसको कलरमा, त्यसको रङ्गीन कलरमा भएको हुनाले उहाँले धेरै धेरै धन्यवाद दिनुभएको छ। गीत पनि नाच्ने टाइपको छ, रमाइलो छ, अनि भावना, चेलीको भावना, म अहिले माइत जान सकिनँ, आफ्नै घरमा रमाछु, सासू ससुरा श्रीमान सबैसँग साथीभाइसँग रमाएर बसेको छु, चिन्ता गर्नु पर्दैन भन्ने भावना चेलीको छ भने माइतीको ठिकै छ, आफ्नै घरमा रमाएर बस भन्ने भावना हुनाले पनि भावना बुझ्नेहरूले पनि असाध्य रमाउनु भएको
1: छ, राम्रो छ।
2: हजुर त्यो त हो, ठिकै हो, तर हामीले के भने हामीलाई भाइरल हुनु छ, हाम्रो गीत चलाउनु छ भन्ने पछिमा हामी छैन। हाम्रो गीत विशुद्ध, त्यसको गीत हामीले गाएको हो, विशुद्ध शब्द छन्, तिन मार्मिक शब्दहरू पनि छन्, धेरैले बुझ्ने, सबैले बुझ्ने खालको शब्द छन्। हामीलाई त्यस्तो भाइरल हुने हिसाबले हामीले त्यो गीत निकालेको होइनौ, आफ्नो आनन्दको लागि र बौद्धिक स्तरका व्यक्तित्वहरूको लागि
1: नेपाली लोक संस्कृतिमा एउटा सम्पत्ति जोडोस् भनेर एउटा इटा थप्नलाई
2: हो। कतिपय गीतहरू, उशृङ्खल गीतहरू पनि निक्लिया छन्,
1: गीतहरू निकाल्नेलाई के भन्नुहुन्छ तपाईँले?
2: केही भन्नु छैन, उहाँहरूलाई
1: कार भनेको त समाजलाई डोराउने एउटा सचेत वर्ग होइन र
2: कतिपय गीतहरू रत्तेली टाइपका गीतहरू पनि रत्तेलीको शब्द पनि आएर तीजमा जोडिएको पनि पाइयो। उहाँहरूलाई अहिले केही भन्नु छैन, धेरै बच्चाहरूले रमाको जस्तो गरेर अहिले भ्युज धेरै गइरहल, तर कालान्तरमा जसले त्यस्ता किसिमका गीतहरू बनाउनु भएको छ उहाँहरू पनि छोराछोरी ठुला होलान्, भेलिबेटी होलान्, होइन समाजमा घरभित्र बसेर सुन्ने लायकका छन् कि छैनन् त्यो उहाँहरूले पछि त्यसको रिजल्ट त पछि पाउनुहुन्छ, अहिले उहाँले यसको बारेमा सोच्नु भएको छैन।
1: के कारणले होला त्यो त्यो एउटा कलाकार भएर स्थापित भइसकेपछि तिनी कुराहरूलाई मनन नगर्ने कारण के छ?
2: स्थापित भइसकेका कलाकारहरूबाट त्यति चाहिँ त्यस्तो किसिमको उश्रृङ्खल गीतहरू त खासै पाइएको छैन, जुन कलाकारहरू पछि पर्नु भएको छ अथवा नयाँ हुनुहुन्छ
1: उहाँले
2: फड्को मार्नको लागि त्यो टेक्निक अपनाएर त्यस्ता गीतहरू, उश्रृङ्खल गीतहरू निकालेको हुन सक्छ, किनकि गीतहरू सुन्ने र हेर्ने भनेको युवाहरूले हो, त्यो कारणले पनि उहाँले त्यस्तो गरेको हुन सक्छ। यसमा अश्लील कवि भएका
1: शिलाजी तपाईँ यस क्षेत्रमा लागेको कति भयो?
3: धेरै मतलब 44 सालदेखि 11-12 वर्षको उमेरदेखि यो कला क्षेत्रमा लागे।
1: अनि कसको प्रेरणाले तपाईँ यो क्षेत्रमा प्रवेश गर्नुभयो?
3: प्रेरणा त डाक्टर गोविन्द आचार्यको प्रेरणा पाए। मैले सानो 11-12 वर्षदेखि मलाई यो औंलामा डोराउँदै 2044 सालमा रेडियो नेपालको पाइला टेकाउनु भयो डाक्टर गोविन्द आचार्यले। त्यसपछि उहाँको साथ सपोर्ट मैले पाइ नै रहे, जबसम्म उहाँको गाउने क्रम रोक्यो तब मेरो पनि रोक्यो। अहिले त्यति ओझेल परेर बसेको बेला फेरि साथ सपोर्ट दिने डम्बर खड्का थियो कि पाए, म एकदम हृदयदेखि खुसी छु, उहाँलाई पनि म हृदयदेखि।
1: अनि समाजले परिवारले कसरी सपोर्ट गरिरहेछ त तपाईँलाई?
3: एकदमै सपोर्ट पाइयो, परिवार समाजबाट पनि सपोर्ट भन्दा पनि हौसला पनि पाइयो, स्कूलबाट त्यस्तै समाजबाट पनि। कौशिला भनेपछि खोज्दै हेर्दै के गर्दा स्कुलमा त्यत्तिकै म प्रख्यात, अनि उहाँबाट पनि मलाई गाउने क्रममा नै। त्यति बेला म काठमाडौँ 44 साल जाँदाखेरि भर्खर 5 क्लासको भर्खरै रिजल्ट आएर 6 महिना म प्रवेश नै भएको थिएन, त्यति बेला गएँ। अनि जता जाँदा पनि यो नामले गर्दा पनि एकदम हुन्छ, तर मेरो घर परिवारमा त्यस्तो थिएन। पहिलो पटक गोविन्द दाईसँग पुर्याउँदा मेरो आफ्नै सानोले पुर्याइदिनु भएको थियो, त्यस्तो थिएन, ममा त्यस्तो भएन।
1: 5 कक्षामा पढ्ने बेला 12 वर्षको उमेरमा पहिलोचोटि गाएको गीत याद छ?
3: याद छ, थोरै।

0: क्षेत्रमा स्थापित भएर निस्किनु भयो। तर सँगसँगै एउटा महिला उमेरदेखि यो कला क्षेत्रमा प्रवेश गरेका महिलालाई अझ अगाडि बढाउनलाई तपाईँले प्रोत्साहन गर्नुभएको कुरा गर्नुभयो कौशिलाजीले। अहिलेको अवस्थामा यो गीत संगीत क्षेत्रमा लाग्ने महिलाहरूलाई अगाडि बढाउन कतिको गाह्रो?
1: त्यो त आफ्नो आफ्नो सोचाइ हो, आफ्नो आफ्नो पारिवारिक स्थिति कुराहरू हुन्छन्।
0: हजुर,
1: उहाँले त धेरै सहयोग गर्नुभयो भनेर भन्नुभयो। मलाई त खासै धेरै सहयोग गरे जस्तो त लाग्दैन। म काठमाडौँ बस्छु, आफ्नो कलाकारिता गरिरहेछु। उहाँलाई त्यहाँसम्म पुर्याउनु बोलाउनु भनेको खासै ठूलो कुरो पनि होइन, सानो कुरा हो त्यो। उहाँहरूलाई ठूलो लाग्यो होला, उहाँहरूको अनुभव त पुरानो पहिलेको पनि अनुभव छ नि, उहाँहरू नयाँ पनि होइन। चाँजो पाँजो अब त्यो एरेन्जरसँग भेट्ने, स्टुडियो बुकिङ गर्नेदेखि लिएर धेरै कुराहरूको चाँजो पाँजो मैले मिलाइदिएँ। उहाँहरू धेरैजना जानुभएको थियो, उहाँ कौशिला परिवार मात्र जानुभएको थिएन, अरू अरू चेलीहरू पनि जानुभएको थियो। सबैलाई मैले सहयोग गरेँ। मलाई त्यति अप्ठ्यारो छैन त्यति सहयोग गर्नमा, सहयोग पनि गर्नुपर्ने हुन्छ किनकि पुरुष जस्तो महिला उहाँहरूको उमेरको कारण पनि हुन्छ, अवस्थाको कारण हुन्छ, छोराछोरी ठुल्ठूला हुनुभयो, श्रीमानहरू सासूसा सबैले उहाँहरूको इच्छा बुझिदिएको हुनाले उहाँहरूलाई खासै गाह्रो भएन। यहाँबाट काठमाडौँ जाने मात्रै त हो गाह्रो। काठमाडौँ गएपछि मैले सबै व्यवस्था मिलाइदिएँ, अन्य दिदीहरूको व्यवस्था मिलाइदिएँ। त्यति

0: राम्रोसँग आनन्दसँग जानुभयो, आउनुभयो, गाउनुभयो, आउनुभयो, गीत निकाल्नु हुनुभयो, परिवारहरू पनि उहाँहरू सबै खुसी हुनुहुन्छ अरे. पुरा गर्नुपर्छ, रहर इच्छा छ भने पहिले त्यतिका गीत गाएर चर्चामा आएको तपाईँले अब गर्नुपर्छ भने घरकै परिवारले नै उहाँहरूलाई साथ सपोर्ट अहिले आएर अलि बढी दिएको हुनाले उहाँहरूको पनि स्वरमा निखारता रहेछ, स्वर भाँसिएको छैन, स्वरमा अझै यौन भोइस छ, मिठास रहेछ. गाउनुभयो, आउनुभयो, साथ सपोर्ट उहाँहरूलाई बाहिरबाट पनि छ, घर परिवार अझ परिवारबाट उहाँलाई फुल सहयोग रहेछ अहिले आएर. पहिलेको अवस्था त के थियो मलाई थाहा छैन, अहिले उहाँले धेरै सहयोग पाउनु भएको छ घर परिवारबाट. यस्तै सहयोग मिल्यो भने उहाँहरूको इच्छा चाहनाहरू पुरा हुन्छन्, प्रत्येक सालमा उहाँले साथ गाइरहनु पनि हुन्छ, एउटा के पनि रमाइलो बाँचेको जस्तो जिन्दगी हुनेछ उहाँहरू.
1: गाउने भनेको के रमाइलोको लागि मात्रै गाउने हो र?
0: श्रृङ्गार रमाइला धेरै धेरै कुराहरू छन्, धेरै भावनाहरूभित्र पर्छन्. गाउने भन्दैमा रमाइलोको लागि मात्रै पनि गाइँदैन,
1: समाजको ऐना समाजलाई मैले केही दिन्छु, मैले केही गर्नपर्छ भनेर नै लाग्छ होला एउटा कलाकार.
0: रमाइलाको गीतहरू भावनाको गीतहरू पनि हुन्छन्, रमाइला नाच्ने गाउने गीतहरू पनि हुन्छन्. गीतका भावना मनको भावना जस्तो छ, त्यसलाई शब्द र संगीतमा प्रकट गर्ने हुनाले रमाइलोको लागि मात्र गाइन्छ भन्नु.
1: शिलाजी, गीत तपाईँले आफू पनि लेख्नुहुन्छ कि अरूले लेखेको गीतलाई गाउनुहुन्छ?
2: पहिला मैले पनि गीतहरू लेख्ने यतिका गीत त परायो, मैले आफै लेखेको गीतहरू गाएको छु. एउटा भो फुपै लाउँदिन राम्री गाजुले ल्याएको त्यो मैले.

0: मैले त्यति लेखु लेखु जस्तो जब यस्तो अरू बेला त्यति हुन यस्तै बसेको बेला खाली समयमा यस्तोमा यस्तो गीत ट्याक्क मनमा आउँछ आएपछि अनि लेखिहालिन्छ त्यो गीत अनि तिज आउने आउने बेलामा पनि ओहो तिजको गीत लेख्नुपर्छ भने तिज आउनुभन्दा अलि अगाडि त्यो गीतको शब्दहरू कोर्दै गर्ने दिनमा एउटा दुइटा गर्दै त्यस्तै गर्दै त्यो गीतहरू त जहिले पनि लेखिन्छन् प्राय तिजका गीतहरू अब तिजको वातावरण अलिअलि सृजना हुन लाग्यो वातावरण छुन लाग्यो भने तिजका गीत त्यस्तै मनमा आउँछ
1: सृजना गरिसकेपछि त्यहाँ एल्बमसम्म पुर्याउनलाई त त्यसको मेहनत त्यसमा मेहनत त धेरै लाग्छ होला नि त
2: त्यसमा विशेष गरी प्राविधिक मिहिनेतहरू बढी गर्नु गीतको मेलोडी बनाउनु पर्यो रचना भइसकेपछि रचना गरेपछि गीतको मेलोडी बनाउनु पर्यो गीतको मेलोडी पनि कुन तालमा आबद्ध गर्ने हो त्यहाँ सोच्नु पर्यो अनि त्यसमा पनि मिठासका कुराहरू थुप्रै छन् अनि गाउँदाखेरि सुरमा गाउन सक्नु पर्यो त्यसलाई पनि गीतलाई न्याय दिएर गाउनु पर्यो तालमा गाउन सक्नु पर्यो त्यसपछि टेक्निकल कुराहरू अरू बीचमा धेरै हुन्छन् रेकर्डिङ पक्षमा गइसकेपछि यहाँ हामी कोठामा बसेर गाएको जस्तो भन्ने रेकर्डिङ धेरै गाह्रो छ धेरै अभ्यास गर्नुपर्छ त्यो प्र्याक्टिकली कुरा भयो सजिलो भनेको छैन प्राविधिक कुरा पनि जान सिक्नु पर्यो जान्नु पर्यो मादल कस्तो बजाएको छ सुरमा छ कि छैन तालमा छ कि छैन त्यो पनि आफूले चेक गर्न सक्नु पर्यो र त्यसमा बगेर मिठासले गाउनु भनेको सजिलो होइन धेरै अभ्यास हुनुपर्छ र खासै ठुलो अभ्यास भनेको त नेचुरल हो प्रकृतिले दिएको अभ्यास नै ठुलो हो यो गाह्रो छ गाउने र बजाउने बानी परिसकेपछि त्यस्तो गाह्रो पनि होइन प्राविधिक कुरा भन्नाले सुर ताल मुख्य कुरा सुर ताल तालमा ताल पकडेर गाउन सक्नु पर्यो र सुरिलो भाकामा सुरिलो सुरले गाउन सक्नु पर्यो त्यसपछि मिठासको कुराहरू त्यो गीतलाई न्याय दिएर गाउने भनेको छुट्टै कुरा भयो
1: पछिल्लो अवस्थामा कला क्षेत्रमा प्रवेश गरेका युवा पुस्तालाई के भन्न चाहनुहुन्छ तपाईँले
2: तर्फबाट त उहाँहरूलाई के सल्लाह सुझाव दिन चाहन्छु भनेपछि संगीत सिक्नुहोस् गुरुसँग गएर संगीत सिक्नुहोस् गाउने बजाउने नाच्ने जे भए पनि गुरुसँग गएर संगीत सिक्नुहोस् पहिले पेसेवर रूपबाट लाग्दै पनि गर्नुहोस् त्यस्तो आफ्नो अवस्था छ भने गुरुसँग गएर नसिकेको संगीत त्यो अधुरो विद्या हो कलेज पनि अहिले खोलेको छ कलेजबाट पनि संगीत चाहिँ प्राप्त गर्न सकिन्छ डिग्रीसम्मको कलेज पनि छ हाम्रो जस्तो ललित कला क्याम्पस छ काठमाडौँमा त्यहाँबाट डिग्रीसम्मको शिक्षा हासिल गर्न सकिन्छ एकदम औपचारिक शिक्षा हासिल गर्यो भने धेरै कुराहरूबाट फर्को मार्न सक्छ अगाडि बढ्न सक्छ संगीत बुझ्नु भनेको बुझेर गर्नु र नबुझेर गर्नुमा धेरै बुझ्नको लागि बुझेर गर्नको लागि त औपचारिक शिक्षा लिनु पर्यो गुरुसँग गएर कमसे कम्तीमा पाँचदेखि छ कि दस कतिसम्म छिटो चाहिँ उसले प्राप्त गर्न सक्छ अभ्यासमा भर पर्छ सिकिकन पनि केही गर्न सकिन्छ तर त्यो अपूर्व विद्या हो त्यसका प्राविधिक कुराहरू त्यति थाहा नहोला सैद्धान्तिक कुराहरूमा केही थाहा नहोला जसले गर्दाखेरि पछि पर्न सकिन्छ र आफूलाई पनि आनन्द आउन अहिलेको पिल्लामा पहिलो प्राथमिकता मैले के पार्न चाहन्छु भने सल्लाह सुझाव दिन चाहन्छु भने

0: उसलाई इन्भर्टरहरू आफूलाई लाग्यो र नलागेको सँगै सिकेको छैन भने थाहा नहुन सक्छ, सिकेको छ भने थाहा हुन्छ। थाहा पाएर बिगार्नु अथवा थाहा पाएर सपार्नु फरक छ। त्यसैले सङ्गीत सिक्नु जरुरी छ, सिकेको राम्रो हो, सिकेर गाएको अथवा बजाएको अति
1: गाइसकेका छौं। अन्तमा दामाजी, तपाईँलाई भन्न मन लागेको संगीतकै विषयमा एउटा संगीतकारको हैसियतले मैले सोध्न छुटाएको र तपाईँलाई केही भन्न थप कुरा केही भन्न मन लागेको छ भने भन्नु न।
0: यो छोटो कार्यक्रम छोटो समयमा सबै कुराहरू बताउन त अलि असम्भव हुन्छ। मैले जिन्दगीका धेरै उतार चढ़ावहरू पार गर्दै यो क्षेत्रमा म लागेको हुँ, अहिले पनि म निरन्तरता छ मेरो। केही खासै अहिले त भन्नु छैन, सबैले हामीलाई माया गरिदिनु होला, प्रेरणा दिनुहोला भन्न चाहन्छु, र हामीले गाएका गीतहरू हामीले बजाएका बाँसुरीहरूलाई सुनिदिनु होला, सबै माझ पनि बिस्तारै पुर्याइदिनु होला भन्न चाहन्छु। बीचमा सायद कार्तिकको 27 गते
1: पुग्यो,
0: त्यो विशुद्ध राग क्लासिकल शास्त्रीय संगीत राग कार्यक्रम हो,
1: शास्त्रीय
0: संगीत राग कार्यक्रम। मैले बाँसुरी वादन गरे, त्यसमा मलाई सुशील गुप्ताले तबलामा साथ दिनुभएको थियो। सायद दाङमा मात्रै नभएर यो पाँचवटै राप्ती अञ्चलको पाँचवटै जिल्लामा पहिलो पटक प्रस्तुत गरेको थियो,
1: पहिलो कार्यक्रम हो, नयाँ कार्यक्रम हो, हाम्रो लागि एकदम नयाँ थियो क्या त्यति बेला।
0: कतिपय दर्शकहरूलाई अब त्यो राग बुझ्न नसक्नुको कारणले खल्लो त लायो होला, तर पछि केही मनोरञ्जनका गीतहरू पनि बजाइयो। मैले बाँसुरीबाट राग भूपाली प्रस्तुत गरेको थिएँ, राग भूपालीको प्रस्तुत पछि पनि केही रमाइला गीतहरूमा बजाए। राग बजाउनु भनेको सामान्य कुरा होइन, धेरै वर्षको कठोर साधना पछि गुरुको सङ्गत पछि मात्रै त्यो प्रस्तुत गर्न सकिने विधा हुनाले मलाई मेरो साधना अहिले पनि गरिरहेछु, अझै पनि धेरै कमी कमजोरहरू छन्, सुधारिरहेछु, मेहनत गरिरहेछु, अभ्यास गरिरहेछु। त्यति बेला मैले राग बजाएको थिएँ, शास्त्रीय संगीत सायद पहिलो पटक हो
1: दाङमा भएको, एकदमै ठूलो कार्यक्रम हो त्यो, पहिलो कार्यक्रम भनेर हामी।
0: मैले दर्शकहरूलाई यहीँबाट यति धन्यवाद दिन चाहनुहुन्छ कि उहाँहरूले मैले के बजाएँ के गरेँ भन्ने कुरा उहाँले नबुझिए पनि यति शान्तसँग सुनिदिनु भयो कि मलाई अत्यन्तै खुसी लाग्यो। सियो खसे पनि आवाज आउने जस्तो माहौल बन्यो, ताकि मैले के गरेँ उहाँहरूले बुझ्नु भएन। यस्तै हो, कोइली चराले के बोल्यो भन्ने कुरो भाषा त बुझिन्न, तर त्यसको स्वर मिठो हुन्छ, स्वर सुनेर नै प्राणीहरू आकर्षित हुने हुन् त्यस्तो लाग्यो मलाई। यहाँलाई पनि धेरै धेरै धन्यवाद,
1: राम्रो कार्यक्रम भएको थियो त्यति बेला। अब जाँदा जाँदै अन्तमा दुवैजना मिलेर, दुईटै अतिथि मिलेर केही गीत छ भने एउटा गीत सुनौ अनि विदा हुँदा।
0: 2054 सालमा दाङको बजार

श्रोता यतिबेर हामीले सुनायौं संगीतकार डम्बर खड्का थोकी र गायिका कौशिला परियारसँग गरिएको कुराकानी। यसरी सृजनाका फरक भूमिकामा रहेर पनि दुवैको यात्रा संगीतसँग जोडिएको छ। एउटा सृजनाको निर्माण त्यसको भाव र संरचनालाई आकार दिने पक्षबाट संगीतलाई हेर्नुहुन्छ भने अर्को पक्षले त्यही सृजनालाई आफ्नो स्वर र अभिव्यक्ति मार्फत श्रोतालाई प्रस्तुत गराउनुहुन्छ। यतिबेर हामीले प्रस्तुत गरेका हाम्रा आजका अतिथि डम्बर खड्का थोकीको सांगीतिक अनुभव सृजनात्मक दृष्टिकोणलाई केन्द्रमा राख्दै उहाँसँग गीत संगीत र साहित्यको अन्तर सम्बन्ध तथा नेपाली सृजनाको विविध पक्षबारे संवाद गर्यौं। साथै कौशिला परियारसँग उहाँको गायन यात्रा साधना र स्वर मार्फत अभिव्यक्ति हुने सृजनात्मक अनुभूति बारे पनि कुराकानी गर्यौं। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाईहरूलाई यो कार्यक्रम कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव दिएर सधैँ सहयोग गरिदिन आग्रह गर्दै हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्ने शालिग्रामलाई धन्यवाद। त्यसै गरी यतिबेर कार्यक्रम सुनेर साथ दिने हाम्रा सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालिका शारदा बिदा चाहन्छु। तपाईँको साता सृजनशील बनोस्। नमस्कार।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: तपाईहरुको घर घरमा रेडियो मध्ये उपस्थित।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 08253607
7: 98 41 68 47 40।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित

0: 언제 벗어?
1: बुद्ध का समकालीन महाधनाढ्य सेठ जिसके नाम अनाथ पिंडिक उन्हीं श्रावस्ती का वासिंदा थे र काम विशेषले आजको यूपी बाट आजको बिहार जहां एउटा ठूलो बस्ती जसलाई राजधानी को रूप में प्रयोग गरिएको थियो राजगीर आइपुगे। आफ्नो सालोको घरमा अचानक ठूलै भोजको तयारी भइरहेको देख्दा उनी अचम्भित हुन्छन्। किनकि खबर त थिएन, तर एकाएक यत्रो ठूलो ताम झाम भोजको व्यवस्थापन थियो। यो अचानक घरभित्र छिरेर पहिलो प्रश्न गरे सालोसँग, थियो यो अचानक यत्रो ठूलो ताम झाम यत्रो ठूलो भोज बती बटेरको तयार। सालुले हाँस्दै भने, गदगद हुँदै भने, यो भगवान बुद्ध आज हाम्रो भोजन ग्रहण गर्नको लागि हाम्रै बस्तीमा हुनुहुन्छ, यो भन्दा सुखद जीवनमा अरू के कुरा हुन सक्छ? त्यसकारण हामी त्यसैको तयारीमा हजारौं भिक्षुकहरूको साथमा हामी भगवानलाई भोजन दान गर्दैछौँ आज। यानि उनले भनेको बेला भोलि भगवान बुद्धको नाम सुन्न साथ उनी जसले अनाथ पिण्डिक त्यो बेलाको सबभन्दा धनाढ्य व्यक्ति, उनले बारम्बार बुद्धको नाम सुनेका, प्रशंसा सुनेका, त्यसकारण बुद्धलाई भेट्ने इच्छा सदिच्छा बेला बखत जागृत भइरहेकै हुन्थ्यो उनको मनमा। तर उनी देशकै सबभन्दा ठूलो व्यापारी भएकोले व्यस्तता यति कि फुर्सद कहिले नपाउ। तर आज अचानक काम विशेषमा राजगीरमा आउँदा भगवान बुद्ध पनि त्यही बस्तीमा विराजमान भइरहेको सुन्दा खुसीले उनी एक प्रकारले पागल भए। हो र बुद्ध यही बस्तीमा, वाह, भोलि त म जसरी पनि भेट्छु, अहिले त राति भइसक्यो, भोलि गएर बुद्धलाई भेट्छु। रातमा उनको निद्रा खुल्छ, बिहान भएकै छैन, तर भेट्ने आतुरता बढ्दै थियो। फेरि सुत्छ, फेरि निद्रा खुल्छ, फेरि पनि बिहान भएन, फेरि निद्रा खुल्छ, फेरि पनि बिहान हुँदैन। किनकि म्याचले यो आतुरतालाई कल्पना गर्नुहोस्। किनकि बुद्धको बारेमा उनले धेरै सुनेको यस्तो व्यक्तित्व जसको सान्निध्यमा जीवनभरको प्यास दुःख दर्द मेटिन्छ, यो कुरा त उनले बार बार सुनेको। उनी देशकै सबभन्दा धनी, श्रावस्तीको सबभन्दा धनी, कोशल जनपदको सबभन्दा ठूलो धनी मान्छे थिए। तर त्यति हुँदा पनि मनको दुःख त सबैसँग मनैमा छ, मनको असन्तुष्टि त कहिल्यै मेटिने कुरा भएन, उनको पनि मेटी थिएन। त्यसकारण उनको एउटा आस थियो बुद्धसँग भेट्दा सायद यो मेरो प्यास मेटिनेछ। त्यसकारण उनी आतुर थिए, मानो कोही प्रेमिकालाई भेट्नको लागि आतुर भए जस्तै। अझै तेस्रो पल्ट निद्रा खुल्दा पनि रात अझै बाँकी नै थियो। अब भने उनले सहन सकेन, राति नै अँध्यारोमै कति 3 बजे होला, छिसमिसे त एकछिनमा हुँदो होला, 3 बजे त निष्पट अँध्यारो नै, त्यो बेला बिजुली पनि थिएन, निस्किहालेछन् एक्लै। यो पनि अकल्पनीय, किनकि देशकै सबभन्दा धनी मान्छे त्यसरी एक्लै निस्कने आँटै गर्न सक्दैन, खतरै खतरा, लुटिने खतरा। तर उनले खतरा बाँड्न जाओस्, छामछाम छुमछुम गर्दै, कतै बिजुली थिएन, बत्ती थिएन, केही थिएन, त्यो प्यास हेर्नुहोस् त, झन्डै 4 बजेको सेरोफेरोतिर त्यो अन्दाज गरेको त्यो बेला गणित थियो। छिसमिसेमै उनी बुद्धको आश्रममा पुगे। सौभाग्यवश बुद्ध हिँड्ने ध्यान गरिरहेका थिए त्यही बेला। त्यो ध्यानलाई संक्रमण भनिन्छ, खुट्टा उचाल्दा खुट्टाको अनुभूति, टेक्दा माटोको अनुभूति, फेरि उचाल्दा उचाल्दाको अनुभूति, केवल गतिमा ध्यान या त्यो पहिला टेक्दा जुन साउन्ड निस्कन्छ, आवाज निस्कन्छ, केवल त्यो आवाजमा ध्यान, एउटा चिजमा ध्यान, त्यो ध्यानलाई संक्रमण भनिन्छ, निडेर गर्ने ध्यान। याद रहोस्, अजात शत्रुका पिता श्री राजा बिम्बिसार काल कोठरीमा थुन्दिँदा पनि उनी कमजोर भएनन्, भोको बस्दाको बावजुद पनि, किनकि उनी त्यही ध्यान गरिरहेका थिए, वाकिङ मेडिटेसन। र यहाँ बुद्ध संक्रमण गरिरहेको भेटे, बुद्धले टाढैबाट थम्याए, कोही आइरहेका छन्, अनि बुद्धको श्रुति मधुर वाणी प्रस्फुटित हुन्छ, सुदत्त स्वागत छ तिमीलाई। झस्के उनी, किनकि उनलाई देशभर चिनिने नाम अनाथ पिण्डिक, तर उनलाई घरमा मात्रै थाहा हुने नाम सुदत्त। बुद्धलाई कसरी, चमत्कार, कसैलाई थाहा नभएको, दुनियाँको कोही पनि मान्छेलाई, त्यो बेला उनको देशको कोही पनि मान्छेलाई थाहा नभएको नाम त्यही नामबाट बोलाउँछ, सुदत्त स्वागत छ। त्यसपछि आतुर भएर कुदेर बुद्धको खुट्टामा आफ्ना शिर न्यौर्याएर आँखाबाट बर बर उनको पहिलो सुकुन, पहिलो आनन्द, यसलाई श्रद्धा भनिन्छ, यसलाई भक्ति भनिन्छ। जब मन भक्तिबाट ओतप्रोत हुन्छ, भावबाट ओतप्रोत हुन्छ, अनि मात्रै एक एक वचनले ज्ञानको ढोका खुल्दै जान्छ। पॉइंट टू बी नोटेड, जब मन श्रद्धाबाट ओतप्रोत हुन्छ, भक्तिबाट ओतप्रोत हुन्छ, तब मात्रै एक एक शब्द मन्त्रले जस्तै काम गर्छ। यसलाई यसरी बुझौँ, बिउ जतिसुकै राम्रो भए पनि माटो राम्रो भएन भने त्यो माटोमा त्यो बिउ उम्रिँदै उम्रिँदै, इनकेस उम्रिहाले पनि अग्लो हुँदै हुँदैन, बढ्दै बढ्दै, त्यो खेतसँग बारीसँग अलिकति पनि अनुभव भएका सबै मान्छेलाई थाहा छ कि जहाँ माटो कडा हुन्छ, माटोमा मल कम हुन्छ, जल कम हुन्छ, त्यहाँ जस्तो सुकै उन्नत जातको बिउ रोपे पनि आउँदैन, आयो भने पनि फल दिँदैन, फल दिए पनि बतिलो दिँदैन। अधिकांश दुनियाँका मान्छेको आध्यात्मिक चेत यस्तै बाँझो माटो जस्तो भइदिन्छ, जसको कारणले त्यो इनलाइटेनमेन्टका, मुक्तिका, ज्ञानका कुरा उम्रिँदैन, राख्न त राखिन्छ तर उम्रिँदैन, किनकि कडा छ। त्यस कारण माटो जति मलिलो, र यो पनि सायद तपाईँहरूले सुन्नुभएको होला, यदि कुनै बोट बिरुवा रोप्नु छ भने 2x2 खाल्डो खन, खास गरी फलफुलको बोट, 2x2 भनेको त धेरै ठुलो खाल्डो भयो एउटा बोटको लागि, हामी त त्यसो गर्दैन, फक फक फक गरेर खन्छौँ अलिअलि, अनि टक्क रोपिदिन्छौँ, त्यो एउटा त आउँदै आउँदैन, आयो भने ठुलो हुँदैन, ठुलो हुँदै हुँदैन, फल पनि लाग्दैन, लाग्यो भने जान लागिदिन्छ, किनकि माथि जानलाई तल जान आवश्यकता छ, जरा त्यसको लागि मलिलो हुनु पर्यो, र जहाँ जहाँ चुडिएका माटो हुन्छन् त्यहाँ सानो सानो बोट पनि ठुल्ठुलो भइदिन्छ, किनकि पुरिएको माटोमा माटो फुकुलो हुन्छ, त्यस्तै हृदय फुकुलो हुनुपर्छ। यदि साधकको हृदय मलिलो भएन, फुकिलो भएन भने कुनै पनि गुरुले पार लगाउन सक्दैन, यसैलाई पात्रता भन्छ। तिमीसँग पात्रता नै छैन भनेर गुरुले शिष्यहरूलाई बेला बखत भनिरहेकै हुन्छ। खैर, अब गुरुमा पनि गुरुत्व हुनु पर्यो, बिउ पनि त राम्रो हुनु पर्यो, अनि शिष्यमा पात्रता हुनु पर्यो, यो दुईको मिलन चमत्कार भन्दा कम हुँदैन। यहाँ यस्तै भयो, कहाँ देशकै सबभन्दा ठुलो सेठ श्रावस्तीको, त्यही बेला बुद्धले उनलाई उपदेश दिन थाल्यो, अनि यो उपदेश पहिलो उपदेश भइसक्नुहोस्, अनाथ पिण्डिक, नाम उनको अनाथ पिण्डिक किन पर्यो भने, अनाथ भनेको जसको कुनै पनि मालिक हुँदैन, अथवा जसको कुनै पनि नाथ हुँदैन, अहिलेको शब्दमा गार्जियन हुँदैन, त्यस्ता मान्छेलाई अनाथ भनिन्छ। र उनी सबभन्दा धनी मान्छे भएको कारणले गर्दा त्यस्ता गरिबहरू, पीडितहरू, दुखीहरू, निमुखाहरू सबलाई आँखा चिम्लेर मदत गर्दै आएका मान्छे भएकोले त्यो साउको नाम नै के रह्यो, अनाथ पिण्डिक। अनि उनले जति दान गर्दै गए त्यति उनी गरिब होइन जन्जन धनी हो। यो विज्ञान पनि हामी बुझ्दैनौँ। हामी त के बुझ्छौँ, दिनु भनेको लस भनेर बुझ्छौँ, होइन अरूको लागि दिने कुरा से गुना भएर फर्कन्छ। यो विज्ञान, यो कुरा त माटोसँग सिक्नुहोस्। एउटा बिउ दान दिनु उसलाई हजार भएर निस्किन्छ।
0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
8: सम्पर्क फोन नम्बर 082590466 9829185053।
9: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
12: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: दरिद्र मान्छे त त्यो हो जो अरूलाई के दिने, परिवार भन्दा बाहिरै जाँदैन जसको सहयोग, त्यो मान्छे दुर्भाग्य भोग्छ जीवनमा। त्यसकारण मान्छे बाँच्नु भनेको बाँच र बचाऊ, अरूको लागि के गरेर हेर, त्यहाँबाट सुरु हुन्छ जीवनको यात्रा। आफ्नो परिवारको लागि त्यो त कुकुरले गर्ने काम हो, आफ्ना छाउरा छाउरीहरूको लागि त्यो त बिरालोले गर्ने काम हो, त्यो त सुँगुर बङ्गुर सबैले गर्छन्। तर मान्छे मान्छेको पहिचान के हो, म मेरो लागि होइन अरूको लागि पनि बाँच्छु पर छ, यहाँबाट सुरु हुन्छ मान्छेको मनुष्यता जो अहिले समाजमा कम हुँदै गएको देखिन्छ। खै अनाथ पिण्डित, यत्रा साहुकार, तपाईँले आज भोलि देख्नु भएको होला अलिअलि नाम चलेका मान्छेहरू, अलिअलि धन कमाएका मान्छेहरू चारजना गार्ड लिएर बोल्नुहुन्छ। कति त गुरु बनाउँदा पनि लस्कर गार्ड लिएर हिँडिरहेको देख्दैन, कसले पो हमला गर्ने हो नि? अब उनी त साहुकार, त्यो पनि साहुकार मात्र होइन सबभन्दा धनी मान्छे, तर उनी राति नै निस्किदिए किन, तिमीलाई डर किन छैन त भन्नाले उनले सबैलाई मदत गरेको छ भने उनलाई डराउनै पर्दैन। डराउनु त त्यो मान्छे पर्छ जो कसैलाई मदत गर्दैन, उसको त सबै शत्रु हुन्छ पैतको दिनमा। बुद्ध त बुद्धै हुनुहुन्छ, सर्वज्ञ, दानको प्रशंसाबाट कुरा सुरु गर्छन्। अनाथ पिण्डिकलाई नाम पनि भनिहाले सुदत्त, प्रभावित त भइसके नै। अब उनी दान गर्दै आएका, सुदत्त अध्यात्ममा दानको सबभन्दा ठूलो महिमा छ, किनकि त्याग बिना जीवनको उत्थान हुँदैन। एउटा श्वास बाहिर नगएसम्म, यो श्वास यदि हामीले बाहिर फालेनौँ भने अर्को श्वास बुझ्दैन क्या, सिक्नुहोस् त यसलाई। अहिले हामी जीवित किन छौँ भन्नाले हामी सास लिइरहेका छौँ। अहिले हामी जीवित किन छौँ किनभने हामी श्वास लिन पाइरहेका छौँ। अनि श्वास किन लिन पाएको हामीले भन्नाले हामीले एउटा श्वास दिन पाइरहेका छौँ। श्वास दिनुकै कारणले अटोमेटिकली भित्र छिरेको हो। जुन दिनमा तपाईँले श्वास फाल्नु छोड्नुहुन्छ या जुन बेला अहिले एक्सपेरिमेन्ट गरेर हुन्छ, श्वास फाल्नु छोड्यो भने के हुन्छ अनि लिन पनि छोड्नुहुन्छ, त्यसैको नाम। त्यस कारण बाँच्ने कलाको सुरुवात हुन्छ दिनुबाट, दिन दिन दिन। त्यस कारण यति कमाऊ भाइ, यति कमाऊ, यति कमाऊ, सयवटा हातले कमाऊ र हजारवटा हातले बाँड। शास्त्रमा वचन पनि छ, सत हस्तिन सङ्कीर, सयवटा हातले कमाऊ हजारवटा हातले बाँड। हामी त कमाउनु त कमाउँछौँ तर बाँड्नलाई होइन, फोको पार्नु भयो मानव मरेपछि लाने जस्तो। त्यस कारण सयवटा हातले कमाऊ, दुईवटा हातले होइन सयवटा हातले कमाऊ, एक करोड होइन दस करोड होइन अरब होइन खरबौँ कमाऊ, तर त्यो तिम्रो कमाई तिम्रो लागि अरूको लागि काम लागोस्, त्यो हो आध्यात्मिक कमाई। नत्र त यो डकैत हो, सबैको लुट्ने, शोषण गर्ने अनि थुपार्ने, यो साइकोलोजिकल कन्स्टिपेसन हो, यानि निकाल्नै ननिकाल्ने या कब्जियत यहाँको। यी सबै मान्छे कब्जियतबाट पीडित छ, अनि यस्ता मान्छे आध्यात्मिक हुँदैन किनकि स्वार्थी छ, किनकि उनले अरूको पर्वाह नै गर्दैन। शरीरमा मात्रै यो मान्छे अरू हो, यो मान्छे अरू हो, मनमा यो मान्छे अरू हो, किनकि तपाईँ विचार अलग, मेरो विचार अलग, तर आत्मा सबैको एउटै हो, ऊ अरू नै होइन। जसको लागि तपाईँले खर्च गर्नुहुन्छ त्यो पनि तपाईँ नै हो आत्माको लेभलमा, तर आत्माको लेभल त बुझेकै छैन। त्यस कारण भगवान बुद्धले दानको व्याख्या गरे, प्रशंसा गरे, त्यही काम त उनले गर्दै आएको। अब दान दिएर उनी गरिब भएको होइन, झन्झन धनी भएकै हो। दान दिएर उनी चारैतिरबाट वाह वाही बटुलेको हो, सबै मान्छे उनको साथी भएकै हो, खतरा कतै पनि नभएकै हो। त्यस कारण उनी त वाह वाह ओहो मैले त गजबै काम गरेको छु। सो यहाँबाट एउटा कुरा सिक्नुहोस्, यदि कोही मान्छेलाई छोराछोरीलाई नै भनौँ, श्रीमतीलाई भनौँ, श्रीमानलाई भनौँ, दाइलाई भनौँ, भाइलाई भनौँ, छिमेकलाई भनौँ, जसलाई भनौँ, यदि उनीहरूलाई मैले प्रभावित गर्नु छ, मेरो कुरा उनीहरूसम्म पुर्याउनु छ भने, मेरो कुरा उनीहरूले खानुपर्छ भन्ने लागेको छ भने, पहिला उनीहरूलाई खुसी पार्नु। हामी के गर्छौँ, पहिल्यै उनीहरूलाई दुखी पारिदिन्छौँ अनि यो गर त्यो गर भनेर आदेश दिन्छौँ। बाबा आमाले छोराछोरीले त्यही गर्छ, पहिल्यै गाली गरेर दुखी पार्छ, गरा चोर यसको काम गर्ने हो ल भोलिदेखि नगर फास भन्छ भोलि। श्रीमतीको कामै त्यही हुन्छ, श्रीमानलाई दुखी पार्ने पहिला अनि डिमान्ड गर्ने। श्रीमतीको काम यस्तो छ भने श्रीमानको काम पनि उही हुने, श्रीमतीलाई दुखी पारिदिने अनि आदेश दिनु पर्छ। याद राख्नुहोस्, हामीले टाउकोले टेकेर हिँडे जस्तो भयो, हिँड्नु त खुट्टाले टेक्नु पर्ने हो, टाउकोले टेकेर हिँड्न खोज्यो भने त्यही पनि हुँदैन, लडिन्छ। त्यही त भइरहेको छ परिवारमा। त्यस कारण सबभन्दा पहिला एउटा काम त सिकौँ, सबैलाई खुसी पार्न सिक्नुहोस् पहिला। यदि तपाईँ कुरा मनाउनुहुन्छ भने पहिला खुसी पार्न सिक्नुहोस्। कसरी पार्ने खुसी? सिम्पल, उसको कुरा नकाट्ने, कुनै पनि कुरा नकाट्ने, वाट एभर हि सेज अर सी सेज, ठिक भने पनि गलत भने पनि, ए हो यसरी पनि बुझ्नु पर्दो रहेछ या सकिँदो रहेछ, मेरो एङ्गल त त्यो होइन तर हजुरको एङ्गल चाहिँ मैले बुझेँ, कुरा नकाट्ने। नम्बर एक, के गर्ने रे? कुरा नकाट्ने, अगाडि पनि पछाडि पनि। अनि दोस्रो स्टेप, उनको राम्रो पक्ष उनको नराम्रो पनि हुन्छ, सबै मान्छेको राम्रो पक्ष पनि हुन्छ नराम्रो पक्ष पनि हुन्छ, राम्रो पक्षलाई व्याख्या गर्नु, राम्रो पक्षको प्रशंसा गर्नु, ए तिम्रो त यो मिलेन, यो ढङ्ग पुगेन, यो ढङ्ग पुगेन, यु आर किलिङ लभ, डोन्ट कमेन्ट, डोन्ट क्रिटिसाइज, खास गरी परिवारमा यो गरेकै सिद्धि हो, उसको हरेक मान्छेको कमजोरी हुन्छ, उसको पनि हुन्छ तपाईँको पनि हुन्छ, त्यसकारण उसको कमजोरी यो कागले त्यो गाईको घाउलाई ठुङ्छ भन्छ नि, घाउमै गएर ठुङ्छ नि, छिङ्गा गएर घाउमै गएर भन्किदिन्छ नि, हामी पनि त्यस्तै हुन्छ। त्यसकारण परिवारका साथीभाइका खराब कुरालाई नजरअन्दाज गर्थे, राम्रो कुरालाई प्रशंसा गर्थे, खराब कुरा अब हामी त डाइरेक्ट तेरो त यो मलाई मनै गर्दैन यो बानी भन्छ, त्यो कुरा त्यसपछि मित्रता समाप्त होइन, मन नपर्ने बानी नलिनु न, त्यो ठिक छ तपाईँले उनको बानी तपाईँले लिनु पर्दैन, तर उनलाई ठुङ्नु हुँदैन कि, किनकि तपाईँ उनको मास्टर होइन नि, तपाईँ उनको गुरु होइन नि, तपाईँ उनको अधिकारी होइन नि, अधिकारीले त गर्लान्, गुरुले त गर्लान्, सिकाउने मान्छेले त गर्नु पर्यो यहाँ बिग्रियो भनेर, तपाईँ त उनलाई सिकाउनु बसेको होइन, उसँग त प्यार गर्नु बसेको, परिवारसँग त प्यार गर्ने हो, सिकाउने हो उसलाई, सिकाउनलाई त मास्टर, सिकाउनलाई त गुरु, सिकाउनलाई त इन्स्ट्रक्टर, तर हामी आफै सिकाउन थाल्छौँ कि, हेर्नुहोस् त घरमा सबैले सबैलाई सिकाइरहेको हुन्छ अनि कसैले सिकिरहेको हुँदैन, पोइन्ट टु बी फिट, सबैले सबैलाई उपदेश दिइरहेको हुन्छ घरमा अनि कसैले लिइरहेको हुन्छ, गजब छ, सो स्टप डुइङ दिस, पहिलो काम के गर्नु, कुरा काट्नु छोडिदिनु, पहिलो स्टेप, दोस्रो स्टेप उसको राम्रो पक्षलाई प्रशंसा गर्नु, अनि यो कुरा मबाट होइन बुद्धैबाट सिक्नु, किनकि प्रसन्न बुद्धको छैन, त्यसकारण बुद्धले के गरे, उनको दानको प्रशंसा गरे, त्यसपछि दङ्ग वा, ऊ पहिल्यै फिदा, पहिल्यै समर्पित, त्यसमाथि उनको कामको प्रशंसा गरेपछि त अब त बुद्धले जे भने पनि उनको लागि रामबाण, यो नि त परिया, श्रीमतीलाई त्यही गरेर हेर्नुहोस् त ज्यान दिन तयार हुन्छ, श्रीमानलाई यही गरेर हेर्नुहोस् त ज्यान दिन तयार हुन्छ, छोराछोरीलाई यही गरेर हेर्नुहोस् त ज्यान दिन तयार हुन्छ, यसको उल्टो गर्नुहोस् ज्यान लिन तम्सिन्छ, भइरहेको त्यही घरमा काट्टा काट मारा मार, यही त भयो, क्या यार यत्रो बाँचिसक्यो, टाउकोले टेकेर हिँड्न खोजिरहेछ, सकिन्छ टाउकोले टेकेर हिँड्नु, एन्ड वी हैव बीन ट्राइङ लाइक द्याट, घरलाई त तपाईँले नर्क बनाइदिइसक्नु भयो, त्यस कारण कसैलाई घर जानै मन लाग्दैन, नर्क आफैले बनाएको छ गनाउँछ गयो, अनि घर जान मनै पर्दैन, रेस्टुरेन्टमा गएर बस्छ, नाइट क्लबमा गएर रात बिताउँछ, घरमा हुँदैन, कति मान्छेले त्यही गर्छ।
8: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
13: स्वर्गद्वारी ड्रिंकिंग वाटर
8: हाम्रा सेवाहरू
13: एक लिटर र बीस लिटर जारको व्यवस्था
8: अर्डर अनुसार खाली बोतलको उत्पादन
13: बीस लिटर जारमा होम डेलिभरी सेवा
8: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
13: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
14: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
15: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
16: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
17: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
18: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
19: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
20: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
21: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
22: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
23: मुटु रोग विशेषज्ञ डाक्टर
24: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
25: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25700
0: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
0: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
0: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्य

0: सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: डाक्टर आउने बारे सूचना।
3: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
5: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
6: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
8: सम्पर्क फोन नम्बर 98479-57193
7: र 98128-89028।
9: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
9: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
12: त्यसले घर बनाइसक्यो कि घर बनाएको पनि उसैको कारण। अगाडि बढौँ। बुद्धले उनको गर्नु प्रशंसा गरेपछि उनी कम्प्लिटली, अब उनको मन कम्प्लिटली तयार। त्यसपछि चतुवार्य सत्य बल्ल दर्शनको कुरा निकाल्छन् बुद्धले। त्यो चतुवार्य सत्य, पहिलो सत्य हो दुःख सत्य। सुदत्त, जीवनमा जे गरे पनि दुःख हुन्छ। जीवनमा तिमीले जे गरे पनि दुःख हुन्छ। तिमी सफल भए पनि दुःख हुन्छ, असफल भए पनि दुःख हुन्छ, कमाए पनि दुःख हुन्छ, गुमाए पनि, गुमाए त त्यतिकै दुःख हुने हो, कमाए पनि दुःख हुन्छ। किनकि दुःख सत्य हो सामान्य मान्छे। त्यसकारण मान्छे खोज्छ जिन्दगीभर दुःखबाट मुक्त हुन, तर दुःखबाट मुक्त हुने ऊ बाटोमै छैन, ऊ दुःखी हुने नै बाटोमा छ। इच्छा दुःखबाट मुक्त हुनु छ, तर काम दुःखै ल्याउनु छ। इच्छा उसको दुःखबाट मुक्त हुनु, तर उनको कर्म फेरि दुःखै ल्याउनु, कन्ट्राडिक्सन। त्यसकारण त बेहोसी भनेको मान्छेलाई ऊ होसमा छैन। त्यसकारण हरेक पल्ट ऊ जब उसले इच्छा गरिरहेको हुन्छ नि, हरेक पल्ट ऊ सुखी हुने ट्राई गर्छ, उल्टो दुखी भइदिन्छ। किनकि दुःख सत्य हो कि हाम्रो मामलामा, सामान्य मान्छेको मामलामा। सो अनाथ पिण्ड, सुदत्त, तिमी जति धनी कोही छैन तिम्रो देशमा, तर तिमीलाई अझै पनि दुःख छ भनेपछि को मान्छे सुखी हुन्छ? किनकि संसार सुखको बाटो होइन। संसारमा सम्पत्ति छ, पद छ, प्रतिष्ठा छ, तर सुख छ। सो दुःख छ, दुःखको कारण छ। प्रभु त्यो के कारण, के कारण? सुदत्त, दुःखको कारण हो तृष्णा, इच्छा, चाहना। जबसम्म मनमा एउटो पनि चाहना बाँकी रहन्छ, तबसम्म मान्छे दुखी हुन्छ, हुन्छ, हुन्छ। एउटो चाहनाले पनि दुःख ओ बाढी ल्याइदिन्छ, डिजायर। सुदत्त, एकचोटि विचार गरौँ त, तिमी जब जब दुखी भयो त्यसको पछाडि चाहना लुकेको हुन्छ, हो होइन? चेक गर्नुहोस्। यो त बुद्धले सुदत्तलाई भनेको, मैले तपाईँलाई भन्दैछु। तपाईँको दुःख त्यही मात्रै उत्पत्ति हुन्छ जुन बेला तपाईँले चाहना गर्नुहुन्छ, आग्रह गर्नुहुन्छ। छोराले

0: यस्तै गर्नुपर्छ यो आग्रह त्यसमा यो चाहना. अब दुःख सुरु भयो, लोग्नेले यही गर्नुपर्छ, यो गर्नु हुँदैन, यो तपाईँको चाहना हो. यो चाहनाले अब लोग्नेले तपाईँलाई दुःख दिनुहुन्छ. उनले दुःख दिएको किन भन्नाले तपाईँले चाहना गरेको. दुनियाँमा कसैले कसैलाई दुःख दिँदैन, दिएको देखिन्छ, बोक्रामा त्यही देखिन्छ, रूपमा त्यही देखिन्छ, तर सारमा दुःख मेरो चाहनाले दिए, सारमा मेरो चाहना हो. रूपमा फेरि बाउले, आमाले, दाइले, भाइले, नेताले गति लगाव गरे, यिनीहरूले बर्बाद गरे भन्छ नि. उनीहरूले बर्बाद गरेर दुःख भएको हो कि उनीहरूले बर्बाद नगरोस् भन्ने चाहनाले दुःखी भएको. सुदत्त, देशकै सबभन्दा धनी मान्छे तिमी, तर तिमी सुखी किन छैनौ भन्नाले तिमीसँग अझै चाहना बाँकी छ. बुझ्दै गए सुदत्त. र त्यही एउटा पहिलो भेट, पहिलो संवाद सुदत्त श्रोता पन्न भयो. इन्लाइटनमेन्टको पहिलो फेज हुन्छ. हामी बुझ्ने मान्छेलाई एउटै संवाद काफी छ. म तपाईँसँग छ वर्षदेखि कुरा गर्दैछु. या त म ठिक छैन, या त तपाईँ ठिक छैन, कि हामी दुवै ठिक छैन. यो मैले बुझाउन नसकेको हो कि तपाईँहरूले बुझ्न नसकेको हो? आज बुझ्नु छ. सुदत्त देशकै सबभन्दा धनी मान्छे, सबै कुरालाई केलाएर हेर्दा अझै पनि मनमा त दुःख छ, पीडा छ, दर्द छ, त्यो त यथावतै छ. धनको कमीले भएको होइन, प्रतिष्ठाको कमीले भएको होइन, दान नदिएर भएको होइन, तर दुःख कहाँ हुन्छ त भन्नाले जहाँ आग्रह आइदिन्छ. छोराले यस्तो गर्नुपर्ने, छोरीले यस्तो गर्नुपर्ने, दाइले यस्तो गर्नुपर्ने, भाइले यस्तो गर्नुपर्ने, किन पर्ने भन्यो, किन भन्यो. बस पहिलो भेटमा, पहिलो संवादमा उनी श्रोतापन्न हुन्छ. अब कथाको अर्को पाटो पनि जोडेर यसको क्लाइमेक्स ड्र गरौँ. यो फिल्मको स्टार्टिङ अब क्लाइमेक्स हुन्छ. त्यसपछि अनाथ पिण्डिक आफ्नो देशमा फर्कन्छन्. त्यो बेला त्यो देश अलगै थियो, कोसल अलगै थियो, अनि मगध भन्ने अलगै थियो. यो मगधको राजधानी थियो. अनि आफ्नो देशमा आएर बुद्धलाई निमन्त्रणा गरे. बुद्धका सारा सम त्यहाँ त हजारौँ हजार नर नारी भिक्षु भइसक्यो. बुद्धको सत्सङ्ग भिक्षुक मात्र होइन, इन्लाइटेन्डले हजारौँ हजारौँ लाखौँ पुगेको छ. अनि उनले त्यो बेला 2500 वर्षभन्दा अगाडि 54 करोड खर्च गरेर, कति रे, 54 करोड आजै पनि ठुलो भइसक्यो. 54 करोड भनेको आजै पनि धेरै ठुलो पैसा नेपाल इन्डियाको कन्टेक्स्टमा. 2500 वर्ष अगाडिको 54 करोड जस्तो इमेजिन. त्यति पैसा खर्च गरेर राजकुमार जेट भन्ने राजकुमार थिए त्यो बेला, उनको पर्सनल बगैँचा किनिदिए र बुद्धलाई दान दिएर त्यसमा विहार बनाइदिए.
1: नेपालको आवाज आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज.
2: आया मम्मी मम्मी दाँत दुख्यो.
3: मम्मी मेरो दाँत बाङ्गो आयो. साथीहरू सधैँ जिस्के रहन्छन्. स्कुलमा जान लाज लाग्ने भइसक्यो.
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या.
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि. लौ हिँड.
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला.
6: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ.
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है. बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल.
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै.
9: सम्पर्क फोन नम्बर 0825902222.
3: रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश.